0: हजुर श्रोता, यिनै प्रस्तुति सँगै बिहानी प्रसारण सेवा कार्यक्रम शुभ प्रभातको समय आजको लागि सकिएको छ। भोलि तपाईँको राशिफल सहित जन्मदिनको शुभकामना लिएर हामी फेरि उपस्थित हुनेछौ। तपाईँको जन्मदिनको शुभकामना रेडियो मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने हामीलाई अघिल्लो दिन नै शुभकामना टिपाइदिनुहोला। जन्मदिनको शुभकामना टिपाउनको लागि हाम्रो टेलिफोन नम्बर 0564141100 सधैँ खुल्ला रहनेछ। हाम्रो सामाजिक सञ्जाल र इमेलमा समेत शुभकामना पठाउन सक्नुहुनेछ। आजको श्रृंखलाबाट म अशोक विश्वकर्मा बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, तपाईँको दिन शुभ रहोस्।
1: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
2: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरूकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
1: धार्मिक महोत्सवका आकर्षणहरू
2: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
3: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
1: कथा सहितको झाँकी गीति नाटक
2: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरूकुलको अवलोकन।
1: सन्ध्याकालीन श्रृंगारिक महाआरती
2: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रत बन्द तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
1: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
4: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
5: हजुर, घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ।
4: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 9510884161 र सिजन गुरुङ 9705440900।
6: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
7: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
6: उपचार हुने रोगहरू
7: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
6: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
7: लामो समय देखेको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
6: दिसा पिसाब एवं पेटको समस्या
7: तौल गडबड हुने वा थाइराइडको समस्या
6: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
7: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
6: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहु।
7: फोन नम्बर 0564142333 र 9678167।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. Shukla Gandaki Char Tulegora, Wat in Department Bowen Sunday, Mobile, Antanabe Pasati, Botis Charsi, Tiranabe, Ro Antanabe Pasati, Otis Shunet Tirata.
2: आमा प्रकाश साईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
3: ओ र फेरि कहाँ सारेछन् बाबुले पसल
2: बीपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआ शोरूम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
4: ए ल ल तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी चार दुलेगौडा बीपी चोक
3: प्रोपाइटर थान प्रकाश नेउपाने 9556338778 प्रशान्त नेउपाने 9460026925
5: आज पनि भाटो अडायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
6: यी बुढा कुरै नबुझिकन त्यस्तै पर्खिने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भयो
5: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
6: तिमीलाई पर्खिने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स कि हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
7: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ बैंकको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9556083507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
8: हेलो बा
9: कति बन्यो घर अनि ढलान भयो त
10: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि
9: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
10: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन् म पनि त्यहीँ जाने हो
11: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
12: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
11: प्रोपाइटर राम भुजेल सम्पर्क 9891905630 र 9746780681
13: कान्छे भोलि घर पूजा गर्नु पर्ने कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है
14: हस् मम्मी नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन
13: हुन्छ हुन्छ तर पाएसम्म माटोकै गमला राम्रो भन्छन् कति पाइन्छ र
14: पाइन्छ नि दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ चिन्तै नगर्नु न
12: हजुर हामी कहाँ रुद्री एकहा व्रतबन्ध घर पैचो नौ ग्रह ग्रह शान्ति लाखवती महायज्ञ सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्
13: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घरमाथि बजाज शोरूम सँगै
12: प्रोपाइटर समीक्षा गुरुङ सम्पर्क 9864133101 र 9868385522
15: आहा घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो बरु कहाँ जाने होला त
6: आ बुढा केलाई चिन्ता लिनु छ र ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन् मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो हामी पनि त्यतै जाऊ
16: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
17: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0564142334 र 98171556606।
16: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु, मोबाइल 98063613195 र 98467153368।
18: अन्तर्मनको आवाज
19: स्टुडियो साइन्चेक,
20: अहिले बिहानको 6 बज्यो।
16: टाइम चेकको साथमा बन्केवा कालिका सुनचाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98163595301।
21: विभिन्न एफएम सुरु गरौं मुख्य खबरका शीर्षकहरूबाट।
22: चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा, मूल्यवृद्धिको वास्तविक कारण सार्वजनिक गर्न उपभोक्ता अधिकार कर्मीहरूको माग।
21: रोल्पामा पहिरोबाट विस्थापित भएकाले खाद्यान्न, लत्ता कपड़ा लगायतका राहत सामग्री बाटोमै अलपत्र।
22: कृषि, पशुपक्षी तथा जड़ीबुटी बीमामा नयाँ व्यवस्था, मनसूनका बेला पशुपक्षीमा संक्रामक रोगको जोखिम हुने भएकाले खोप लगाउन सुझाव।
23: बाख्रालाई पनि हामीले पीपीआरको खोप लाउनु पर्यो, बंगुर कुरोहरू पनि हामीले क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो, गाविसलाई हामीले भ्याक्सिन चर्चा दिलाउनु।
21: इजरायलको वेस्ट बैंक बस्ती विस्तार योजनालाई लिएर 5 वटा देशहरूद्वारा संयुक्त विरोध, योजना तत्काल फिर्ता लिन इजरायललाई आग्रह।
22: र टप एन्ड T20 श्रृंखलामा नेपालले आज पहिलो खेल नर्दन टेरिटोरीसँग खेल्दै एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला एसियन गेम्स शुरू हुन अब 1 महिना बाँकी।
24: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
25: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083का लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेरिनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
24: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
25: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
24: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
25: फोन 056421261, 596617, मोबाइल 98550607868, 98511625994, 98510542424। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआई बाट शुरू गरौं।

0: यो चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: विगत 26 वर्षदेखि कृषि तथा भेटेरिनरी शिक्षा अध्यापन गराउँदै आएको हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्सेस एन्ड टेक्नोलोजी हिकास
2: सार्वजनिक निजी साझेदारीमा सञ्चालित पहिलो विशुद्ध कृषि तथा भेटेरिनरी कलेज, आफ्नै कृषि तथा पशुपालन सम्बन्धी प्रयोगशाला तथा फार्म भएको, दक्ष तथा अनुभवी प्राध्यापकद्वारा अध्यापन गराइने, हरेक वर्ष सर्वोत्कृष्ट नतिजा ल्याउन सफल यस हिकास कलेजमा बीएससी अनर्स एग्रिकल्चर र बीबीएससी एनएएच भेटेरिनरी डाक्टरमा भर्ना खुल्यो। सम्पर्क हिमालयन कलेज अफ एग्रिकल्चरल साइन्स एण्ड टेक्नोलोजी हिकास किर्तिपुर काठमाडौँ, फोन 01-590-61-89, मोबाइल 97-072-540-89।
3: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाहपथ काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
4: काया कैरनमा अब खबरको सिलसिला। चाड़ पर्व नजिकिँदै गर्दा उपभोक्ताको भान्सा महँगिँदै गएको छ। अत्यावश्यक खाना पकाउने ग्यास समेत सहजै पाउन सकिएको छैन। चामल, चिनी, तेल, दाल र मसलाको मूल्य उकालो लागिरहेका बेला बजारमा सरकारी निगरानी कमजोर देखिएको छ। उपभोक्ता महँगी र अभावको दोहोरो मारमा परेका छन्। चिनी, चामल र खानेतेलको मूल्यमा भएको वृद्धिले निम्न तथा मध्यम आय भएका परिवारको मासिक खर्च थप बढ़ाएको छ। आमदानीको ठूलो हिस्सा खाद्यान्न र खाना पकाउने इन्धनमै खर्च हुन थालेपछि अरू आवश्यक का लागि छुट्याएको रकम कटौती गर्नुपर्ने अवस्था आएको उपभोक्ताको गुनासो छ। उपभोक्ता अधिकार कर्मी प्रेमलाल महर्जनले सरकारको प्रभावकारी उपस्थिति नदेखिँदा बजारमा बिचौलिया र कालो बजारी गर्नेहरूको मनोमानी बढ़ेको बताउनुभयो। उपभोक्तावादी माधव तिमिल सिन्हाले अन्तर्राष्ट्रिय रूपमा डलरको भाव स्थिर र विश्वमा युद्ध पनि नभएका बेला एकाएक नुन बाहेक तरकारी, माछा मासु र खानेतेलमा मूल्य वृद्धि हुनु केन्द्र, प्रदेश र पालिकाले बजार अनुगमन नगरेका कारण भएको बताउनुभयो। उपभोक्ता अधिकार कर्मीहरूले मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न, हरेक तहको लागत र नाफा पारदर्शी बनाउन तथा कालाबजारी र कृत्रिम अभाव सृजना गर्ने व्यवसायमाथि तत्काल कार्यवाही गर्न माग गरेका छन्। अन्नपूर्ण पोस्टमा खबर छ।
5: प्रधानमन्त्री बालेन्द्र शाहको सचिवालयले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई प्रधानमन्त्री कार्यालयमा 7 घण्टासम्म राखेर राहदानी खरिद प्रकरण अनुसन्धान तत्काल टुंग्याउन दबाव दिएको विषय संसदीय समितिमा पुगेको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा हिजो अख्तियारका काम कार्यवाहीबारे भएको छलफलका क्रममा यो विषय उठेको हो। सत्तारूढ़ रासपा सभापति रवि लामिछानेले बैठकमा प्रधानमन्त्रीको सचिवालयले दवाब दिएकोतर्फ संकेत गर्दै अनुसन्धान अभियोजन जस्ता अख्तियारको काममा सरकारबाट अवरोध सृजना गर्नु आफैमा अपराध भएको जनाउँदै त्यसमा अख्तियारले आवश्यक कार्यवाही अगाडि बढ़ाउन सक्ने धारणा राख्नुभयो। अख्तियारले आफ्ना काममाथि अवरोध पुर्याउनेलाई कार्यवाही गरे सरकार संचालन गरिरहेको दलको नेतृत्वको हिसाबले कुनै अवरोध नपुर्याउने पनि उहाँले बताउनुभयो। प्रधानमन्त्रीको सचिवालयले अख्तियारका प्रमुख आयुक्त प्रेम कुमार राई सहित आयुक्तहरूलाई गएको असार 1 बोलाई 7 घण्टासम्म राखी राहदानी खरिद ठेक्का प्रकरणमा अनुसन्धान टुंग्याउन अभियोजन गर्न दबाव दिएको आरोप लागेको थियो। यस विषयमा प्रधानमन्त्री बालेन्द्र शाहले असार 7 गते चितवनमा आयोजित राष्ट्रपाको महाधिवेशन उद्घाटन कार्यक्रममा पनि आफ्नो अभिव्यक्ति दिनुभएको थियो। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: कांग्रेस महाधिवेशनका प्रारम्भिक मतदाता बनेका क्रियाशील सदस्य हुन्। वडादेखि केन्द्रीय कार्य समितिमा पुग्न क्रियाशील सदस्य हुनैपर्छ। क्रियाशील सदस्य नभई उम्मेद्वार बन्न मात्रै होइन मतदान गर्न पनि पाइँदैन। यति महत्वपूर्ण क्रियाशील सदस्यता टुंग्याउन कांग्रेसलाई जहिल्यै सकस पर्छ। 12 महाधिवेशनदेखि क्रियाशील सदस्यता विवाद अझै सुल्झिएको छैन। क्रियाशील सदस्यता विवादका कारण तोकिएको समयमा 15 महाधिवेशन हुन सकेन। कांग्रेसको क्रियाशील सदस्यतामा जहिले किचलो शीर्षकको खबर नयाँ पत्रिकाले लेखेको छ। यस्तै एमालेमा पार्टी सदस्यता नवीकरण गर्ने करिब आधाले घटेका छन्। देशव्यापी अभियानमा साउनसम्म 3,59,000 जना अर्थात करिब 53% मात्र सदस्यता नवीकरण गरेका हुन्, जबकि गएको वर्षसम्म एमालेमा 6,86,748 सदस्य थिए। कान्तिपुरमा खबर छ।
5: रोल्पाको थबाङ गाउँपालिका 5 उवाको कोटल बारामा पहिरो गएको 8 दिन बितिसक्दा पनि राहत सामग्री पीड़ितसम्म पुर्याउन सकिएको छैन। उवा पुग्ने सड़क नै पहिरोका कारण ठाउँ ठाउँमा बिग्रिएकाले खाद्यान्न, लत्ता कपड़ा र अन्य अत्यावश्यक सामग्री बीच बाटोमै थन्किएका छन्। पहिरोबाट मानिसको आवजाव समेत अवरूद्ध छ। लायन्स क्लब अफ रोल्पा, रोल्पाली समाज, त्यसै गरी आईएनएफ लगायत संघ संस्थाले संकलन गरी पठाएका राहत सामग्री सुनछहारीको माबाङ, ओबाङ, हुविन लगायतका ठाउँमा राखिएका छन्। ती सामग्री कोटलबारासम्म पुर्याउन मात्रै झण्डै 200 भरिया आवश्यक पर्ने वडा अध्यक्ष बुद्धि घरतीले बताउनुभयो। दाताले पठाएका सबै सामग्री कोटलबारा ल्याउन सकिएको छैन। उहाँले भन्नुभयो, सड़क धेरै ठाउँमा भत्किएको पुरिएको छ, तत्काल गाड़ी चल्ने सम्भावना छैन, भरिया पाउन पनि मुस्किल छ। वडाध्यक्ष घरती मगरका अनुसार सुलीचौरदेखि उवासम्मको सड़कमा पहिरोले क्षति पुर्याएको छ। अहिले स्थानीय जनप्रतिनिधिहरूले गाउँमै पीड़ितका लागि सहयोग जुटाइरहेका छन्। थबाङ गाउँपालिका स्थानीय र आफन्तले उपलब्ध गराएको खाद्यान्न तथा अन्य सामग्रीबाट पीड़ितको आवश्यकता परिपूर्ति गरिरहेको वडाध्यक्ष घरतीले बताउनुभयो। आजको कान्तिपुर दैनिकमा खबर छ।
4: काया कैरनमा मनसूनका बेला पशु पन्छीमा लाग्ने संक्रामक रोगको जोखिम बारे जानकारी सँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
6: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
7: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि भन्दा 7 घर तल। थापा, फोन 0657-4400, 98568-78302 र 98460-78302।
8: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो भयो? फोटो, भिडियो, नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
9: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
8: अनि बन्छ त दाई?
9: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
10: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस बिसौनीको ठिक पारिपट्टि
11: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
10: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
11: प्रोपाइटर राजन पौडेल, मोबाइल 98560-62029।
12: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त, खुसी त छौ नि?
13: घर मात्रै बनाएर सात सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए, बल्ल मैले सोचे जस्तै।
12: तिमी पनि यसो बुझ्ने गर न, फुल, गमला, सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेलपुर चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
13: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
14: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
15: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4, हेल पोस्ट प्लान, दुलेगौडा।
14: प्रोपाइटर रबिन थापा, सम्पर्क 98560-33398 र 98465-10950।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर कर्जा अवधि पाँच वा सात वर्षसम्म
16: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने
2: सरल प्रक्रिया तथा सुलभ ब्याज दर
16: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
17: समयसँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
18: मेजर अप्लायन्सेसका एसी कुलर फ्रिज कुकर इन्डक्सन एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ बेचर अप्लायन्सेस बेचरको बानी लाग्छ
19: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ यतिन्जेल हामीले चाडपर्व अभावको दोहोरो मारमा सरकारबाट अवरोध भए कार्यवाही गर्न अख्तियारलाई राष्ट्रपा सभापति लामी छानेको सुझाव कांग्रेसको क्रियाशील सदस्यमा सधैं किचलो एमालेमा सदस्यता 90% मात्रै रोल्पामा पहिरोबाट विस्थापितहरूको बास स्वास्थ्य चौकीमा लगायतका खबर प्रस्तुत
5: गर्यौं सरकारले कृषि पशुपालन र जड़ीबुटी खेतीमा दिँदै आएको बीमाको अनुदानको तहलाई घटाएको छ कृषिमा जोखिम न्यूनीकरण गर्दै किसानहरूलाई प्रोत्साहन गर्न ल्याएको बीमा कार्यक्रम यसअघि 50%, 65% र 80% गरी तीन तहमा अनुदान दिने व्यवस्था थियो अहिले यसलाई 50% र 80% गरी दुई तहमा राखिएको छ कृषि मन्त्रालयले कृषि पशुपंक्षी तथा जड़ीबुटी बीमाको प्रिमियममा अनुदान उपलब्ध गराउने कार्यविधि जारी गर्दै बीमा शुल्कमा अनुदानको तहलाई घटाएको छ मन्त्रालयका सूचना अधिकारी मणिरत्न आर्यालले यसअघिको तीन तहको अनुदान प्रतिशतलाई दुई तहमा मात्र दिने गरी मापदण्ड ल्याइएको जानकारी दिनुभयो उहाँका अनुसार यसअघि 50 लाख रूपियाँसम्मको बीमामा 80%, 50 लाखदेखि 1 करोड़सम्म 65% र योभन्दा माथि 50% अनुदान दिने व्यवस्था थियो अहिलेको नयाँ कार्यविधि अनुसार 1 करोड़ रूपियाँसम्म लगानी गर्नेलाई 80% अनुदान र 1 करोड़भन्दा माथिका लागि 50% अनुदान दिने व्यवस्था गरिएको छ मन्त्रालयका योजना तथा विकास सहायता समन्वय महाशाखाका प्रमुख हरिबहादुर केसीले कृषि बीमा अनुदानमा भइरहेको दुरूपयोग रोक्न नयाँ व्यवस्था ल्याइएको बताउनुभयो उहाँका अनुसार अब कृषि बीमाको अनुदान व्यवस्थापन गर्ने जिम्मेवारी प्रदेश सरकारमा हस्तान्तरण गरिएको छ कारोबार दैनिकले खबर छापेको छ
19: बर्खाको यो बेला धेरै किसान खेतीपातीको काममा व्यस्त हुन्छन् यसअघि रोपाईको काम सकेका किसानलाई अहिले धानको गोडमेल गर्न चटारो छ मध्य पहाड़मा चैत वैशाखमा छरेको मकै भित्राउने बेला भयो किसान खेतबारीमा व्यस्त हुने बर्खाको यो बेला पशु पंक्षीको स्वास्थ्य र व्यवस्थापनका दृष्टिले पनि निकै संवेदनशील मानिन्छ तर त्यति धेरै ध्यान पुगिरहेको हुँदैन मनसूनका बेला पशु पंक्षीमा विशेष गरी संक्रामक रोगको जोखिम बढ़ी हुन्छ आहारा चरण तथा अरू व्यवस्थापन सरसफाईसँग विभिन्न रोग विरूद्धका खोप लगाउन किसानलाई विज्ञको सल्लाह छ थप जानकारी सहित मदन पौड्याल
20: पंक्षीतर्फ मुख्य पालिने कुखुरामा यसअघि फैलिएको बर्ड फ्लूको संक्रमण हालै मात्रै रोकिएको

0: र पानी नै भएकाले वन तथा पर्यावरण
1: यो भनेको त्यही बेलामा ढिका किरा टाँसिने कुराहरू हुन्छ. यो कुरामा चाहिँ नजिक पानी हुन्छ, झाडी बुट्यान हुन्छ, पछि किन झिगा बढ्छ भने त्यसले सार्ने रोगको जोखिम यही बेला छ भनेर हामीले
0: कीटजन्य रोग फैलिन सक्ने मात्र नभई पशु पंक्षीमा यो बेला अन्य रोगले पनि सताउन सक्छ. निरन्तरको वर्षाबाट सिस्यान बढ्ने, पानी फोहोर दूषित हुने, बाढ़ी पहिरोबाट खोर गोठ बग्ने, व्यवस्थापनमा समस्या हुने, दाना आहार बिग्रने हुँदा किसानले अनेक चुनौती झेल्नुपर्छ. त्यसो त किसान पनि यो बेला आफै व्यस्त हुनुपर्ने भएकोले खोर गोठ र फार्मको सरसफाई र व्यवस्थापनमा ध्यान नपुगेको हुन सक्छ. गाई भैंसी बाख्रा पालिएका ठाउँ गोठ अनि कुखुरा भए फार्मलाई सुक्खा राख्ने, हावा ओहोर दोहोर गर्न मिल्ने बनाउने, पालिएका वस्तुलाई शुद्ध सफा पानी निरन्तर दिने गर्नुपर्छ. त्यो सँगै आहार अनि दानामा ढुसी हुनु भएन. ती आहार दिने ठाउँको पनि
2: बेला बेला सरसफाई उत्तिकै आवश्यक छ.
1: पशुको दुध हुन्छ, गाईसँग अनि हामीले घाँस हाल्छौँ. घाँस हालिसकेपछि तपाईँ दुधमा चाहिँ कलेर रहन्छ अनि त्यो चाहिँ हाल्छौँ रहन्छ. तर घरमा चाहिँ ढुसी भएको त्यो दुधलाई पनि हामीले सफा गर्न जरुरी छ. अर्को एउटा विषय के छ भने कहिलेकाहीँ हामी भाँडामा पानी दियौँ भने गाई हामीले खाएको थाल कचडा त सफा गर्छौँ. पशुको पनि त हामीले बेला सफा गर्नु पर्यो, डेली सफा गर्नु पर्यो. कुखुरा दाना भाँडा पनि हामीले जति त्यति भाँडा सफा गरेनौँ भने राम्रो चिज दियौँ
0: यो बेला पशु पंक्षीमा हुने संक्रामक तथा महामारी जन्य रोगहरू लम्पी स्किन, खोरेत, पीपीआर, स्वाइन फिभर, रानीखेत लगायत हुन्. यस्ता रोगबाट पशु पंक्षीलाई जोगाउन खोर गोठ अनि फार्मको नियमित सरसफाई, जैविक सुरक्षाका विधिको पालना अनि विभिन्न रोग विरूद्धको खोप बेलैमा लगाउन कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीको सल्लाह छ.
1: यो बेला के हो जस्तो अब हामीले खोरेत लाग्न सक्छ, खोरेतको खोप चाहिँ गाई भैँसीलाई वर्षको दुईचोटि. अहिले हामीले भदौमा छ नि, भदौमा लगायौँ भने त्यसको छ महिनापछि दोरेन गरी दुईचोटि लाउनु पर्यो. बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो. बङ्गुर कुरोले पनि हामीले स्वाइन फ्लू, पाँच लिटर स्वाइन फ्लू लाउनु पर्यो. गाई भैँसीलाई हामीले चर्चा गर्छौँ.
3: मनसुनको बेला पशु पंक्षीको उचित व्यवस्थापन बारे कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव एवं पशु चिकित्सक डाक्टर रामानन्दन तिवारीसँगको विस्तृत कुराकानी अहिले बिहान 8 बजेको कार्यक्रम बदलिदो नेपालमा सुन्न सकिन्छ. काया गौरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ.
4: बाढी र तुफानबाट बच्न के गर्ने?
5: नजिकै बाढीको जोखिम कहाँ कहाँ छ थाहा पाइराख्ने.
6: खोलामा धमिलो पानी देखिनु र नदीका मुहानतिर धेरै पानी पर्नु बाढीका पूर्व संकेत हुन्.
4: यस्ता पूर्व संकेत देखिने बित्तिकै सचेत बनाऊ.
6: बस्तीभित्र निश्चित ठाउँ खुला राखौ र आपतकालमा त्यसको प्रयोग गर्न सबैलाई जानकारी गराउ.
4: आपतकालीन अवस्थामा बस्ने सुरक्षित ठाउँ र जाने बाटोको योजना बनाएर परिवार र छिमेकीसित छलफल गरौ.
7: आपतकालीन अवस्थामा चाहिने सामग्रीहरू जोरजाम पहिल्यै गरौ.
4: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध. भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो.
8: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त. भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो.
4: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्.
8: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल. जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाइ हुने सामुदायिक क्याम्पस.
4: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने.
8: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था.
4: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था.
8: 3.4 देखि 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई लगाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था।
4: पहिला भर्ना हुन आउने 15 जना विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था।
8: साथै UGC प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
4: र बिहानी 17:00 कक्षा सञ्चालन हुने।
8: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712 40। के कम्मर दुखाई, घोडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
4: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगोडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
4: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
4: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाइ व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
4: दुखाइबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461-96769 र 98461-15644।
4: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
9: विज्ञप्ति निकालेर पूर्वी जेरुसेलम नजिकै झण्डै 1,200 नयाँ आवास निर्माणका लागि बोलपत्र आह्वान गर्ने इजरायलको निर्णयलाई अस्वीकार्य उनी बताएका बीबीसीले जनाएको छ। उनीहरूले यो योजना तत्काल फिर्ता लिन इजरायलसँग आग्रह गरेका छन्। इजरायलको आवास मन्त्रालयले अस्ति बुधबार पूर्वी जेरुसेलम र माले अदिदुम बस्ती बीचको क्षेत्रमा 3,401 स्वीकृत आवास एकाई मध्ये 1,234 लागि बोलपत्र आह्वान गरेको थियो। झण्डै 12 वर्ग किलोमिटर क्षेत्रमा फैलिएको परियोजनाको बोलपत्र बुझाउने अन्तिम मिति आउँदो महिना अक्टोबर 19 तोकिएको छ। यसले भविष्यमा प्यालेस्टिनी राज्य स्थापनाको सम्भावनालाई थप कमजोर बनाउने ती देशहरूको भनाइ छ।
10: अब केही खेल खबर। अस्ट्रेलियामा आजदेखि शुरू हुने टप एन टी20 श्रृंखलामा नेपाल ए ले पहिलो खेल आज नर्दर्न टेरिटोरी स्ट्राइकसँग खेल्दैछ। यो खेल नेपाली समयअनुसार डार्विनमा दिउँसो 2:15 शुरू हुनेछ। प्रतियोगितामा सहभागी हुन 15 सदस्यीय नेपाली टोली यसअघि भदौ 1 गते नै त्यसतर्फ गइसकेको छ। यसपटक अस्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिल कुमार शाहले गर्दैछन्। नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग भदौ 8 गते होर्बर्ट हेरिकेन्स एकाडेमी, भदौ 10 गते अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ 11 हैदराबाद किङ्स मेन एकाडेमी तथा भदौ 13 भिक्टोरिया सीए 11 खेल्ने तालिका रहेको छ। खेलको अर्को प्रसंगमा एसियाकै सबैभन्दा ठूलो खेलकुद मेला विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी छ। ओलम्पिक काउन्सिल अफ एसिया र आईजी नागोया एसियन गेम्स आयोजक समितिले आउँदो सेप्टेम्बर 19 अक्टोबर 4 अर्थात असोज 3 गतेदेखि असोज 18 गतेसम्म हुने एसियाको सबैभन्दा ठूलो बहुखेलकुद प्रतियोगिता विश्व एसियन गेम्स शुरू हुन अब 1 महिना मात्र बाँकी रहेको अवसरमा उत्सव समेत मनाएका छन्। 16 दिनसम्म चल्ने यस खेलकुद प्रतियोगितामा एसियाका 45 देशका 11,000 भन्दा बढ़ी खेलाड़ी र 6,000 पदाधिकारी सहभागी हुने ओलम्पिक काउन्सिल अफ एसियाले जनाएको छ। एसियन गेम्समा नेपालबाट 22 खेलमा 136 खेलाड़ी सहभागी हुँदैछन्।
9: काया कैरनमा अब केही खबर संक्षेपमा। गैराती देशका केही ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 6 घण्टामा सिन्धुपाल्चोकमा 71 मिलिमिटर, ताप्लेजुङमा 53 मिलिमिटर, दैलेखमा 42 मिलिमिटर पानी परेको छ। मध्य र पश्चिम क्षेत्रमा अहिले पनि पानी परिरहेको छ। लगातारको वर्षाले नुवाकोटको त्रिशुली नदी र ताड़ी खोलामा बाढ़ी आएको छ। नदी र खोला आसपासका वासिन्दालाई आज बिहानसम्म सतर्क रहन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। आज दिउँसो पनि कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी 1-2 ठाउँमा मुसलधारे पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
10: बागमती प्रदेश सरकारमा राप्रपाका 3 जना मन्त्री बनेपछि पार्टीभित्र विवाद चर्किएको छ। एमालेका किरण थापा मगरलाई मुख्यमन्त्रीमा समर्थन गरेका राप्रपा संसदीय दलका नेता उद्धव थापालाई राप्रपा केन्द्रीय समितिले पार्टीबाट निष्कासन गरेको छ।
9: सरकारले विदेशमा रहेका नेपालीलाई स्वदेश फर्काउने दावी गरिरहेका बेला चालू आर्थिक वर्षको पहिलो महिनामै 70,000 भन्दा बढ़ी नेपाली वैदेशिक रोजगारीका लागि बाहिरिएका छन्। वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको तथ्याङ्क अनुसार साउन महिनामा मात्रै कुल 70 4,441 जनाले श्रम स्वीकृति लिएका हुन्। अघिल्लो वर्षको तुलनामा 44,466 जनाले श्रम स्वीकृति लिएका थिए, जुन यस वर्षको तुलनामा 25,975 जना बढ़ी हो।
10: यस्तै सरकारी संयन्त्र मार्फत जी टू जी पछिल्लो चार आर्थिक वर्षमा इजरायल र दक्षिण कोरियामा 54,931 युवा रोजगारीका लागि गएका छन्। वैदेशिक रोजगार विभागको पछिल्लो चार आर्थिक वर्षको प्रगति विवरण अनुसार सरकारले इजरायलमा 2,748 र दक्षिण कोरियामा 52,142 युवालाई रोजगारीका लागि श्रम स्वीकृति दिएको छ।
9: संघीयता कार्यान्वयनमा तीनै तहका सरकारको लागत साझेदारीमा निर्माणाधीन भेरी पम्पिङ उपआयोजनाको प्याकेज दुईको जारी खरिद प्रक्रिया रद्द भएको छ।
10: सरकारले सैटेलाइट प्रविधिमा आधारित संचार सेवा विस्तारका लागि सैटेलाइट अर्थ स्टेशन गेटवे र टेलिपोर्ट सेवा खुला गर्ने तयारी गरेको खबर आजको कारोबार। सुर्खेतको वीरेन्द्रनगर नगरपालिकामा आयोजना कार्यान्वयन समितिले भेरी पम्पिङ उपआयोजना दोस्रो चरणको दोस्रो प्याकेज अन्तर्गतको अहिले सञ्चालन रहेको बोलपत्र प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने निर्णय गरेको खबर नागरिक दैनिकले छापेको छ। थक्कर नखाई अक्कल आउँदैन,
9: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
10: चाडपर्व नजिकै गर्दा उपभोक्ता महँगी र अभावको दोहोरो मारमा, मूल्य वृद्धिको वास्तविक कारण सार्वजनिक गर्न नगरपालिकामा आयोजना कार्यान्वयन समितिले भेरी पम्पिङ उपआयोजना दोस्रो चरणको दोस्रो प्याकेज अन्तर्गतको अहिले सञ्चालन रहेको बोलपत्र प्रक्रिया रद्द गरी पुनः बोलपत्र आह्वान गर्ने निर्णय

0: 103.8 अन्तर्मनको आवाज।
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल। आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भत्काइ र मेरो बिहेको लागि पनि सबै गर्दा यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गर गहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचादी पसल, भुलेटोरा बनकेवा चोक तनहु प्रोपाइटर सुबेदार बाजुराम सुनार र सूर्य गोत्रास। मोबाइल 9847578528 र 9908216142।
4: जाली पुरानो भएर सबै पानी चुहिएको छ।
5: यसको टाटो गर्न पाए नि हुन्छ।
4: आज भोलि तामाको गाडी त हराइसक्यो, बनाउने ठाउँ त छैन, कहाँ होला?
1: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगोडामा तामाको आफ्नै उत्पादन उपयोग भएको दुलेगोडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाँडाकुँडा बनाउनेदेखि लिएर काठफेर मर्मत सबै गरिन्छ नि।
2: हजुर, दुलेगोडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पेतल फलोट आल्मुनियम सिलोट चरे स्किन भित्र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान, गृहस्थी, होटल, रेस्टुरेन्ट, समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगोडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया, संगम बानिया। फोन 065-414-142, 98-560-23-128, 98-462-14-726।
6: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
7: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक।
8: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
7: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
8: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
7: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
8: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै

0: हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
2: थप जानकारीको लागि सम्पर्क दुलेगौंडा पोली क्लिनिक प्राली, फोन 0564141129 र 98560131053।
3: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
4: मैले भाउजू भने ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
3: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
4: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्य प्रतिदिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
4: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर प्रेसर थाइरोइड ज्वरो खोकी र एलर्जीको उपचार,
4: पेट दुख्ने चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने पाक्ने नाक बन्द हुने एलर्जी घाँटी दुख्ने टन्सिल सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
4: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा माछा पुस्रे बैङ्कको ठिक पारिपत्रि, फोन 0625903769।
5: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
4: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि?
5: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
4: ए, होटल फ्यामिली छ नि, हुन्छ म आजै जान्छु।
5: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी 4 आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज खैरनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 98560-23420, 98-01-54674 र 98460-23420।
6: के तपाईँ रक्सी पिउनुहुन्छ? रक्सी रक्सी रक्सी तपाईँलाई अचम्म लाग्यो होला होइन? रक्सीले हाम्रो शरीरका कुन कुन अङ्गहरूलाई कसरी सखाप बनाउँछ, कसरी बिगार्छ, कसरी ड्यामेज गर्छ? हेलो, नमस्ते, म डाक्टर नवीन चापागाई। रक्सी, जसलाई हामी अल्कोहल भनेर भन्दछौ, अल्कोहल एउटा सिन्थेटिक ड्रिङ्क हो जुन मानिसहरूले मजाको लागि पिउने गर्दछन्। रक्सीको उत्पादनको कुरा गर्दा, जसलाई एक प्रकारको फङ्गस इस्ट भनेर हामी भन्दछौ, यसको फर्मेन्टेसनको प्रोसेसबाट कार्बोहाइड्रेटलाई डिग्रेड गरी रक्सीको उत्पादन गरिन्छ। रक्सी अल्कोहलका विभिन्न प्रकारहरू हुन्छन्, आइसोप्रोपाइल अल्कोहल, मिथाइल अल्कोहल, इथाइल अल्कोहल, अनडिस्टिल इथानोल, डिस्टिल अल्कोहल। तपाईँलाई थाहा छैन होला, औषधिमा पनि अल्कोहल प्रयोग गरिन्छ नि। अब किन गरिन्छ त? मुख्य रूपमा यसको सोल्भेन्ट प्रोपर्टिज बिलाउने गुणको कारणबाट धेरै औषधिहरूलाई घुलनशील बनाउन अल्कोहलको प्रयोग गरिन्छ। यसको विभिन्न फार्माकोलोजिकल एक्सन जस्तै सिडेटिभ, कर्मिनेटिभ, कुलिङ, एन्टिपाइरेटिक, रुबेफेसियन्ट, क्लिन्सिङ र एन्टिसेप्टिक जस्ता गुणहरूको कारणले यसको सही मात्रामा औषधिमा पनि प्रयोग गरिन्छ। सबैभन्दा बढी ड्रिङ्क्समा इथाइल अल्कोहल प्रयोग गरिन्छ। आम रूपमा यो वाइन, बियर, विस्की, रम, जिन इत्यादिमा प्रयोग गरिन्छ। यदि रक्सी रेगुलर प्रयोग गरिरहेमा मानिस रक्सीको कुलत अर्थात अल्कोहल एडिक्सनमा फस्ने सम्भावना हुन्छ। अल्कोहलले अलमोस्ट हरेक बडी अनि अर्गान्सलाई बिस्तारै बिस्तारै ड्यामेज गरिदिन्छ, अनि एडिक्सनको कारणले मानिस कहिल्यै रक्सी नछोड्ने भइदिन्छ। मानिसलाई रक्सीको एडिक्सन कसरी हुन्छ त? अब म तपाईँलाई जानकारी गराउँदैछु, ध्यान दिएर सुन्नु है। अल्कोहल यानि कि रक्सी पिइसकेपछि आमाशय अनि सानो आन्द्रा हुँदै सुचिएर रगतमा एब्जर्ब हुन्छ, जसले सबैभन्दा पहिला ब्रेनलाई एट्याक गर्छ। ब्रेनको सेरेब्रल कर्टेक्सलाई स्टिमुलेट गरिदिन्छ, जसबाट डोपामिनको प्रोड्युस हुन्छ। तपाईँको मस्तिष्क र तपाईँको शरीरको बाँकी भागहरू बीच सन्देश संचार गर्ने काम डोपामिनले गर्दछ। यसले हर्मोनको समेत काम गर्दछ। डोपामिन रक्सी खाने मानिसको तीव्र उत्तेजना, खुसी हुने, हाँस्ने, नाच्ने, रमाउने, रिल्याक्सेसन जस्ता फिलिङ उत्पन्न गराइदिन्छ, जसका कारण मानिसलाई मजा आउने अनि बारम्बार रक्सी पिउँ पिउँ लाग्ने हुन्छ अनि बिस्तारै बिस्तारै रक्सीको कुलतमा मानिस फस्दछ। हामी कहाँ रक्सी चुरोट पिउने मानिसहरू दुःख पीर भुल्न भनेर खाएको हो हौ, पिएको हो हौ भनेर भन्नुहुन्छ। अलि अलि गरेर उहाँहरू एडिक्सनमा गइसक्नु भएको उहाँहरूलाई पत्तै हुँदैन। एकछिनको मजाको कारणले शरीर बिग्रेको, घर परिवार बिग्रेको उहाँहरूले थाहै पाउनुहुन्न। अब म रक्सीले हाम्रो शरीरलाई कसरी ड्यामेज गर्छ सो बारेमा जानकारी गर्दैछु। स्टोमक एन्ड स्मल इन्टेस्टाइन। अल्कोहलले हाम्रो सम्पूर्ण बडी अर्गान्समा असर पुर्याइदिन्छ, जस्तै लिभर, ब्रेन, हार्ट, किडनी इत्यादि। अल्कोहल रक्सीको कन्जुम्सन पछि करिब करिब 20% अल्कोहल हाम्रो स्टोमकमा एब्जर्ब हुन्छ, जहाँबाट ग्यास्ट्रिक जुसको उत्पादन हुन्छ। ग्यास्ट्रिक जुस अल्कोहलमा मिक्स भएर अनि बारम्बार रक्सी पिइरह्यो भने स्टोमकको केही भाग ड्यामेज गरिदिन्छ, जसबाट स्टोमकमा अल्सर हुन जान्छ, जुन पछि गएर स्टोमक क्यान्सरमा परिणत हुन सक्छ। बाँकी 80% अल्कोहल स्मल इन्टेस्टाइनमा एब्जर्ब हुन्छ र रगतमा फैलिन्छ। त्यहाँ पनि आन्द्रामा अल्सर गराउने एवं आन्द्राका विभिन्न रोगहरू लाग्ने सम्भावना हुन्छ। मुटुमा रक्सीले के कस्तो असर पुर्याउँछ त सो बारेमा म तपाईँलाई जानकारी गराउँदैछु। अल्कोहल स्मल इन्टेस्टाइनमा एब्जर्ब भई रगतमा पुगिसकेपछि यसले ब्लड भेसल्सहरूको डाइलेट गरिदिन्छ, जसबाट हाम्रो मुटु छिटो छिटो चल्न थाल्छ, जसबाट स्ट्रोक एवं हार्ट एटेक हुने सम्भावना प्रबल हुन्छ। यसको साथसाथै हाई बीपी हुने, ब्लडको फ्लो विभिन्न नसाहरू हुँदै छालातिर फैलिएर शरीरमा हिट उत्पन्न भई अत्यधिक पसिना आउने अनि डिहाइड्रेसन हुने पनि सम्भावना हुन्छ। रक्सीले हाम्रो ब्रेनमा कस्तो असर पुर्याउँछ त सो बारेमा पनि म तपाईँलाई जानकारी गराउँदैछु। यसले हाम्रो ब्रेनमा भएको ब्रेन टिस्युलाई संकुचित गरिदिन्छ, जसबाट ब्रेन ह्यामोरेज हुने, ब्लड क्लट हुने चान्सेस अत्यधिक हुन्छ, ब्रेन एटेक हुने प्रबल सम्भावना हुन्छ। अल्कोहलबाट डोपामिन र सेरोटोनिनको उत्पादन हुने र सोको कारणबाट ब्रेन फंक्सनलाई एबनर्मल बनाइदिन्छ, तपाईँलाई पक्कै पनि थाहा छ। त्यसैले रक्सी खाएको मानिस बोल्दा लर्बराउने, हिँड्दा लडखडाउने, धेरै बोल्ने, जे पार्दै बोल्ने, हाँस्ने, धेरै बोल्ने, रुने, राम्ररी कुरा गर्न नसक्ने इत्यादि हुने हुन्छ। कतिपय त हामी नालातिर पनि लडेको हामी देख्छौ, लिभर अर्थात कलेजो। अब कलेजोमा रक्सीले के कस्तो असर पुर्याएको हुन्छ त? कलेजो हाम्रो शरीरको टक्सिन अर्थात वेस्ट मेटेरियलको ब्रेक डाउन गर्ने काम गर्दछ। रक्सी सेवन पछि कलेजोले अल्कोहललाई पचाउने सन्दर्भमा अर्थात ब्रेक डाउन गर्ने सिलसिलामा कार्बन मोनोक्साइडको उत्पादन हुन जान्छ, जसबाट बिस्तारै बिस्तारै लिभर सेलको ड्यामेज हुन पुग्छ, जसका कारणले हाइपोक्सिक हेपाटाइटिस हुन जान्छ, जुन चाहिँ एउटा लाइफ थ्रेटनिङ कन्डिसन हो र सडेनली सकमा गएर मृत्यु पनि हुन सक्छ। रक्सीको धेरै प्रयोगबाट कलेजोमा फ्याट जम्मा हुन्छ, जसलाई हामी फ्याटी लिभरको अवस्था भनेर भन्दछौ। यसरी अल्कोहलको कारणले हाम्रो कलेजो सुन्निने, फुलिने र रक्तसाप समेत हुन जान्छ, जसबाट ब्लड क्लटिङ फ्याक्टरको कमी हुन जान्छ अनि क्रोनिक लिभर इन्फ्लामेसनको समस्या हुन जान्छ। रक्सीका कारणले लिभर बिग्रने र कालान्तरमा लिभरको क्यान्सर समेत हुन जान्छ। किडनी, मृगौला। रक्सीले मृगौलालाई कसरी हानि पुर्याउँछ त सो बारेमा म तपाईँलाई जानकारी गराउँदैछु। तपाईँको मृगौलाको प्राथमिक कार्य भनेको तपाईँको रगतलाई फिल्टर गर्नु हो। तिनीहरूले वेस्ट मेटेरियल हटाउन र तपाईँको शरीरको तरल पदार्थ सन्तुलन गर्ने काम पनि मृगौलाले गर्दछ। अल्कोहलको कारणले शरीरमा अल्कोहल एब्जर्ब भई हाई बीपी एवं शरीरमा पसिना आई फ्लुइड लस हुने हुँदा डिहाइड्रेसन पनि हुन सक्छ। सो कारण मृगौलामा रक्त संचार बढी हुने हुँदा मृगौलाका सेलहरू ड्यामेज हुन सक्छ अनि मृगौलाले ब्लडलाई राम्ररी फिल्टर गर्न सक्दैन अनि रगतमा युरिया, क्रिटिनाइन, युरिक एसिड, एमोनियम जस्ता वेस्ट प्रोडक्टहरू जम्मा हुन पुग्छन्। यसबाट सोडियम, पोटासियम जस्ता कुराहरू समेत इनब्यालेन्स हुन जान्छ र यसरी रक्सी मृगौलाको फेलरको कारण पनि बन्दछ। मसल्स एन्ड बोन, रक्सीले हाम्रो मसल र हड्डीलाई कसरी बिगार्छ त सो बारेमा पनि चर्चा गरौं। हाम्रो मसल प्रोटिनबाट बनेको हुन्छ। रक्सीको सेवनबाट यसको प्रक्रियामा अवरोध हुन जान्छ जसबाट हाम्रो मसल मांसपेशी कमजोर हुन जान्छ जसबाट पिणुला बाउडिने जस्ता समस्याहरू उत्पन्न हुन सक्छन्। अब बोन्स हड्डीको कुरा गर्दा क्याल्सियमले हाम्रो शरीरको हड्डीलाई मजबुत बनाउने काम गर्छ। भिटामिन डी को सहयोगबाट क्याल्सियम हड्डीमा एब्जर्ब हुन्छ तर रक्सीले भिटामिन डी अनि हड्डीमा क्याल्सियमको कमी हुन जान्छ। हड्डी कमजोर हुने एवं पातलो हुने हुनेछ जसबाट सजिलै थोरै चोट लाग्दा पनि हड्डी फ्र्याक्चर भइहाल्ने सम्भावना हुन्छ। यसरी हाम्रो शरीरका हरेक अङ्ग अङ्गमा रक्सीले असर पुर्याएको हुन्छ। थाहा पाउनुभयो त? अब तपाईँले रक्सी पिउने कि छोड्ने त यो कुरा तपाईँकै हातमा छ। मेरो सल्लाहमा तपाईँले आजैबाट रक्सीजन्य कुराहरू त्याग गर्नुहोस्। दुःख गरेर कमाएको पैसा एकछिनको मजाको लागि खर्च नगर्नुहोस्। आफ्नो अनमोल जिन्दगीलाई वेस्टमै खतम नपार्नुहोस्। के तपाईँ चुरोट पिउनुहुन्छ? पक्कै पनि पिउनुहुन्छ होला। एउटा पिउनुहुन्छ, दुईटा, एक बट्टा, कतिवटा पिउनुहुन्छ? कसैले थाहा नपाई लुकेर पिउनुहुन्छ कि या खुलेआम पिउनुहुन्छ? चुरोटको कुरा गर्दा कतिपय आमा बुबाहरू चुरोट नपिउनु भन्नु, पिएको छैन त बाबु भन्नुहुन्छ। सुर्ती पो खाएको भन्नुहुन्छ। कसै कसैले बिडी खाएको भन्नुहुन्छ। चुरोट, बिडी, सुर्ती, खैर जे भए पनि सबै निकोटिनका स्रोतहरू हुन्। सिगरेट स्मोकिङ एक यस्तो अमल हो जसबाट मानिसको सम्पूर्ण शरीर बिस्तारै बिस्तारै ड्यामेज हुँदै जान्छ। सिगरेट स्मोकिङबाट सबैभन्दा बढी ड्यामेज हुने अङ्ग भनेको हाम्रो फोक्सो हो, हाम्रो लङ्स। हाम्रो लङ्समा लाखौं एयर स्याकहरू हुन्छन् जसलाई हामी एल्भियोलाई भनेर भन्दछौ। जब हामी सास भित्र लिन्छौ, हावाबाट प्राप्त अक्सिजन भित्र एल्भियोलाईबाट ब्लड स्ट्रीममा पुग्दछ। जब हामी सास बाहिर निकाल्दछौ, त्यसबेला ब्लडबाट एल्भियोलाई हुँदै कार्बन डाइअक्साइड बाहिर निकाल्दछौ। ब्लडबाट कार्बन डाइअक्साइड निस्किएर एल्भियोलाईमा पुग्दछ अनि कार्बन डाइअक्साइड बाहिर निकालिन्छ। अल्भियोलाईसम्म एयर बनाउन र बाहिर निकाल्नको लागि एयर भेस रहन्छ जसलाई हामी ब्रोन्काई भनेर भन्दछौ। यस ब्रोन्काईको लाइनिङमा म्युकस प्रोड्युसिङ सेल रहेको हुन्छ जसमा म्युकस उत्पादन भइरहेको हुन्छ जसको कारणबाट जब हामी सास लिन्छौ, एयरमा भएको डस्ट पार्टिकल, माइक्रो अर्गानिजम इत्यादि यो म्युकसमा टाँसिन पुग्दछन्। यसको साथै ब्रोन्काईको इन्टरनल लाइनिङको सेलको सर्फेसमा कपाल जस्ता स्ट्रक्चर अर्थात सिलिया रहेको हुन्छ। यी सिलियाहरू हल्लिएर एउटा स्पेसिफिक डिरेक्सनमा चलिरहेका हुन्छ। यसको कारण जुन म्युकस उत्पादन हुन्छ जो चाहिँ माथिल्लो भागमा धकेलिन्छ ताकि म्युकसको साथ डस्ट पार्टिकल अनि माइक्रो अर्गानिजमहरू टाँसिन्छन् जुन शरीरबाट बाहिर निस्कन्छन्। जब यो म्युकस ट्रेकियाको नजिक पुग्छ, हामी खोकी गरेर फोक्सोबाट बाहिर निकालिदिन्छौ। यदि हामी स्मोकिङ गर्छौ भने 700 भन्दा बढी हानिकारक केमिकल लङ्समा पठाइरहेका हुन्छौ। यी केमिकलहरू हाम्रो रगतमा पुगेर सम्पूर्ण शरीरलाई नै नोक्सान पुर्याइरहेका हुन्छन्। यसको साथसाथै लङ्सलाई पुरै ड्यामेज पनि गरिदिन्छन्। स्मोकिङको कारण हुने साइड इफेक्ट एकदमै स्लो रहेको हुन्छ। जब हामी चुरोट पिउँछौ, त्यहाँ भएको डार्क ब्लू कलरको वस्तु धुवाको रूपमा हाम्रो फोक्सोभित्र प्रवेश गर्छ। जुन पदार्थ टाँसिने स्टिकी प्रकृतिको हुन्छ जस्तै हाम्रो अँगेनोमाथि कालो धुवा जुन हातले छुँदाखेरि पनि च्यापच्याप घुने खासिने खालको हुन्छ नि, हो त्यस्तै हुन्छ, जसबाट हाम्रो एल्भोलाई र ब्रोङ्काईमा टाँसिएर इन्फ्लामेसन हुने हुन्छ, जसले गर्दा हाम्रो एल्भोलाईमा इम्युन सेल एकीकृत हुन सुरु हुन्छ, जुन इम्युन सेल इन्फ्लामेटरी रेस्पोन्सको कारण एल्भोलाईको वाल्सको ड्यामेज गर्न सुरु गरिदिन्छन्, जसले गर्दा आफ्नो इलास्टिसिटी गुमाउन पुग्दछ। यस कन्डिसनलाई हामी इम्फाइसिमा भनेर भन्दछौ, सास फेर्न एकदमै गाह्रो हुने अवस्था भन्दछौ। इम्फाइसिमाको कारण अक्सिजन र कार्बन डाइअक्साइडको आदान प्रदान एल्भ्युलाईमा राम्ररी हुन सक्दैन, जसले गर्दा चुरोट पिउने मान्छेलाई थकावट हुने, छिटो छिटो सास बढ्ने, घ्यार घ्यार हुने, निसासिने जस्ता समस्या हुन्छन्। यसरी चुरोटको कारणले ब्रोङ्काईमा भएका सिलिया पनि ड्यामेज हुन थाल्दछ, जसको कारण जुन ब्रोङ्काईको भित्र बनिने म्युकस बाहिर निस्कन सक्दैन, जसबाट चुरोट पिउने मान्छेको छाती भारी भारी जस्तो हुन्छ। यस अवस्थालाई हामी क्रोनिक ब्रोङ्काइटिस भनेर भन्दछौ। यस अवस्थामा चुरोट पिउने मान्छेलाई बारम्बार खोकी लागिरहन्छ, तर पनि फोक्सोबाट खकार भने बाहिर निस्कदैन। चुरोट पिउने व्यक्तिमा यी दुईटै कन्डिसन पाइन्छ। जब यी दुईटै कन्डिसन एकै पटक पाइएमा यसलाई हामी अब्स्ट्रक्टिभ पल्मोनरी डिजिज सीओपीडी भनेर भन्दछौ। यसको साथसाथै चुरोटको कारणले सबैभन्दा बढी फोक्सोको क्यान्सर हुने हुन्छ। संसारमा 90% केसेसहरू लङको क्यान्सरको प्रमुख कारण चुरोटलाई मानिएको छ। यदि तपाईँ दमको बिरामी हुनुहुन्छ भने झनै समस्या ल्याउँछ। एक सर्वेक्षण अनुसार प्रत्येक 5 मध्ये एकजना मानिस चुरोट पिएर समयभन्दा निकै अगाडि नै मृत्यु भएको पाइएको छ, जसमा भरपूर निकोटिन हुने भएकोले चुरोट पिउँदा यसको धुवा जहाँ जहाँ पुग्दछ त्यहाँ त्यहाँ क्यान्सर गराउने हुन्छ। जस्तै मुखको कुनै पनि ठाउँमा, छातीमा, भोकल कर्ड्समा, गल ब्लाडरमा, आमाशयमा, आन्द्राहरूमा, लिभर, किडनी, पेङ्क्रियास इत्यादि सम्पूर्ण शरीरका अङ्गहरूलाई बिगारेर खत्तम गराउने काम चुरोटबाट भएको हुन्छ। यसका साथसाथै चुरोटले निमोनिया हुन सक्छ, ब्रोङ्काइटिस हुन्छ, कहिले पनि निको नहुने दमको रोग लाग्दछ, इम्युनिटी पावर रोग प्रतिरोधात्मक क्षमता घटाउँछ, बाँझोपन निम्त्याउने हुन्छ, पुरुषहरूमा नपुंसकता समेत हुने हुन्छ, मुखमा दुर्गन्ध फैलिन्छ, दाँत खराब हुन्छन्, शरीरको छालाहरू बिग्रने हुन्छन्, ओठ कालो हुँदै जान्छ, चुरोट पिउने मान्छेको छेउमा बस्ने अर्को व्यक्तिलाई पनि अत्यन्तै हानि गर्दछ। चुरोटले मुटुमा पनि असर गरेर हार्ट एट्याक पनि हुन सक्दछ, जहाँ ट्युबहरू हुन्छन् जसलाई चुरोटले स्टिकी बनाइदिन्छ, जसमा कोलेस्ट्रोल टाँसिएर बस्ने हुन्छन्। अत्यधिक चुरोट पिउँदा धेरै छिटो छिटो कोलेस्ट्रोल बढेर ब्लकेज हुँदै जान्छ अनि हार्ट एट्याक हुने प्रबल सम्भावना रहन्छ। थाहा पाउनुभयो त, हेर्नुहोस् त कति धेरै हानि नोक्सानी गर्ने रहेछ। तपाईँलाई पक्कै पनि थाहा छ, र पनि तपाईँ चुरोट उडाउनुहुन्छ होइन त? थाहा नपाए जस्तो गरेर कतै उडाइरहनु भएको त छैन? अब चुरोट धुम्रपान छोड्ने कि नछोड्ने तपाईँकै हातमा छ। मेरो सल्लाहमा तपाईँले आजैबाट स्मोकिङ त्याग गर्नुहोस्। दुःख गरेर कमाएको पैसा एकछिनको मजाको लागि खर्च नगर्नुहोस्। आफ्नो अनमोल जिन्दगीलाई धुवामा उडाएर खत्तम नपार्नुहोस्।
7: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
8: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
7: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समय पाइने रहेछ।
8: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
9: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको धुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
10: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
11: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि।
0: दृष्टि जयसवाल कस्मेटिक पसल दुलेगौड़ा भित्री बजार।
9: हमी कहाँ कस्मेटिक तथा पार्लर का संपूर्ण सामान सुपथ मूल्य में पाइन का साथ ही होलसेल तथा खुद्रा मूल्य में बिक्री कर
0: प्रोपाइटर निरंजन प्रसाद जयसवाल फोन 9841661220।
10: पसल सरेको सूचना शुक्ला गण्डकी चार दुलेगौड़ामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 9825319122 9805800008 र 9846609246।
0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
11: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
11: छुटका दायराहरू
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
11: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
11: थप जानकारीका लागि सम्पर्क 0635714479, मोबाइल 9856062265 र 9848064145।
12: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
13: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
12: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
14: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोपाइटर रमेश भुजेल फोन 9856032475 र 9801132475।
15: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
16: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
17: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौड़ा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 0658590065, मोबाइल 9816634372।
18: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ। वर्षौंदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहक वर्गको मन जित्न सफल ओम प्रोसण आभूषण सुन चाँदी पसल दुलेगौड़ा भित्री बजार।
19: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वासित आएको ओम प्रोसण आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार, प्रोपाइटर भुज बहादुर सुनार,
18: मोबाइल 9805535537।
20: मम्मी भोक लाग्यो, खाजा खाऊ न।
21: नानु बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
20: हस् मम्मी।
22: मैले सुने छोरी, ल जाम हिँड।
21: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
22: हजुर, स्वदेशी उत्पादनको प्रयोग व्यापार, नेपाली किसानको उत्पादन हाम्रो परिकार।
21: हजुर, हामी कहाँ आटा पाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदोकोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9808828 कृष्ण कुमार श्रेष्ठ,
22: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
1: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाएन हुन्थ्यो नि बुवा।
21: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदा रहेछन्।
1: ए हो र, ल त ल,
2: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनु हो, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछेपानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल। फोन 0564142 र 9850621692।
3: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौंडा हेल्प पोस्ट चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
23: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
22: गुणस्तरीय सेवा एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841649304।
22: नमस्कार, रेडियो ध्वरबारही 103.8 मेगाहर्जको बिहान 7 बजेको ध्वरबारही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर हामीलाई सुन्न सक्नुहुनेछ। ध्वरबारही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाका सभापति रवि लामिछानेले सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सन्दर्भमा सरकारको तर्फबाट कुनै पनि किसिमको राजनीतिक हस्तक्षेप नहुने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा लामिछानेले सरकारले कसैप्रति पनि कुनै किसिमको आग्रह र पूर्वाग्रह नराख्ने स्पष्ट पार्नुभयो। उहाँले प्रचलित कानूनले दिएको अधिकारलाई सदुपयोग गर्दै सुशासन प्रवर्धन गर्ने काममा सरकार दृढ रहेको बताउनु भएको छ। बैठकमा सभापति लामिछानेले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको वर्तमान नेतृत्व अघिल्ला सरकार रहेको पालामा नियुक्त भएको समिति स्मरण गराउनु भयो। कानूनले दिएको अधिकारको सदुपयोग गर्दै सुशासन कायम गर्ने काममा सरकारबाट कुनै किसिमको राजनीतिक हस्तक्षेप नहुने उहाँको भनाइ छ। उहाँले राज्यका जिम्मेवार निकायहरूलाई कानून सम्बद्ध ढंगले कार्य सम्पादन गर्न जोड़ दिँदै त्यस्ता निकायहरूको स्वायत्ततामा राजनीतिक तहबाट कुनै हस्तक्षेप नहुने विश्वास व्यक्त गर्नुभएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राजसपाको केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ। पार्टीका सभापति रवि लामिछानेको निर्देशन अनुसार महामन्त्री विपिन कुमार आचार्यले शुक्रबार आज बिहान 11 बजे वनस्थली स्थित केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बस्ने गरी मिति तय गर्नुभएको हो। आगामी स्थानीय तहको निर्वाचन र तै पार्टीको आन्तरिक सांगठनिक सुदृढीकरणलाई केन्द्रमा राखेर बैठकका कार्यसूचीहरू तय गरिएका छन्। बैठकको मुख्य कार्यसूचीमा आगामी स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने विषय रहेको छ। राष्ट्रपति निर्वाचनमा उम्मेद्वार तय गर्दा अपनाइने विधि र प्रक्रियालाई यसै बैठक मार्फत अन्तिम रूप दिने जनाएको छ। यस्तै राष्ट्रपतिले आफ्नो स्थापना कालदेखि नै उठाउँदै आएको राइट टू रिकल जनप्रतिनिधि फिर्ता बोलाउने अधिकार सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयलाई पनि कार्यसूचीमा राखेको छ। यसलाई कार्यान्वयनमा लैजान कानूनी तथा राजनीतिक खाका तयार पार्ने पार्टीको योजना छ भने बैठकले पार्टीको रिक्त रहेका र थप गर्नुपर्ने विभिन्न सांगठनिक पदहरूमा मनोनयन गर्ने कार्यसूची तय भएको छ, जसमा केन्द्रीय समिति सदस्य र पदाधिकारीको मनोनयन, सचिवालय सदस्यहरूको मनोनयन, विभिन्न विभागीय प्रमुखहरूको जिम्मेवारी बाँडफाँड, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समितिको गठन र सदस्य मनोनयन गर्ने जनाइएको छ। प्रधानमन्त्री वीरेन्द्र शाह आज मुस्ताङ जाने कार्यक्रम रहेको छ। उहाँ आज पोखरा हुँदै मुस्ताङ जाने कार्यतालिका रहेको निकट स्रोतले जानकारी दिएको छ। यता कास्कीका प्रमुख जिल्लाधिकारी कुमानसिंह गुरूङले भने अहिलेसम्म आफूलाई प्रधानमन्त्री मुस्ताङ जाने अथवा पोखरा आउने बारे कुनै जानकारी नभएको बताउनुभयो। यद्यपि उहाँ पोखरा विमानस्थल हुँदै आज मुस्ताङ जाने कार्यतालिका तय भएको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय स्रोतले जनाएको आज अनलाइन खबरले लेखेको छ। उहाँ मुस्ताङ बाहेक अन्त कहाँ जाने भन्ने बारेमा केही पनि खुलाइएको छैन। तनहुँ जिल्लामा खानेपानीको पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालन गरिएका विभिन्न कार्यक्रम मार्फत पछिल्लो एक वर्षमा 3546 नयाँ धारा जडान भएका छन्। आर्थिक वर्ष 2082-83 गण्डकी प्रदेश सरकारको कार्यक्रम तथा संघीय सरकारको विभिन्न अनुदान कार्यक्रम मार्फत नयाँ धारा जडान, खानेपानी प्रशोधन तथा आधारभूत खानेपानीको सुविधा विस्तार गरिएको हो। जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका इन्जिनियर अनिल सुवेदीका अनुसार गत आर्थिक वर्षमा गण्डकी प्रदेश सरकारको कार्यक्रम अन्तर्गत 3227 घरमा नयाँ धारा जडान भएका छन्। यस्तै संघीय सरकारको विशेष अनुदान कार्यक्रम मार्फत 319 घरमा नयाँ धारा जडान गरिएको जनाइएको छ। सुवेदीले प्रदेश सरकार मार्फत 555 घरमा खानेपानी प्रशोधन सम्बन्धी काम पनि गरेको बताउनुभयो। प्रदेश सरकारको कार्यक्रम अन्तर्गत हालसम्म तनहुँमा 20837 घरमा खानेपानीको धारा जडान भइसकेका छन् भने उहाँले 104,857 घरमा आधारभूत खानेपानीको सुविधा पुगेको बताउनुभयो। प्रदेश सरकारको कार्यक्रमबाट हालसम्म 3429 घरमा खानेपानी प्रशोधनको काम भएको छ। इन्जिनियर सुवेदीका अनुसार संघीय सरकारको सशर्त अनुदान कार्यक्रममा पनि तनहुँमा खानेपानीको पहुँच विस्तार गरिएको छ। यस कार्यक्रम अन्तर्गत हालसम्म 29,960 घरमा आधारभूत खानेपानीको सुविधा पुगेको छ। त्यस्तै गरी 5,631 घरमा एक घर एक धारा कार्यक्रम अन्तर्गत खानेपानीको व्यवस्था गरिएको उहाँले बताउनुभयो। तनहु प्रहरीले विभिन्न मुद्दामा अदालतबाट फैसला भएर फरार रहेका तथा चालू मुद्दामा दुईजना व्यक्तिलाई पक्राउ गरेर तनहु जिल्ला अदालतमा उपस्थित गराएको छ। जिल्ला प्रहरी कार्यालय तनहुका अनुसार पक्राउ पर्नेमा चोरी मुद्दाका 6 महिना कैद र 5,000 जरिवाना तोकिएका व्यास नगरपालिका 2 एक पुरूष र बैंकिङ कसुर मुद्दामा फरार रहेका स्याङ्जाको पुतली बजार नगरपालिका घर भएर अहिले पोखरा बस्दै आउनुभएका एक पुरूष रहेका छन्। यस्तै प्रहरीले उनीहरूलाई विभिन्न मितिमा खटिएका टोली मार्फत पक्राउ गरेको जनाएको छ। पक्राउ परेका दुवैजनालाई आवश्यक कार्यवाहीका लागि तनहु जिल्ला अदालतमा उपस्थित गराइएको जिल्ला प्रहरी कार्यालय तनहुका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले जानकारी दिनुभयो। स्याङ्जा जिल्लामा दूध उत्पादन गर्ने किसानलाई प्रति लिटर 5 रूपियाँको दरले अनुदान उपलब्ध गराइएको छ। भेटनरी अस्पताल तथा पशु सेवा कार्यालय स्याङ्जाले दूध उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ सहकारी मार्फत बिक्री भएको दूधको परिमाणका आधारमा किसानलाई अनुदान दिएको हो। कार्यालयका अनुसार स्याङ्जाको भिरकोट नगरपालिका एक स्थित भिरकोट दुग्ध उत्पादक सहकारी मार्फत संकलन भएको 1,26,029 लिटर दूधका लागि 6,30,145 रूपियाँ अनुदान दिएको छ। त्यस्तै चापाकोट नगरपालिका 5 क्वामी स्थित रत्नपुर साना किसान सहकारी मार्फत संकलन भएको 70,817 लिटर दूधका लागि 5 रूपैयाँको दरले अनुदान उपलब्ध गराइएको छ। कार्यालयले सार्वजनिक गरेको सूचनाका आधारमा छनौट गरिएको सहकारीमा आबद्ध किसानले गाई तथा भैंसी पालक किसानबाट उत्पादन गरेको दूधमा अनुदान दिएको कार्यालयका प्रमुख डाक्टर रूपेश श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार सहकारीका दूध संकलन केन्द्र मार्फत बिक्री भएको दूधको परिमाणलाई आधार बनाएर अनुदान वितरण गरिएको छ। भेटनरी अस्पताल तथा पशु सेवा विज्ञ कार्यालयले दूधमा अनुदान सहित पशुपालन र उत्पादन प्रवर्धनका विभिन्न कार्यक्रम अन्तर्गत कुल 1,28,67,200 रूपैयाँ अनुदान वितरण गरेको जनाएको छ। सामाजिक सञ्जाल मार्फत नाबालिकाको चरित्र हत्या गरेर रकम मागेको आरोपमा एक 19 वर्षका युवक पक्राउ परेका छन्। फेसबुकमा साथी बनेर प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरेर रकम समेत मागेको आरोपमा साइबर ब्युरो नुवाकोटको शिवपुर गाउँपालिका साथ बस्ने 19 वर्षीय सुदीप कछुवाललाई पक्राउ गरिएको हो। बुधबार पक्राउ परेका कछुवाललाई काठमाडौँ जिल्ला अदालतबाट विद्युतीय कारोबार ऐन 2063 अन्तर्गतको कसुरमा 7 दिन म्याद थप गरेर अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ। बागमती राप्रपा बागमती प्रदेशका संसदीय दलका नेता उद्धव थापाले पार्टी कार्य सम्पादन समितिले आफूलाई साधारण सदस्य समेत नरहने गरी गरेको कार्यवाहीमा असन्तुष्टि जनाउनु भएको छ। पार्टीको कार्यवाही विरूद्ध अदालत जाने उहाँले बताउनुभयो। राप्रपा केन्द्रले समयमा मार्ग निर्देशन नदिएपछि आफूले संसदीय दलको बैठक राखेर निर्णय लिएको थापाको भनाई छ। संसदीय दलको बैठकमा बहुमत सदस्यहरू सरकारमा जानुपर्ने पक्षमा उभिएको उहाँले बताउनुभयो। संचारकर्मीहरू सँग कुरा गर्दै थापाले आफ्नो पार्टीबाट योग्य सांसदहरू मन्त्री भएको र डेलिभरी दिएर देखाउने दावी पनि गर्नुभएको छ। यस्तै उहाँले सरकारको वैधानिकता शुरू भएको र शपथ ग्रहण सिद्धिएको भन्दै पार्टीले गरेको अन्याय विरूद्ध अब अदालतमा गएर न्याय मिल्ने उहाँले विश्वास समेत व्यक्त गर्नुभएको छ। म्याग्दी एक वर्षको अवधिमा म्याग्दीबाट 73 करोड़ रूपैयाँ मूल्य बराबरको आलु र सुन्तला बिक्री भएका छन्। कृषि विकास कार्यालयका अनुसार आर्थिक वर्ष 2082-83 40 करोड़ रूपैयाँको आलु र 33,86,00,000 मूल्य बराबरको सुन्तला बिक्री भएको हो। 4,515 मेट्रिक टन सुन्तला र 33,120 मेट्रिक टन आलुको व्यापार भएको कार्यालयका प्रमुख वरिष्ठ कृषि विकास अधिकृत सञ्जीव बास्तोलाले जानकारी दिनुभयो। 430 हेक्टर क्षेत्रफलमा सुन्तला र 1,840 हेक्टरमा आलु खेती भएको थियो। उहाँले भन्नुभयो सुन्तला प्रति हेक्टर 10.5 र आलु प्रति हेक्टर 18 मेट्रिक टनका दरले उत्पादन भएको छ। सुन्तलाको सरदर मूल्य प्रति किलोग्राम 75 रूपैयाँ र आलुको 30 रूपैयाँका दरले बिक्री भएको छ। अघिल्लो वर्षको तुलनामा सुन्तला उत्पादन समान भए पनि वैशाख र जेठ महिनाको असिनाका कारणले भएको क्षतिले 20 करोड़ रूपैयाँ मूल्य बराबरको आलु उत्पादन घटेको अधिकृत वास्तोलाले बताउनु भएको छ। म्याग्दीको आलु र सुन्तला बेनी पोखरा काठमाडौँ र चितवनको बजारमा बिक्री हुन्छ। आर्थिक वर्ष 2080-81 1,750 हेक्टरमा 31,450 मेट्रिक टन आलु र 24 करोड़ रूपैयाँ बराबरको 3,600 मेट्रिक टन सुन्तला उत्पादन भएको थियो। कृषि प्राविधिकले क्रप कटिङ विधिबाट फलफूल तरकारी र खाद्य बाली उत्पादनको तथ्याङ्क संकलन गर्दै आएका छन्। गण्डकी प्रदेशको बजुवा समिति सचिवालयले तीनजना अधिकृतलाई 11 तहमा बजुवाका लागि सिफारिश गरेको छ। मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय गण्डकी प्रदेशले बिहिबार हिजो सूचना जारी गरेर कार्य क्षमताको मूल्याङ्कनका आधारमा उनीहरूलाई बजुवाका लागि सिफारिश गरिएको जनाएको हो। बजुवा समितिले प्रशासन र इन्जिनियरिङ सेवाको कर्मचारीलाई सिफारिश गर्ने निर्णय गरेको हो। समितिको निर्णय अनुसार प्रदेश प्रशासन सेवाको प्रशासन समूह अन्तर्गत 11 तहमा टीकाराम पौडेल र दिनेश प्रकाश आचार्यलाई सिफारिश गरिएको छ। यस्तै इन्जिनियरिङ तर्फ सिभिल समूहको इरिगेशन र सेनिटरी उपसमूहमा हरिप्रसाद तिमेल सिन्हालाई सिफारिश गर्ने निर्णय भएको हो। तनहुको शुक्ला गण्डकी नगरपालिका वडा नम्बर 1 र 11 मा सञ्चालन भएको सामुदायिक जीविकोपार्जन प्रवर्धन परियोजनामा पहिलो वर्ष 500 परिवार लाभान्वित हुने भएका छन्। आइरिस रेडक्रसको साझेदारी र नेपाल रेडक्रस सोसाइटी तनहु शाखाको सञ्चालनमा यो परियोजना तेस्रो चरणको कार्यक्रमको समीक्षा तथा सिकाई आदान प्रदान र प्रथम कार्यशालामा यो जानकारी दिएको हो। दोलेगौंडामा हिजो आयोजना गरिएको कार्यक्रममा जिल्ला कार्यक्रम संयोजक देवनारायण पौडेलले प्रति परिवार 29,000 रूपैयाँ प्राप्त गर्ने बताउनुभयो। स्वास्थ्य वातावरण संरक्षण र इन्धनको खपत घटाउने सन्देश प्रवाह गर्न पोखरादेखि तनहुको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। शुक्ला गण्डकी साइकल क्लब र साइकल सिटी पोखराको आयोजना तथा व्यवस्थापनमा शनिबार भोलि साइकल यात्रा हुन लागेको हो। यात्रामा पोखरा र शुक्ला गण्डकी क्षेत्रका सयौं साइकल प्रयोगकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ। शुक्ला गण्डकी साइकल क्लबका संयोजक त्रिलोचन लम्सालका अनुसार साइकल यात्रीहरू शनिबार भोलि बिहान 6 बजी पोखराबाट प्रस्थान गर्ने भएका छन्। बिहान 7 बजी शुक्ला गण्डकीको कोत्रेमा स्वागत गरिएपछि संयुक्त रूपमा साइकल यात्रा अगाडि बढ़ाइनेछ। यात्रा खैरनीटारसम्म पुग्ने र त्यहाँबाट फर्किएर ढोरबाराही मन्दिर हुँदै शुक्ला गण्डकीको मुक्तिनाथ चवन धाममा पुगेर समापन गरिने लम्सालले जानकारी दिनुभयो। अस्वस्थ खानपान र बदलिदो जीवन शैलीका कारणले मोटोपन तथा दीर्घ रोगको समस्या बढ़दै गएपछि स्वास्थ्यप्रति सचेतना जगाउन साइकल चलाउने अभियान प्रभावकारी बन्दै गएको आयोजकको दावी छ। पछिल्लो समय शुक्ला गण्डकी क्षेत्रमा पनि साइकल प्रयोगकर्ताको संख्या बढ्दै गएको छ। अवस्थाले विविध खबरहरू सँगसँगै बिहान 7 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएका छन्। 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
4: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141000 वा dhurbarahiefm@gmail.com मा इमेल गर्नुहोस्।
5: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
6: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई ₹1,00,000 को उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अंतर्गत वार्षिक 1,00,000 बराबर को स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
5: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्त श्राप आदि रोगको उपचारको लागि ₹1,00,000 उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
6: सेवा लिने क्रममा चाहिने जानकारी
5: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर।
6: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
5: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
6: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-7178।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
24: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
25: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
26: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
24: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0654142333 मोबाइल 98678167।
0: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा। हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौंडामा
26: विगत लामो समयदेखि तपाईहरुको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ। अब फोन बजार
0: दुलेगौंडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
8: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
0: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
8: एनसीएलको हराएको, बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
0: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
26: सम्पर्क फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौंडा।
9: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 98461-56996 छ।
10: कति राम्री देखिए कि कृष्णले किनेको कुर्ता लगायो कि क्या हो,
11: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि कृष्णमै आउँछौ।
10: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्ण क्लोथिङ कलेक्सन।
12: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
11: क्रिस्मी क्लोथिङ कलेक्सन, सुप्लागण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि। प्रोप्राइटर मनराज गुरुङ। सम्पर्क 98560-57731, 98060-57731।
13: सुवर्ण अवसर।
26: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार।
13: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
26: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुचि, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
13: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
26: पिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
13: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
26: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
13: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्मरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
26: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
13: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
26: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर्स सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
27: एक सय 103.8 अन्तर्मनको आवाज।

0: हेलो बा,
1: कति बन्यो घर? अनि ढलान भयो त?
2: अँ बाबु, ढलान त भयो। अब घरभित्रको काम गर्नु पर्ने छ। सामान धार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
1: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौदाबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
2: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्। म पनि त्यही जाने हो।
3: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
3: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
4: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
5: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
4: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो। खेरको चिन्ता लिनु भएको छ यो दिदीले?
6: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
4: त्यसो भए विवेक ढुङ्गानाको शुक्लगण्डकी फ्रेस हाउसमा जानुहोस्। आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
0: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडी। यहाँ विवाह व्रतबन्ध पास्ने पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
6: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9856066136 र 9151166136।
0: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
7: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको
0: कामका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा ससेज र फ्रेन्च

0: इष्ट बन्छ कार्यक्रम
1: ओके लेट्स डन
0: हजुर सिक्तेल अफसेट प्रेस शुक्ला गण्डकी चार दुलेगौड़ा गणपति लघुवित्त रहेको भवनमा
1: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्
0: प्रोपाइटर गोविन्द सिग्देल फोन 9896285343 र 9947000787
2: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो
3: साँच्ची कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेर्यो त्यही मोहनी लाउने खालको छ
2: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
3: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भएर बनाएको पनि
4: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही फतौ 6 गते शनिबार
6: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
6: दैनिक उपलब्ध सेवा तर्फ
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
6: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमा स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
4: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0654143177 मोबाइल 9556443
7: विद्यार्थी भाइ बहिनीहरू आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु ध्यान दिएर सुन्न है
8: मैडम धुम्रपान भनेको के हो
7: ल सुन धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो चुरोट बिँडी तमाखु कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन् ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ
8: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ मैडम
7: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख फोक्सो पेट फियो आन्द्रा मूत्र नली पाठेघर आदिको क्यान्सर हुन्छ दम दीर्घ श्वास प्रश्वास रोग उच्च रक्तचाप हृदयघात मस्तिष्क घात गर्भवतन हुने कम तौलको बच्चा जन्मने अवधि पूरा नभए बच्चा जन्मने मृत बच्चा जन्मने आदि गराउँदछ त्यति मात्रै कहाँ हो र धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ
8: अनि नि मैडम यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि
7: छन् नि यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं आफू बचौं र अरूलाई पनि बचाऊ
9: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 5 71 240
2: टिकुनी माया आज पनि एउटा कुरा मान न भाइ चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
3: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
2: हो र कहाँ छ र त्यस्तो
3: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
1: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
1: कालिका फेन्सी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
0: प्रोपाइटर नवीन श्रेष्ठ सम्पर्क 9560-62028 र 9901479716
1: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
4: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज

0: सिधे मयम चिसा पानी बाट काठमाडौँ काठमाडौँ बाट
1: मयम चिसा पानी अनि बीचमा नझर्ने
0: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसा पानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
2: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98352563। पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ।
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, डाक्टर वन्दना श्रेष्ठ,
2: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डिया सिंह जोशी, डाक्टर चुम्पाया पुन,
3: भिजिटियन तथा पेट कल्चर रोग विशेषज्ञ विकास अधिकारी डाक्टर शङ्कर प्रधान,
2: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन,
2: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
3: नाक कान थाली तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी डाक्टर डाक्टर अस्मिता वाग्ले,
2: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर
4: राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ, के मन डुलाउनु पर्यो होला? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
6: र रामचन्द्र महत 98461168।
8: कान्छी, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
9: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
8: हुन्छ हुन्छ, तर पाइन्छ कति पाइन्छ
9: पाइन्छ
10: हजुर, हामी तपाईँहरू
2: शक्ति महायज्ञ सत्यनारायण पूजा का सामग्री पाइन का साथ ही माटो बाट बने सब प्रोडक्टर थोक तथा खुद्रा मूल्य में उपलब्ध रहे
10: हदम 1 बजेदेखि 8 बजेसम्म जीवन धाम जाऊ सप्ताहव्यापी बोलधाम धार्मिक महोत्सवका बना
11: जीवन धाम भू संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित
12: शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 मा सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सव का आकर्षणहरू
12: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन
14: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै
12: मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती
12: स्थानीय भजन सहितको कलश यात्रा पाठ परायण सामूहिक व्रतबन्ध तुरुतान एवं विभिन्न धार्मिक अनुष्ठानहरू
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम शुक्ला गण्डकी दुई गाछे पानी तनहुँ
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची यूरिया प्रति केजी रू 22-23 सम्म डीएपी रू 49-50 सम्म र पोटास रू 38-39 सम्म अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ।
15: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
16: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
17: मलाई पनि त्यसको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
15: ए त्यसो भए युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलर्स सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरे पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको केही त हो।
16: हामी कहाँ गुरुङ मगर नेवार छेत्री तामाङ ठकुरी भुजेल जात जातिको ड्रेस युके स्वेटर ब्याग तथा पर्स मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी सल कोरियन टी सर्ट कम्मर बन्धक दौरा सुरुवाल खुकुरी टोपी लगायत परम्परागत जातीय गर गहनाहरू शिरबन्दी शिरफूल टिकमाला ढुम्री यार्लिङ मारवाड़ी पाटेसुन बुलाकी लाहुरे फुली जन्तर चन्द्रमा नौगेडी असर्फी कन्थमाला मुगामाला हमिलमाला न्यापुसिक जापुसिक तायोमाला लुसवाङ माकसी कल्ली बिरमली आँसी खुर्पेटो सुर्खे थैली डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू रानीहार चन्द्रहार मिनीहार चोकरहार मंगलसूत्र बालाचुरा पञ्चधातु अंगुठी रामलीला झुम्का पिजोडा झुम्का सिक्री लकेट माइली तिलहरी छड्के तिलहरी घुम्टो क्राउन सेन्डिल जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
15: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौड़ा प्रोपाइटर आर्यन कुमार श्रेष्ठ मोबाइल 98241-84264 र 98141-53305।
18: एपी स्टोर दुलेगौड़ा सृजना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
19: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
20: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
19: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
20: फोन नम्बर 065414321,
19: मोबाइल 9805678634 र 97081107090।
21: तिमी कहाँ जान लागे कि?
22: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्या।
21: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
22: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनु भयो भने एउटा सामा सित्तैमा।
21: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि जान्छु पक्का।
22: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
23: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
24: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
25: नमस्ते, अहिले तपाईँ रेडियो डुल्पालाई सुन्दै हुनुहुन्छ।

0: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेल आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनु हिराजन आगामी भाद्र 13 गति दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0544-14-233, मोबाइल 98-678-61-87।
3: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद चाहनेहरूको लागि खुसीको खबर।
4: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रो सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
3: जुत्ता चप्पल सुट पाइन्ट लेडिज आइटम साडी कुर्ता सुरुवाल मूल्यमा बिक्री गरिन्छ।
4: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98-066-81-115।
5: स्टुडियो
6: अहिले बिहानको 8 बज्यो।
4: टाइम चेक को साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौंडा हेल्पोस्ट चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98-160-95-301।
5: ढुरियाको सुस्तर आवाज, कहिले गाई दाईको मन दुख्ने कथा, कहिले दुःखमा कहिले सुखमा, तपाईँ हाम्रै गाउँ घर उकाली ओह्रालो भन्जन चौतारी हुँदै गुन्जिन्छ वन पाखा
7: कार्यक्रम लोक भाका
5: मात्र रेडियो ढोरबाराही 103.8 मेगाहर्ज मा।

नमस्कार अनि हार्दिक न्यानो लोक सांगीतिक अभिवादन रेडियो ध्रुवबाराही 103.8 मेगाहर्ज सुनेर बस्नुहुने तपाई सम्पूर्ण समादरणीय लोकपारेको मित्रहरूमा कार्यक्रम प्रस्तोता म अशोक विश्वकर्मा आज पनि लोक भाका कार्यक्रमको साथमा उपस्थित भइसकेको छु। विशेष गरी तपाईहरूको नियमित प्रस्तोता सृष्टिजी देशभन्दा बाहिरको भ्रमणमा हुनुहुन्छ, केही दिन पछाडि आइपुग्नुहुनेछ तपाईहरूको साथमा। उहाँको अनुपस्थितिमा म आज उपस्थित भएको हुँ। आज विशेष त शुक्रबार रमाइलो गर्ने दिन पनि हो। धेरैजना साथीहरू आज एसएमएसबाटै भए पनि दोहोरी खेल्ने तयारीका साथमा रहनु भएको छ होला भन्ने अपेक्षा हामी गरिरहेका छौं। कार्यक्रम तपाईले रेडियो ध्रुवबाराही 103.8 मेगाहर्ज सँगसँगै हामीलाई इन्टरनेट अनलाइन पनि www.radiodhurbarahi.com.np लगइन गरेर विश्वभरि सुन्न सक्नुहुनेछ। विशेष देशभन्दा बाहिर रहने साथीहरूले लोकगीतको कार्यक्रमलाई अनि हाम्रा लोकगीत लोक संस्कृतिलाई अत्यन्तै धेरै मन पराउनुहुन्छ। धेरैजनाले कुरेर पनि बसिरहनु भएको छ होला भन्ने हामीले अपेक्षा अनि विश्वास गरिरहेका छौं। जहाँ जस्तो अवस्थामा रहे पनि एकदम स्वस्थ एकदम मस्त रहनुहोला यही कामना गर्छौ। र आज हामी तपाईसँग दोहोरी खेल्नका लागि हामीले एउटा टुक्का हामीले रेडियो ध्रुवबाराहीको फेसबुक पेजमा पोस्ट गरिसकेका छौं। त्यसैको प्रति जवाफ तपाईँले कमेन्टमा दिन सक्नुहुनेछ। हामीलाई सुन्दै हुनुहुन्छ भने आज शुक्रबारको व्यवसायमा तपाईँको लागि हामीले राखेको टुक्का रहनेछ, हप्तै पछि बजारमा घर छेउ हामीलाई भेट्नै हुन्न कि झैं घर छेउ, देख्न मन लाग्को छैन र जुन स्थाय घाम पनि उदाए अझै फुर्सद भएको छैन र भन्नेछ। यसको प्रति जवाफ तपाईँले लेखेर पठाइदिनु। सम्पूर्ण श्रोतावृन्दहरूलाई हार्दिक अनुरोध गर्छु, कार्यक्रमको पहिलो सांगीतिक कोशेली स्वरूप तपाईँ सबैजनाको लागि यही भाका राख्न चाहन्छु। विष्णु माझी अनि खुमन अधिकारीको आवाज, देख्न मन लाग्को छैन र घामस्थाए जुन पनि उदाए अझै फुर्सद भएको छैन र बाबुराम बोहराको शब्द अनि खुमन अधिकारीको लयमा सजिएको सुनदेखि कर्णप्रिय भाका तपाईँ सबैजनाको लागि हामी तपाईँहरूले पठाउनु भएका कमेन्टहरूलाई लिएर उपस्थित हुनेछौ। सुन्दै गर्नुहोला, कमेन्ट गर्दै गर्नुहोला है त।

देख्न मन लागेको छैन र घरमा आयोजन पनि नआए अझै परिषद भएको छैन र सुमधुरकन प्रिय भाका तपाईँ सबैजनाको लागि कार्यक्रम लोक भाकाको पहिलो सांगीतिक कोशी स्वरूप प्रस्तुत गरिसकेका छौं। कुमन अधिकारी र विष्णु माझीको सुमधुर आवाजमा सजिएको थियो। आज शुक्रबारको श्रृंखलामा छौं विशेष पुरूषदमै रहने साथीहरूले अनि पुरूषद नभई नभई पनि हामीलाई सुनेर बस्ने साथीहरूले एकैछिन यसो समय निकालेर भए पनि हामीले फेसबुक पेजमा राखेका छौं। किन फेसबुक पेजमा राखिएको भन्ने सबैको फेसबुक पहुँचमा नभएर साथीहरू पनि हुनुहुन्छ होला, तर हामी यो कार्यक्रममा पहिला एसएमएसबाट नै हामीले तपाईँहरूको प्रति जवाफ लिएर आइरहेका थियौँ, तर समय सापेक्ष अलिकति परिवर्तन तपाईँहरूलाई पनि पैसाको पनि बचत हुने कारणले सबै धेरैजना साथीहरूलाई समेट नसकिने भएका कारणले हामी फेसबुकबाट नै तपाईँहरूको प्रति जवाफ लिने निर्णय गरेका थियौँ। तपाईँहरूले सुनिरहनु भएको छ भने धोरबाराइ एफएमको फेसबुक पेजमा हामीले एउटा टुक्का राखेका छौं। हप्तै पछि बजारमा झर्छौ, हामीलाई भेट्न हुन्न कि झै गर्छौ, देख्न मन लागेको छैन र जुनस्ताए घाम पनि उदाए अझै फुर्सद भएको छैन र भन्ने छ। विशेष गरी टुक्काको प्रति जवाफ तपाईँहरूबाट आउँछ भन्ने प्रतीक्षा हामी गरिरहेका छौ। गीत संगीतमा पारखी साथीहरू, गीत संगीतप्रति विशेष चासो राख्ने साथीहरू, सृजनासँग सृजनशील साथीहरूले तपाईँहरूले प्रति जवाफ पठाउनुहुनेछ भन्न अपेक्षा गरेका छौं। खड्का राजुले नमस्कार शुभ बिहानी मात्रै भनेर लेखी पठाउनु भएको छ, सकेसम्म प्रति जवाफ नै पठाइदिनु हुन हार्दिक अनुरोध गर्दै। अब त तीज पनि लाग्न लागिसकेको छ, विशेष गरी भदौ लाग्यो भन्ने बित्तिकै तीज आयो कि जस्तो पनि अनुभव तपाईँहरूले पनि गर्नुहुन्छ होला। तीज छोरी चेली नारीहरूले विशेष गरी माइतीमा गएर घरमा घर खाँदै गर्दा घरमा भोगेका दुःखहरू, घरमा पाएका सुखहरू आफ्नो माइतीलाई सुनाउने पर्वका रूपमा पनि यो तीजलाई लिने गरिन्छ। पछिल्लो क्रममा तीजमा अलिकति नारी वेदना भन्दा पनि अन्य विषयहरू विषयान्तरण भएको जस्तो अनुभव तपाईँहरूले पनि गर्नुहुन्छ होला। यति बेला हामी यो वर्ष सार्वजनिक भएका गीत संगीतहरू क्रमशः सुनाउँदै जानेछौं, तर यति बेलाको क्रममा भने हामी यो केही वर्ष पहिला बजारमा सार्वजनिक भएको भाका चरी जेलैमा बोलको भाका छ। विष्णुमाझीको आवाजमा रहेको पुतलीको बत्ती भाग सत्रमा रहेको तीजको भाका तपाईँ सबैजनाको लागि सुनाउँदैछौ। त्यसपछि तपाईँहरूले पठाउनु भएका गीत संगीतहरू पनि लिएर आउनेछौ। तपाईँहरूले एसएमएस सँगसँगै कुनै गीत सुन्न मन लागिरहेको छ भने पनि त्यही कमेन्टमा उल्लेख गरेर पठाइदिनु हुन अनुरोध गर्छु।

चरी जेलैमा मै छोरी रुदै रुदै बेसी मेलैमा तपाईँ सबैजनाको लागि राख्यौं यो सुमधुर भाका विष्णु माझीको आवाज अनि सुन्दर मणि अधिकारीको लय तथा शब्द सृजनामा रहेको भाका थियो। विशेष गरी तीज गीतहरू मध्ये अत्यन्तै धेरै रुचाइएको र धेरैजनाले सर्वाधिक खोजी गर्ने गीत मध्येको पनि यो हो। तीज आउने बित्तिकै यही गीतमा नाच्ने परम्परा पनि धेरै रहन्छ। आजको श्रृंखलामा हामी तपाईँहरूको प्रतिजवाफलाई पनि लिने प्रयास गरिरहेका छौं। आजको श्रृंखलामा पनि तपाईँहरूले विशेष गरी कमेन्ट गरेर हामीलाई साथ दिँदै गर्नुहुन अनुरोध गर्न चाहन्छु। केही कमेन्टहरू आजको श्रृंखलामा प्राप्त भएका छन्। अब यी कमेन्टहरूलाई स्थान दिउँ। मगरनी खगीले लेख्नुहुन्छ, भेट हुन बजारमा झरेको कान्छु तिमीले के अत्यर गरेको, देख्न मन लाग्को छैन र घामस्ताए जुन पनि उधाई अझै फुर्सद भएको छैन र भनेर लेखेर पठाउनु भएको छ। नमस्कार हजुर, अशोक विश्वकर्मा सञ्चय हुनुहुन्छ, भन्नुभएको छ एकदम ठिकठाक छु खगीजी, के छ त्यतातिरको खबर। भेमा चार पिरुङ तनहुँदेखि खगी माया थापा हो है, सम्झना हजुर लगायत कार्यक्रम सुनेर बस्नुहुने मेरो सम्पूर्ण साथीहरूलाई भन्दै विदा हुन्छु, बाई बाई भनेर लेखेर पठाउनु भएको रहेछ खगीजीले। भेट हुन बजारमा झरेको कान्छु तिमीले के अत्यार गरेको, देख्न मन लागेको छैन र भनेर लेखी पठाउनु भएको छ। अत्यन्त राम्रो छ प्रतिजवाफ, यसै गरी तपाईँहरूले पनि प्रयास गर्नुहोला। त्यस्तै गरी रामलाल सुमनले लेखेर पठाउनु भएको छ, गुड मर्निङ हजुर, म रामलाल सुमन प्रसाद जिल्लाबाट हो। अब बज्ने गीत मार्फत सम्झनु पर्दा साथीहरू अप्सर दाहाल भट्टराई, जमिनदार बाबुको इमान्दार छोरा पवित्र राई, राई अनिता, मीडिया प्रेमी निर्मला बनेम, कविता घतानी, सिम्पल सरिना, घायल अविरमान सुनवार अनि क्युरवान हवारी सर, मनिषा छेत्री, सम्झना टी सुनवार, मनिषा कार्की, बुद्ध भद्राचार्य, कुमार पूर्वेली कान्छा, पवन श्रेष्ठ, फुच्ची संस्कृति लामा, टीकाराम सुनवार, अन्जिता मल्ल ठकुरी छेत्री, सरस्वती खत्री, युक्त प्रसाद श्रेष्ठ, राज घले मगर, माया राई लगायत सबै सबैमा धेरै माया र सम्झना ल, धन्यवाद। ओके बाई बाई भन्नुभएको छ। के गुरूङ कान्छाको मेसेजलाई म एकैछिन पछि लिन्छु, तर त्योभन्दा पहिला अर्को सुमधुर भाका राखौं। एम छेत्री अनि विष्णुमाझीकै आवाजहरू बढ़ी बजिरहेका छन् है आज। विशेष गरी यो गीत राख्छौ, एक नारायण भण्डारीको लय तथा शब्द सृजनामा छ। यो चोखो माया मर्दैन बोलको भाका पछि हामी छोटो व्यवसायिक विश्राममा जानेछौ र तपाईँहरूले पठाउनु भएको कमेन्टलाई हामी स्थान दिनेछौ। फेसबुक पेजमा हामीले राखिसकेका छौ, हप्तै पछि बजारमा जान्छौ, हामीलाई भेट्न हुन्न कि झैं गर्छौ, देख मन लागेको छैन र जो नस्ता घाम पनि उदाए अझै फुर्सद भएको छैन र अलिकति शब्द दायाँ बायाँ गरेको छु किनकि बिहानी प्रहर छ त्यस कारण पनि हो। यति बेलाको क्रममा भने यो भाका सुन्दै गर्नुहोला, हामीलाई सुनेर बस्ने साथीहरूले आफूले पनि कमेन्ट गर्नुहोला, गीत संगीत दोहोरीमा विशेष गरी चासो राख्ने साथीहरूलाई पनि खबर पुर्याएर कार्यक्रममा सहभागिता जनाउन अनुरोध गरिदिनुहोला भन्दै कार्यक्रममा यो भाका राख्न चाहन्छु।

0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
3: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ, फोन नम्बर 0654142334 र 98171656606।
4: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
5: घर मात्रै बनाएर हुन्छ? त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
4: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ।
5: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
6: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
7: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
6: प्रोप्राइटर रबिन थापा, सम्पर्क 98560 33 398 र 98465 10 950।
8: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
9: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
9: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
8: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
9: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
8: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस्। मांसपेशी दुखाइको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
9: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको

0: 970-94-61-1544
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर सुक्लागुण्डी 4 दुलेगौडा व्हाइट हाउस पार्टी प्यालेसको अगाडि
0: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
1: छुटका दायराहरू
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
1: थप जानकारीका लागि सम्पर्क 0635714479 मोबाइल 9856062625 र 9848064145

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9852634093 र 9852638073।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850631053।
5: होइन कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै
6: कता हिँड्नु नि मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो
5: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो
6: त्यसो भए कहाँ जाने त कान्छा
5: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी म त त्यही जाने हो काका त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ सस्तो पनि राम्रो पनि
6: मैले त मन मात्रै विचारेको नि कान्छा त्यही भएर त म त्यही पसलतिर हिँडेको
7: हजुर हामी कहाँ कुटानी पिसानी मिल हाते ट्र्याक्टर पावर टुल्स काठ काट्ने मेसिन ड्रिल मेसिन वेल्डिङ मेसिन मार्बल कटर ब्रश कटर साप कटर मोटरहरू बेरिङ बेल्ट क्यापसिटर मिलका जालीहरू नट बोल्टहरू मोबिल गियर ओइल टुटी मोबिल इन्जिन ओइल तथा

0: सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिक द्वारा मरमत पनि गरिन्छ।
1: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
2: प्रोप्राइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855411445 र 9855420445।
3: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
4: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेका थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
0: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौंडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
5: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

एकैछिन पुग्यौं छोटो व्यावसायिक विश्रामपछि फेरि पनि तपाई सबैजनालाई स्वागत छ। सुन्दै रहनु भएको छ रेडियो ढोरबाराही 103.8 मेगाहर्जमा कार्यक्रम लोकभाका। कार्यक्रमको आजको शुक्रबारको श्रृंखलामा हामी तपाईसँग एसएमएसबाट दोहोरी खेल्ने प्रयास गरेका हौं। विशेष गरी यो दोहोरी खेल्ने प्रयास मात्रै पनि नभएर हाम्रो लोक संगीतलाई मन पराउने साथीहरूको सृजनशील क्षमताको विकास गर्ने पनि उद्देश्य हो। विशेष गरी लोकगीत संगीतलाई मन पराउनुहुन्छ तपाईँहरूलाई गीतको टुक्का बनाउन कतिको आउँछ भन्ने कुरा कार्यक्रममा तपाईँले जनाएको सहभागिताले पनि पक्कै पनि निर्धारण गर्नेछ। धेरैजना साथीहरूले पनि ल है यो साथीले राम्रो लेख्नुभयो भन्ने एक किसिमको आकलन गर्ने मूल्यांकन गर्ने पनि पक्कै धेरैजना साथीहरूले गर्नुहुन्छ होला भन्ने अपेक्षा गरेका छौं। कार्यक्रम लोकभाका तपाईले अबको 9 बजेसम्म श्रवण गर्न सक्नुहुनेछ। गाउँठाउँ बनपाखा उकाली ओराली भ्याङभ्याङ चौतारीमा गुन्जने भाकाहरूको संगालो यो कार्यक्रमको आजको श्रृंखलामा म अशोक तपाईँहरूको माझमा रहेको छु। अनि फेसबुकमा साथीहरूको सहभागिता अलिक धेरै बढ़ोस् अनि टुक्का पनि अलिक धेरै आओस् भन्ने हामीलाई लागिरहेको छ, हामी अपेक्षा गरिरहेका छौं। साथीहरू सुनिरहनु भएको छ भने लेख्ने प्रयास गर्नुहोला, तपाईँहरूलाई अझै विकास हुँदै जान्छ। अलिकति मिलेन भने हामी पक्कै पनि सुझाव दिनेछौ, तपाईँहरूले अझै मेहनत गर्नुहुनेछ। उत्कृष्ट गीतहरू संगीत उत्कृष्ट टुक्काहरू तपाईँहरूले पनि सृजना गर्न सक्नुहुनेछ भन्ने अपेक्षा गर्दै यति बेलाको क्रममा केही मेसेजहरू लिऊ अथवा गीत लिऊ के गरौं जस्तो भइरहेको थियो, तर गीत नै राखौं। मेसेजहरू अलिक थोरै छन् त्यसकारण गीतहरू राख्दै अनि मेसेजहरू लिँदै गरौंला। यति बेलाको क्रममा भने रीता बुर्लाकोटी अनि समीक्षा अधिकारीको सुमधुर आवाजमा एउटा तीजको भाका हिजो मात्रै बजारमा सार्वजनिक भएको रहेछ। विपिन किरणको शब्द अनि दीपक शर्माको संगीतमा रहेको यो सुमधुर भाका राख्दैछु। छम छम छम बोलको भाका स्वीकार्नुहोला, हामी सँगै रहनुहोला।

भोलि भोलि बम दुई दिन को जिंदगी नराख बंदगी नाचा छम छम ये सुमधुर भाग तबजना को लगी यह तीज लक्षित करें बजार में सावजनिक समीक्षा अधिकारी अनि रीता बुर्लाकोटी को आवाज में रहकर भाका राख आज को श्रृंखला शुक्रवार को श्रृंखला हो हमी एसएमएस दोहरी खेलने प्रयास कर थोड़ेजना साथी आज कई साथी आयो कमेंट स्थान दिन चाहन्छु के गुरुंग कांछा लेख्भ आउंथे भेट पानी झरी पर्दानी हे न भेट हप्ताभरी बजार झरदानी लेखी पठाउनु भएको छ। नमस्ते नमस्कार के छ हाम्रो तनहुतिरको नयाँ नौलो हालखबर भन्नुभएको छ एकदम ठिकठाक छ तपाईको लाइभ कार्यक्रम सुन्दैछु है इन्डियादेखि तपाईको लाइभ कार्यक्रम मार्फत भिमानमा रहनुहुने मेरो बुढी आमा अनि दाजु भाउजू आफ्ना आफन्त गाउँघरतिरका गाउँलेहरू लगायत एफएम सुनेर बसिराख्नु भएका सम्पूर्णमा सम्झना गर्दै बिदा हुन्छु बाई बाई बाँकी दिन शुभ रहोस् उही तपाईहरूकै नियमित श्रोता के गुरुङ कान्छा हाल इन्डिया भनेर लेखेर पठाउनु भएको छ। के गुरुङ कान्छा अत्यन्तै धेरै लोकसंगीतलाई माया गर्नुहुन्छ अनि के लेख्ने पनि प्रयास गर्नुहुन्छ विशेष गरी गीत टुक्का लेखेर नियमित जस्तो उहाँले कार्यक्रममा सहभागिता जनाउनुहुन्छ यसको लागि हामी धेरै धेरै आभारी छौं धन्यवाद पनि व्यक्त गर्न चाहन्छौं। के गुरुङ कान्छाको आज यो टुक्का अलि धेरै भयो अलि मिलेन कि जस्तो मलाई लागेको मात्रै पनि हुन सक्छ साथीहरूले सच्याइदिनु हुन पनि कमेन्टमा रिप्लाईमा आएर जान्ने साथीहरूले उहाँको कमेन्टलाई सच्याइदिनु होला यदि बिग्रिएको छ भन्ने अनुरोध गर्न चाहन्छु। आउँथ्यो भेट्न पानी झरी पर्दानी हुन्थेन भेट हप्ताभरि बजार दानी भनेर लेख्नु भएको छ। विशेष गरी आउँथे भेट्न घाम पानी पर्दानी हुन्थेन भेट सातै दिन झर्दानी भनेर भन्नुभएको है अझै राम्रो हुने थियो कि के गुरुङ कान्छाजी सुनिरहनु भएको छ भने यो सुझाव मात्रै हो अझै राम्रो प्रयास गर्दै जानुहोला। सिम्पल सरिनाले लेखेर पठाउनु भएको छ हेरो हाई नमस्ते गुड नमस्ते के छ खबर म मोरङको कानी पोखरीबाट सरिना गुरुङ आज जन्मदिन मनाउने साथीहरू हरपल रोशनी राजविरही काइला चन्द्रा बस्नेत भूपेन लुलाम सबैजनालाई जन्मदिनको लाखौं लाख शुभकामना गुड डे भन्नुभएको छ। रामलाल सुमन राई अनि पीके राई राजघले मगर अनि सूरज राई तुम्छा शमशेर लिम्बु युक्त प्रसाद श्रेष्ठ सागर गैरी टेकु छेत्री मीडिया प्रेमी राई अनिशा दुर्गा कटुवाल अन्जान थुलुङ एण्ड अल भनेर लेखी पठाउनु भएको छ। म साथीहरूलाई अनुरोध गर्न चाहन्छु हाम्रो बिहानको कार्यक्रम शुभ प्रभातमा हामी तपाईँहरूको जन्मदिनको शुभकामनाहरूलाई एकदमै प्राथमिकताका साथमा प्रसारण गर्छौं। तपाईँहरूको पनि जन्मदिन छ भने कार्यक्रममा भन्दा पनि बिहानकै कार्यक्रममा तपाईँहरूले पठाउनु भयो भने राखिदिनु भयो भने हामी आभारी हुनेथ्यौं। यदि बेलाको क्रममा भने अर्को समुद्र भाका राखौं त्यसपछि साथीहरूलाई म अनुरोध गरिरहेको छु कार्यक्रम लोक भाकाको आज शुक्रबारको श्रृंखलामा हामी एसएमएसबाट दोहोरी खेल्ने प्रयास गरिरहेका छौं। हप्तै पछि बजारमा झर्छौ हामीलाई भेट्न हुन्न कि झैं गर्छौ देख्न मन लाग्को छैन र जुनस्ताय घाम पनि हुँदाई अझै फुर्सद भएको छैन र भन्ने छ। यो गीतको प्रति जवाफ लेखेर पठाइदिनु हुन अनुरोध गर्दै यति बेलाको क्रममा भने तपाईँ सबैजनाको लागि अर्को समुद्र भाका राख्दैछु कुशल विश्वकर्मा अनि यो गीतमा कमला विशीको आवाज रहेको छ। कुशल विश्वकर्माको शब्द लक्ष्मण विश्वकर्माको लय तथा थेगो रहेको छ। घाँसको डोको मनको धोको बोलको भाका स्वीकार्नुहोला। यो गीतको लय मलाई विशेष गरी व्यक्तिगत रूपमा अत्यन्तै धेरै मनपर्छ तपाईँहरूलाई कस्तो लाग्छ पनि तपाईँहरूले पनि स्वीकारिदिनु हुन अनुरोध गर्न चाहन्छु।

घाँसको दोको मायाको धोको लाली जुवन कसैले नछोको यस्तै शब्दहरू समेटिएका सुमधुर भाका तपाईँ सबैजनाको लागि राखेका थियौं कुशल विश्वकर्मा र कमल विष्णु परिया कमला विषीको आवाज रहेको थियो। विशेष गरी कुशल विश्वकर्मा अनि विष्णु परियारको आवाजमा रहेको भाका हो। हामी कार्यक्रमको अब उत्तरार्धमा पनि आउन लागिसक्यौं। साथीहरू एकपटक कसैले यसो मेसेज पठाउनु भएको छ कि भनेर चेक गरौँ है। साथीहरूको मेसेज छैन, विशेष गरी आज थोरैजना साथीहरूले मात्रै कार्यक्रममा सहभागिता जनाउनुभयो। अर्को श्रृङ्खलामा तपाईँको हाम्रो भेट हुने नै छ। श्रीजी भोलि अथवा पर्सि तपाईँहरूको माझमा पुनः उपस्थित हुनुहुनेछ। आजको श्रृङ्खलाबाट भने विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिन्जेलसम्म तपाईँले हामीलाई श्रवण गरेर साथ दिनुभयो तपाईँहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। कार्यक्रम कस्तो लाग्छ सल्लाह सुझाव भने प्रतिक्रिया दिनुहोला। तपाईँको सल्लाह सुझाव र प्रतिक्रियाले कार्यक्रमलाई अझै उत्कृष्ट बनाउन हामीलाई पनि मार्गदर्शक बन्नेछ। र आजको श्रृङ्खलामा हामीलाई जति पनि साथीले टुक्का सहित गीत सहित मेसेज गर्नुभयो तपाईँहरूप्रति विशेष आभार व्यक्त गर्न चाहन्छु। अन्य साथीहरूले पनि कार्यक्रममा सहभागिता जनाउनु भएको थियो मेसेज गरेर, तपाईँहरूलाई पनि धेरै धेरै धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको श्रृङ्खलाबाट जाँदा जाँदै तपाईँ सबैजनाको लागि एउटा सुमधुर अलि पुरानो 5-6 वर्ष पहिला बजारमा सार्वजनिक भएको भाका सरेर बतासे चल्यो माया बोलको भाका रहेको छ। एम सागर विक अनि देवी घरती मगरको सुमधुर आवाज अनि पूजा घरती मगरको सुमधुर आवाज एम सागर विकको लय तथा शब्द सृजनामा रहेको तीजको भाका छोडेर प्रस्तुतिबाट श्री विश्वकर्मा विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 MHz सुन्दै गर्नुहोला। नमस्कार, शुभ दिन, जय गीत, जय संगीत।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्मिसौनीको ठिक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
6: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
5: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9510884061 र सिजन गुरुङ 9705440900
7: हेलो बा
8: कति बन्यो घर अनि ढलान भयो त
9: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
8: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
9: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
10: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
10: प्रोप्राइटर राम भुजेल सम्पर्क 9091950633 र 9746680681
11: आज पनि भात डढायो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
12: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ कराएर मात्रै भो
11: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
12: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे दुले गाउँको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे हो त्यही जाने हो
6: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने रिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
5: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9055683507 कविता श्रेष्ठ सम्पर्क 0654140055 र 9846618817
13: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
12: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
13: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमा चाहिँ महँगो होला नि
12: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
5: हजुर विवाहको कपडा स्तरीय कोट सुट प्यान्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिस टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौडा हेल्प चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
14: 103.8 अन्तर्मनको आवाज
15: स्टुडियो अहिले बिहानको 9 बज्यो टाइम चेक को साथ में बनकेवा काली का सुन चांदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 98165-95301
16: विषयमा छलफल हुने बगेर बेपत्ता भएकी मकवानपुरकी 11 वर्षीय बालिकाको सब फेला बाजुराको गौमूलमा पहिरोको जोखिममा रहेका 14 घर परिवारलाई स्थानान्तरण
17: वेस्ट ब्याङ्कमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति तत्काल योजना फिर्ता लिन संयुक्त दबाव
16: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै
18: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयाज अन टप लामटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो थाहा संचार नेटवर्क समयको आवाज
17: समाचार अब विस्तारमा नेपाली कंग्रेसले 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाँदैछ इतर समूहका नेता डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा हिजो बसेको इतर पक्षका नेताको बैठकले अन्तरिम आदेश माग्दै सर्वोच्च जाने निर्णय गरेको हो महाधिवेशन लगायत गतिविधि रोक्न माग गर्दै सर्वोच्च जाने तयारी भएको नेता रमेश लेखकले जानकारी दिनुभयो आजै देउवा र पूर्णबहादुर खड्काको तर्फबाट दुईवटा रिट लिएर जाने गरी कानून व्यवसायले तयारी गरिरहेको उहाँको भनाइ छ कंग्रेस संस्थापन पक्षले असोज 16 गतेदेखिको महाधिवेशनको प्रक्रिया नरोक्ने घोषणा गरे लगत्तै इतर पक्ष सर्वोच्च जान लागेको हो यसैबीच संस्थापन पक्षले केन्द्रीय अनुशासन समितिको बैठक बोलाएको छ कंग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका बमोजिमका कार्य अगाडि बढ़ाउन समितिको बैठक बस्न लागेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभयो बैठक बिहान 11 बजे सानेपामा बस्ने भएको छ यसै गरी कंग्रेसको आगामी असोज 16 गतेदेखि 19 गतेसम्म हुने 15 केन्द्रीय महाधिवेशनका सन्दर्भमा जिल्ला निर्वाचन अधिकृत संघको भर्चुअल बैठक गर्ने सचिव थापा मगरले बताउनुभयो कंग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका बमोजिम विभिन्न जिल्लामा निर्वाचन सम्पन्न गर्न तोकिएका निर्वाचन अधिकृत संघको यही भदौ 6 गतेदेखि भर्चुअल बैठक गर्ने जनाइएको छ
16: सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक आज बस्दैछ बैठक बिहान 11 बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा शुरू हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभयो स्थानीय निकायका लागि निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 अनुमोदन गर्ने राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी बैठकका एजेण्डा छन् यस्तै केन्द्रीय समिति सदस्य मनोनयन पदाधिकारी मनोनयन सचिवालय सदस्य मनोनयन विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालनको सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र नागरिक डिजिटल पत्रिका प्रकाशन हुने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने आचार्यले बताउनुभयो
17: सहकारी ठगीको आरोप खेपिरहेका सांसदलाई एमाले बागमतीमा मन्त्री बनाएको छ ज्ञानबहादुर तामाङलाई मुख्यमन्त्री किरण थापा मगरले बिना विभागीय मन्त्री नियुक्त गर्नुभएको हो उहाँको जिम्मेवारी केही दिनमा तोक्ने बताइएको छ तामाङमाथि तामाङ नेशनल नमोबुद्ध सहकारीको 2 अर्ब रूपियाँ हिनामिना गरेको आरोप छ उहाँ सो सहकारीका सञ्चालक हुनुहुन्छ सो सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत 2081-29 समस्याग्रस्त घोषणा गरेको थियो ठगी आरोप लागेपछि तामाङ लामो अवधि सम्पर्कविहीन बन्नुभएको थियो काठमाडौँ महानगरपालिका 29 सामाखुसीमा कार्यालय रहेको नमोबुद्ध सहकारीको 2079-29 अध्यक्ष राजकुमार लामा छन् त्यसअघि सहकारीको अध्यक्षमा तामाङ हुनुहुन्थ्यो सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका नौ थान सिंहमा 44 रोपनी जग्गा खरिद गर्नुभएको थियो। नेशनल नमोबुद्ध बचत तथा ऋण सहकारीका 964 सदस्यले 1,08,64,00,000 रूपियाँ मागदावी गरेका छन्।
16: मकवानपुरमा वासुदेव खोलाले बगाएर बेपत्ता 11 वर्षीय सुमित्रा ब्लोनको शव 3 दिनपछि भेटिएको छ। साउन 2 गते साँझ निर्मल माध्यमिक विद्यालय बस्तीपुरबाट घर फर्किँदा लचका तर्ने क्रममा 4 बालिकालाई हेटौडा उपमहानगरपालिका 19 स्थित वासुदेव खोलाले बगाएको थियो। यसअघि 8 वर्षीय रोशनी साङतान घटनास्थलबाट करिब 500 मिटर तल रूखको जरामा अड्किएको अवस्थामा फेला परेकी थिइन्। अस्पतालले उनलाई मृत घोषणा गरेको थियो। 12 वर्षीय विनेता ब्लोनको शव पनि घटना भएको भोलिपल्ट फेला परेको थियो। 13 वर्षीय सीमा ब्लोन भने आफै खोलाबाट निस्कन सफल भएकी थिइन्। उनको उपचार भइरहेको छ। उनीहरू सबै राक्सीराङ 1 मकवानपुरका हुन्।
17: बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्णरूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। हिजो दिउँसो अविरल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्णिमल बोहरा र 38 वर्षीय बुदी बोहराको 3 तले घर पूर्णरूपमा क्षतिग्रस्त भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर साईका अनुसार दुवै घरभित्रका सामान पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकाले 14 घरका 115 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। उनीहरूलाई अस्थायी टहरामा सारिएको छ। पुरिएका सामग्री निकाल्ने प्रयास पनि जारी रहेको प्रहरीले जनाएको छ। गाउँपालिकाका अध्यक्ष हरिबहादुर रोकायले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिनुभयो।
16: बारामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएपछि आन्दोलनरत पक्षले आन्दोलन फिर्ता लिएको छ। हिजो राति प्रशासनसँग 5 बुधे सहमति भएसँगै आन्दोलन फिर्ता लिएको हो। सहमतिको पहिलो बुदामा पीड़ित परिवारलाई उचित राहत तथा रोजगारीको व्यवस्था गर्न स्थानीय तह समेतको सहभागितामा गृह मन्त्रालय समक्ष सिफारिश गरी आवश्यक पहल गर्ने उल्लेख गरिएको छ। घटनामा संलग्न र सन्दिग्धहरूमाथि थप अनुसन्धान गरी कड़ा कार्यवाही गर्ने, जिल्लामा भविष्यमा यस्ता घटना हुन नदिन भरपर्दो सुरक्षा मिलाउने, घटनाको अनुसन्धानमा लापरवाही गर्ने सुरक्षाकर्मीमाथि कार्यवाही गर्ने सहमति भएको छ। चौधरीको शव भदौ 2 गते जितपुर सिमारा उपमहानगरपालिका 1 स्थित एक खाली घरमा फेला परेको थियो। घटनामा संलग्न 2 जनालाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ। ना 1J7758 नम्बरको म्याजिकका सहचालक जितपुर सिमारा 2 बस्ने करिब 16 वर्षीय सुमन थापाले बालिकालाई चकलेट दिएर फकाई फुलाई घटनास्थलमा लगेको र त्यहाँ जबरजस्ती करणी गरी हत्या गरेको खुलेको छ।
17: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
19: गुणस्तरीय प्लम्बिङको पर्वको नाम
20: मार्बलका सिपी विशेष प्रोडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीवीसी प्रोडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
21: सुरक्षा घरको साथ जीवन घरको।
22: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
17: हामी थाहा संचार नेटवर्कबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
16: अब बाँकी समाचार। आतंकवाद पीड़ित तथा प्रभावितको सम्झना, सम्मान र उनीहरूको अधिकारको संरक्षणका लागि आज आतंकवादका पीड़ितको सम्झना र सम्मानको अन्तर्राष्ट्रिय दिवस मनाइँदैछ। सन् 2017 संयुक्त राष्ट्रसंघको महासभाले आतंकवादका पीड़ित तथा बाँचेकाहरूलाई सम्मान र सहयोग गर्दै उनीहरूको मानव अधिकार तथा मौलिक स्वतन्त्रताको पूर्ण उपभोग गर्न सुनिश्चित गर्ने उद्देश्यले हरेक वर्ष अगस्त 21 यो दिवस मनाउने निर्णय गरेको थियो। यस वर्ष आतंकवादका पीड़ित र बाँचेकाहरूको उपचार र पुनर्प्राप्तिमा राष्ट्रसंघले जोड़ दिएको छ। सन् 2023 जून 22 पारित महासभाको 8 समीक्षा प्रस्तावले विशेष गरी महिला बालबालिका तथा आतंकवादीबाट हुने यौन तथा लैंगिक हिंसाबाट प्रभावित व्यक्तिको अधिकार संरक्षण र आवश्यकतामा ध्यान दिनुपर्नेमा जोड़ दिएको थियो। प्रस्तावले सदस्य राष्ट्रलाई आतंकवादका पीड़ित तथा उनीहरूका परिवारका तत्कालीन, अल्पकालीन र दीर्घकालीन आवश्यकता सम्बोधन गर्न राष्ट्रिय स्तरमा समग्र सहायता योजना बनाउन प्रोत्साहन गर्नु थियो।
17: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले रणनीतिक महत्वको वेस्ट ब्याङ्क क्षेत्रमा करिब 1200 नयाँ घर निर्माणको योजना बनाएपछि उसका प्रमुख सहयोगी राष्ट्रले कड़ा आपत्ति जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै यस निर्णयलाई अस्वीकार्य भनेका छन्। साथै इजरायललाई यी योजनाहरू तत्काल फिर्ता लिन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार त्यहाँका इजरायली बस्तीहरूलाई अवैध मानिन्छ। अन्तर्राष्ट्रिय दबावका कारण इजरायलले जेरूसलमको पूर्वमा रहेको E1 क्षेत्रमा निर्माण गर्ने योजनालाई धेरै दशकदेखि रोक्दै आएको थियो। धेरै देश र प्यालेस्टाइनीहरूको भनाईमा यहाँ निर्माण भएमा दुई राष्ट्र समाधानको सम्भावनामा ठूलो धक्का पुग्नेछ। यसले वेस्ट ब्याङ्कलाई प्रभावकारी रूपमा दुई भागमा विभाजन गर्ने र पूर्वी जेरूसलेमलाई अलग थलग पार्ने उनीहरूको बुझाइ छ। युरोपेली देशहरू र क्यानाडाले जारी गरेको संयुक्त वक्तव्यमा वेस्ट ब्याङ्कमा अहिले गम्भीर अस्थिरता रहेको, सर्वसाधारण विरूद्ध इजरायली हिंसा अप्रत्याशित स्तरमा पुगेको छ र प्यालेस्टाइनी अर्थतन्त्रमा पनि गम्भीर प्रतिबन्धहरू रहेको समयमा यस्तो निर्णय निकै दुःखद भएको उनीहरूको भनाइ छ।
16: अब खेल समाचार। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप एन टी ट्वेन्टी सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। दिउँसो सभा 2 बजे हुने आफ्नो पहिलो खेलमा नेपालले आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। अनिल शाह नेतृत्वको नेपालले टोलीले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्न लागेको हो। एन्टीको कप्तान डार्सी सर्ट छन्। लगातार तेस्रो संस्करण खेल्न लागेको नेपाल गत संस्करणमा एन्टी स्ट्राइकसँग 42 रनले पराजित भएको थियो। नेपालले प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एन्टी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स, होबर्ट हुरिकेन्स, एससीटी कमेट्स, किंग्समेन र भिक्टोरिया विरूद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले भोलि बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै भदौ 8 हरिकेन्स, भदौ 10 एसटीटी कमिट्स, भदौ 11 किंग्समेन र भदौ 13 भिक्टोरिया विरूद्ध खेल्ने तालिका छ। अनिलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल बुर्तेल, लोकेश बम, त्रितराज दास, मयन यादव, पवन सर्राप, दीपक डुमरे, कुशल मल्ल, रशीद खान, नारायण जोशी, आकाश चन्द, साब आलम, विपिन खत्री, युवराज खत्री, रिजन ढकाल छन्।
17: अब मौसम। आज बिहान देशभर साधारणतया बदली रहेको छ। जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार केही प्रदेशका एक दुई स्थानमा हल्का वर्षा हुनुबाहेक मौसम खुलेको छ। आज दिउँसो देशका हिमाली र पहाड़ी भूभागका केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ। महाशाखाले बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई भूभागका केही स्थानमा तथा मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षाको सम्भावना रहेको जनाएको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई स्थानमा भने भारी वर्षाको सम्भावना छ। राति देशभर साधारणतया बादल लाग्नेछ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली, पहाड़ी र तराई भूभागका एक दुई स्थानमा भारी वर्षाको सम्भावना छ। बिहान 9 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
16: कांग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापनितर पक्ष अदालत जाँदै स्थानीयमा केन्द्रीय अनुशासन समितिको बैठक बस्दै।
17: सत्तारूढ़ दल रासोपाको केन्द्रीय समिति बैठक आज। स्थानीय तह निर्वाचनको तयारी, पदाधिकारी मनोनयन लगायतका विषयमा छलफल हुने।
16: बगेर बेपत्ता भएकी मकवानपुरकी 11 वर्षीय बालिकाको सब फेला। बाजुराको गौमूलमा पहिरोको जोखिममा रहेका 14 घर परिवारलाई स्थानान्तरण।
17: वेस्ट ब्याङ्कमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति। तत्काल योजना फिर्ता लिन संयुक्त दबाव।
16: र अस्ट्रेलियामा जारी टप एन टी ट्वेन्टी क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै।
17: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको बिहान 9 बजेको थाहा खबर सकियो। धर्मराज र रविन्द्र विदा हुन्छौं। नमस्कार।
0: यस्तै यसको बुवा यसपालि अलिअलि घर गहना जोड्नु पर्यो। पैसा पनि जम्मा भएकै छ। बाँच्छ त हो नि, मान सम्मान इज्जत बनेको।
1: हतारको काम लतार भन्छन्। जहाँ पाए त्यही बनाएर हुन्छ। यो जमानामा सेवा बुझ्नु पर्यो। किन हतारिन्छ हौ? विश्वासिलो सुनचारी पसल खोजौला नि।
0: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक घर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौड़ाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
2: यहाँ विभिन्न डिजाइनका घर गहना पाइनुको साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
23: साथमा बिना रसायनका घर गहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
2: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल, शुक्ला गण्डकी 3 दुलेगौड़ा, दूर बाराही मन्दिर जाने जीपलाई नघाडे, शाखा दुलेगौड़ा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोपाइटर रामो विश्वकर्मा 9871176069, राजु विश्वकर्मा 9087169142।
24: सुन न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
25: दिदी रिल्याक्स,
3: मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
24: कहाँ?
3: गण्डकी मेडिकल हल।
4: हो, गण्डकी मेडिकल हल। अवस्थाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
3: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डी फोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
4: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
7: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0625903969, मोबाइल 9840826926।
8: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
9: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
8: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरेनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
9: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
8: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरेनी 4 आर्मी ब्यारेकको ठिक पारि रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्यान्डी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
4: होटल फ्यामिली एन्ड लज, खैरेनी 4 बजार, प्रोप्राइटर अर्जुन सापकोटा। मोबाइल 9856324020, 9801454674 र 9846324020।
3: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
25: सिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
3: धार्मिक महोत्सवका आकर्षणहरू
25: चर्चित कथावाचक सुश्री आचल बचेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
26: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
3: कथा सहितको झाँकी, गीती नाटक,
25: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
3: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
25: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
3: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
27: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोनी लगाएर हो?
28: साँच्चै कि मोनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त, जे हेर्यो त्यही मोनी लाउने खालको छ।
27: कहाँ बनाएछन् र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
28: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भएर बनाएको पनि।
27: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमणि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 9811435622।
5: सूचना यस तनहु सेवा हस्पिटल दुलेगोडा बिपी चोकमा यही फटौ 6 गते शनिबार
6: लामो समय सम्म हरियो खर्का अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठ रोग विशेषज्ञ डाक्टर रमेश शर्मा
5: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थायराइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थायराइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
6: दैनिक उपलब्ध सेवा तर्फ
5: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
6: हाड जोड्नी तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
5: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल साथै 24 घण्टा डाक्टर रुपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
10: तनहु सेवा अस्पताल दुलेगौडा फोन 0065403177 मोबाइल 98560443
11: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाणा 103.8 मेगाहर्ज

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: ए सबिना, यस्तो हतारमा कता हो?
2: ए प्रदीप, हेर न, बेगो दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
1: ल, बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही धुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचाँदी पसल। हो त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
3: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, धुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846878528 र 9908216142।
4: चरक मेमोरियल हॉस्पिटल, कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी,
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 061-552-493-552-494-582-778।
2: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र धुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
2: धुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने, टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्तभन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
2: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटीसी को सिम पनि पाइन्छ। एनसीएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
2: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
6: सम्पर्क फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, धुलेगौडा।
8: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846856999 छ।
2: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
9: ओके, यो झुम्का हेर न है, झन् कस्तो राम्रो। जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
2: ल ल, फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है। होलसेलमा समेत पाइने रहेछ।
9: हो त है, सामान लिन टाढा किन जानु पर्यो र? हाम्रा सेवाहरू

0: देखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
1: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
2: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
0: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
2: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 98461620
3: होइन श्रीमानज्यू के भयो गाडी स्टार्ट गर्नु न जाने बेला भइसक्यो अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ केही समस्या आयो कि क्या हो
4: यो बाटो पनि कहिले बन्छ खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो जति धोए पनि हिलो जाने होइन
3: समस्या त आइहाल्छ नि बरु समाधान पो खोज्ने हो त अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि त्यही बनाउन र धुलाउन लैजानु न जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि
5: हजुर हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस् सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल प्रोप्राइटर बुद्धि बहादुर कार्की मोबाइल 9860373310 र 9921653507
6: सुन शुद्धताको प्रतीक तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
2: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
6: ओम प्रोसर आभूषण सुनचाँदी पसल दुलेगौडा भित्री बजार
7: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुनचाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोपाइटर भुज बहादुर सुनार
8: मोबाइल 9800585537 र 9800615899
9: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला भाइ मेरो त साह्रै मन डुलेको डुलै भयो
4: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
10: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ
9: खाक्कैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फन्डमा दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
2: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
7: सम्पर्क समयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
10: र रामचन्द्र महत 9461616878
2: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 डीएपी रू 49-50 र पोटास रू 38-39 अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहुँ
11: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है
12: सुन्नुहोस् न ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्नल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो राम्रो मात्र होइन उत्कृष्ट बन्छ कार्यक्रम
11: ओके ल डन
12: हजुर सिग्नल अफसेट प्रेस सुप्लागन्दकी चार दुलेगौडा गणपति लघुवित्त रहेको भवनमा
11: यहाँ फ्लेक्स प्रिन्ट ब्यानर होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो कप मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका पुस्तक कार्यालयका कागज पत्रहरू छाप भिजिटिङ कार्ड परिचय पत्र रजिस्टर ब्याच स्टिकर बिल भरपाई पासबुक ब्रोसर कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
12: प्रोप्राइटर गोविन्द सिग्देल फोन 9856285443 र 9847000787।
13: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भयो दाई? पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
3: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै खानामुनि पाइन्छ। उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर्स, शुक्ला गण्डकी चार, दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा सात घर तल। प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9856078302 र 9864068302।
14: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोल बाराही 103.8 मेगाहर्ज।

0: This is Radio Dhorbarahi, 103.8 MHz.
1: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त
2: ए दाई पनि घरै हुनुहुँदो रहेछ त
3: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी हाम्रो त बुढाले ल्याएका हुन् मल पनि साह्रै राम्रो रहेछ
4: सुन त माइली गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ छिटो जाऊ त अन्त भन्दा सस्तोमा पाइएछ है मैले त त्यहीँबाट ल्याएको
1: ए हो र हस् दाई म आजै जान्छु
5: हजुर यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्
0: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891
6: टिकुनी माया आज पनि एउटा कुरा मान न भाई चाडबाड आउन लाग्यो पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न
7: यदि किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि
6: हो र कहाँ छ र त्यस्तो
7: दुलेगौडामा छ कालिका फेन्सी स्टोर
5: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्
6: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
5: कालिका फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा तरकारी लाइन तारा देवी तरकारी पसल सँगै
6: प्रोप्राइटर नवीन श्रेष्ठ सम्पर्क 9856062028 र 9801479716
5: एउटा कुरा थाहा पाइराख्नुहोस् हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है
8: सुवर्ण अवसर सुवर्ण अवसर सुवर्ण अवसर
5: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार
8: आयुर्वेद औषधि आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू
5: पेट सम्बन्धी समस्याहरू ग्यास्ट्रिक वायुगोला कब्जियत अरुचि पेट दुख्ने पोल्ने अमिलो पानी आउने जस्ता समस्या
8: पाइल्स फिसर फिस्टुला बेरो फर्कने र पीएनएस को सफल उपचार
5: फिनास नाकको एलर्जी नाकमा मासु पलाएको
8: मृगौलाको पत्थरी पिसाब पोल्ने प्रोस्टेट सम्बन्धी समस्या
5: स्त्री तथा प्रसूति रोग महिनावारी गडबडी सेतो पानी बग्ने निसन्तान तथा यौन दुर्बलता पीसीओडी
8: नसा तथा बाथ सम्बन्धी रोगहरू ढाड कम्बरको दुखाई घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग
5: जन्डिस टाउको दुख्ने अनिन्द्रा हात खुट्टा गल्ने पोल्ने र झमझम गर्ने
8: साथै पुराना निको नभएको घाउ छाला सम्बन्धी रोगहरू एलर्जी धुपी दाँत जस्ता दीर्घ रोगको सफल उपचार
5: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ
0: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोप्राइटर मीन बहादुर सुनार 9825359122 9008 र 9460692446
9: तपाई घर बनाउँदै हुनुहुन्छ अब एक पटक सोच्नुहोस् प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्
0: हजुर टेबल भर्यान स्लोप ढलान आँगन घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ
9: सुलभ मूल्य वर्षौं वर्ष टिकाउ दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि
6: संसार ढुङ्गा कटिङ उद्योग शुक्ला गण्डकी 2 काछे पानी तनहु प्रोप्राइटर रमेश भुजेल फोन 9856032475 र 9811324775
10: ल किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त
11: हेर्न कान्छी यतिका पाहुना आउनु भएको छ मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो
10: बजारै भरि फ्रेस हाउस छ जहाँबाट ल्याए पनि हुन्छ भो खेको चिन्ता लिनु भएको छ यो दिदीले
12: चिन्ता होइन नि बहिनी मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ
6: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस् आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ
5: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहुँ पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्लीला विकास बैंकको पछाडि यहाँ विवाह व्रतबन्ध पास्नी पिकनिक पार्टी भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी बोका पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ साथै ताजा अण्डा ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्
12: प्रोप्राइटर विवेक ढुङ्गाना जानकी ढुङ्गाना मोबाइल 9856066136 र 9151166136
13: प्रभु आफ्नो सबै ऐना भनेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
14: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
0: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
15: 103.8 अन्तर्मनको आवाज
16: स्टुडियो टाइम
17: अहिले बिहानको 10 बज्यो
9: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 9816695301
18: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
0: धोरबाराही हाइलाइट्सको साथमा
5: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
0: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841349304
19: नमस्कार रेडियो ठोरबाराही 103.8 मेगाहर्जको बिहान 10 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् नेपाली कांग्रेसले 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि शेरबहादुर देउवा पक्ष आज सर्वोच्च सादैछ इतर समूहका नेता डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा बिहिबार बसेको इतर पक्षका नेताको बैठकले अन्तरिम आदेश माग्दै सर्वोच्च जाने निर्णय गरेको थियो महाधिवेशन लगायत गतिविधि रोक्न माग गर्दै सर्वोच्च जाने तयारी भएको नेता रमेश लेखकले जानकारी दिनुभएको छ आज त्यो पर पूर्णबहादुर खड्काको तर्फबाट दुईवटा रेट लिएर जाने गरी कानून व्यवसायीहरूले तयारी गरिरहेको उहाँको भनाइ रहेको छ कांग्रेस स्थापन पक्षले असोज 16 महाधिवेशनको प्रक्रिया नरोक्ने घोषणा गरी लगत्तै इतर पक्ष सर्वोच्च जान लागेको हो यता नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ कांग्रेस केन्द्रीय निर्वाचन समितिले प्रकाशित निर्वाचन कार्यतालिका बमोजिमका कार्य अगाडि बढ़ाउन समितिको बैठक बस्न लागेको समितिका सचिव दिनेश थापा मगरले जानकारी दिनुभएको छ परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको परम्परागत भू राजनैतिक परिचयलाई बदल्दै मुलुकलाई दुई ठूला अर्थतन्त्रहरूबीचको गतिशील र विश्वसनीय पुलका रूपमा विकास गर्नुपर्ने बताउनु भएको छ विगत एक शताब्दीदेखि नेपाललाई दुई ढुंगाबीचको तरुलका रूपमा मात्रै निचित्रण गरिने रणनीतिक भाष्यलाई परिवर्तन गर्दै 21 शताब्दीको आवश्यकता अनुसार अघि बढ़नुपर्ने उहाँको भनाइ रहेको छ विश्वव्यापी राजनैतिक घटनाक्रमले नेपालको जनजीवनमा पार्ने प्रभावबारे चर्चा गर्दै मन्त्री खनालले खाड़ी क्षेत्रको अस्थिरता नेपालीको भान्सा र दैनिक जीवनसँग जोड़िएको उल्लेख गर्नुभएको छ। उडान अवरोध सम्झौता स्थगित स्थगन ऊर्जाको मूल्य वृद्धि र नेपाली नागरिकको सुरक्षामा पर्ने असरले बहुपक्षीय शान्तिको महत्व झन बढ़ेको वहाँको तर्क रहेको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले भूमि सम्बन्धी पुराना मुद्दा र हदबन्दीका विवादहरू टुंगाउन सरकारले विशेष अभियान सञ्चालन गर्नुपर्ने बताउनु भएको छ। हिजो राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा वहाँले यस्तो बताउनु भएको हो। प्रमुख आयुक्त राईका अनुसार तथ्य र प्रमाणको अभावमा भूमि सम्बन्धी धेरै उजुरीहरू लामो समयदेखि अनियन्त्रित अवस्थामा रहेका छन्। पर्याप्त प्रमाण नजुटुन्जेल यस्ता मुद्दाहरूलाई न त तामिलीमा लैजान सकिने न त अनुसन्धान नै टुंगाउन सकिने प्राविधिक जटिलता रहेको वहाँको भनाई छ। ललिता निवास जस्ता गम्भीर प्रकृतिका सोका सम्बन्धी विवादहरू प्रमाणकै अभावमा निष्कर्षमा पुग्न कठिन हुने वहाँले बताउनु भएको हो। वहाँले भूमि सम्बन्धी ऐनको दफा 24 प्रयोग गरेर पुराना मुद्दाहरूलाई तार्किक निष्कर्षमा पुर्याउन सकिने आधार औलाउँदै त्यसका लागि पहल शुरू गरिएको समेत जानकारी दिनुभएको छ। राष्ट्रिय गौरव तथा प्राथमिकताका विकास आयोजनाहरूमा स्थानीय तहहरूले मनोमानी रूपमा उठाउँदै आएको दोहोरो र गैर कानूनी कर असुलीमा सर्वोच्च अदालतले अंकुश लगाएको छ। मुगलुन पोखरा सड़क स्तरोन्नतिका क्रममा चिनिया निर्माण कम्पनी अनहुई काइयुआन हाइवे एण्ड ब्रिजसँग सुक्लागण्डकी नगरपालिकाले असुल गरेको 82 लाख रूपियाँ भन्दा बढ़ी रकम फिर्ता गर्न अदालतले ऐतिहासिक परामर्देश जारी गरेको छ। न्यायाधीशद्वय कुमार रेग्मी र श्रीकान्त पौडेलको संयुक्त इजालसले गत जेठ 22 गते फैसला गर्दै सुक्लागण्डकी नगरपालिकाले निर्माण सामग्री ढुवानी गर्दा उठाएको 82,19,818 रूपियाँ गैर कानूनी रहेको ठहर गरेको हो। सर्वोच्चले उक्त रकम निवेदक कम्पनीलाई तत्काल फिर्ता गर्न र अब उपरान्त सड़क निर्माणका लागि ढुवानीमा निकासी कर वा अन्य कुनै नाममा शुल्क नलगाउन सड़क विभाग र नगरपालिकाका नाममा आदेश दिएको छ। मुगलिन पोखरा सड़कको पश्चिम खण्ड सुन्नति गरिरहेको उक्त चिनिया कम्पनीले क्रसर र ख्याम्पमा भण्डारण गरी निर्माण स्थलसम्म सामग्री ढुवानी गर्दा नगरपालिका र उसका ठेकेदारहरू पासा कन्स्ट्रक्सन तथा गाउँ सहर हेजल जेभीले पटक पटक गरी बैंक खाताबाटै कर काटेको निवेदनमा उल्लेख गरिएको थियो। निर्माण कम्पनीले कुनै व्यापार वा बिक्री नगरी केवल ठेक्का बमोजिमको पूर्वाधार विकास कार्यका लागि कच्चा पदार्थ प्रयोग गरेको अवस्थामा नगरपालिकाको आर्थिक ऐन देखाएर कर असुलिएको थियो। जापानमा 25 वर्षीय नेपाली युवती नदीमा मृत फेला परेकी छन्। जापानी संचार माध्यमका अनुसार यही अगस्त 19 तारीक भदौ 3 गते फुकुओका शहर स्थित नाकागावा नदीमा नेपाली विद्यार्थी लक्ष्मी राजवंशीको शव भेटिएको हो। उनको घर छापाको भद्रपुर 7 अञ्जनी मोडमा रहेको छ। उनी नदीमा खोप्टो परेको अवस्थामा भेटिएकी थिइन् भने अनुहार तथा टाउकोमा चोट रहेको थियो। उनी टी शर्ट र छोटो प्यान्ट लगाएको तर खुट्टामा जुत्ता नभएको अवस्थामा रहेकी थिइन्। फुकुओका प्रहरीका अनुसार लक्ष्मी फुकुओका शहरको चुओ वार्डमा बस्ने व्यावसायिक विद्यालयकी विद्यार्थी थिइन्। प्रहरीले उनको मृत्यु दुर्घटना नभई हत्या भएको निष्कर्ष निकाल्दै अनुसन्धान गरिरहेको छ। झापा क्षेत्र नम्बर 3 निर्वाचित प्रतिनिधि सभा सदस्य प्रकाश पाठकका अनुसार लक्ष्मीको घर छापा भद्रपुर 7 अञ्जनी मोडमा रहेको छ। उनले पनि लक्ष्मीको हत्या नभई भएको बताएका छन्। वहाँका अनुसार घटनाबारे जापानको प्रहरीले पनि सूक्ष्म अनुसन्धान गरिरहेको टोकियो स्थित नेपाली दूतावासले जानकारी दिएको छ। यस क्रममा जापान प्रहरीले 5 जनालाई नियन्त्रणमा लिएको दूतावासलाई उद्धृत गर्दै सांसद पाठकले बताउनु भएको छ। अश्लील सामग्री सामाजिक सञ्जालमा राखेर किशोरीको चरित्र हत्या गरेको आरोपमा प्रहरीले काठमाडौँबाट एक युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा नुवाकोटको सिपुरी गाउँपालिका सात घर भएका 19 वर्षीय सुदीप कटुवाल रहेका नेपाल प्रहरीको साइबर ब्यूरोका प्रहरी उपरीक्षक दिलीप कुमार गिरीले जानकारी दिनुभएको हो। कटुवालले नाबालिग किशोरीसँग फेसबुकमा साथी बनेर विभिन्न प्रलोभनमा पारी अश्लील सामग्री सामाजिक सञ्जालमा पोस्ट गरी चरित्र हत्या गरेको र रकम समेत माग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ। पीड़ित पक्षले दिएको उजुरीको आधारमा उनलाई यही फर्दौ 3 गते पक्राउ गरेर काठमाडौँ जिल्ला अदालतबाट 7 दिनको म्याद थप गरी कार्यवाही अघि बढ़ाएको गिरीले बताउनु भएको हो। उनलाई विद्युतीय कारोबार एन 2063 अन्तर्गतको कसुरमा कार्यवाही अघि बढ़ाएको हो। माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका धनबहादुर बोटे 7 दिन बितिसक्दा पनि फेला पर्न सकेका छैनन्। कावसोती 11 लौकाई निवासी 35 वर्षीय बोटे गत शनिबार दिउँसो माछा मार्ने क्रममा नारायणी नदीमा डुबेर बेपत्ता भएका हुन्। घटना लगतै सशस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयवासीले उद्धार सामग्री सहित नदीमा खोजी गरे पनि उनलाई फेला पार्न नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायक उपरीक्षक अनिल पण्डितले जानकारी दिनुभएको छ। सशस्त्र प्रहरीको टोली घटनास्थलमा शनिबार दिउँसो नै पुगेर खोजी कार्य थालेको थियो। जिल्ला प्रहरी कार्यालयबाट समेत थप प्रहरी टोली परिचालन गरिएको थियो। बेपत्ता बोटेको खोजीका लागि सुरक्षाकर्मी तथा स्थानीयवासीले नारायणी नदी किनार आसपासका सम्भावित क्षेत्र तथा नदीको वहाव अनुसार विभिन्न स्थानमा खोजी गरिरहेको पण्डितले बताउनु भएको छ। खोजी कार्यालय त्रिवेणी स्थित गण्डक ब्यारेजसम्म विस्तार गरिएको कावासुती नगरपालिका 11 वडाध्यक्ष शारदा अधिकारीले बताउनु भएको छ। नवलपुरतर्फ नारायणी नदी आसपासका क्षेत्रमा निरन्तर खोजी गर्दा पनि बोटे फेला नपरेपछि शुक्रबार आफू सहितको टोली गण्डक ब्यारेजतर्फ खोजीका लागि जान लागेको अधिकारीले जानकारी दिनुभएको छ। वर्षायाम शुरू भएसँगै छापामा जापानिज इन्सेफ्लाइटिस संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़दै गएको छ। मेटीनगर नगरपालिका आजकी 64 वर्षीय महिलाको जेई संक्रमणबाट मृत्यु भएपछि जिल्लामा जेईबाट ज्यान गुमाउनेको संख्या 6 पुगेको छ। जिल्ला स्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको हो। यससँगै जिल्लामा जेई संक्रमितको संख्या 11 पुगेको छ। हालसम्म 4 महिला र 2 पुरूषको मृत्यु भइसकेको छ। उक्त कार्यालयबाट जिल्लाका विभिन्न स्थानमा जेई परीक्षणलाई बढ़ाइनका साथै स्वास्थ्य कर्मीको टोली अनुगमनका निम्ति निरन्तर परिचालन भइरहेको श्रेष्ठले बताउनु भएको छ। वर्षा बाढ़ी र पहिरोका कारण देशका विभिन्न स्थानमा आज पनि सड़क अवरूद्ध हुनका साथै केही सड़क खण्डमा राति सवारी साधन सञ्चालन गर्न रोक लगाएको छ। शुक्रबार बिहान प्रहरी प्रधान कार्यालयले जारी गरेको विवरण अनुसार काभ्रे पलाञ्चोक, सिन्धुपाल्चोक, रसुवा, रूकुम पश्चिम, लमजुङ, इलाम, नुवाकोट र मकवानपुरका विभिन्न सड़क प्रभावित भएका छन्। काभ्रे पलाञ्चोकको खुर्कोट नेपालथोक सड़क सम्भावित बाढ़ीको जोखिमलाई ध्यानमा राखेर साँझ 6 बजेदेखि बिहान 4 बजेसम्म सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको छ। बिहान 4 बजेदेखि बेलुका 6 बजेसम्म भने सवारी साधन सञ्चालन गर्न दिएको छ। मकवानपुरको कान्ति लोकपथमा पनि वर्षाका कारण राति 7 बजेदेखि बिहान 5 बजेसम्म सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाएको छ। देशका विभिन्न भूभागमा आउँदो 3 दिनसम्म ठूलो पानी पर्ने सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसून सक्रिय रहँदा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न ठाउँमा ठूलो वर्षाको सम्भावना छ। महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। देशका अन्य हिमाली र पहाड़ी भूभागका केही ठाउँमा मध्यम वर्षाको सम्भावना छ। बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराईको भागका केही ठाउँमा तथा मध्य प्रदेश लगायत कोशी र सुदूरपश्चिम प्रदेशका तराईको भागका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्म वर्षा हुने महाशाखाले अनुमान गरेको छ। आज राति कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली पहाड़ी तथा तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा तथा राति कोशी प्रदेशका पहाड़ी तथा तराई भूभागका साथै बागमती र गण्डकी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाको अनुमान छ। पर्सी बागमती गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुने महाशाखाले जनाएको छ। वर्षाका कारण पहाड़ी क्षेत्रमा पहिरो तथा खोला नालामा आकस्मिक बहाव बढ़न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ। मौसमको अवस्था बुझेर यात्रा गर्न तथा नदी खोला र जोखिमयुक्त भिरालो क्षेत्रमा विशेष सावधानी अपनाउन महाशाखाको सुझाव छ। अब अन्तर्राष्ट्रिय समाचार। मध्यपूर्व द्वन्द्वका कारण हर्मुज र बाब अल मन्देव जस्ता विश्वका महत्वपूर्ण समुद्री मार्ग प्रभावित भइरहेका बेला चीनले युरोपसँग जोडिने नयाँ आर्कटिक समुद्री मार्ग सञ्चालनमा ल्याइएको छ। चीनको आइस लेक रोड नाम दिएको यो मार्ग चीनको पूर्वी तटीय शहर निङबोबाट शुरू भएर रूसको नर्दन सी रूट हुँदै आर्कटिक क्षेत्र पार गर्दै बेलायतमा पुगिन्छ। चिनिया कम्पनी यो लेजेन्डले गएको वर्ष यो मार्गको परीक्षण यात्रा गरेको थियो। परीक्षण यात्रामा चीनबाट युरोप पुग्न झण्डै 20 दिन लागेको जनाएको छ। हस्त बिहान 10 बजेको ठोरबराई हाइलाइट्स आजलाई सकिएको छ। समाचार कक्षबाट म श्रीया गुरुङ बिदा हुने आज्ञा चाहन्छु। नमस्कार।
16: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा ढोरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
20: ल नौ छिटो निस्क, अहिले फर्किन ढिला हुन्छ के। बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो। फेरि पोखरा पुग्नु छ, बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि। त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्। हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ। साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ। सम्पर्क युनाइटेड सप्लायर्स, धुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0654140008।
21: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
22: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
21: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
22: छुटका दायराहरू,
21: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
22: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
21: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
22: थप जानकारीका लागि सम्पर्क 0625714479, मोबाइल 98562625 र 98468064145।

0: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक,
4: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
5: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य,
4: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल, वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
5: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
4: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
5: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
4: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
6: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9560131053।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा, फोन 0564142333, मोबाइल 9968861887।
10: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
11: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अलपत्र पारिन्छ कि?
10: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
11: ए होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
10: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारिरहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छैला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
9: होटल फ्यामिली एन्ड लज, खैरनी टार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856023420, 9801454674 र 9864023420।
12: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
13: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
12: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
13: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
12: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
13: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
12: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
14: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
12: नसा तथा वात सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
14: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
12: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार।
13: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा।
15: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
16: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
17: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
16: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्, कतै पाइन्छ र?
17: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा। हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री एकहा, व्रतबन्ध, घर पैचो नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रोडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
18: सेन्सीका पूजा सामग्री पसल प्रभु बैंक भन्दा एक घर माथि बजाज शोरूम सँगै।
13: प्रोपाइटर समीक्षा गुरुङ, सम्पर्क 9841633101 र 9868385022।
19: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
11: म्याडम, धुम्रपान भनेको के हो?
19: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
11: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
19: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्रनली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभए बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
11: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
19: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
13: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
7: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
13: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
7: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
13: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
7: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
13: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
7: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
13: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
7: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
20: होइन आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
19: हेर न आर्यन, पर्सि

0: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे, होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाडी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमेलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युअर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आरएन कुमार श्रेष्ठ, मोबाइल 9841484264 र 9811453005।
2: This is Radio Dhor Barahi 103.8 MHz.
3: 103.8 MHz present everyday 10:30 AM to 12 PM.
4: It's time for calling time.

हेलो गुड मर्निङ दर्शन नमस्कार अनि स्वागत छ सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम कलिङ छायममा जसले यति बेला सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सन्तरमनका आवाज साथ इन्टरनेट अनलाइन मार्फत पनि तपाईँ हामीलाई www.radiodhorbarahi.com.np लगइन गरेर पनि विश्वभरिको साथ सुनेर साथ दिन सक्नुहुन्छ र प्रोग्राम कलिङ टाइम लिएर सदा आज पनि तपाईँको साथमा उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता अनु मल्ल रहन्छ अबको 12 बजेको समयसम्म र फरक श्रृङ्खलाको साथमा हामी तपाईँमा आज आउने गर्दछौं र पछि पनि सम्पूर्ण श्रोता साथीहरू सञ्चारमा हुनुहुन्छ होला अनि साथमा रेडियो ट्युनन गरेर सुनेर साथ दिइरहनु भएको छ भन्ने आशा अपेक्षा पनि रहेको छ। अन्तिमसम्म सुनेर साथ दिन सक्नुहुन्छ। आधुनिक गीत सङ्गीत सँगसँगै आज फ्राइडेको एपिसोडमा रहेर हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्नेछौ। 0965414200 बाटो भएर हामीसँग जोडिँदै गर्नुहोला। अहिलेको लागि भने पागल पागल टाइटलमा रहेको गीतबाट कार्यक्रमको ओपनिङ चाहिँ गर्दै यो गीतमा आवाज रहेको छ वाङदिङ शेर्पा सुशान्त घिमिरे अनि मेलिना राईको। अहिलेको लागि स्वीकार्नु होला है त

शिरफास सुसान घिमिरे अनि मेलिना राईको आवाजमा रहेको यो गीत सँगसँगै यस्ता आधुनिक गीत संगीतको साथमा चाहिँ हामी रहनसम्मको 12 बजेको समय सँग र रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने अन्तिमसम्म पनि सुनेर साथ दिन सक्नुहुन्छ। विशेषतः आजको एपिसोडमा रहेर चाहिँ हामी म्युजिक ट्र्याक गेम चाहिँ खेल्छौं र म्युजिक ट्र्याक गेममा सहभागिता जनाउनको लागि 0965414200 टेलिफोन लाइन चाहिँ एकदमै खुल्ला रहेको छ भने जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ उमे माभूषण सुनसादी पसल दुलेगौडाले प्रोप्राइटर हुनुहुन्छ। मेन बहादुर सुनार अर्डर अनुसारको विभिन्न डिजाइनका गरगना खरिद बिक्री तथा साटफेट गर्नु परेमा अनि पुराना गरगनाहरू पनि साटफेट गरिनुका साथै मर्मत खरिद बिक्री पनि गरिन्छ भने गएर सेवा सुविधा चाहिँ लिन सक्नुहुनेछ। र अहिले भने कोही साथी हुनुहुन्छ लाइनमा। हेलो, नमस्ते हजुर, कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो दलमा दिजुलाई। अनि के छ तपाईँको नयाँ नौलो आजको हाल खबर सुनाइदिनु, स्कुलचोकतिरको पनि के छ? ठिक ठाक छ, पुरानो भनेपछि खाना खाना चाहिँ बाँकी नै छ हो। ल, एकदमै मिठो गरेर खाना खानु होला, समय मिलेसम्म हामीलाई पनि सुनेर साथ दिनु होला। अनि आज पहिलो सहभागी साथी पनि हुनुहुन्छ, म्युजिक ट्र्याक गेम चाहिँ खेल्नु पर्छ है। अब ल सजिलो, आज चाहिँ अब यहाँले सुनिराख्नु भएको गीत संगीतहरू नै लिएर आएको छु है। अब यहाँलाई चाहिँ कस्तो लाग्छ, म राखिहाल्छु, ध्यान दिएर सुन्नुहोस् है त।

ल मैले चाहिँ गीतको बीच भाग अन्तरा चाहिँ यहाँलाई सुनाए. यो गीतको बोल चाहिँ कुन होला त भनेर हाम्रो दिजुले चाहिँ चिन्नु पर्ने हुन्छ है. ल सुनेको हो जस्तो लागेको छ कि छैन त्यति भनिदिनुहोस् त. त्यही त अब यो गीतको ठ्याक्कै टाइटल चाहिँ कुन चाहिँ होला त, कुन गीत होला त यो. एकदमै हामीले अन्ताक्षरीहरूमा पनि एकदमै गुनगुनाउँछौ यो गीत. ल शब्द संगीत पनि यति मिठो छ कि केही सिनमा हामी यो गीत पनि सुन्दैछौ है. सो ल कुन चाहिँ गीत होला त, गाह्रै परेको हो. ल एकचोटि राखिदिउँ त. ल त्यसो भए के गरौँ, फेरि एकचोटि सुनेर प्रयास गर्नुहुन्छ कि यसको जवाफ चाहिँ के हो, कुन चाहिँ गीत हो भनेर चिनाइदिने होला. ल म एकचोटि राख्छु है, यो कुन चाहिँ गीत हो भनेर यहाँले चाहिँ गीतको बोल भन्नुपर्छ है.

0: लहसुन उबाय
1: मन
0: से नमन्ने सर हुँदैन होला त ल हो कि होइन म गीत बजाउँछु अब हो भने त सँगसँगै ताली पनि बजाउँछु नभए चाहिँ बज्दैन है त
1: ल

0: नमस्ते सुबदिन वहाँ हुनुहुन्थ्यो भर्खरै छुटेर गइसक्नु भएको छ धनमा दिजु पुलचोकदेखि अनि ट्याक्कै अब ट्र्याक पनि चिनेर गइसक्नु भएको छ यसरी नै कार्यक्रममा सहभागिता जनाउनको लागि 0625414200 टेलिफोन लाइन एकदमै खुल्ला रहेको छ सहभागिता जनाउन सक्नुहुन्छ साथमा साथीभाइलाई सम्झना सन्देश पनि यहाँले चाहिँ राख्न सक्नुहुन्छ आजको श्रृङ्खलामा रहेर फेरि पनि कोही साथी हुनुहुन्छ है लाइनमा स्वागत गरिहाल्छु हेलो नमस्ते हजुर
1: दर्शन
0: हजुर दर्शन कार्यक्रममा धेरै धेरै स्वागत छ है हाम्रो जित बहादुरजीलाई
1: धन्यवाद
0: अनि के छ तपाईँको पछिल्लो समयको नयाँ नौला हालखबर सन्स्यारामा हुनुहुन्छ
1: म त बिरामी भएर दुई हप्ता तिन हप्ता भइसक्यो
0: अझै पनि सन्चो हुनु भएको छैन अलिअलि फरक चाहिँ परेको छ है तपाईँको आवाजमा पनि अलिकति अब बिरामी नै हुनुहुन्छ जस्तो पनि सुनिरहेको छौँ अनि योभन्दा अगाडि पनि यहाँले चाहिँ अब अस्पताल गएर चेकअप गर्नु भएको होइन
1: हजुर म गएको पोखरामा पुगेँ सिटीगन्जी पुगेँ
0: त्यही त अब समय लामो भइसक्यो होइन तपाईँ बिरामी भएको भनेर अघिल्लो दिनहरूमा पनि सुनाउनु भएको थियो अब चाहिँ अब निको हुनुपर्ने किन होला त झन्
1: खै कसो हो कसो यो डेङ्गु रोग भन्छ डेङ्गु
0: डेङ्गु भइसकेपछि अब हामीले चाहिँ एकदमै सामान्य रूपमा लिन्छौँ कि अब लामखुट्टेको टोकाई भनिन्छ अब लामखुट्टे अब झुलभित्र बस्ने होइन अनि अब लामखुट्टे माऱ्यो भने त अब सहजै हामी सन्चो भइन्छ भनेर हामी डेङ्गुलाई चाहिँ एकदमै सामान्य रूपमा लिन्छ तर अब बिरामी भइसकेपछि बल्ल हामी जोगिनु पर्ने रहेछ भन्ने पनि आउँछ कि सो हाम्रो जित बहादुरजीलाई चाहिँ केही छ साथीहरूले अब आफू बिरामी भइरहँदा अब साथीहरूलाई के सल्लाह सुझाव दिनुपर्ने
1: सल्लाह सुझाव त हामी चाहिँ स्वास्थ्यको ख्याल राख्नु पर्ने छ अब सबभन्दा पहिला अब हामी त्यस्तो एउटा नि अब काम भनेछ कहिले हिँड्नु छ कहिले त्यतिकै सुतिन्छ झुलेन कहीँ थालेको बेला
0: त्यही त अब काम काम काम भनेर हामी कामले गर्दा पनि धेरै कुरामा लापरवाही गरिरहेका हुन्छ अब तपाईँले भन्नुभयो जस्तै नै अब काम भन्दा पनि ठुलो आफ्नो स्वास्थ्य चाहिँ ठुलो हो होइन जित बहादुरजी सो सबैभन्दा सुरुमा चाहिँ आफू स्वस्थ रहनु होला यहाँलाई शीघ्र स्वास्थ्य लाभको कामना सँगसँगै रेडियो प्रोग्रामहरू चाहिँ पछिल्लो समय कतिको सुन्ने गर्नु भएको छ त नि त्यही त कता कता हो कता कता हो है ल विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला फेरि पनि भन्दै अनि आज चाहिँ हामी म्युजिक ट्र्याक गेमहरू पनि खेलिरहेका छौँ है अब यहाँको यहाँलाई चाहिँ अलिकति भरपूर मनोरञ्जन गरौँ हामी सो आज भन्ने अब यहाँले चाहिँ म ट्र्याक राख्छु अनि कुन चाहिँ गीत हो त भनेर चिन्नु पर्ने हुन्छ है
1: ल
0: सकभर कोसिसै गर्नुहुन्छ ल अब अक्सर हाम्रो अहिलेको लागि भने एउटा ट्र्याक राखिहाल्छु है त

0: ल ट्र्याक सुन्नु भयो त
1: ट्र्याक त सुने गीतको खै
0: गाह्रो पऱ्यो एकदमै आधुनिक गीत सङ्गीत भन्ने बित्तिकै अनि प्रोग्राम कलिङ टाइममा पनि एकदमै धेरै बज्ने गीत हो कि यो हुन त हो है तपाईँले चाहिँ सुन्नु भएको पनि छ जस्तो लाग्छ मलाई जहाँसम्म लाग्छ पुरानो गीत पनि हो अब तपाईँ हाम्रै पाल यो चाहिँ आधुनिक गीत हो नि तपाईँले आधुनिक गीत सङ्गीत कम सुने तापनि रेडियो प्रोग्राममा एकदमै धेरै बजिरहँदै यहाँले चाहिँ सुनेको हो जस्तो पनि लागिरहेको छ ठिकै छ फेरि पनि ट्र्याक राखौँ कि यहाँले चाहिँ अब ल म एकचोटि राख्छु ध्यान दिएर सुन्नुहोस् है त

ला सुन्नु भयो त यो गीत चाहिँ आएन है ल ठिकै छ म यहाँलाई सुनाउँछु सुनेको हो भने चाहिँ यो गीत सुनेको थिएँ भन्नुहोस् है धेरै साथीहरूले चाहिँ अब गेस गरिसक्नु भएको छ होला यो गीत अब यही गीत हो भनेर अहिलेको लागि भने सुनाउँदैछु

0: चिठी तिमीलाई लेख भन्छु मनको कुरा मनमै र यो भनेर योगी सुन्नु भएको थिएन एकदमै सुनेको गीत होइन अब पुरानो गीत पनि हो जस्तै सुने छैन भन्ने धेरै साथीहरूले पनि सुन्नु भएको छ होला कि रेडियो प्रोग्रामहरूमा एकदमै धेरै बज्छ यो गीत अनि मिलेसम्म हामी यो गीत पनि सुनौला अहिलेको लागि भने मर्ने कसैलाई रहर हुँदैन नमरेको सहर हुँदैन यो गीत सुन्दैछौ को कसलाई सुनाउन चाहनुहुन्छ
1: सर्वप्रथम त हजुरलाई पनि भन्नु पर्यो
0: थ्याङ्क यू सो मच फेरि पनि
1: मेरो काली पनि यही छ काली आज काली पाखेर छ
0: हजुर ल उहाँलाई पनि हाम्रो तर्फबाट अब धेरै सम्झना छ नमस्कार भनेर सुनाइदिनुहोस् है
1: बात गर्नुहुन्छ र
0: हजुर
1: बात गर्ने
0: ल बात गर्नको लागि हामीसँग भने आज समय थोरै छ है जित बहादुरजी आगामी दिनमा चाहिँ उहाँलाई पनि सहभागी गराउनु पर्छ है ल आज भने समय कम छ नभए हामी कुराकानी गर्थ्यौं है विश्राममा जानुपर्ने बेला भएको छ सो उहाँलाई चाहिँ एकदमै धेरै सम्झना सुनाइदिनुहोस् है यहाँलाई पनि एकदमै सुनेर साथ दिनुहुन्छ जित बहादुरजी सँगसँगै हजुरलाई पनि धेरै धेरै धन्यवाद छ है ल यति भन्दै अहिले भने छुट्टिनुपर्छ गीत सँगै सुन्दै गर्नुहोला रेडियो प्रोग्राम सुन्दै गर्नुहोला है नमस्कार वहाँ हुनुहुन्थ्यो जित बहादुर थापाजी हाम्रो नियमित श्रोता साथी पनि हुनुहुन्छ हामीलाई लामी श्रोतादेखि सम्झनुहुन्छ र हामीसँग जोडिँदै गर्नुहोला 0965 4142 00 बाटो भएर अहिलेको लागि भने स्वरूप राज आचार्यको आवाजमा सोझिएको मर्ने कसैलाई रहर हुँदैन यो गीत सँगसँगै हामी भने जानुपर्ने बेला भएको छ पहिलो व्यावसायिक विश्राममा विश्राम लगत 11 बजेको टाइम चेक पश्चात हाम्रो पुनः भेट हुन्छ नै हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: तिमी कहाँ जान लागे कि
2: ल थाहा छैन हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रेमा भव्य शुभारम्भ हुँदैछ त्यही जान लाग्यो
1: ओहो त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि
2: विशेष मात्र होइन धमाकेदार अफर छ त्यहाँ जे सेवा लिँदा पनि 50% छुट अझ एउटा रमाइलो कुरा कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा
1: आहा अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने म पनि जान्छु पक्का
2: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है
0: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म
3: आफूलाई अझ सुन्दर अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे प्रोपाइटर निशा लामा सम्पर्क
0: 97090 34335
4: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253 9122 98058 र 98460 69246
5: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
6: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
5: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै धुलेगौडा बजारको हेल्पो चोकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ
6: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
7: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
7: प्रोपाइटर रबिन थापा सम्पर्क 98560 33398 र 98465 10950
9: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
10: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
9: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पुन
10: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
9: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
10: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेर्चन
9: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
10: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
9: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
10: एन्टेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
9: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ डाक्टर सुस्मिता गुरुङ
10: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
9: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मनकाजी थापा मगर
11: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्ट ऑप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टर द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछ।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 न्यू रोड फोन 0165901625963।
13: ए सबिना यस्तो हतारमा कता हो?
14: ए प्रदीप हेर न बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको।
13: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त, यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ, अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र, मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
15: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहु, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9860788528 र 9808161142।
16: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
17: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
16: उपचार सेवाहरू
17: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
16: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
17: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
16: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार मिनिमल इन्भेसिव विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
17: शरीरमा जम्मा भएको पस पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
16: पाठेघरको मासु युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
17: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061-582-7878-582-7979-582-7880।
18: साइलियामा प्रकाश दाईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
19: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
18: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिभीआर सोरुम थियो नि, हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
19: ए ल ल, तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
18: प्रोपाइटर थान प्रकाश नेउपाने 9856033878, प्रशान्त नेउपाने 9846026925।
20: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
21: स्टुडियो साइड अहिले बिहानको 11 बज्यो।
22: टाइम चेकको साथमा बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ, अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
1: हजुर, कार्यक्रमको यो पहिलो व्यावसायिक विश्राम अनि 11 बजेको टाइम चेक लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र अबको 12 बजेको समयसम्म हामी साथीकै साथमा रहन्छौ भने अझै 1 घण्टाको समय चाहिँ हाम्रो श्रोता साथीहरू हामी सँगै रहन सक्नुहुन्छ। आधुनिक गीत संगीत सँगसँगै यहाँहरूसँगको रमाइला मिठा कुराकानीहरू पनि कुराकानीको साथमा पनि हामीसँग जोडिन सक्नुहुन्छ भने साथमा आज फ्राइडेको एपिसोडमा रहेर चाहिँ म्युजिक ट्र्याक गेम खेलिरहेका छौं। यहाँले सहभागिता पनि जनाउन सक्नुहुन्छ, समयभर कार्यक्रमको भरपूर मनोरञ्जन लिन सक्नुहुन्छ। र तपाईँको साथमा सदा चाहिँ आज पनि म कार्यक्रम प्रस्तुत अनुमल्ल छँदैछु अनि जहाँ चाहिँ हाम्रो प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे मावसुन सुनचा दिपसल दलेगौडाले प्रोपाइटर हुनुहुन्छ मेन बहादुर सुनार भने साथमा हाम्रो प्रोग्रामको प्राइज स्पोन्सर पनि रहेको छ। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सपले प्रोपाइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ। सहभागी साथी मध्ये हामी 12 पछि एकजना साथीलाई विजय गराउँछौ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले लकी ड्र मार्फत पाउन सक्नुहुन्छ रुसैको रिचार्ज। र अहिलेको लागि भने एउटा गीत सुनिहालौ अनि साथीहरू आउनुभयो भने हामी साथीहरूलाई सहभागी पनि गराउँछौ। धनले चल्ने संसार अब मनको कुरा गर्दै नगर र सुमधुर शब्द संगीतले भरिएको प्रशान्त पौडेलको आवाजमा सजिएको लिरिक्स म्युजिक पनि उनकै रहेको छ। राख्दैछु सिकार्नु होला है त

हजुर, धनले छनले संसार, अब मनको कुरा गर्दै नगर होइन, अब मन त सधैँ छ नि, अब मन भन्ने कुरो र तन भन्ने कुरो अब छुट्टै आफ्नो ठाउँमा छ होइन, आफ्नो ठाउँमा महत्वपूर्ण त छँदैछ, तर अब जमाना यति मगिसके कि होइन, अब गीत सङ्गीत पनि त्यस्तै अब सटारिकल टाइपको चाहिँ रहेको थियो, अब धनले छनले संसार, अब मनको कुरा गरेर के हुन्छ भन्ने खालको है, अब तर पनि अब एक हिसाबले हेर्नु भने मन पनि चाहिन्छ है। सो यो मिठो शब्द सङ्गीतले भरिएको समुद्र गीत तपाईँ आज कार्यक्रममा स्थान दिइसकेको छु। मिठा मिठा गीत संगीतको साथमा यहाँहरू माझ रहिरहँदा अहिलेको लागि भन्ने एउटा पुरानो गीत पनि सुनौ है, छोडेर नजाऊ परदेशी मलाई दुई दिन माया लाएर, महेश राई सँगसँगै दीप्ति उप्रेतीको आवाजमा सजिएको यो गीत सँगसँगै हामी पुनः उपस्थित हुन्छौ। फोन डायल गर्दै गर्नुहोला 0965414200 को बाचो भएर है त।

हजुर, छोडेर नजाउ परदेशीमालाई दुई दिन माया लाए र मिठो शब्द संगीतले भरिएको यो सुमधुर गीत महेश राई अनि दिप्ति प्रेतका आवाजमा सजिएको यो गीत अभिमास कार्यक्रम स्थान दिइसकेको छु र यो गीतमा लिरिक्स भने रहेको छ दयाराम दाहाल र कमल कृष्ण पौडेलको म्युजिकमा रहेको यो सुमधुर गीत अनि यहाँले सुनिराख्नु भएको यस्तै गीत संगीतहरूको चाहिँ हामी थोरै भाग लिएर आएको हुन्छौँ अनि यहाँले चाहिँ थोरै भाग सुनेर नै कुन चाहिँ गीत हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ अनि आज चाहिँ हामी यसरी नै फ्राइडेको एपिसोड रहेर म्युजिक ट्र्याक गेमको साथमा चाहिँ जोडिरहेका छौँ भने अब कहिलेकाहीँ गीतको चाहिँ अन्त रा बीज भाग चाहिँ राखेको हुन्छ भने यहाँले मुखदा अर्थात गीतको चाहिँ बोल के हो त भनेर चाहिँ चिन्नुपर्ने हुन्छ कहिलेकाहीँ चाहिँ अब ट्र्याकहरू राखेको हुन्छु ट्र्याकबाट नै कुन चाहिँ गीत हो त भनेर चिन्नुपर्ने हुन्छ सहभागी त जनाउँदै गर्नुहोला हाम्रो स्टुडियोको नम्बर रहेको छ 0656414200 है 0656414200 बाटो भएर हामीसँग जोडिन सक्नुहुन्छ भने अघि ट्र्याकको समयमा परेको पनि थियो है यो गीत चिठी तिमीलाई लेखु भन्छु शम्भु राईको आवाजमा सोचेको यो सुमधुर गीत रहेको छ अक्सर सदाबहार गीत पनि भन्दा हुन्छ यो गीतलाई एकदमै धेरै बजिरहेको पनि हुन्छ यो गीत हामी सुन्दैछौँ यो गीत सँगसँगै विश्राममा जानुपर्ने बेला भइसकेको छ भने विश्राम लगतै हामी पुनः उपस्थित हुन्छौँ हामी सँगै रहनुहोला है त

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: कहाँ जाने?
2: सिद्धे मयम चिसापानी बाट काठमाडौँ बाट
1: मयम चिसापानी अनि बीचमा नझर्ने
2: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोसे मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
1: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम
3: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98252563।
4: शैलेशको बुवा, यसपालि अलिअलि घर गहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाँच्छन् त हो नि, मान सम्मान इज्जत बनेको।
5: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
4: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गर गहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बनकिया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
6: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
7: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
6: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171669, राजु विश्वकर्मा 98087172।
1: एपी स्टोर दुलेगौडा सृजना टोल बनकेवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाड पर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
3: मोबाइल 98065678634 र 97081107090।
8: मम्मी भोक लाग्यो, खाजा खाम न।
9: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
8: हस् मम्मी।
10: मैले सुने छोरी, ल जाम हिँड।
9: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
3: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
9: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विङ्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 98028821। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
3: बीजी मोमो हाउस, दुलेगौडा, हेल्पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
11: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
11: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
11: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
3: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
11: दिसा पिसाब एवं पेटको समस्या,
3: तौल घटबड हुने वा थाइराइडको समस्या,
11: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच, उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्स रे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक क्लिनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
11: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ।
3: फोन नम्बर 0564142333 र 9678861887।
12: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँदै?
10: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
12: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
10: त्यसो भए कहाँ जाने त कान्छा?
12: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
10: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
13: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
3: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
1: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855114445 र 9855204445।
14: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
15: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
9: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 9816634372।
3: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
16: अब चिन्ता नगर्नुहोस्। भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
3: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
16: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
3: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
16: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
3: आइटीका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
16: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
3: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841615644।
16: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
0: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

हजुर, कार्यक्रमको यो व्यवसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सम्पूर्ण श्रोता साथीहरू, कोही साथीहरू अब भर्खरै रेडियो चुनाउन गर्दै हुनुहुन्छ भने प्रोग्राम कलिङ टाइममा रहेर चाहिँ आज हामी फ्राइडेको एपिसोडमा पनि छौं अनि म्युजिक ट्र्याक गेम चाहिँ खेलिरहेका छौं भने साथमा यसरी नै हामी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउने गर्दछौं र यहाँलाई कार्यक्रम सम्बन्धी जानकारी पनि गराइहालौं है। आइतबार हामी अन्ताक्षरी विश्वको साथमा जोडिन्छौं, सोमबार भनेको चाहिँ यहाँलाई मनपर्ने आधुनिक गीत संगीतहरू यहाँले चाहिँ रोजाइमा पार्न सक्नुहुन्छ, अनि मंगलबार भनेको चाहिँ कुनै विषयवस्तु लिएर आउँछु अनि त्यसमा चाहिँ यहाँको राय सुझाव अनि विचार चाहिँ के छ त खुलेर राख्न सक्नुहुन्छ, अनि त्यस्तै गरी बुधबार भनेको हामी नाटक गर्छौं, बिहिबार चाहिँ तपाईँको प्रतिभालाई कार्यक्रममा स्थान दिने गर्दछु र आज शुक्रबारको एपिसोडमा म्युजिक ट्रा गेम खेलिरहेका छौं र भोलि शनिबार चाहिँ गाउँ खाने कथा लिएर आउने गर्दछु र यसरी हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा हामी बाह्रै पछि एकजना साथीलाई विजयी गराउँछौ र विजयी साथी मध्ये पनि अन्तिम बार शनिबार भने एकजना साथीले लक्की ड्र मार्फत रुसाईको रिचार्ज पनि पाउन सक्नुहुन्छ। प्रोग्रामको प्राइज स्पोन्सर गरिदिएको छ यो सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सपले, प्रोप्राइटर हुनुहुन्छ आर्यन कुमार श्रेष्ठ भने। प्रोग्रामको स्पोन्सर गरिदिएको छ ओमे महाभूषण सुनसादी पसल जेलेगौडाले, प्रोप्राइटर हुनुहुन्छ मेन बहादुर सुनार भन्ने। कार्यक्रम सम्बन्धी जानकारी सँगसँगै अब बिहानको समय धेरै साथीहरू आफ्नो काम कार्यमा नै व्यस्त चाहिँ रहनु भएको छ होला, अनि अब मौसमको कुराकानी गर्नुपर्दा त अहिले अब पानी भन्दा पनि अब गर्मी चाहिँ धेरै छ होइन, पानी पर्न नसकेपछि अब गर्मी छ वात्तै बढेको हो जस्तो पनि भइरहेको छ, घाम लागिरहेको छ। तपाईँको ठाउँतिर चाहिँ के कस्तो छ त है? सबैको अब एकनासको मौसम चाहिँ नहुन पनि सक्छ किनकि अब बर्खायामको समय हो, कता कतै पानी कहिले घाम होइन, यस्तै छ। सो विशेष त आफ्नो स्वास्थ्यको ख्याल पनि राख्नुहोला भन्दै अहिलेको लागि भने अब गर्मीको समयलाई मेटाउने भनेको त मिठा मिठा गीत सङ्गीतबाट है। सो अहिलेको लागि भने अलिकति हिमाली भेगतिर पनि पुग्यौं हामी, सो माथि माथि हिमाली भेगमा सुमधुर गीत रहेको छ बबिना किरातीको चाहिँ आवाजमा सुजिएको यो गीत राख्दैछु, सिकार्नु होला है तपाईँ।

हजुर, किनभयो यो बिरानी यो सुमधुर गीत बबिता किराँतीको आवाजमा सजिएको यो गीत रहेको थियो माथि माथि हिमाली भेगमा। यस्तै मिठा मिठा गीत संगीतको साथमा यहाँहरूमा रही डोक्दा अहिलेको लागि भन्ने ढिला नगरी फेरि पनि अर्को गीतलाई कार्यक्रममा स्थान दिइहाल्छु, जहाँ चाहिँ आवाज रहेको छ तिर्सना गुरुङ सँगसँगै श्रिया रवाल छेत्रीको सुमधुर गीत रहेको छ जाली रुमालमै तिम्रो नाम लेखे जाली रुमालमै। यो गीत सँगसँगै हामी भन्ने विश्राममा जानुपर्ने बेला भइसकेको छ। सो विश्राम पश्चात हामी पुनः उपस्थित हुन्छ हामी सँगै रहनुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम है त।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
0: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
1: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागन्धकी दुई गाछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562-32475 र 98011-32475।
3: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
4: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
3: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो, केको चिन्ता लिनु भएको छ यो दिदीले?
5: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
3: त्यसो भए विवेक ढुङ्गानाको शुक्लागण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
6: शुक्लागण्डकी फ्रेस हाउस दुलेगौडा तनहु, पञ्चमुनी स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौडा भित्री बजार, साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560-66136 र 98151-66136।
7: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
8: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
9: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा आउँदै हुनुहुन्छ।
8: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
7: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा, फोन 0625414233, मोबाइल 98678-61887।
10: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहु।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा
11: जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोज लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौंडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौंडा। प्रोपाइटर पासा राजु। मोबाइल 9806613195 र 9847715368।
12: सूचना यस तनहु सेवा हस्पिटल दुलेगौंडा बीपी चोकमा यही फोटो 6 गते शनिबार
13: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा
12: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट मुटु छाती सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल
13: दैनिक उपलब्ध सेवा तर्फ
12: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म दिउँसो 3 बजेदेखि 4 बजेसम्म डाक्टर अमन कुमार झा
13: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक
12: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मन्जर साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला
14: तनहु सेवा अस्पताल दुलेगौंडा फोन 0865403177 मोबाइल 9856443
15: दिस इज रेडियो ढोरबाराही 103.8 मेगाहर्ज

हजुर, कार्यक्रमको यो व्यावसायिक विश्राम लगतै सम्पूर्ण श्रोता साथीलाई कार्यक्रममा फेरि पनि पुनः स्वागत गर्दछु। प्रोग्राम रहेको छ कलिङ टाइम र सहभागिता जनाउनको लागि 0625 4000 टेलिफोन लाइन पनि एकदमै खुल्ला रहेको छ र साथमा चाहिँ आधुनिक गीत संगीतको साथमा यहाँहरूमा रहिरहेका छौँ भने अब भने कोही साथी आइहाल्नु भयो भने चाहिँ हामी सहभागी गराउन सकिन्छ है। र एउटा गीतसम्म हामी चाहिँ सुन्न भ्याउँछ, सो ढिला नगरी अहिलेको लागि एउटा गीत सुनौ र तपाईँ माझ भने राख्दैछु पुष्पन प्रधानको आवाजमा सजिएको हेर सिरसिरे हावामा मायाको भाकामा तिम्रो नाम लेखिसकेका छु दिलको डाँडा र पाखामा समुद्र गीत राख्दैछु स्वीकार्नु होला है त

حجر سر سر هوا و مایا کا بھاکا ما سمدر گیت رہے گو تھیو پشپن پردان کا باس ما سجے گو یو گیت ما لیرکس انی میوزک پنی ان کے رہے گو تھیو بنی اگے سنگ سنگے اب جے ہمی سمے کو انت طرف چھوں ر چھٹے ر جانو پڑنے بیلا پنی بھئی سکے گو چھ ر آج جے کارکرم ما دوئی جنا ساتھی ر سہبھاگیتا جناونو بھئیو تھیو جہاں چے میوزک ٹریک گیم کھلی رہدا پھلچک دیکھے ہنوں تھے دلما تھاپا جی چھ انی رامیشورا دیکھے ہنوں تھے ہمرا نیم شروتا ساتھی پنی ہنوں چھ جیت بہادر تھاپا جی ر آج کو وجے ساتھی بھنے دلما تھاپا पुलचोकदेखि उहाँले सही ट्र्याक चाहिँ चिन्न सफल हुनुभएको थियो र यसरी नै हप्ताको सातै दिन फरक बार फरक श्रृङ्खलाको साथमा आउँदै गर्दा अन्तिममा हामी एकजना साथीलाई विजय गराउँछौँ र विजय साथी मध्ये पनि अन्तिम बार शनिबार एकजना साथीले चाहिँ लक्की ड्र मार्फत पाउन सक्नुहुन्छ र सहीको रिचार्ज भोलिका दिनहरूसम्म विजय साथीले चाहिँ सुनेर साथ दिनुहोला र सम्पूर्ण विजय साथीलाई अब बधाई पनि छ भन्दै जाँदा जाँदै भने एउटा गीतको साथमा हामी छोड्दैछौ तिमीले सोचे भन्दा धेरै देउला तिमीलाई माया सुमधुर गीतमा आवाज रहेको छ प्रवीण बेडवाल र रचना रिमालको भने बिबी अनुरागीको सँगै सँगसँगै विश्वको चाहिँ रचनामा सजिएको यो सुमधुर गीत सँगसँगै आजको एपिसोडबाट म कार्यक्रम प्रस्तुत आउनुमा पनि बिदा हुँदैछु. स्वस्थ रहनुहोस्, मस्त रहनुहोस् अनि सुन्दै गर्नुहोला प्रोग्राम कलिङ टाइम. है त.

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
2: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
3: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
1: ठ्याक्कैमा दिमागलाई भारी गराएछु। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
4: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
5: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660 80715
6: र रामचन्द्र महत 98461 16878।
7: हेर्दा हेर्दै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
8: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
7: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
8: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
7: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
8: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
7: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
8: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
7: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
8: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635903769।
9: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवन धाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
10: चिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
9: धार्मिक महोत्सवका आकर्षणहरू,
10: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
11: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ, हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ, माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
9: कथा सहितको झाँकी, गीती नाटक,
10: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
9: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
10: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
9: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
12: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
13: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
12: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
13: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
3: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
14: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9855083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
0: दिस इज रेडियो ढोर बाराही 103.8 MHz।
15: स्टुडियो
16: अहिले मध्याह्नको 12 बज्यो।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816395301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबरमा सन्चु ब्लोनसँगै धर्मराज भट्टको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ भ्रमणमा सेना बाहेकका सुरक्षा निकाय अनभिज्ञ।
0: सत्तारूढ़ राष्ट्रवादको केन्द्रीय समिति बैठक शुरू। कंग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापन इतर पक्ष अदालत जाँदै।
1: गरिमा चौधरीको हत्याबारे प्रशासनसँगको सहमति परिवारले मानेन। आमा बुबा धरनामा काठमाडौँमा प्रदर्शन।
0: वेस्ट बैंकमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति। तत्काल योजना फिर्ता लिन संयुक्त दबाव।
1: र अस्ट्रेलियामा जारी टप आइन टी20 क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै।
2: मार्बलको पाइप जडान गरेको घरलाई पनि केही भन्नुपर्छ। एकदम ठिक छ, कुरा मिलाओ। अनि घर सर बेच्न छोडेर यतातिर कता नि?
3: यो त साइड जब दाई, यो चाहिँ मेन।
2: यो मेरो छोरा विदेशबाट आएको, नयाँ घर बनाएको, पाइप किन्न आएको।
3: सामान राम्रो छ, ढुक्क हुनुहोस्।
2: थाहा छ, त्यसैले त यही लिन आएको।
4: विदेशमा पनि फ्लोकार्ड र डेटफिल प्रडक्ट नै युज हुन्छ।
2: त्यही भएर गुणस्तरीय प्लम्बिङको भरपर्दो नाम मार्बल।
4: अनि पाइप फिटिङको लागि मार्बलकै सल्भेन्ट सिमेन्ट राखिदिनुहोस् है।
2: सुरक्षा घरको
3: साथ जीवन भर।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह सपरिवार मुस्ताङको यात्रामा निस्कनु भएको छ। नेपाली सेना बाहेक कुनै सुरक्षा निकाय तथा स्थानीय प्रशासनलाई थाहा नदी प्रधानमन्त्री शाह स्थलमार्ग हुँदै मुस्ताङका लागि निस्कनु भएको हो। मुस्ताङ किन जान लाग्नु भएको हो भन्नेबारे नेपाली सेना बाहेक कसैलाई पनि जानकारी दिएको छैन। मुस्ताङका प्रमुख जिल्लाधिकारी र प्रहरी प्रमुखले पनि आफूहरू प्रधानमन्त्री आउने कुरा संचार माध्यमबाट मात्र थाहा पाएको बताएका छन्। उहाँ पोखरा हुँदै मुस्ताङ जाने बताइए पनि गण्डकी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक दिपेन्द्र घरतीले आफूलाई अहिलेसम्म कुनै पनि औपचारिक जानकारी नभएको बताउनुभयो। तर प्रधानमन्त्री बालेन बस्नका लागि कास्कीको माछापुछ्री गाउँपालिकाको धिताल अस्ताम स्थित अन्नपूर्ण ईको भिलेज बुक गरिएको बताइएको छ। प्रधानमन्त्रीको यस्तो भ्रमणलाई सुरक्षा निकाय र स्थानीयले चासोका साथ हेरेका छन्। वहाँ मुक्तिनाथ दर्शनका लागि निस्किएको अनुमान गरिएको छ। राष्ट्रपाभित्र अन्तर्द्वन्द बढ़िरहेको समयमा आजै केन्द्रीय समिति बैठकको पनि शुरू हुँदैछ। तर वरिष्ठ नेता समेत रहनुभएका शाह भने मुस्ताङ हानिहरूलाई चासोका साथ हेरिएको छ।
1: नेपाली कांग्रेसले 15 महाधिवेशनको प्रक्रिया अघि बढ़ाएपछि शेरबहादुर देउवा पक्ष आज सर्वोच्च अदालत जाँदैछ। इतर समूहका नेता डाक्टर शशांक कोइरालाको निवास महाराजगंजमा हिजो बसेको इतर पक्षका नेताको बैठकले अन्तरिम आदेश माग्दै सर्वोच्च जाने निर्णय गरेको थियो। महाधिवेशन लगायत गतिविधि रोक्न माग गर्दै सर्वोच्च जाने तयारी भएको नेता रमेश लेखकले जानकारी दिनुभयो। आजै देउवा र पूर्णबहादुर खड्काको तर्फबाट दुईवटा रिट लिएर जाने गरी कानून व्यवसायले तयारी गरेको उहाँले बताउनु भएको छ। पार्टीको आधिकारिकता सम्बन्धी रिटमा अदालतले निषेध दिएको अवस्थामा महाधिवेशन सम्बन्धी कुनै पनि गतिविधि अघि नबढ़ाउन माग गर्दै आएको छ। तर संस्थापनले असोज 16 महाधिवेशन गर्ने गरी तालिका नै संशोधन गरेर अघि बढ़ेपछि निर्वाचन आयोगको गए लगत्तै देउवा पक्ष सर्वोच्च जान लागेको हो।
0: सत्तारूढ़ राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाको केन्द्रीय समितिको बैठक शुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बैठक बसिरहेको महामन्त्री विपिन कुमार आचार्यले बताउनुभयो। स्थानीय निर्वाचनका लागि उम्मेद्वार छनौट रूपरेखा 2083 अनुमोदन गर्ने, राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने र सांगठनिक व्यवस्थापन तथा मनोनयन सम्बन्धी बैठकका एजेण्डा छन्। यस्तै केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन र स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेद्वार छनौट समिति सदस्य मनोनयन सम्बन्धमा पनि बैठकमा छलफल हुनेछ। केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा उम्मेद्वार छनौट रूपरेखा अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन सम्बन्धमा र पार्टीको मुखपत्रका रूपमा स्वतन्त्र मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि बैठकले आवश्यक निर्णय लिने आचार्यले बताउनुभयो।
1: सहकारी ठगीको आरोप खेपिरहेका सांसदलाई एमाले बागमतीमा मन्त्री बनाएको छ। ज्ञानबहादुर तामाङलाई मुख्यमन्त्री किरण थापा मगरले बिना विभागीय मन्त्रीमा नियुक्त गर्नुभएको हो। उहाँको जिम्मेवारी केही दिनमा तोक्ने बताइएको छ। तामाङमाथि तामाङ नेशनल नमोबुद्ध सहकारीको 2 अर्ब रूपियाँ हिनामिना गरेको आरोप छ। उहाँ सो सहकारीका संचालक हुनुहुन्छ। सहकारीलाई बागमती प्रदेश सहकारी तथा गरीबी निवारण मन्त्रालयले गत 2081 पुस 29 समस्याग्रस्त घोषणा गरेको थियो। ठगी आरोप लागेपछि तामाङ लामो अवधि सम्पर्कविहीन बनेका थिए। काठमाडौँ महानगरपालिका 29 सामाखुसीमा कार्यालय रहेको नवबुद्ध सहकारीको 2079 पुस 29 अध्यक्ष राज कुमार लामा छन्। त्यस अघि सहकारीको अध्यक्ष तामाङ थिए। सहकारीको अध्यक्ष हुँदा महँगो ब्याजको प्रलोभन देखाएर बचतकर्ताबाट रकम उठाएका तामाङले नुवाकोटको लिखु गाउँपालिका 9 थानसिङमा 44 रोपनी जग्गा खरिद गर्नुभएको थियो। नेशनल नवबुद्ध बचत तथा ऋण सहकारीका 964 सदस्यले 1,08,64,00,000 रूपियाँ माग दावी गरेका छन्।
0: बाराको जितपुर सिमरा उपमहानगरपालिका 1-3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा अवरूद्ध वीरगंज पथलैया सड़क आज पनि खुलेको छैन। गैराती स्थानीय प्रशासनसँग स्थानीयले सहमति गरेको भए पनि मृतकका आमा बाबुले आफूहरूको अनुमति बिना गरिएको सहमति मान्य नहुने भन्दै सड़क छाड्न नमानेपछि सड़क नखुलेको हो। गरिमाको आमा बुवा सहित आफन्तले सड़कमै धरना दिएपछि सड़क खण्ड 3 दिन यता अवरूद्ध छ। मृतक आफन्तले आफूहरूलाई थाहा नदी प्रशासनले राजनैतिक दलका मानिसहरूसँग सहमति गरेको आरोप लगाएका छन्। गृहमन्त्री सुदन गुरूङ र कानून मन्त्री सुविता गौतम आएर नेपालको कानून संशोधन गर्ने प्रतिबद्धता जनाउनुपर्ने मृतकका बाबु मनोज चौधरीको माग छ। मृत्युदण्डको व्यवस्था कानूनमा गर्नुपर्ने मृतकका आफन्तले बताइरहेका छन्। यसैबीच बालिका चौधरीको बलात्कारपछि हत्या भएको विरोधमा आज काठमाडौँमा विरोध प्रदर्शन भइरहेको छ। अधिकार कर्मी र आफन्तहरूले प्रदर्शन गरेका हुन्। प्रदर्शनमा सहभागीहरूले गरिमालाई न्याय दिए लगायतका प्ले कार्ड प्रदर्शन गरेका छन्।
1: बाजुराको गौमूल गाउँपालिका 3 कटी गाउँमा पहिरोले 2 घर पूर्ण रूपमा क्षति पुर्याएपछि उच्च जोखिममा रहेका 14 घरका 115 जनालाई सुरक्षित स्थानमा सारिएको छ। हिजो दिउँसो अप्रेल वर्षासँगै खसेको पहिरोले 57 वर्षीय पूर्णिमल बोहरा र 38 वर्षीय बुद्धि बोहराको 3 तले घर पूर्ण रूपमा क्षति भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता नरेश बहादुर शाहीका अनुसार दुवै घर परिवारका सामान पुरिएका छन्। आसपासका क्षेत्रमा पहिरोको जोखिम कायम रहेकोले 14 घरका 115 जनालाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको हो। उनीहरूलाई अस्थायी टहरामा सारिएको छ। पुरिएका सामग्री निकाल्ने प्रयास जारी रहेको प्रहरीले जनाएको छ। गाउँपालिका अध्यक्ष हरिबहादुर रोकायले विस्थापित परिवारलाई राहत सामग्री हस्तान्तरण गर्न पालिकाबाट टोली परिचालन भएको जानकारी दिनुभएको छ।
0: जापानी जिन्से फ्लाइटिस्टबाट झापामा 6 जनाको मृत्यु भएको छ। वर्षायाम शुरू भएसँगै झापामा जापानी जिन्से फ्लाइटिस्ट जेई संक्रमणबाट मृत्यु हुनेको संख्या बढ़दै गएको हो। मेचीनगर नगरपालिका 8-64 वर्षीय महिलाको संक्रमणबाट मृत्यु भएपछि जिल्लामा ज्यान गुमाउनेको कुल संख्या 6 पुगेको हो। जिल्ला जनस्वास्थ्य कार्यालयका जनस्वास्थ्य निरीक्षक विश्वनाथ श्रेष्ठका अनुसार गत साता ती महिलाको मृत्यु भएको थियो। हालसम्म 4 महिला र 2 पुरूषको मृत्यु भइसकेको छ। यो सँगै जिल्लामा जापानिज इन्सेफ्लाइटिसबाट संक्रमितको संख्या 11 पुगेको छ।
1: नेपाली बजारमा आज पनि सुन चाँदीको मूल्य उकालो लागेको छ। सुनको मूल्य आज प्रति तोला 3,300 र चाँदीको मूल्य 130 रूपियाँले बढ़ेको हो। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार आज छापवाल सुनको मूल्य प्रति तोला 3,16,700 कायम भएको छ। चाँदीको मूल्य प्रति तोला 4,985 रूपियाँ निर्धारण भएको छ। हिजो सुन अघिल्लो दिनको तुलनामा प्रति तोला 6,000 बढ़ीले बढ़ेर 3,13,400 र चाँदी प्रति तोला 4,855 रूपियाँमा कारोबार भएको थियो। अन्तर्राष्ट्रिय संचार माध्यमका अनुसार अन्तर्राष्ट्रिय बजारमा आज 1 अंश सुन 4,540.18 र चाँदी 68.92 अमेरिकी डलरमा कारोबार भइरहेको छ।
0: थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
5: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अनटप ब्रान्डका पानी 500 देखि 900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780724 वा himalayswater.com.np लगइन गर्नुहोस्। यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com बाट पनि सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। जाजरकोट नलगाड नगरपालिका सात दाने पिपल स्थित डोल्पा जाजरकोट सड़क खण्डमा जीप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ, छ जना घाइते भएका छन्। हिजो साँझ भएको दुर्घटनामा नलगाड नगरपालिका 10 बस्ने 25 वर्षीय बालकृष्ण बोहरा गम्भीर घाइते भएकोमा उपचारको क्रममा जिल्ला अस्पताल जाजरकोटमा मृत्यु भएको हो। दुर्घटनामा घाइते हुनेमा नलगाड नगरपालिका 10 बस्ने 26 वर्षीय गणेश ध्यार, 26 वर्षीय मानबहादुर बोहरा, 40 वर्षीय सम्झना गहतरा, 30 वर्षीय राजेन्द्र ध्यार, 52 वर्षीय रत्नाकुमारी बोहरा र 16 वर्षीय निखिल सुनार छन्। नलगाड नगरपालिका 9 तात्राबाट दल्लीतर्फ आउँदै गरेको लु 1C27 नम्बरको बोलेरो जीप अनियन्त्रित भई सड़कबाट करिब 15 मिटर तल खसेर दुर्घटना भएको थियो। यस्तै सर्लाईमा दुईवटा मोटरसाइकल आपसमा ठोकिँदा एकजनाको मृत्यु भएको छ, एकजना घाइते भएका छन्। हरिपुरवा नगरपालिका 3 काभ्रेस्थान स्थित धनकौल पर्सा भित्री सड़क खण्डमा मोटरसाइकल दुईवटा एक आपसमा ठोकिँदा ज 11 प 12 13 नम्बरको मोटरसाइकलको पछाडि सवार हरिपुरवा नगरपालिका 3 बस्ने 40 वर्षीय करी पम्रियाको उपचारको क्रममा मृत्यु भएको हो। प्रदेश 2020003 प 1175 नम्बरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका 15 सुकनाहा बस्ने 45 वर्षीय चन्द्रेश्वर राय चन्द्रेश्वर दास घाइते भएका छन्। घाइतेको जनकपुर स्थित गोल्डेन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
0: अब अन्तर्राष्ट्रिय समाचार। इजरायलले रणनीतिक महत्वको वेस्ट ब्याङ्क क्षेत्रमा करिब 1200 नयाँ घर निर्माणको योजना बनाएपछि उसका प्रमुख सहयोगी राष्ट्रले कड़ा आपत्ति जनाएका छन्। बेलायत, फ्रान्स, जर्मनी, इटाली र क्यानाडाले संयुक्त वक्तव्य जारी गर्दै यस निर्णयलाई अस्वीकार्य भनेका छन्। साथै इजरायललाई ती योजनाहरू तत्काल फिर्ता लिन पनि आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय कानून अनुसार त्यहाँका इजरायली बस्तीहरूलाई अवैध मानिन्छ। अन्तर्राष्ट्रिय दबावका कारण इजरायलले जेरूसलमको पूर्वमा रहेको E1 क्षेत्रमा निर्माण गर्ने योजनालाई धेरै दशकदेखि रोक्दै आएको थियो। धेरै देश र प्यालेस्टिनीहरूको भनाईमा त्यहाँ निर्माण भएमा दुई राष्ट्र समाधानको सम्भावनामा ठूलो धक्का लाग्नेछ। यसले वेस्ट ब्याङ्कलाई प्रभावकारी रूपमा दुई भागमा विभाजन गर्ने र पूर्वी जेरुसलमलाई अलग अलग पार्ने उनीहरूको बुझाइ छ। युरोपेली देशहरू र क्यानाडाले जारी गरेको संयुक्त वक्तव्यमा वेस्ट ब्याङ्कमा अहिले गम्भीर अस्थिरता रहेको, सर्वसाधारण विरूद्ध इजरायली हिंसा अप्रत्याशित स्तरमा पुगेको र प्यालेस्टिनी अर्थतन्त्रमा पनि गम्भीर प्रतिबन्धहरू रहेको समयमा यस्तो निर्णयले निकै दुःखद भएको बताएका छन्।
1: र अब खेल समाचार। अस्ट्रेलियाको नर्थर्न टेरिटोरीमा जारी टप आइन टी20 सिरिजमा नेपालले आज पहिलो खेल खेल्दैछ। दिउँसो 2:15 हुने आफ्नो पहिलो खेलमा नेपालले आयोजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्दैछ। अनिल शाह नेतृत्वको नेपाल ए टोलीले एन्टी स्ट्राइकर्ससँग प्रतिस्पर्धा गर्न लागेको हो। एन्टीको कप्तान डार्सी सर्टसन लगातार दोस्रो संस्करण खेल्न लागेको नेपाल गत संस्करणमा एन्टी स्ट्राइकर्ससँग 42 रनले पराजित भएको थियो। नेपाली प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एन्टी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स, होबर्ट हुरिकेन्स, एससीटीसी कमेट्स, किंग्समेन र भिक्टोरिया विरूद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले भोलि बंगलादेशको हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ। यस्तै भदौ 8 हेरिकेन्स, भदौ 10 एसीटी, भदौ 11 किंग्समेन र भदौ 13 गते भिक्टोरिया विरूद्ध खेल्ने तालिका रहेको छ। अनिलको कप्तानीमा रहेको नेपाली टोलीमा कुशल भुर्तेल, लोकेश बम, त्रितराज दास, मयन यादव, पवन सराफ, दीपक डुम्रे, कुशल मल्ल, राशिद खान, नारायण जोशी, आकाश चन्द, साहब आलम, विपिन खत्री, युवराज खत्री र रिजन ढकाल छन्।
0: दिउँसो 12 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाह पोखरा हुँदै मुस्ताङ भ्रमणमा सेना बाहेकका सुरक्षा निकाय अनभिज्ञ।
0: सत्तारूढ़ राजसभाको केन्द्रीय समिति बैठक शुरू। कंग्रेसको 15 महाधिवेशन रोक्ने माग लिएर संस्थापन इतर पक्ष अदालत जाँदै।
1: गरिमा चौधरीको हत्याबारे प्रशासनसँगको सहमति परिवारले मानेन। आमा बुवा धरनामा काठमाण्डुमा प्रदर्शन।
0: वेस्ट ब्याङ्कमा बस्ती विस्तारको इजरायली योजनामा सहयोगी देशहरूको कड़ा आपत्ति, तत्काल योजना फिर्ता लिन संयुक्त दबाव।
1: र अस्ट्रेलियामा जारी टप आइन टी20 क्रिकेटमा नेपालले एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दै।
0: थाहा संचार नेटवर्कले काठमाण्डुमा तयार पारेको दिउँसो 12 बजेको थाहा खबर सकियो। सन्चु र धर्मराज विदा हुन्छौ। नमस्कार।
6: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
7: तिमी कहाँ जान लागे कि?
8: ल थाहा छैन, हाम्रो कोत्रेमै खुलेको छ नि दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर। कोत्रेमा भव्य शुभारम्भ हुँदैछ, त्यही जान लाग्यो।
7: ओहो, त्यसो भए त शुभारम्भको अवसरमा केही विशेष अफर पनि होला नि?
8: विशेष मात्र होइन, धमाकेदार अफर छ। त्यहाँ जे सेवा लिँदा पनि 50% छुट। अझ एउटा रमाइलो कुरा, कुनै दुई सेवा लिनुभयो भने एउटा सामान सित्तैमा।
7: आहा, अब दीक्षामा यस्तो अफर हुँदा हुँदै अरू किन खोज्ने? म पनि
8: विशेष छुटको फाइदा उठाउन तपाईँ पनि ढिला नगर्नुहोस् है।
7: शुभारम्भ कार्यक्रम यही भदौ 1 गतेदेखि 5 गतेसम्म, समय बिहान 8 बजेदेखि बेलुका 8 बजेसम्म।
9: आफूलाई अझ सुन्दर, अझ आकर्षक र अझ आत्मविश्वासी बनाउन आजै आउनुहोस् दीक्षा ब्युटी पार्लर एन्ड ट्रेनिङ सेन्टर कोत्रे। प्रोप्राइटर निशा लामा, सम्पर्क
7: 97090 34335।
10: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बनेको।
11: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा। सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासी र सुनचारी पसल खोजौला नि।
10: स्याङ्जा धनलक्ष्मी सुनचारी पसल भएपछि त भइहाल्यो नि बुढा। छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचारी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
12: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
13: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
12: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, दोरबाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 98171 16069, राजु विश्वकर्मा 98087 69142।
14: बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
15: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
14: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
15: छुटका दायराहरू,
14: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
15: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
14: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
15: थप जानकारीका लागि सम्पर्क 0655741479, मोबाइल 98560625265 र 98468164145।
16: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
17: यतै किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
16: हो र, कहाँ छ र त्यस्तो?
17: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
14: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
16: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
14: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन तारा देवी तरकारी पसल सँगै।
15: प्रोप्राइटर नवीन श्रेष्ठ, सम्पर्क 98560625028 र 98041979716।
14: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है। हेलो बा,
18: कति बन्यो घर अनि ढलान भयो त? बाबु झलन त भयो, अब घरभित्रको काम गर्नु पर्ने छ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
19: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्। एकदम राम्रो छ रे।
18: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
16: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
14: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
16: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905633 र 9746680681।
20: भदौ 1 गते देखि 8 गते सम्म छिवनधाम जाऊ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
21: छिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
20: धार्मिक महोत्सवका आकर्षणहरू,
21: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
22: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
20: कथा सहितको झाँकी, गीति नाटक,
21: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
20: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
21: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
20: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
14: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
23: अब चिन्ता नगर्नुहोस्, भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
14: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
23: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
14: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
23: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
14: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
23: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
14: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
23: भीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
24: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज़ अंतर मन की आवाज।

0: This is Radio Dhorbarahi 103.8 MHz.
1: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
2: हो र फेरि कहाँ सारेछन् बाबुले पसल?
1: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
2: ए ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925।
5: होइन श्रीमानज्यू, के भयो, गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो, अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
6: यो बाटो पनि कहिले बन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि।
2: ल ल,
3: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक,
4: प्रोपाइटर थान प्रकाश नेउपाने 98560

0: बरु समाधान पो खोज्ने हो त. अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि. त्यही बनाउन र धुलाउन लैजानु न. जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि.
1: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ. साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्. सम्पर्क कार्की अटो वर्कसप एन्ड कारवास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की. मोबाइल 9860373310 र 9261653507.
2: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ.
3: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
2: ओम प्रोसर आभूषण सुन चाँदी पसल, दुलेगौडा भित्री बजार.
4: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्. वर्षौंदेखि विश्वास दिएको ओम प्रोसर आभूषण सुन चाँदी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोपाइटर भूज बहादुर सुनार.
5: मोबाइल 9800558537 र 9800615899.
6: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी. अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो. बरु कहाँ जाने होला त?
0: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्. मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो. हामी पनि त्यतै जाम.
1: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिटका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ. साथै समाज क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ.
0: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ गणेश पार्वती श्रेष्ठ. फोन नम्बर 0654142334 र 9811756606.
7: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ. के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने?
8: के भयो दाई, पैसा भएपछि नि के को तनाव हो र?
7: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु.
0: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि. दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न. जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ.
9: उच्च स्तरका छट, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ.
10: साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ.
9: थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिका अगाडि प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा. फोन 0654142336, मोबाइल 9556783302 र 9446078302.
11: फुकै खाए साह्रै मिठो, पकाए त ट्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै.
12: यो हो बोनस चाउचाउ.

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: स्टोर दुलेगौडा सृजना तो बन्केवा चोक देखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
2: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुफत मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
1: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
2: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
1: फोन नम्बर 0564143121,
2: मोबाइल 9805678634 र 9781107090।
3: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
4: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
3: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
4: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
3: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
4: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
3: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
4: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
3: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
4: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
3: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
4: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040
3: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
5: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
6: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ
5: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
3: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564142333 मोबाइल 9968168887
7: सुन्नु न गाउँमा आमालाई साह्रै भएको छ रे तपाईँ त आजै जानुहोस् हो
8: अनि यति अबेला भइसक्यो गाउँ जाने मोटर नपाएर अलपत्र परिन्छ कि
7: त्यसको चिन्ता लिनै पर्दैन नि खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागे हुन्छ नि
8: ए होटल फ्यामिली छ नि है हुन्छ म आजै जान्छु
7: हजुर विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन् साथै लोकल कुखुरा हाँसको छोइला बदेलको मासु क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्
6: होटल फ्यामिली एन्ड लज खैरिनी चार बजार प्रोप्राइटर अर्जुन सापकोटा मोबाइल 9855720 9901454 र 9864023420
9: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो कति बन्द भए कति के भए तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन
10: ए मलाई मात्र हो कि भनेको तपाईँलाई पनि त्यस्तै पो हुन्छ आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ त्यही जाने हो म त
11: हजुर दशकौं देखि यहाँहरुको सेवामा समर्पित छौं। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
12: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
11: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
12: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
11: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066-81115।
13: प्रणाम, अभी अपने सुनतनी रेडियो ढोरबराही 103.8 मेगाहर्ट्ज अंतर मन के आवाज।

0: तपाई सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ, होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सितेको घरको झ्याल, ढोका, खापा, त्रिकोष, चौकोस अनि किचनको डेकोरेसन, दराज, पलङ, लोबे, टेबल, सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाए छन्द्र हो, हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे, न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा, गिटी, बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनी स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा, मोबाइल 9811435622।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्विसौनीको ठीक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 9855062029।
9: स्टुडियो
10: अहिले दिउँसोको एक बज्यो।
3: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
11: नेपाली चलचित्रका गीत सङ्गीतहरू

0: तिमीलाई नेल र धनीलाई तेल दिएको छु भने थप गोली।
1: चलचित्र क्षेत्रका विविध गतिविधिहरू, आक्कल झुक्कल भेटघाट,
2: आफ्नो पन भएको आफ्नो मन भएको चलचित्र हो। मायाका कुराहरू छन्, रोमान्सका कुराहरू छन्, मन छुने कुराहरू छन्।
3: क्यारेक्टरको नाम चाहिँ स्मृति हुन्छ, जो एउटा घमण्डी केटी, एकदमै बोल्ड केटी।
4: यदि छोरो मान्छे होस् भने आमने सामने गएर वार गर, अरे एउटी निर्दोष बच्चीको सहारा लिएर आफूलाई बहादुर साबित गर्नु कोसिस नगर।
5: एउटा सम्पूर्ण फिल्मी कार्यक्रम
1: फिल्मी संसार।

हेलो दर्शक, नमस्ते, नमस्कार, स्वागत छ प्रोग्राम फिल्मी संसारमा। सम्पूर्ण श्रोता साथीहरूलाई पनि म कार्यक्रम प्रस्तुता श्रिया गुरुङ कार्यक्रममा उपस्थित भइसकेकी छु। यहाँहरूको माझ फेरि पनि एउटा अर्को रमाइलो श्रृंखलाको साथमा पनि तपाईँले हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तमनको आवाज साथै www.radiodhorbarahi.com ध्यानपी लगइन गरेर पनि विश्वभरिकै साथ हामीलाई सुन्न सक्नुहुनेछ। र श्रोता साथी, आजको एपिसोडमा हामीहरू फिल्मी इन्फर्मेशन, फिल्मी क्वेशनहरू यहाँले कार्यक्रममा सुन्न सक्नुहुनेछ। र कार्यक्रमको ओपनिङ स्वरूप यहाँको लागि एउटा निकै नै सुमधुर सङलाई राख्नतर्फतिर लागिरहेको छु। र श्रोता साथी, गीतको टाइटल रहेको छ मलाई फुल नदेऊ, निकै नै मिठो भाका सङ चाहिँ रहेको छ, स्वीकार्नुहोला है।

हजुर श्रोत साथी, मलाई फूल नदेऊ टाइटलमा सजिएको यो मिठो सङ्गलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। र त्यसै गरी समर्पण मुभीबाट रहेको मिठो सङ्ग रहेको थियो, जसमा आवाज रहेको छ साधना सरगम अनि सोहमको भने निकै नै मिठो सङ्ग पनि रहेको छ। र त्यसै गरी श्रोत साथी, अहिलेको लागि भने चाहिँ प्रोग्राममा अर्को सुमधुर सङ्गलाई राख्नतर्फतिर लागिरहेको छु। र गीतको टाइटल रहेको छ वारी बार पारी पिपलु, मिठो सङ्ग रहेको छ काजी मुभीबाट रहेको भन्ने स्वीकार्नुहोला यस मधुर सङ्गलाई है त।

मेरो ठूलो भिनाजु र माइलो भिनाजु भनेका पढे लेखेका सरकारी जागिरे अनि शहरमा बस्नेहरू तेरा यी साइला भिनाजु यसो गाउँ पाखातिर बसेर खेती किसानी गर्ने पाखे हो बुझिस्?

हजुर श्रोता साथी, वारे भर पारे पिपल ऊ ताइजलमा सजिएको मिठो संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु र अहिलेको लागि भने जेरी अन टप मुभबाट रहेको कुराउनी संघलाई राखिरहेको छु। निकै नै रमाइलो संघ पनि रहेको छ, जसमा आवाज रहेको छ काली प्रसाद बास्कोटा अनि सोमिया बरालीको भने स्वीकार होला है त।

हजुर श्रोता साथी, कुराउनी टाइटलमा सजिएको रमाइलो मुभी सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। जेडी अन टप मुभीबाट रहेको सङ रहेको थियो भने बगे पनि सम्पूर्ण श्रोता साथीले स्वीकार्नु भयो होला। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने प्रोग्रामको पहिलो व्यावसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ। र विश्राम पूर्व जानु अघि कार्यक्रममा पढाना टाइटलमा सजिएको निकै नै रमाइलो सङ राखिरहेको छु। यो मुभी चाहिँ ए मेरो हजुर 3 रहेको छ, जसमा आवाज रहेको छ आशिष अविरल अनि अंशु पन्तको। भने सुमधु भाका राखिरहेको छु। यो गीत सँगसँगै जाँदैछु कार्यक्रमको व्यावसायिक विश्रामतर्फ। त्यति बेलासम्म भने हामीलाई सुनेर साथ दिनुहोला। हाई त

0: This is Radio Dhorbarahi 102.8 MHz. आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
1: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी दुई गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ मोबाइल 9850188461 र सिजन गुरुङ 9705440900
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाकान र घाँटीको विशेषज्ञ सेवा सुगर प्रेसर थाइराइड पाइल्स फिस्टुला र फिसरका साथै हाइड्रोसिल हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ
4: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली फोन 0654141129 र 9850631353
5: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारको उपचार सेवा सम्भव छ
3: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुङमाया पुन
3: फिजिसियन तथा पेट कलेज रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल
5: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य उप प्राध्यापक डाक्टर पविन थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ
3: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि शेरचन
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री डाक्टर जुजुराज श्रेष्ठ
3: नाक कान घाँटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ डाक्टर सुमिरन श्रेष्ठ
3: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर गुरुङ डाक्टर सुस्मिता गुरुङ
3: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर
6: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ
7: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्युरो फोन 061-590-162
8: तपाई घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
9: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
8: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
10: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी दुई, काछे पानी, तनहु। प्रोप्राइटर रमेश भुजेल। फोन 9856032475 र 9801132475।
11: कान्छे, भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
12: हस् मम्मी, नयाँ घरमा फुल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
11: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
12: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
13: हजुर, हामी कहाँ रुद्री, एकहा, व्रतबन्ध, घर पैचो, नौ ग्रह, ग्रह शान्ति, लाखवती महायज्ञ, सत्यनारायण पूजाका सामग्री पाइनुका साथै माटोबाट बनेका सबै प्रडक्टहरू थोक तथा खुद्रा मूल्यमा उपलब्ध रहेका छन्।
14: सेन्सीका पूजा सामग्री पसल, प्रभु बैंक भन्दा एक घर माथि, बजाज शोरूम सँगै।
13: प्रोप्राइटर समीक्षा गुरुङ। सम्पर्क 9846133101 र 9846833522।
15: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
16: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
15: ओके, ल डन।
16: हजुर, सिक्किम अफसेट प्रेस, शुक्ला गण्डकी 4, दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
15: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्पिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
16: प्रोप्राइटर गोविन्द सिग्देल। फोन 9556028543 र 9847000787।
17: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि। अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक, दुलेगौडा। प्रोप्राइटर पासा राजु। मोबाइल 9806613195 र 9847315368।
0: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।
18: हजुर श्रोता साथी, एकछिनको विश्राम लगतै फेरि पनि प्रोग्राम फिल्मी संसारमा यहाँहरू सम्पूर्ण श्रोता साथीहरूलाई पुनः स्वागत गर्दछु भने म कार्यक्रम प्रस्तुता आज रहेको नै छु। र त्यसै गरी श्रोता साथी, अहिलेको लागि भने प्रोग्राममा झ्याम परम टाइटलमा सजिएको सुमधुर रमाइलो संग राखिरहेको छु, जसमा यो मुभी रहेको छ मालती मंगले बाजा भने स्वीकार्नु होला है।

हजुर श्रोत साथीहरू, निकै नै रमाइलो सङलाई पनि कार्यक्रम स्थान दिइसकेको छु। श्यामपारम टाइटलमा सजिएको सङ रहेको थियो भने त्यसै गरी सबैजना श्रोता साथीले स्वीकार्नु भयो होला। र अहिलेको लागि भने नभन्नु कोहीसित टाइटलमा सजिएको सङ राखिरहेको छु, स्वीकार्नु होला है त।

हजुर श्रोत साथी, नभन्नु कोही सित तजलमा रहेको संघलाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। पक्कै पनि सम्पूर्ण श्रोत साथीहरूले स्वीकार्नु भयो नै होला। र अहिलेको लागि भने हामी फेरि पनि अर्को व्यवसायिक विश्रामतर्फ जानुपर्ने बेला हाम्रो भइसकेको छ। र त्यसै गरी विश्राम पूर्व जानु अघि चाहिँ प्रोग्राममा यहाँको लागि अर्को सुमधुर संघ राख्नतर्फतिर लागिरहेको छु। र ताकन टुकुन टाइटलमा सजिएको संघ रहेको छ, स्वीकार्नु होला है त।

0: This is Radio Dhor Barahi 103.8 MHz.
1: ल न हो छिटो निस्क अहिले फर्किन ढिलो हुन्छ के बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो फेरि पोखरा पुग्नु छ
2: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र यही युनाइटेड सप्लायर्समा छँदैछ नि
1: बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो यता भने जस्तो पाइँदैन त्यसमाथि महँगो होला नि
2: त्यसको त चिन्तै नगर्नु न दिदी डिजाइन पनि खोजे जस्तो पाइन्छ मूल्य त झनै मिल्छ एकचोटि गएर त हेर्नुहोस्
0: हजुर विवाहको कपडा स्तरीय कोट सुट पाइन्ट स्कुल कलेजको ड्रेस पाइनुको साथै लेडिज आइटम साडी लेगिज टप्स कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ
1: सम्पर्क युनाइटेड सप्लायर्स दुलेगौड़ा हेल्प पोस्ट चोक प्रोप्राइटर कृष्णराज पण्डित फोन 0654140008
3: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
4: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
3: उपचार हुने रोगहरू
4: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
3: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
4: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
3: दिसा पिसाब एवं पेटको समस्या
4: तौल घटबड हुने वा थाइराइडको समस्या
3: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमली स्क्यान सेवा उपलब्ध रहेको छ
4: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
3: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्लागण्डकी 4 दुलेगौडा तनहुँ
4: फोन नम्बर 0564142333 र 9867

0: connect your dream, connect your future, stay, connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856283।
2: सुवर्ण अवसर।
3: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश बास्तोला द्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
2: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टर द्वारा उपचार हुने रोगहरू,
3: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
2: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
3: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
2: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
3: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
2: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
3: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
2: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाग जस्ता दीर्घ रोगको सफल उपचार,
3: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
4: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त, तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
5: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको, त्यसैमाथि तिजको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
6: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
4: खाकैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
3: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
7: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
8: र रामचन्द्र महत 9841616878।
9: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
10: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त

0: गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
1: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौड़ा।
0: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9845610950।
2: This is Radio Dhorbarahi 103.8 MHz.

हजुर श्रोता साथी के एकछिनको विश्राम लगतै फेरि पनि यहाँहरू सम्पूर्ण श्रोता साथीलाई प्रोग्राम फिल्मी संसारमा फेरि पनि पुनः स्वागत गर्दछु। र त्यसै गरी श्रोता साथी, आजको एपिसोडमा रहेर हामीले सङलाई कार्यक्रम स्थान दियो, मुभी सम्बन्धी केही छोटो मिठो कुराकानी पनि गर्यौं र अहिलेको लागि पनि कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ। कार्यक्रमको हाम्रो निर्धारित समय सकिसकेको छ र साथसाथै प्रोग्राममा हुम्लाको लिमी टाइटलमा सजिएको सङ राखिरहेको छु। यो मिठो सङलाई राख्दै आजको एपिसोडबाट कार्यक्रम प्रस्तुत म श्रिया गुरुङ विदा हुने आज चाहन्छु। नमस्ते, नमस्कार, हैता।

0: This is Radio Dhor Barahi, 103.8 MHz.
1: पहिले दीपाको घरको डेकोरेशन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
2: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
1: ओहो यस्तो राम्रो डेकोरेशन रहेछ र पो, सबैले कुरा गरेका। दीपा ए दीपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
2: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
1: ए त्यसो भए त म गइहाले,
2: चिया त पिएर जाऊ।
1: अहिले हतार छ, पछि आउँदै गरौँला है।
3: दीर्घायु फर्निचर शोरूम,
2: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर म्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
4: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर शोरूम, दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
5: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
6: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
5: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
7: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
5: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
7: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएलको नयाँ सिमको लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइनबाट फोटो नचाहिने गरी निकालिन्छ।
5: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला।
2: सम्पर्क
6: फोन बजार, सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा, दुलेगौडा।
2: प्रोप्राइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ। मोबाइल 9846061599 छ।
8: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
11: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
12: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपति। प्रोप्राइटर रामकृष्ण भण्डारी। मोबाइल 9560062891।
10: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी।
13: ओके यो झुम्का हेर न है, झन् कस्तो राम्रो, जोइसवाल कस्मेटिक हुँदा हुँदै अन्त डुलेर दुःख मात्रै पाइयो।
10: ल ल फटाफट रोज, हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है, होलसेलमा समेत पाइने रहेछ।
13: हो त है, सामान लिन टाढा किन जानु पर्यो र?
2: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल,
14: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता।
6: ग्राहकको चाहना नै हाम्रो सन्तुष्टि। जयसेवाल कस्मेटिक पसल, दुलेगौडा भित्री बजार।
2: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ।
6: प्रोप्राइटर निरञ्जन प्रसाद जयसेवाल, फोन 9046061620।
15: कहाँ जाने?
16: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयम चिसापानी,
15: अनि बीचमा नझर्ने।
16: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से मलबाट मयम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
15: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम।
6: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461168 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखे हुँदै मग्याम चिस्ता पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235526363।
13: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न, के भयो भयो? फोटो भिडियो नम्बर सबै यसमै थियो, 81 बिग्रियो।
12: खै दिनुहोस् त। ए चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
13: अनि बन्छ त दाई?
12: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
17: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौडा बस्विसौनीको ठिक पारिपट्टि
18: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेट र एसोसरी सामानहरू उपलब्ध छन्।
19: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
18: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98560-62029।
7: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165-95301।
20: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार।
21: धोरबाराही हाइलाइट्सको साथमा
22: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस दुलेगौडा बीपी चोक।
21: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्। सम्पर्क 98461-49304।
23: नमस्कार, रेडियो ठोरबाराही 103.8 मेगाहर्जको दिउँसो 2 बजेको ठोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ। अब समाचारहरू सुन्नुहोस्। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको केन्द्रीय समितिको बैठक बसिरहेको छ। पार्टी सभापति रवि लामिछानेको निर्देशन अनुसार आज काठमाडौँको वनस्थलीमा रहेको केन्द्रीय कार्यालय घण्टीघरमा बैठक बसेको हो। केन्द्रीय समितिका सदस्य, पदाधिकारी, सचिवालय सदस्य तथा विभागीय प्रमुखको मनोनयन सम्बन्धी प्रस्ताव बैठकमा प्रस्तुत हुने महामन्त्री विपिन कुमार आचार्यले जानकारी दिनुभएको छ। यसै पालिकाको आउँदो चुनावका लागि उम्मेद्वार छनौटको रूपरेखा 2083 अनुमोदन गर्ने तथा राइट टू रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने विषयमा छलफल हुने कार्यसूची रहेको छ। बैठकमा केन्द्रीय समिति तथा प्रतिनिधि सभा सदस्यको नेतृत्वमा पालिकामा उम्मेद्वार छनौट रूपरेखा सम्बन्धी अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने विषयमा पनि छलफल हुनेछ। गएको असार 7 गतेदेखि 12 गतेसम्म चितवनमा पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको थियो। त्यसपछि बसेको यो दोस्रो केन्द्रीय समिति बैठक हो। यसअघि बसेको पहिलो केन्द्रीय समिति बैठकले प्रधानमन्त्री बालेन्द्र शाह बालेन्दाई वरिष्ठ नेतामा मनोनित गरेको थियो, तर आजको बैठकमा वरिष्ठ नेता शाह उपस्थित हुनु भएको छैन। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावत सुदूरपश्चिमका विभिन्न जिल्लाको भ्रमणमा जाने भएकी छन्। मन्त्री रावल भदौ 6 गतेदेखि केही दिन कञ्चनपुर, कैलाली लगायतका जिल्लाको भ्रमणमा रहनेछन्। भ्रमणका क्रममा मन्त्री रावलले मन्त्रालयसँग सम्बन्धित जनगुनासो प्रत्यक्ष सुन्ने, सहकारीका समस्या सुन्ने तथा भूमिहीन र सुगुम्बासी नागरिकसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ। भ्रमणका क्रममा सरकारले गरिरहेका काम, हालसम्म भएका प्रगति तथा आगामी दिनमा अघि बढाइने कार्यक्रम र तयारीबारे समेत स्थानीय नागरिक तथा सरकारवालालाई जानकारी दिने मन्त्री रावलले बताउनु भएको छ। संघीय संसद अन्तर्गतको संसदीय सुनवाई समितिले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीलाई सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय गरेको छ। सेदरबारमा शुक्रबार बसेको समिति बैठकले सुरक्षासँग सम्बन्धित प्राप्त उजुरीमाथि छलफल गर्ने समितिको कार्यक्षेत्र नभएकाले आवश्यक कार्यवाहीका लागि सचिवालय मार्फत सम्बन्धित मन्त्रालयमा पठाउने निर्णय भएको सभापति बोधनारायण श्रेष्ठले जानकारी दिनुभएको छ। साथै सूचना मागका सम्बन्धमा मागिएका विषयहरूको जानकारी समितिका तर्फबाट लिखित रूपमा यसअघि नै उपलब्ध गराइसकिएको र थप विवरण आवश्यक परेमा नियमअनुसार उपलब्ध गराउन सचिवालयलाई निर्देशन दिएको उहाँले बताउनु भएको हो। उहाँले कुनै व्यक्ति विशेषतै बोलेको कुरा छुट्टै व्यक्तिगत नोट बनाएर दिने वा सिफारिस गर्ने विगतको अभ्यास नरहेको उल्लेख गर्नुभएको छ। बैठकका सम्पूर्ण छलफलहरू अडियो रेकर्डका रूपमा सुरक्षित रहने र मीडिया मार्फत समेत सार्वजनिक भइसकेकाले जोसुकैले सन्दर्भ सामग्रीका रूपमा सुन्न वा हेर्न सक्ने व्यवस्था रहेको उहाँको भनाइरहेको छ। काठमाडौँको संखमूल स्थित भ्याली बोइज होस्टलमा कुटपिट तथा धारिलो हतियार प्रहारबाट एक युवकको मृत्यु भएको छ। दाङको खोराही उपमहानगरपालिका 17 घर भइहाल उक्त होस्टलमा बस्दै आएका 22 वर्षीय बसन्त कालाथोकीमाथि सोही होस्टलमा बस्ने 12 कलैया उपमहानगरपालिका 3 घर भएका 18 वर्षीय शेखर यादव र अन्दाजी 20 वर्षीय प्रमित पटेलले कुटपिट तथा धारिलो हतियार प्रहार गरेका थिए। घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीन भवन स्थित निजामती कर्मचारी अस्पताल लगिएको थियो। टाउको र खातीमा चोट लागेका उनको अवस्था गम्भीर रहेको र बोल्न नसक्ने अवस्थामा उपचार भइरहेकोमा उपचारकै क्रममा अस्पतालका चिकित्सकले मृत घोषणा गरेका थिए। घटनामा संलग्न शेखर यादवलाई नियन्त्रणमा लिए अनुसन्धान भइरहेको छ भने फरार रहेका प्रमित पटेलको खोजी तथा अन्य आवश्यक अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ। बलात्कारपछि हत्या गरेकी 12 3 वर्षीय बालिका गरिमा चौधरीलाई न्यायको माग गर्दै माइती घरमा गरिएको प्रदर्शन गरिएको छ। शुक्रबार सहभागीले गृहमन्त्री र कानून मन्त्रीले यो विषय सम्बोधन गर्नुपर्ने माग गरिरहेका छन्। साथै उनीहरूले गरिमाको न्याय माग गर्दै विभिन्न नारा लेखिएका प्ले कार्ड बोकेर नाराबाजी गरेका छन्। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर तथा संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट र परिमार्जन गर्ने प्रक्रिया अघि बढ़ाएको छ। सेदरबारमा आज बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यता बारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डा कृष्ण हरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मस्यौदा प्रस्तुत गर्नुभएको हो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर वा संचालक पदमा नियुक्त हुन मौद्रिक बैंकिङ वित्तीय तथ्याङ्क शास्त्र सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्तन तह वा त्यस शहरको उपाधि हासिल गरेको हुनुपर्नेछ। नेपाल सरकारको स्वामित्व रहेको दूध विकास संस्थान डीडीसीबाट उत्पादित घिउ दुवै निर्यात शुरू भएको छ। त्यहाँ बसोबास गर्ने नेपालीलाई लक्षित गरेर शुक्रबारदेखि दुवैमा निर्यात थालिएको हो। पहिलो पटक शुक्रबार 600 किलो घिउ जहाजबाट दुवै पठाइँदैछ। दुवैमा घिउ निर्यात गर्न डीडीसीले रातो र चन्द्र सूर्य इन्टरनेशनलसँग सम्झौता गरेको छ। दुवैमा रहेका विक्रेताले परीक्षणको रूपमा बिक्री गर्ने र मागको अवस्था हेरेर थप निर्यात गर्ने प्रबन्ध निर्देशक प्रकाश चन्द्र घिमिरेले बताउनु भएको हो। नेपाली उत्पादनको प्रचारका लागि पहिलो पटक जहाजमा पठाइए पनि पछि भारत हुँदै कन्टेनरमा पठाउने तयारी गरिएको छ। दुवै बाहेक मध्य पूर्वका अन्य देशमा पनि डीडीसी घिउ सहित अन्य उत्पादन छिट्टै निर्यात तथा बिक्री हुने उहाँको भनाइरहेको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मार्फतका स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधि सैन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूची सहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पठाएको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। पर्वत र बागलुङ जोड्ने कालीगण्डकी माथिको मालठुङ्गा मोटरेबल पुल बाढ़ी जन्य कटानका कारण जोखिममा परेको छ। पालिका पुलको पर्वततर्फको एप्रोच र पिल्लर नजिकको जमिन बगाएपछि तत्कालीन जोखिम कम गर्न त्रिपाल टाँसेर अस्थायी संरक्षण गरिएको छ। गत हप्ता लगातार वर्षापछि कालीगण्डकी नदीको बहाव बढ्दा पुलको आधार क्षेत्र कटान भएको हो। कटान बढ्दै गएपछि थप पहिरो र माटो बग्न नदिन ठल्किएको भागबाट त्रिपालले छोपिएको छ। सड़क डिभिजन कार्यालयका प्राविधिकले प्रारम्भिक निरीक्षण गरिसकेको बताएका छन्। नदीको बहाव उच्च रहेकाले तत्काल स्थायी मर्मत सम्भव नभएको र पानीको सतह घटेपछि विस्तृत प्राविधिक मूल्याङ्कन गरी संरक्षण तथा मर्मत कार्य शुरू गरिने जनाएको छ। पर्वततर्फको कालीगण्डकी किनारमाथि पोखरा बागलुङ राजमार्ग छेउ बसोबास गर्दै आएका बासिन्दाले बाढ़ीका कारण आफूहरू जोखिममा परेको गुनासो गरेका छन्। स्थानीयवासी तथा कुस्मा नगरपालिका एकका अध्यक्ष खगराज पौडेलले त्रिपाल टाग्नु तत्कालीन उपाय भएको पनि कटान नियन्त्रणका लागि ग्याभिन तटबन्ध र पिलर संरक्षणको स्थायी योजना तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेको बताउनु भएको हो। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव तोलामा 3,300 रूपियाँले बढ़ेको छ। आज सुन 3,16,700 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन जाति व्यवसाय महासंघले जनाएको छ। हिजो सुनको भाव 9,300 रूपियाँले बढ़ेको थियो। अस्ति बुधबार सुनको भाव तोलामा 3,700 रूपियाँले घटेको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव 3,600 रूपियाँले र सोमबार 1,600 रूपियाँले बढ़ेको थियो। मंगलबार चाहिँ सुनको भाव सोमबार जस्तै तोलाको 3,06,800 रूपियाँ रहेको थियो। त्यसै आज चाँदीको भाव पनि 130 रूपियाँले बढ़ेर 4,995 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी 260 रूपियाँले बढ़ेर 4,855 रूपियाँमा कारोबार भएको थियो। अब अन्तर्राष्ट्रिय समाचार। पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिस्पान अगाडि संयुक्त राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरेसले गुटेरेसको दोस्रो 5 वर्ष कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ। यसअघि उहाँको उत्तराधिकारी बन्न दौड़मा रहेका उम्मेद्वार मध्ये कसको समर्थन बलियो बन्दै गएको छ भने आंकलन गर्न सुरक्षा परिषदले स्ट्र पोल अर्थात अनौपचारिक मतदान गरेको हो। हस्त दिउँसो 2 बजेको ठोरबाट हेलर साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रिया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा धुरबाराही fm@gmail.com मा इमेल गर्नुहोस्।
1: एक सय 3.8 अन्तर्मनको आवाज।
3: इस
1: शैलेशको बुवा, यसपालि अलिअलि गरगहना जोड्नु पर्यो, पैसा पनि जम्मा भएकै छ, बाछुन्जेल त हो नि, मान सम्मान इज्जत बढेको।
3: हतारको काम लतार भन्छन्, जहाँ पाए त्यही बनाएर हुन्छ यो जमानामा, सेवा बुझ्नु पर्यो, किन हतारिन्छौ? विश्वासिलो सुनचादी पसल खोजौला नि।
1: स्याङ्जा धनलक्ष्मी सुनचादी पसल भएपछि त भइहाल्यो नि बुढा, छापावाला सुनका गहना, राशि अनुसारका पत्थर जडित, हरेक डिजाइनका आकर्षक गरगहना खरिद गर्न सकिने। अनि सुन्नु त, विगतका वर्षहरूदेखि ग्राहकलाई उत्कृष्ट सेवा दिँदै आइरहेको यस पसलको अपार सफलता सँगै दुलेगौडाको बन्किया चोकमा न्यू स्याङ्जा धनलक्ष्मी सुनचादी पसलको नाममा शाखा पनि विस्तार गरेको छ।
4: यहाँ विभिन्न डिजाइनका गरगहना पाइनुका साथै खरिद बिक्री तथा साटफेर पनि गरिन्छ।
9: साथमा बिना रसायनका गरगहना तयार पारिने र यहाँबाट खरिद गरिएका गहना यही बिक्री तथा साटफेर गर्दा उचित मूल्य पाइनेछ।
4: स्याङ्जा धनलक्ष्मी सुनचाँदी पसल, शुक्ला गण्डकी 3 दुलेगौडा, डोर बाराही मन्दिर जाने जीप लाइन अगाडि, शाखा दुलेगौडा बनकेवा चोक प्रतीक्षालय अगाडि, प्रोप्राइटर रामो विश्वकर्मा 9871160069, राजु विश्वकर्मा 9087872142।
24: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
25: मैडम, धुम्रपान भनेको के हो?
24: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
25: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? मैडम,
24: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
25: अनि नि मैडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
24: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
25: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश। बीबीएसमा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
26: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
25: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
26: छुटका दायराहरू:
25: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
26: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट।
25: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
26: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9850602065 र 9840664145।
27: ए सबिना, यस्तो हतारमा कता हो?
28: ए प्रदीप, हेर न, बिहेको दिन पनि आइसक्यो, गरगहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन, पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
27: ल, बिहेको गरगहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो, त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोपाइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज, मोबाइल 9846078528 र 9908216142।
2: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ, कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी।
28: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा, त्यहाँ त सावित्री, जीरा, सावा, जेठो बुढो, पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि, कति मान्छे जाँदो रहेछन्।
2: ए हो र, ल त ल,
0: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ। साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस्, साथै तेल पनि पेलिन्छ, होम डेलिभरीको पनि व्यवस्था छ। सम्पर्क भुलभुले बाराही राइस मिल, गाछे पानी पेट्रोल पम्प अगाडि, प्रोपाइटर अर्जुन लम्साल, फोन 0564142 र 9855216692।
5: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी, चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरामा।
6: इन्टरभेन्सनल रेडियोलोजिस्ट विशेषज्ञ डाक्टर राजन मणि भण्डारी आइतबारदेखि शुक्रबार सम्म साँझ 5 बजे पछि अथवा आवश्यकता अनुसार यस चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरामा आउनु हुने भएकोले समयमै आफ्नो स्वास्थ्य परीक्षण गरी स्वास्थ्य लाभ गर्नुहोला।
5: उपचार सेवाहरू,
6: भेरिकोस भेनको लेजर उपचार, खुट्टाका सुन्निएका तथा फुलेका नसा हरूलाई लेजर प्रविधिबाट बिना ठूलो चिरफार उपचार गर्ने विधि,
5: अल्ट्रासाउन्ड तथा सिटी गाइडेड बायोप्सी प्रक्रिया, मासुको टिस्यू नमुना लिएर रोग जस्तै ट्युमर पत्ता लगाउने प्रक्रिया,
6: रक्तनली सम्बन्धी रोगहरूको उपचार, एन्जियोप्लास्टी, स्टन्ट राख्ने प्रक्रिया, इम्बोलाइजेसन,
5: क्यान्सर उपचार, ट्युमर एब्लेसन तथा विशेष थेरापीहरू, सानो चिरफार, मिनिमल इन्भेसिभ विधिबाट ट्युमर नष्ट गर्ने उपचार,
6: शरीरमा जम्मा भएको पस, पिप वा असामान्य तरल पदार्थ निकाल्ने प्रक्रिया,
5: पाठेघरको मासु, युटेरिन फाइब्राइड एम्बोलाइजेसन, पाठेघरमा भएका फाइब्राइड मासुका गाँठालाई शल्यक्रिया नगरी उपचार गर्ने विधि आदि।
6: थप जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा, फोन 061582778582779582780।
8: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 MHz।

0: निसन्तान पन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
1: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
2: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिरा छन्।
3: आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
1: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
0: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678187।
4: हेर्दा हेर्दै दुलेगौंडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
5: माइले भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
4: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
5: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
0: गण्डकी मेडिकल हल दुलेगौंडा, हाम्रा सेवाहरू
2: मुटु श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
0: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
0: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौंडा, माछापुच्छ्रे बैङ्कको ठिक पारिपत्री, फोन 0635903769।
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
6: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
6: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
3: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
0: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
3: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
0: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
3: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: कति राम्रो देखिए कि, क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
6: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
7: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
4: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
0: क्रिस्मी क्लोथिङ कलेक्सन, शुक्ला गण्डकी 4 दुलेगौंडा, मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि। प्रोपाइटर मनराज गुरुङ, सम्पर्क 9856057731, 9806657731।
8: होइन, कता हिँड्नु भयो काका यति साह्रो हतार हिँड्दै?
5: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
8: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
5: त्यसो भए कहाँ जाने त कान्छा?
8: त्यही दुलेगौंडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
5: मैले त मन मात्रै

0: तरै पनि खान्छ। त्यही भएर त म त्यही पसलतिर हिँडेको।
1: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रश कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिल्का जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
0: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुले गाउँदा आफ्नै निवासमा।
2: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11745 र 9855 20 445।
3: हेलो बा,
4: कति बन्यो घर? अनि ढलान भयो त?
5: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
4: ल ल बा, पैसाको चिन्ता नगर्नु। अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीँको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
5: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीँबाट ल्याउँदा रहेछन्, म पनि त्यहीँ जाने हो।
6: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
7: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि।
6: प्रोपाइटर राम भुजेल। सम्पर्क 9811905630 र 9746680681।
8: भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी, शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
8: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू, वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
8: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दी, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
8: कक्षा 12 3.6 वा सो भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
8: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
8: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहु। फोन 0665712740।
9: मम्मी, भोक लाग्यो, खाजा खाऊ न।
10: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाऊ भनेर।
9: हस् मम्मी।
11: मैले सुने छोरी, ल जाम हिँड।
10: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त सस्तो किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ रे नि।
12: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
10: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विंग्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008-28144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
12: बीजी मोमो हाउस, दुलीगौंडा, हेल्प पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
13: यो गाग्री पुरानो भएर सबै पानी चुहिएको छ, यसो टालटुल गर्न पाए नि हुन्थ्यो। आज भोलि तामाको गाग्री त हराइसक्यो, बनाउने ठाउँ त छन् कहाँ होला र?
14: ल हेर, यी काइलीलाई त केही थाहा छैन। हाम्रै दुलेगौडामा तामाको आफ्नै उत्पादन उद्योग भएको दुलेगौडा मेटल उद्योग छ नि। आफ्नै आँखा अगाडि नयाँ भाडाकुडा बनाउनेदेखि लिएर साटफेर मर्मत सबै गरिन्छ नि।
13: हजुर, दुलेगौडाकै पुरानो 34 वर्षदेखि सञ्चालित तामासँगै अन्य धातु पितल ढलोट आल्मुनियम सिलोट चरेस किनबेच र साटफेर गरिनुका साथै धातुसँगै किचनका अन्य सामान गृहस्थी होटल रेस्टुरेन्ट समाजका लागि आवश्यक भाँडाकुँडा चाहिएमा होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क दुलेगौडा मेटल उद्योग प्रोप्राइटर सूर्यबहादुर बानिया संगम बानिया। फोन 065414142 98560231128 98462014726।
3: हाम्रो प्रतिबद्धता धातुका भाँडा बर्तनको उपलब्धता।
15: तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: पसल सरेको सूचना शुक्ला गण्डकी चार धुले गौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौड़ाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। प्रोपाइटर मीन बहादुर सुनार 98253919122 98058008 र 98460926।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658590065, मोबाइल 98166334372।
4: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
5: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
4: किम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
5: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
4: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
5: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
4: पार्वती रिमाल दुलेगौडा रु 10,100,
5: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
4: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
5: ठाकुर प्रसाद भट्टराई डोर फिर्दी उत्तम टोल रु 55,555,
4: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
5: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
4: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
5: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
4: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
0: भदौ 1 गतेदेखि 8 गतेसम्म चिउनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
6: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
0: धार्मिक महोत्सवका आकर्षणहरू
6: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
7: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
0: कथा सहितको झाँकी गीति नाटक
6: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
0: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
6: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रतबन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
0: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
8: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रू 22-23 सम्म, डीएपी रू 49-50 सम्म र पोटास रू 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहुँ।
9: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
10: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
9: ओके, ल डन।
10: हजुर, सिग्देल अफसेट प्रेस, शुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
9: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, तमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
10: प्रोपाइटर गोविन्द सिग्देल, फोन 9560-28543 र 9840-00787।
11: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बडी। अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
12: आ बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभे गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
13: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
12: सम्पर्क सोभी गिफ्ट एन्ड किचन कर्नर, दुलेगौडा, युनिक डिपार्टमेन्टको 2 घर तल, प्रोप्राइटर जीके श्रेष्ठ, गणेश पार्वती श्रेष्ठ। फोन नम्बर 0654142 र 9811756606।
14: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बीपी चोकमा यही भदौ 6 गते शनिबार
15: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
14: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पोखराका हाडजोर्नी तथा नशा रोग विशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
15: दैनिक उपलब्ध सेवा तर्फ
14: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजे देखि 4 बजे सम्म।
16: स्टुडियो अहिले दिउँसोको 3 बज्यो।
17: टाइम चेकको साथमा बन्केवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्प चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
18: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबरमा अप्सरा बुहारासँगै दिनेश जोशीको नमस्कार।
19: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
18: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
19: राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले गराए सरकारको ध्यानकर्षण, बाढ़ी पहिरो पीड़ितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कड़ा कार्यवाहीसम्मका माग,
18: मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12-सदस्यीय कार्यदल गठन, सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6-सदस्यीय समिति बनाइयो,
19: डीडीसीद्वारा पहिलो पटक विदेशमा घिउ निर्यात, पहिलो चरणमा 500 किलो दुवै पठाइयो,
18: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय, पुनः परम्परागत एयरबोर्न एन्टी इन्फेक्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन
19: र टप एन्टी ट्वेन्टी क्रिकेटमा एन्टी स्ट्राइक विरूद्धको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै
20: पानी जीवनको आधार हो तर स्वच्छ पानी स्वस्थ जीवनको आधार हिमालयज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ थप जानकारीका लागि हिमालयज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस् यो हो संचार नेटवर्क समयको आवाज
18: समाचार अब विस्तारमा नेपाली कंग्रेसका पूर्व सभापति शेरबहादुर देउबा समूहले 15 महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता गरेको छ पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्च पुगेको नेता मीन विश्वकर्माले बताउनुभयो दुवै नेताहरूको तर्फबाट कानून व्यवसायले सर्वोच्चमा पुगेर रिट दर्ता गरेका हुन् उनीहरूले असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अघि बढ़ाएको कार्यतालिका रोक्न माग गरेका छन् आधिकारिकता विवाद सुनवाई गर्न सर्वोच्चले निश्चय समेत दिइसकेको अवस्थामा त्यसको टुंगो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अघि नबढ़ाउन देउबा पक्षको तर्क छ असोज 16 19 गतेसम्म महाधिवेशन गर्ने गरी कंग्रेसले कार्यतालिका सार्वजनिक गरेको छ तर इतर पक्षको भेलाले गगन थापालाई सभापति अस्वीकार गर्दै देउबाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको थियो
19: राष्ट्रिय सभाको बैठकमा 12 जितपुर सिमरामा 3 वर्षीय बालिका गरिमा चौधरीको बलात्कारपछि भएको विभत्स हत्याको विषयले प्राथमिकता पाएको छ आज पछिको बैठकको शून्य समयमा बोलेका अधिकांश सांसदहरूले उक्त जघन्य अपराधको भर्त्सना गर्दै दोषीलाई कड़ाभन्दा कड़ा सजाय दिन माग गरेका छन् सांसद रेणु चन्दले घटनाको सूचना पाउँदा पनि प्रहरीले तदारूकता नदेखाएको आरोप लगाउँदै गृह प्रशासनको कार्यशैलीमाथि प्रश्न उठाउनुभयो
21: सरकारलाई प्रश्न छ बच्ची हराएको सूचना गराउँदा गराउँदै पनि प्रहरीले बेलैमा किन एक्सन लिएन गृहमन्त्री कहिले मत फिर्ता लैजानुस् भन्नुहुन्छ र त्यसलाई जोग गरेको भन्नुहुन्छ कहिले आफू गृहमन्त्री हो कि होइन भनेर पीएसओलाई सोधेर कन्फर्म गर्नुहुन्छ मन्त्रीहरू मस्खरी गर्नमा व्यस्त जोग क्र्याक गर्नमा व्यस्त प्रहरी पनि आफू प्रहरी हो कि नै भनेर कन्फ्युजनमा अनि नागरिकको जिन्दगी धरापमा सरकारको कार्यशैली र कार्य सम्पादन एक भद्दा मजाक त बनि नै सकेको छ तर सरकार जनताको जीवन इज नट अ जोक 3 वर्षको बच्चीको आँखा झिकेर जिब्रो काटेर मार्दाखेरि इट्स नट अ जोक तसर्थ गृहमन्त्री र मन्त्रालयलाई म भन्न चाहन्छु दोषीलाई कड़ाभन्दा कड़ा कारवाही होस्
19: अर्की सांसद विष्णु देवी पुडा सैनीले यस्ता अपराधीका लागि कारागारको सजाय मात्र पर्याप्त नहुने भन्दै कड़ा कानून निर्माण गर्न सदनको ध्यानकर्षण गराउनुभयो सांसद पदमबहादुर परियारले आत्मदाह गरेका गणेश नेपालीको परिवारसँग सरकारले गरेको 9 बुधे सम्झौता कार्यान्वयन नभएको र उल्टे मृतकलाई नै दोषी देखाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो उहाँले नेपालीले शहीद घोषणा गर्न र सम्झौता पालना गर्न माग गर्नुभयो
22: त्यो सम्झौता अनुसार गठन गरिएको स्वतन्त्र छानबिन आयोगले उल्टै गणेश नेपालीलाई नै दोषी देखाउने गरिकन छानबिनको अपुष्ट प्रतिवेदन आएको भन्ने कुरा जानकारीमा आएको छ म सरकारलाई सम्माननीय अध्यक्ष महोदय मार्फत सचेत गराउन चाहन्छु मृतकको काँधमा नै दोषी करार गर्ने यो सरकारको मनसाय कस्तो हो म सम्माननीय अध्यक्ष महोदय मार्फत गृह मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु गणेश नेपालीलाई सही घोषणा गरियोस् र सम्झौता कार्यान्वयन गरियोस्
19: सांसद घनश्याम रिजालले जातकै आधारमा कोठाबाट निकालिएकी दिपा नेपाली काठमाडौँको माइतीघर मण्डलामा लामो समयदेखि सत्याग्रहमा रहँदा पनि सरकारले संवाद नगरेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो उहाँले यसलाई सिंगो दलित समुदायमाथिको अपमानको रूपमा अर्थ्याउनुभयो सांसद विष्णु कुमारी सापकोटाले रोल्पाको थवाङमा पहिरोका कारण 14 जनाको मृत्यु भएको र 10 घर विस्थापित भएको 10 दिन बितिसक्दा पनि सरकारले राहत पुर्याउन नसकेको भन्दै आलोचना गर्नुभयो उहाँले मन्त्रीहरूका लागि हेलिकप्टर उपलब्ध हुने तर नागरिकका लागि किन नहुने भनी प्रश्न गर्नुभयो
23: के राहत घोषणा गर्नु मात्र सरकारको कर्तव्य हो होइन भने एउटा मन्त्रीलाई रुगा लाग्दा लिन जाने हेलिकप्टर नागरिकको राहत पुर्याउन किन सक्दैन के यो राहत पनि पुराना दल र 35 वर्षले नै गरिदिनुपर्ने हो कि सरकारले नागरिकका गाँस बाँस कपास र संवैधानिक नैसर्गिक अधिकारको हनन गर्न पाइँदैन। सम्माननीय अध्यक्षज्यू मार्फत सरकारको ध्यान आकर्षण गराउन चाहन्छु।
19: सांसद कृष्ण बहादुर रोकाईले पनि जाजरकोट रोल्पा र बाजुरा सहित देशभर बाढ़ी पहिरोका कारण 67 जनाको मृत्यु भएको तथ्याङ्क प्रस्तुत गर्दै रूकुमको मुसीकोटमा जोखिममा रहेका बस्तीहरूको तत्काल स्थानान्तरण र राहतको माग गर्नुभयो।
18: सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्राचार गरेको छ। आज सिंहदरबार स्थित प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता तथा सहसचिव हेमराज अरियालले स्थानीय सिप तथा उद्यमको संरक्षण, रोजगारी सिर्जना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरण सहित सबै सरकारी कार्यालयमा पत्राचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन समेत दिइसकेको बताउनुभयो।
19: यस्तै गरी सरकारले रासायनिक मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका सहसचिवको संयोजकत्वमा विभिन्न निकायका प्रतिनिधि सदस्य रहने गरी कार्यदल गठन गरिएको प्रवक्ता अरियालले बताउनुभयो। उहाँले कार्यदलले गठन भएको 60 दिनभित्र अध्ययन सम्पन्न गरी प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिफारिश सहितको प्रतिवेदन पेश गर्नुपर्ने समेत बताउनुभयो।
18: यस्तै सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। यसअघि भाद्र 3 गते बसेको मन्त्रीपरिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको थियो। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अरियालले बताउनुभयो। उक्त केन्द्रमा एकजना कार्यकारी निर्देशक सहित 30 कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको उहाँको भनाई छ। उक्त केन्द्रले सरकारी सेवामा डिजिटल प्रणाली विस्तार र विद्युतीय शासन तथा प्रविधि मैत्री सेवा प्रवाहलाई व्यवस्थापन गर्ने बताइएको छ। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
1: गुणस्तरीय प्लम्बिङको फरफर नाम
2: मार्बल। मार्बलका सिपी भिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड। साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लिड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
3: सुरक्षा घरको साथ जीवन भरको।
5: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
18: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा थाहा संचार र थाहा खबर .com पनि सुन्न सकिन्छ।
19: अब बाँकी समाचार। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीले आफ्नो उत्पादन डीडीसी घिउ मध्य पूर्वका देशहरूमा निर्यात गर्न शुरू गरेको छ। आज नेपाल एयरलाइन्सको उडान मार्फत पहिलो चरणमा 500 किलो घिउ दुवै पठाएर निर्यातको औपचारिक शुरूआत गरिएको हो। डीडीसीले घिउ निर्यातका लागि निजी क्षेत्रको कम्पनी रातो र चन्द्र सूर्य इन्टरनेशनल प्राइभेट लिमिटेडसँग व्यावसायिक सम्झौता गरेको छ। डीडीसीका महाप्रबन्धक डाक्टर शरण पाण्डेले मध्य पूर्वका सबै देशमा डीडीसीको घिउ निर्यात गर्ने गरी सम्झौता भएको जानकारी दिनुभयो। वार्षिक 50,000 किलो 50 टन निर्यातका लागि सम्झौता भइसकेको उहाँले बताउनुभयो। हाल घिउ उत्पादन कम भएका कारण पहिलो वर्ष 50 टन निर्यातका लागि मात्रै सम्झौता गरिएको र आगामी दिनमा उत्पादन बढ़ाएपछि विदेश निर्यात हुने परिमाण पनि वृद्धि गरिने महाप्रबन्धक पाण्डेले बताउनुभयो। यो निर्यात माग अनुसार हप्तै पछि पनि हुन सक्नेछ। डीडीसीले मध्य पूर्वसँगै अन्य देशहरूमा पनि बजार विस्तारको काम तीव्र पारेको बताएको छ। महाप्रबन्धक पाण्डेका अनुसार केही समयपछि नै जापान र दक्षिण कोरिया लगायत देशमा समेत घिउ निर्यात हुनेछ।
18: काठमाडौँको शंखमूल स्थित भ्याली बोइज होस्टेलमा कुटपिटबाट एक युवकको मृत्यु भएको छ। ताङको घोराही उपमहानगरपालिका 17 घर भई होस्टेलमा बस्दैका 22 वसन्त कालाथोकीको मृत्यु भएको प्रहरीले जनाएको छ। सोही होस्टेलमा बस्ने 12 कलैया उपमहानगरपालिका 3 घर भएका 18 शेखर यादव र 20 प्रमित पटेलले आज धारिलो हतियार प्रहार गरेका हुन्। घटनामा गम्भीर घाइते भएका कालाथोकीलाई उपचारका लागि मीन भवन स्थित सिभिल अस्पताल लगिएकोमा उनको उपचारका क्रममा मृत्यु भएको हो। घटनामा संलग्न शेखरलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने फरार रहेका प्रमितको खोजी भइरहेको जनाएको छ।
19: बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापा मगरले पर्सि आइतबार विश्वासको मत लिनुहुने भएको छ। हिजो मात्र नियुक्त मुख्यमन्त्री थापा मगरले तीन दिनमा प्रदेशसभाको बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो। नेपालको संविधानको धारा 168 उपधारा 4 तथा प्रदेशसभा नियमावली 2074 नियम 143 बमोजिम विश्वासको मुख्यमन्त्री थापा मगरले मतको प्रस्ताव पेश गर्नुहुने बागमती प्रदेशसभा सचिवालयले आज एक विशेष सूचना प्रकाशित गरी जानकारी गराएको छ। प्रदेशसभाको बैठक पर्सि दिउँसो 1 बजे शुरू हुनेछ।
18: अब अन्तर्राष्ट्रिय समाचार। अमेरिकी सेनाले युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको आफ्नो एउटा विशेष युनिट बन्द गर्ने निर्णय गरेको छ। यो युनिटले विगत करिब 1 वर्षदेखि ड्रोन निर्माण, तिनको प्रयोग तथा युद्धका क्रममा ड्रोन विरूद्ध अप्नाउनु पर्ने रणनीतिबारे अनुसन्धान प्रयोग गर्दै आएको थियो। अब यसलाई पुनः परम्परागत एयरबोर्न इन्फेन्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन दिइएको छ। यो युनिट इटाली र जर्मनमा तैनात 173 एयरबोर्न ब्रिगेडको हिस्सा हो। गत वर्ष नोभेम्बरमा करिब 600 सैनिक रहेको उक्त बटालियनलाई विशेष रूपमा ड्रोन युद्धका निम्ति तयार पारिएको थियो। यसको उद्देश्य आवश्यक परेको अवस्थामा जुनसुकै युद्ध क्षेत्रमा प्रयोग गर्न सकिने ड्रोन सम्बन्धी प्रविधि र रणनीति विकास गर्नु रहेको थियो। अमेरिकी सेनाले रूस र युक्रेन बीच लामो समयदेखि जारी युद्धमा ड्रोनको व्यापक प्रयोगबाट सिकाई हासिल गर्न यो प्रयोग शुरू गरेको थियो। युक्रेनले युद्धमा कम लागतका विशेष गरी एफपीभी ड्रोनको व्यापक प्रयोग गर्दै आएको छ।
19: अब खेल समाचार। टप एण्ड टी 20 सीरिज अन्तर्गत पहिलो खेलमा नेपालले अहिले आइजक नर्दर्न टेरिटोरीको टोली एन्टी स्ट्राइकसँग प्रतिस्पर्धा गर्दैछ। अस्ट्रेलियाको डार्विनमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङको निम्तो पाएको छ। ताजा अवस्थामा नेपालले 13 ओभरको खेल सकिँदा 4 विकेटको क्षतिमा 76 रन बनाएर खेलिरहेको छ। नेपालका अनिल शाह नेतृत्वको मैदानमा उत्रदा एनटीको कप्तानी डार्सी सर्टले गरिरहेका छन्। लगातार दोस्रो संस्करण खेल्न लागेको नेपाल गत संस्करणमा एनटी स्ट्राइकसँग 42 रनले पराजित भएको थियो। नेपाल एनटी स्ट्राइकसँग आज गत सिजनको हारको बदला लिने योजनामा हुनेछ। नेपालले प्रतियोगितामा 6 टोलीसँग प्रतिस्पर्धा गर्नेछ। एनटी स्ट्राइक बंगलादेश हाई पर्फर्मेन्स, होबर्ट हुरिकेन्स, एसीटी कमेन्ट्स, किङ्स मेन र भिक्टोरिया विरूद्ध नेपालले प्रतिस्पर्धा गर्नेछ। दोस्रो खेलमा नेपालले भोलि बंगलादेश हाई पर्फर्मेन्ससँग प्रतिस्पर्धा गर्ने तालिका छ।
18: दिउँसो 3 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
19: राष्ट्रिय सभाको शून्य समयमा सांसदहरूले गराए सरकारको ध्यान आकर्षण। बाढ़ी पहिरो पीड़ितको उद्धारदेखि बालिका हत्याका दोषीलाई कड़ा कार्यवाहीसम्मका माग।
18: मल आपूर्तिको समस्या अध्ययन गरी समाधानका विकल्प सिफारिश गर्न 12 सदस्यीय कार्यदल गठन। सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति बनाइयो।
19: डीडीसीद्वारा पहिलो पटक विदेशमा घिउ निर्यात, पहिलो चरणमा 500 किलो दुवै पठाइयो।
18: युरोपमा ड्रोन युद्ध प्रविधिमा काम गरिरहेको विशेष युनिट बन्द गर्ने अमेरिकाको निर्णय। पुनः परम्परागत एयरबोर्न इन्फेन्ट्री बटालियनका रूपमा काम गर्न निर्देशन।
19: र टप एण्ड 20 क्रिकेटमा एन्ट्री स्ट्राइक विरूद्धको खेलमा नेपाल टस हारेर ब्याटिङ गर्दै।
18: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको दिउँसो 3 बजेको थाहा खबर सकियो। अवसरा र दिनेश बिदा हुन्छौ। नमस्कार।
0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
4: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
4: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एकपटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
4: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
4: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
4: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
6: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिक पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
7: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
8: साइलियामा प्रकाश साईको फर्निचर पसल सरेको छ है, झुकिनु होला नि।
9: हो र, फेरि कहाँ सारेछन् बाबुले पसल?
8: बिपी चोकमै हो, पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि। हो, त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि।
9: ए ल ल,
8: तपाईँ पनि झुक्किनु होला नि, याद राख्नुहोस्। गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक। प्रोप्राइटर थान प्रकाश नेउपाने 98560 33878, प्रशान्त नेउपाने 98460 26925। फोटो
24: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कृति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कृति बाहेक अरूको त नामै आउँदैन।
9: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
24: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोप्राइटर कीर्तिमान थापा मगर।
9: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। तिजको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
25: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
24: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
9: खाक्कैमा दिमागलाई भारी गराएछु, पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
26: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र एभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
27: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 98235527763 र 98660715
28: र रामचन्द्र महत 98461688।
29: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
30: हजुर, टेबल, भर्याङ, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटफिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
29: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
7: संसार ढुङ्गा कटिङ उद्योग, शुक्ला गण्डकी 2 काछे पानी तनहु। प्रोप्राइटर रमेश भुजेल, फोन 98560 32475 र 98011 32475।
31: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
32: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको बेथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
31: नरिसौ न त, बरु हिँड, कहाँबाट ल्याउने हो?
32: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्या रे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
1: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
10: यस आर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस, दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856083507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 9846618817।
11: सुन शुद्धताको प्रतीक, तपाईँको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ।
12: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
11: ओम प्रोसर आभूषण सुनचादी पसल, दुलेगौडा भित्री बजार।
13: आकर्षक तथा आधुनिक डिजाइनको घर गहना, विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस्। वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसन आभूषण सुनसाजी पसल, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार, प्रोप्राइटर भोज बहादुर सुना।
14: मोबाइल 9800585537 र 9800615899।
15: तपाईं सुन्दै हुनुहुन्छ रेडियो ढोर बाराही 103.8 MHz।
11: तपाईंको घर आँगनमा घन्किने मादलुका ताल सँगै वनपाखा, मेलापात, उकाली ओरालीमा सुसलिने भाकाहरू, हाम्रै मौलिकपन बाँसुरीको धुन सँगै मौलिक संस्कृतिको पहिचान जोगाउने क्रममा कार्यक्रम ओम प्रोसन आभूषण लोक सुसली
13: मात्र रेडियो ढोरबाराही 103.8 MHz मा हरेक दिन दिउँसो 3:15 देखि करिब 4 बजेसम्म प्रायोजक ओम प्रसन्न आभूषण सुनसादी पसल, दुलेगौडा 4 भित्री बजार, मोबाइल 9800585537।
10: आकर्षक सुनसादीको गहना, नारीको चाहना।

0: दर्शक नमस्ते नमस्कार स्वागत छ कार्यक्रम लोक सुशीलीको प्रतीक्षा गरी बस्नुहुने तपाईँ सम्पूर्ण साथीहरूमा म कार्यक्रम प्रस्तुता श्रेया गुरुङ उपस्थित भइसकेकी छु। कार्यक्रममा फेरि पनि रमाइलो श्रृंखलाको साथमा यहाँहरूसँग जोडिन आइपुगेकी छु भने श्रोता साथी तपाईँले हामीलाई रेडियो ठोरबाराही 103.8 मेगाहर्ज सन्तमनको आवाज साथै www.radiothorbarahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ। र यस कार्यक्रममा प्रायोजक गरिएको छ ओम प्रसन्न आभूषण सुन पसलले र पसल दुरेगोड़ाको भित्री बजारमा रहेको छ। सुनचाँदी सम्बन्धी थप सेवाहरू चाहिएमा यहाँले केही कारोबारहरू पनि गर्नु परेमा त्यसपछि आज पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा भने आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर फेसबुक मेसेजलाई कार्यक्रममा स्थान दिइनेछौ। र सम्झना स्वरूप कसैलाई केही मेसेज पठाउन छ भने केही सूचना सन्देश अथवा केही जानकारीहरू यहाँलाई दिन छ भने हाम्रो रेडियो ठोरबाराही 103.8 मेगाहर्जको पेजमा गई जहाँ चाहिँ हामीले अघि नै स्टाटस राखिसकेका छौं त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ र आज शुक्रबारको श्रृंखलामा यहाँहरू जोड़िन सक्नुहुनेछ। र त्यसै गरी श्रोता साथी कार्यक्रममा आफूलाई सुन्न मन भएको लोकदोहोरी भागहरू साथसाथै तीजका नयाँ सुमधुर गीतहरू पनि सुन्न मन भए कमेन्ट गर्न सक्नुहुनेछ, मेसेज गर्न सक्नुहुनेछ भने अन्तिमसम्म सुनेर मनोरञ्जनको साथ हामीलाई साथ दिनुहोला भने कार्यक्रमको दैलो उगार्दै पहिलो सांगीतिक कोशेरी स्वरूप यहाँको लागि अझ निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु। र त्यसै गरी श्रोता साथी निकै नै हाल अहिलेको समयमा चाहिँ चर्चित भाका पनि रहेको छ, अलिकति रमाइलो शैलीमा पनि सजिएको तीज भाका चाहिँ रहेको छ भने भकारीका धान गीतको बोल रहेको छ जसमा आवाज रहेको छ राजकुमार ओली, कुलबहादुर ओली अनि तारा थापाको भने स्वीकार्नुहोला है त।
1: आमा देउ छोरीलाई कहाँ जान्छ मेरा बाबा।

हजुर श्रोता साथीहरू, निकै नै रमाइलो तिज फाकालाई पनि कार्यक्रममा स्थान दिइसकेको छु। भर्खरीका दान गीतको बोलमा सजिएको निकै नै रमाइलो तिज फाका रहेको थियो र यहाँहरू सम्पूर्ण श्रोता साथीहरूले पनि कार्यक्रममा पक्कै पनि सुन्नुभयो होला। र यो गीतमा आवाज रहेको छ राजकुमार ओली, कुलबहादुर ओली अनि तारा थापाको भने लय र संगीत सजिएको छ राजकुमार ओलीकोमा। निकै नै सुमधुर अनि रमाइलो भाका रहेको थियो र यहाँले कार्यक्रममा अझै पनि यो सुमधुर सुमधुर भाकाहरू सुन्दै गर्नुहोला भन्दै अन्तिमसम्म सुनेर साथ दिनुहोला। र श्रोता साथीहरूको लागि भने फेरि पनि एउटा निकै नै रमाइलो भाकालाई राख्नतर्फतिर लागिरहेको छु र गीतको बोल रहेको छ झोडले हजुर, जसमा आवाज रहेको छ विष्णु माझी अनि बाबु कृष्ण परियारको भने सिकानुहोला यो सुमधुर भाकालाई है त।

हजुर श्रोता साथी झोर्ले हजुर गीतको बोलमा सजिएको यो सुमधुर भागालाई पनि कार्यक्रम स्थान दिइसकेको सुनिकी नै चर्चित भाका पनि रहेको छ र यहाँहरू सम्पूर्ण साथीहरूले कार्यक्रममा पक्कै पनि सुन्नुभयो होला र सुनेर यहाँहरूलाई पक्कै पनि मन पनि पर्यो होला र श्रोता साथी आजको श्रृंखलामा रहेर शुक्रबारको दिनमा रहेर हामी फेसबुक मेसेजलाई कार्यक्रम स्थान दिइनेछौ र हाम्रो पेजमा गई यहाँले कमेन्ट गर्न सक्नुहुनेछ मेसेज गर्न सक्नुहुनेछ र श्रोता साथी कमेन्ट मेसेज गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने गलबन्दी गीतको बोलमा सजिए को मिठो फाका राख्नतर्फतिर लागिरहेको छु स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी बोलाउन खोजेको आफ्नै ठानेर कति मिठो भाका चाहिँ रहेको थियो, गलबन्दी गीतको बोल रहेको थियो भने पक्कै पनि हाम्रो सम्पूर्ण श्रोत साथीले कार्यक्रममा सुमधु भाकालाई सुन्नुभयो होला। यो गीतमा आवाज रहेको छ प्रकाश सपूत अनि शान्ति श्री परियारको। सबैजना श्रोत साथीहरूले पक्कै पनि कार्यक्रममा रमाइलो सुमधु दोहोरी भाकालाई सुनेर मनोरञ्जन त लिनु नै भयो होला। र श्रोत साथी अहिलेको लागि भने म चाहिँ कार्यक्रम सम्बन्धी एउटा छोटो मिठो विशेष जानकारी यहाँलाई दिनतर्फतिर लागिरहेको छु। हजुर श्रोता साथी, हामी आउने गर्दछौ हप्ताको सातै दिन फरक बार फरक श्रृंखलाको साथमा। कार्यक्रममा यहाँहरूमा हरेक दिन नयाँ श्रृंखलाको साथमा हामी उपस्थित हुने गर्दछौ। ठिक 3:20 देखि 4 बजेको टाइम चेकसम्म यहाँहरूसँग हामी रहनेछौ। र त्यसै गरी श्रोता साथी, फरक बार फरक श्रृंखलाको साथमा आउँदै गर्दा आइतबारको दिनमा रहेर रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिइनेछौ, जसमा चाहिँ हजुरहरूले 0:41 40 40 00 टेलिफोन लाइन भएर हामीलाई कल गर्न सक्नुहुनेछ। कार्यक्रममा आफूलाई सुन्न मन भएको लोक दोहोरी भाकाहरू यहाँले कार्यक्रममा आइतबारको श्रृंखलामा रहेर सुन्न सक्नुहुनेछ भने सोमबारको दिनमा रहेर नयाँ लोक भाकालाई कार्यक्रम स्थान दिइनेछौ, जुन चाहिँ हालसालै मात्र बजारमा प्रकाशित भएको नयाँ नयाँ लोकगीतहरू चाहिँ रहनेछन् भने मंगलबारको श्रृंखलामा रहेर गायन कलालाई कार्यक्रम स्थान दिइनेछौ। यहाँले आफ्नो सुमधुर आवाज हामीलाई सुनाउन सक्नुहुनेछ। र श्रोत साथी, बुधबारको दिनमा रहेर रोइला कौडा एकल भाका सलैजो अनि मौलिक भाका जस्ता रमाइला सुमधुर भाकालाई कार्यक्रम स्थान दिइनेछौ। र त्यसै गरी श्रोत साथी, बिहिबारको दिनमा रहेर अफलाइन मार्फत रोजाईको गीत संगीतलाई कार्यक्रम स्थान दिनेछौ। र अन्तिममा शुक्रबारको श्रृंखलामा रहेर फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दिइनेछौ। र आज हामी फेसबुक म्यासेज श्रृंखलामै रहेर कुराकानी गरिरहेका छौं। आजको श्रृंखलामा हामी फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दिइरहेका छौं भने अन्तिममा श्रोत साथी, शनिबारको दिनमा रहेर पुरानो लोकगीतलाई कार्यक्रम स्थान दिइनेछौ। हामी यसै गरी आउने गर्दछौ हप्ताको सातै दिन फरक फरक श्रृंखलाको साथमा यहाँहरूसँग हरेक दिन हामी उपस्थित हुने गर्दछौ भने श्रोत साथी, तपाईँले हामीलाई रेडियो ढोरपाराही 103.8 MHz अन्तमनको आवाज साथी www.radiodharparahi.com.np लगइन गरेर वा हाम्रो पात्र मोबाइल एप मार्फत पनि हामीलाई विश्वभरिकै साथ रहेर सुन्न सक्नुहुनेछ। र यस कार्यक्रमलाई प्रायोजित गरिएको छ ओम प्रसिना भूषण सुनसारी पसलले। र यो पसल दुलेकोडाको भित्री बजारमा रहेको छ। सुनसारी सम्बन्धी थप सेवाहरू चाहिएमा, यहाँले केही कारोबारहरू पनि गर्नु परेमा, त्यसपछि बाटो पनि यहाँले कारोबारहरू गर्न सक्नुहुनेछ। र श्रोत साथी, आजको श्रृंखलामा शुक्रबारको दिनमा आज हामी फेसबुक म्यासेजलाई कार्यक्रम स्थान दिइरहेका छौं भने यहाँले चाहिँ हाम्रो रेडियो ठोपाराही 103.8 MHz पेजमा गई कमेन्ट गर्न सक्नुहुनेछ, म्यासेज गर्न सक्नुहुनेछ, जहाँ चाहिँ हामीले अघि नै प्रोग्रामको शुरूआतमै साझा सेयर राखेका छौं। त्यहाँ गएर यहाँले कमेन्ट गर्न सक्नुहुनेछ, आजको श्रृंखलामा यहाँहरू जोडिन सक्नुहुनेछ। यदि हजुरलाई केही सूचना सन्देश दिन छ भने, केही जानकारी दिन छ भने, र साथसाथै कार्यक्रममा आफूलाई सुन्न मन भएको आफ्नो रोजाईको लोकदोहोरी गीत सन्देश सुन्न छ भने कमेन्ट गर्न सक्नुहुनेछ। र कमेन्ट गर्दै गर्नुहोला भन्दै अहिलेको लागि भने कार्यक्रममा फेरि पनि एउटा रमाइलो 30 भाकालाई राख्नतर्फतिर लागिरहेको छु। त्यसै गरी श्रोत साथी, निकै नै चर्चित भाका पनि रहेको छ र यो गीत आज भोलि पनि कार्यक्रममा गुन्जिने गरिरहेको छ। र गीतको बोल रहेको छ, अहिले काँडैले मलाई च्वासै, रमाइलो भाका रहेको छ, स्वीकार्नुहोला है त।

हजुर श्रोत साथी, अर्ली कार्यले मलाई स्वास्थ्य गीतको बोलमा सजिएको यो निकै नै रमाइलो सुमधु भाकालाई पनि कार्यक्रम स्थान दिइसकेको छु र यहाँहरू सम्पूर्ण श्रोत साथीहरूले पनि कार्यक्रममा स्वीकार्नु भयो होला यो मिठो रमाइलो तीज भाकालाई भन्दै श्रोत साथीहरूको लागि भने हामी कार्यक्रमको अन्त्यतर्फ आइसकेका छौँ र कार्यक्रमको हाम्रो निश्चित समय पनि सकिने बेला भइसकेको छ। आशु रहेको छ हाम्रो सम्पूर्ण श्रोत साथीहरूले कार्यक्रमलाई अन्तिमसम्म सुनेर पक्कै पनि साथ दिनुभयो होला र त्यसै गरी श्रोत साथी जाँदा जाँदै कार्यक्रममा युके बस्ने दाई गीतको बोलमा सजिएको मिठो भाका राखिरहेको छु जसमा आवाज रहेको छ सागर आले बगर अनि शान्ति श्री मगरको भने सुमधु भाका राख्दै आजको श्रृंखलाबाट म कार्यक्रम प्रसुता श्रिया गुरूङ कार्यक्रमबाट विदा हुने आज्ञा चाहन्छु। नमस्ते, नमस्कार, हैका।

जोरले जेदौ सेमिङ्गेपाउ लिसाङ लेच पिलेसाङ लेच नाको पट्टको के नामस्ते बराक एलिना हुन्सिन पुएम गरौ छिनिङ र मिनम श्रृङ्खला लानाकिङ नाको समस्ये कानको तारा हैसलाफाको नाको पट्टन झेरमा नाउला गिपमा नाउला कानको र सैसम्म झेरमानाले आशाले नाको यसै मासवारके अन्तिम सम्मान सेमो साथी हाले यस्तै माछपा रेडियो ठोरबारही काठथुङ सोम दशमलव के मेगा हर्जाङ हरेक बिहिबार गोराकुङ कु बज्यो सेटनिङ हुनिङ र शुक्रबार बाङ्गा बज्यो सेटनिङ हुनिङ प्रसारण छान्की जातले नाकोई कान्की रेडियो ठोरबारही फेसबुक पेज हाम्रो पात्र मोबाइल एप र वेबसाइट www.radiothorbarahi.com.np लगइन जातम र भिन्ताभरि कट्ठा कट्ठा सेकेकले कानुङ मासवारके दुलेगौडा बजारङले छ पीआर कल्चर एन्ड फेसन हाउसले प्रायोजन जातमने नाकोई इसे मासवारङ मगर ढुटो लिङ्गको मगर ढुट मगर रोस रिवर्स सम्बन्धी सामग्रीको मगर स्रष्टा सर्जकुङ बार्याङ र समय सान्दर्भिक कुराकानीको र सेकेकले श्रोता लाफाको आदिवासी संसार हो छिन्यौ श्रृङ्खलाङ सरकारी संचार माध्यम रेडियो नेपालिङ निस्वाङ बाङ्गाकाट भात्र काट गते मगर ढुटाङ प्रथम पटक सेटिङ प्रसारण छान्चयाको सोमसो निस स्मरण दिवस पोखराङ सम्पन्न छान्च बार्याङ जानकारी याले है त श्रोता लाफाको यस्तै छाना मासबारौ टुन्च जानकारी अब देहाङ काट सेच मनिता लिङ नाको पट्टको के सिंह बोले छोरले छोरले लाफाको स्वरले मनसुदन थापा मगर र निरु श्रीष मगर शब्द संगीतले मनसुदन थापा मगर

यसै मनिता लिङलुनिङ मास्कारङ फेरकाट फेरी र मनिता जातले सरकारी संचार माध्यम रेडियो नेपालङ प्रथम पटक लिस्वाङ बाङकाट भाद्रकाट गते लाकिङ मगर डेटो सेटमिङ प्रसारण छान्छ याको स्मरण जाँचै मगर पत्रकार संघ कास्के सोमचु निसौ मगर प्रसारण दिवस तथा अन्तर्क्रिया मासवार सम्पन्न जाता निस दशक दिनाङ बढी समय रेडियो टेलिभिजन मगर डुटो सेटमिन वाचन जात मासवार मस्या बारक छन् म र संचार क्षेत्र यहाँ चाहिँ योगदान उच्च कदर जात निस मगर संचार कर्मी मीना थापा मगर र मनसुदन थापा मगर के सम्मान जाता होसै मासवारङ नेपाल मगर संघ केन्द्रीय उपाध्यक्ष एमबी आस्था मगर नेपाल मगर लेखक संघ केन्द्रीय उपाध्यक्ष रुद्र श्रीष मगर फुनिस गण्डकी उपाध्यक्ष सुमन गुरूङ लगायत मासवारो उद्देश्य सम्मानित छन्छ संचार कर्मी बर्याङका होसै मासवार गण्डकी प्रदेश सभा सदस्य माननीय राजकुमारी भुजेलो प्रमुख आतिथ्याङ नेपाल मगर संघ केन्द्रीय वार्षिक उपाध्यक्ष हर्क आली मगरो विशेष आतिथ्याङ छान्छ मासवारो नेपाल मगर पत्रकार संघ कास्के अध्यक्ष सुरज थापा मगरो अध्यक्षताङ पोखराङ सम्पन्न छाना श्रोता लाफाको चही दिहाङ कानुङ चमचम सम्मानित छान्छ बहुप्रतिभाशाली मनसुदन थापा मगरो फेरकाट कौरहालिङ हिङ बोल्ले आकाशैको झिलमिल तारा स्वर मनसुदन थापा मगर र निरा थापा मगर शब्द संगीतले मधुसूदन थापा मगर हो।

0: श्रोता लाफाको नाकु सेमनाले रेडियो ढोरबाराही काठभुङ सोम दशमलव के मेगा हर्ट श्रोता लाफाको छिन्यो आदिवासी संसार अन्तर्गतुङ मगर डुटोमा सराङ सोमचु निस औ मगर झुट प्रसारण दिवस हो बर्याङ जानकारी यहाँके प्रयास जाता छिन्यो श्रृंखला नाकोकी कुञ्च लासा आत्ताना सल्लाह सुझाव यहाँके मामेक्नी है त श्रोता लाफाको छिन्यो मासवारके भागमा यहाँ छ समय अवधि र डुम्के नपा अर्को साता मगर कुङ झुट रो श्री वस्तु बर्याङ मिनाम श्रृंखला लाना किङकान पक्कै ताराले चाहिँसम्म मासवार सेमो साथ यहाँ छ नाको पट्ट पट्ट श्रोता लाफाको के धन्यवाद मासवार खासके दुस्म यहाँ छ प्राविधिक लाफाके र मिगिनिङ होडा आभार प्रकट जातले नेपाल आदिवासी जनजाति महासंघ खटिङ तानुङ मासवार प्रायोजक दि आर कल्चर केर ढलिङ ढलिङ धन्यवाद नाको के सहस आदिवासीको मौलिक पहिरनको साथै चाम चमरा छ नयाँ नौलो पहिरन चम्मैको न रोजरी मह रोजरी म लाके दिलेउडा बजारङले छ पीआर कल्चर एन्ड फेसन हाउसङ नुनी है त श्रोता लाफाको काटसे चलिङ डास्टासो छिनङ मासवारिङ ना एलिना हुन्चिन कुवार मगर र पाके छाना छोरले जेदो सेमङ्गी पाऊ नाको देहाङ सेमना मुनि रेडियो ढोर बाराही काठफुङ सुन दशमलव के मेगा हर्ज अन्तर्मनो आवाज
1: हामीले खोजे जस्तो क्वालिटीको सामान त यहाँ पो रहेछ है अस्मी
2: ओके यो झुम्का हेर न है झन् कस्तो राम्रो जयसवाल कस्मेटिक हुँदा हुँदै अन्त अन्त डुलेर दुःख मात्रै पाइयो
1: ल ल फटाफट रोज हामीले पर्सनल युज गर्ने अनि पसलको लागि पनि यहीँबाट लैजानु पर्छ है होलसेलमा समेत पाइने रहेछ
2: हो त है सामान लिन टाढा किन जानु पर्यो र
3: हाम्रा सेवाहरू विगतदेखि होलसेल सेवा दिइरहेको दुलेगौडाको सबैभन्दा पुरानो होलसेल पसल
4: कस्मेटिक पार्लर तथा खेलौनाहरूको होलसेल विक्रेता
5: ग्राहकको चाहना नै हाम्रो जयसवाल कस्मेटिक पसल दुलेगौडा भित्री बजार
6: हामी कहाँ कस्मेटिक तथा पार्लरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुका साथै होलसेल तथा खुद्रा मूल्यमा बिक्री गरिन्छ
5: प्रोपाइटर निरञ्जन प्रसाद जयसवाल फोन 9841661220 हार्दिक शुभकामना इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौं धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं आपसी सम्मानलाई प्रवर्धन गरौं अध्यक्ष मोहम्मद हुसेन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी 5 गोलछिना परिवार
7: सिधै मयम चिसापानीबाट काठमाडौँ काठमाडौँबाट
8: मयम चिसापानी
9: अनि बीचमा नझर्ने
7: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि
9: ए हो र यस्तो सुविधा पनि आइसक्यो ल जाम जाम
5: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोपाइटर रामचन्द्र महत 9841616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एण्ड रेस्टुरेन्ट प्रोपाइटर हरिचन्द्र महत 9825526363
10: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 9853519122 9508 र 9460769246
5: पद्मश्री हस्पिटल एण्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ
11: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ
5: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी डाक्टर चुम्माया पोन
11: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी डाक्टर शंकर बराल,
5: हाड़ जोड़ने तथा नशा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर पवीन थापा र हाड़ जोड़ने नशा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
11: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
5: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
11: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
5: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनीष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
11: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
5: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर विशाल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
11: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
5: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
8: वार्ड आईसीयू एनआईसीयू जनरल एंड लैप्रोस्कोपी सर्जरी सेवा पोस्टअप सेवा फिजियोथेरापी इंडोस्कोपी क्लोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी यूरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घंटा इमर्जेन्सी सेवा साथ ही अन्य विशेषज्ञ डाक्टरहरु द्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौं।
12: 24 घंटा पैथोलॉजी सेवा उपलब्ध छ। विस्तृत जानकारी को लागि पद्मश्री हॉस्पिटल एंड एलाइड साइंसेस प्राली पोखरा 9 रोड, फोन 061-590-162-590-163।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह भोज पिकनिक व्रतबन्ध पार्टीको लागि आवश्यक लोकल खसी कुखुराको मासु अन्डा ससेज फ्रोजन मोमो किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला, फोन 065-590-065, मोबाइल 98166-34372।
16: जय मसी, तपाईँ सुन्दै हुनुहुन्छ रेडियो ढोरबाराही 103.8 मेगाहर्ज।

0: भर्ना खुल्यो भर्ना खुल्यो भर्ना खुल्यो
1: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो
0: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्
1: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाई हुने सामुदायिक क्याम्पस
0: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
1: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
0: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
1: 3.4 3.59 सम्म जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
0: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
1: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
0: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
1: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु फोन 0 65 571 240
2: आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी
3: हजुर घर निर्माण बाटो नाला सामुदायिक भवन विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस् सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक इट्टा ढुङ्गा गिटी बालुवा चोकर सुपथ मूल्यमा पाइन्छ
2: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली शुक्ला गण्डकी 2 गाछे पानी नयाँ पुल र चेवनधामबाट जान सकिने प्रोप्राइटर लालबहादुर गोले र शेरजङ गुरुङ मोबाइल 98510 88461 र सिजन गुरुङ

0: 97045 40900।
1: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
2: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
1: उपचार हुने रोगहरू
2: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
1: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
2: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
1: दिसा पिसाब एवं पेटको समस्या,
2: तौल गडबड हुने वा थाइराइडको समस्या,
1: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाई, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौंडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
2: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
1: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्लागण्डकी 4, दुलेगौंडा तनहुँ।
2: फोन नम्बर 0564142333 र 98678167।
3: चरक मेमोरियल हस्पिटल, कर्मचारी संचय कोषद्वारा सूचीकृत अस्पताल।
4: यस चरक मेमोरियल हस्पिटलमा कर्मचारी संचय कोषका संचयकर्तालाई ₹1,00,000 सम्मको उपचार सहुलियत, कर्मचारी सामाजिक सुरक्षा योजना, स्वास्थ्य योजना अन्तर्गत वार्षिक ₹1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
3: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि ₹10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
4: सेवा लिने क्रममा चाहिने जानकारी,
3: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्ममिति र कोषको नम्बर,
4: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
3: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
4: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल, नागढुङ्गा पोखरा, फोन 0165524 93 552 494 582 778।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर,
2: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ। सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0564142333, मोबाइल 98678167।
6: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
2: अब दुलेगौंडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तुलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
6: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
2: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
6: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
2: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
6: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
2: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
6: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
2: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
6: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
2: उपचार हुने स्थान महर्षि आयुर्वेद फर्मा दुलेगौंडा, पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमार स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
7: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
8: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
7: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौंडा बजारको हेल्पोसोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
8: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
9: हजुर, घर भित्र होस् या बाहिर गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैंचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
10: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
9: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033398 र 9465010950।

0: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
1: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुलुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
0: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
1: छुटका दायराहरू:
0: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
1: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
0: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
1: थप जानकारीका लागि सम्पर्क 0658174479, मोबाइल 9856062265 र 9648064145।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल, शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
1: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट छाती मुटु मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
2: गण्डकी मेडिकल कलेज जीएमसीमा कार्यरत वरिष्ठ नसा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
1: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल। वरिष्ठ पेट छाती मुटु सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
1: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
1: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
3: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 0654141129 र 9856062।

0: 31053
1: कति राम्रो देखिए कि कृष्णीमै किनेको कुर्ता लगायो कि क्या हो कस्तो ठ्याक्कै पारे कि हामी त आजकल कुर्ता साडी लुङ्गी जे चाहिए पनि कृष्णीमै आउँछौ
2: हजुर सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि कृष्णी क्लोथिङ कलेक्सन
1: स्वदेशी तथा विदेशी डिजाइनका साडी कुर्ता सुरुवाल युके स्वेटर आउटर लुङ्गी टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ
3: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी 4 दुलेगौडा मुक्तिनाथ विकास बैंकबाट 4 घरमाथि प्रोप्राइटर मनराज गुरुङ सम्पर्क 9860-57731 9860-57731
4: हेलो बा
5: कति बन्यो घर अनि ढलान भयो त
6: अँ बाबु ढलान त भयो अब घरभित्रको काम गर्नु पर्नेछ सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि
5: ल ल बा पैसाको चिन्ता नगर्नु अनि संसार मार्बल एन्ड टाइल्स बेलचौताराबाट नै सामान ल्याउनु है मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन् एकदम राम्रो छ रे
6: हो बाबु गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन् म पनि त्यही जाने हो
7: हजुर उच्च गुणस्तरका ग्रेनाइट मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्
8: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि
7: प्रोप्राइटर राम भुजेल सम्पर्क 9891-50-630 र 97476-80-681
9: अफिसबाट अमित सरको फोन
10: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर
11: ₹103.8 अन्तर्मनको आवाज
12: सेक्सन 1 स्टुडियो साइन्चेक
13: अहिले साँझको 5 बज्यो
14: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
15: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईँको अधिकार
16: ढोरबाराही हाइलाइट्सको साथमा
17: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
16: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 9841-49304
18: नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको साँझ 5 बजेको ढोरबाराही हाइलाइट्समा श्रीया गुरुङको स्वागत छ अब समाचारहरू सुन्नुहोस् पोखरा उद्योग वाणिज्य संघको आगामी 36 अधिवेशनका लागि शोभा गौतमले आफ्नो प्यानल घोषणा गर्नुभएको छ उहाँले शुक्रबार बिहान पोखरामा पत्रकार भेटघाट आयोजना गरी उम्मेद्वारी सार्वजनिक गर्नुभएको हो गौतम हाल संघको महासचिवको जिम्मेवारीमा रहनु भएको छ संघको नयाँ नेतृत्वका लागि आगामी फदो 20-21 गते निर्वाचन हुँदैछ गौतमको नेतृत्वमा समावेशी टीम जुझारू नेतृत्व सबल संघ समृद्ध पोखरा भनी मुख्य नारा तय गरिएको छ उनको टीमबाट वरिष्ठ उपाध्यक्ष पदमा टीकाराम सुवेदीले उम्मेद्वारी दिनुभएको छ उद्योग उपाध्यक्षमा सौगत थापा र वाणिज्य उपाध्यक्षमा भीम गौतम चुनावी मैदानमा उत्रिनु भएको छ प्यानलको महासचिवमा तारानाथ थुङ्गना र कोषाध्यक्षमा बालकृष्ण कोइराला रहनु भएको छ कास्कीको पोखरामा सेती नदीको खोजमा खसेर भीरबाद अड्किएका एक युवकको प्रहरीले जीवितै उद्धार गरेको छ। पोखरा महानगरपालिका नम्बर 9 स्थित शान्तिवन रामघाटमा सेती नदीको भिरबाट करिब 30 मिटर तल खसेका 28 वर्षका अनिल परियारको शुक्रबार बिहान उद्धार गरिएको हो। उनी रूपन्देही जिल्लाको बुझुवा उपमहानगरपालिका नम्बर 9 घर भई हाल पोखराको पृथ्वी चोकमा बस्दै आएका थिए। बिहिबार बिहान करिब 6:05 समयमा परियार भिरबाट खसेर अड्किएको सूचना प्रहरीले प्राप्त गरेको थियो। परियार नदीको खोजमा अड्किएको जानकारी पाए लगतै जिल्ला प्रहरी कार्यालय कास्की र सीआरभी पृथ्वी चोकबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। प्रहरी टोलीले तत्कालै सक्रियता देखाउँदै उनलाई भिरबाट निकालेको हो। उद्धार गरिएका परियारलाई तत्काल उपचारका लागि पोखरा स्थित पश्चिम क्षेत्रीय अस्पताल पठाइएको छ। गत साउन 28 गते झिसमिसेमा पहिरो खस्दा निसी खोला गाउँपालिका दुई देवी स्थान स्थित धाराक टोलका 10 घरमा क्षति पुगेको छ। पहिरोले घरहरू चर्किँदा कतिपय परिवार बेघर बार हुनु परेको छ। गोठहरू पूर्ण रूपमा क्षतिग्रस्त हुँदा बर्खे झरीमा पशु चौपायालाई खुला चोरमा बाँध्नुपर्ने अवस्था आएको छ। जिल्ला विपद व्यवस्थापन समितिको स्थलगत निरीक्षणपछि धाराटोलका 17 घर पहिरोको उच्च जोखिममा रहेका छन्। 44 घर जोखिममा परेका छन्। पहिरो झर्ने क्रम नरोकिँदा पीड़ितहरू छिमेकी र बसाईसराईले खाली बनेका जीर्ण घरमा आश्रित रहेका छन्। कतिपय त स्थानीय तहले उपलब्ध गराएको त्रिपालमा रात कटाउन बाध्य रहेका छन्। उपल्लो बिंग्री हाडीचार बासखोला गाउँ जोड्ने सड़क अन्तर्गत हाडीचारमा खसेको पहिरोले यो विपत्ति निम्ताएको हो। मुगलिन पोखरा सड़क खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक कार्यालय तनहुले संयुक्त रूपमा सञ्चालन गर्दै आएको चालक सचेतना कार्यक्रम शुक्रबार पनि जारी राखिएको छ। शुक्रबार बिहान 4:00-7:00 सञ्चालन गरिएको कार्यक्रममा 139 जना सवारी चालकलाई सड़कको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाई बुझाई गरिएको प्रहरीले जनाएको छ। कार्यक्रम अन्तर्गत 20 दुईपाङ्ग्रे, 44 साना चारपाङ्ग्रे र 75 ठूला सवारी साधनका चालकलाई सचेत गराएको थियो। यसैबीच पछिल्लो 24 घण्टामा तनहु जिल्ला अन्तर्गत पोखरा मुगलिन सड़क खण्ड तथा पृथ्वी राजमार्गमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरीले जनाएको छ। सड़कको अवस्था र मौसम अनुसार सावधानी अपनाउन तथा लेन अनुशासन र ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले चालकहरूलाई आग्रह गरेको छ। शुक्लागंजगी नगरपालिकाको आर्थिक वर्ष 2082-83 तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। शुक्लागंजगी नगरपालिकाको आयोजना तथा शुक्लागंजगी पत्रकार मञ्चको समन्वयमा नगरसभा हलमा आयोजित सार्वजनिक सुनवाईमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौतिक पूर्वाधारको प्रगति र नगरपालिकाले हाल हासिल गरेका उपलब्धिबारे जानकारी गराइएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासक अधिकृत शिशिर पौडेलले आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनवाईमा सहभागी नागरिकहरूले भने नागरिकमा बढ़दै गएको बेरोजगारीबारे गम्भीर चासो व्यक्त गरेका छन्। नागरिक समाज शुक्लागण्डकीका अध्यक्ष उपनाथ पाठक, स्थानीय मणि पौडेल, मोतीराज गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्लागण्डकीका सभापति हरि खड्का लगायतले बेरोजगारी न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न गर्नुभएको थियो। यस्तै स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लालपूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न आग्रह गरेका थिए। सहभागीहरूले विशेष गरी कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएका समस्या तथा अनियमिततालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख कुम्बहादुर विकर राजु लगायतले सहभागी नागरिकहरूले उठाएका प्रश्नको जवाफ दिनुभएको थियो। शुक्लागतकी पत्रकार मंचका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अघि बढ़नुपर्ने बताएका छन्। गोर्खा प्रहरीले मध्यरातमा भरुवा बन्दुक सहित एकजनालाई नियन्त्रणमा लिएको छ। प्रहरी नियन्त्रणमा लिएका व्यक्ति पालुङचार नगरपालिका एक खोपलाङ घर भएका वर्ष 33 बेणो सुनार भएको जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभएको छ। उहाँका अनुसार सुनारलाई बिहिबार मध्यरातमा उनकै घरबाट बन्दुक सहित नियन्त्रणमा लिएको हो। प्रहरीले दिएको जानकारी अनुसार भदौ 1 गते गोर्खा जिल्ला भीमसेन थापा गाउँपालिका 2 सुनार घर गाउँघर भई पालुङचार नगरपालिका एक खोपलाङमा ज्यामी काम गर्दै आएका प्रेम सुनारले आफ्नो फेसबुक पेजमा भरुवा बन्दुक लिएको तस्विर पोस्ट गरेका थिए। सुनारले फेसबुकमा पोस्ट गरेको फोटोका बारेमा प्रहरीले सूचना प्राप्त हुनसाथ भदौ 4 गते बिहिबार राति 9 बजे प्रेम सुनारलाई सिरानचोक गाउँपालिका 6 नयाँ साँघोबाट प्रहरी सोधपोछ गर्दा उक्त बन्दुक खोपलाङ निवासी विनु सुनारको भएको पुष्टि भए लगत्तै बिहिबार मध्य राति 12:30 बजे बन्दुक सहित नियन्त्रणमा लिएको गोर्खा प्रहरीले जनाएको छ। पक्राउ परेका सुनार र इजाजत नभएको भरुवा बन्दुकका सम्बन्धमा आवश्यक अनुसन्धान शुरू गरिएको सूचना अधिकारी श्रेष्ठले बताउनु भएको छ। बागलुङको स्वयमिनी नगरपालिका एकुस्मी सेरामा निर्माणाधीन नगरपालिकाको प्रशासकीय भवन निर्माणमा चरम ढिलाइ भएको छ। निर्माण कम्पनी रविना प्राकृतिक जुगल जेभीको ढिला सुस्तीका कारण भवन निर्माण समयमै सम्पन्न हुन नसकेको हो। तेस्रो पटक थपिएको म्याथमा समेत काम सम्पन्न नभएपछि चौथो पटक म्याथ थपिएको छ। जमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार पछिल्लो पटक 4 महिनाका लागि म्याथ थप गरिएको हो। समयमै भवन निर्माण सम्पन्न नहुँदा सेवा प्रवाहमा समस्या हुनका साथै नगरपालिकाले कार्यालय सञ्चालनका लागि ठूलो रकम भाडामा खर्च गर्दै आएको छ। नगरपालिकाले वार्षिक करिब 19,20,000 रूपियाँ घर भाडामा खर्च गर्दै आएको छ। 2078 फागुन 20 गते तत्कालीन नगर प्रमुख इन्द्र राज पौडेलले शिलान्यास गरेको भवन 3 वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको थियो। सम्झौता अनुसार 2081 पुस 16 गतेसम्म भवन निर्माण सम्पन्न गर्नुपर्ने थियो। तोकिएको समयमा काम नसकिएपछि पहिलो पटक 6 महिनाका लागि म्याथ थप गरिएको थियो। जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न मुद्दामा अदालतबाट सजाय तथा आदेश भई फरार रहेका 2 प्रतिवादीलाई पक्राउ गरी तनहु जिल्ला अदालतमा उपस्थित गराएको छ। प्रहरीका अनुसार चोरी मुद्दामा व्यास नगरपालिका 2 एक पुरूषलाई पक्राउ गरिएको हो। उनलाई अदालतले 6 महिना कैद र 5,000 रूपियाँ जरिवाना तोकेको थियो। त्यस्तै बैंकिङ कसुर मुद्दामा स्याङ्जाको पुतली बजार नगरपालिका 3 घर भई हाल पोखरा महानगरपालिका 17 बस्ने एक पुरूषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। उक्त मुद्दा चालू अवस्थामा रहेको जनाएको छ। पक्राउ परेका 2 आवश्यक कानूनी प्रक्रिया पूरा गरी तनहु जिल्ला अदालतमा उपस्थित गराएको जिल्ला प्रहरी कार्यालय तनहुले जनाएको छ। गोर्खाको बारबक्सुलीकोट गाउँपालिका 4 हुडीफाँटमा सञ्चालनमा आएको हुडीफाँट आधारभूत अस्पतालमा शल्यक्रिया सहित स्वास्थ्य सेवा शुरू भएको छ। विगतमा साना स्वास्थ्य चौकीको भरमा उपचार गर्नुपर्ने अवस्थाका कारण स्थानीयलाई निकै कठिनाई भइरहेको बेला आधारभूत अस्पतालबाट शल्यक्रिया सहितका सेवा शुरू गरिएको हो। सुत्केरी बिरामी तथा दुर्घटनामा परेकालाई उपचारका लागि खण्डो पैदल हिँडेर गोर्खा सदरमुकाम स्थित अस्पताल पुग्नुपर्ने बाध्यता रहेको थियो। समयमै उपचार नपाउँदा कतिपयले ज्यान समेत गुमाउनु परेका घटना रहेका थिए। अस्पताल सञ्चालनमा आएको 4 दिनमा 765 जनाले सेवा लिएको गाउँपालिकाले जनाएको छ। धवलागिरी प्रादेशिक अस्पताल बागलुङले 104 विशेषज्ञ सेवा शुरू गरेको छ। अस्पतालले नाक कान तथा घाँटी छाला रोग मानसिक स्वास्थ्य र प्रयोगशाला सम्बन्धी सेवा शुरू गरेको हो। नाक कान घाँटी विशेषज्ञ डाक्टर मनिष न्यौपाने, छाला रोग विशेषज्ञ डाक्टर सुबीर रिजाल, मनोरोग विशेषज्ञ डाक्टर इला थापा र मानसिक स्वास्थ्य विशेषज्ञ डाक्टर कविता घिमिरेले अब अस्पतालमा नियमित रूपमा विश्वसनीय तथा गुणस्तरीय सेवा प्रदान गर्नुहुने धौलागिरी प्रादेशिक अस्पतालका मेडिकल सुपरिन्टेण्ड डाक्टर किरण तिवारीले जानकारी दिनुभएको छ। अस्पतालले त्यसका लागि छुट्टै कोष खडा गरेको जनाएको छ। त्यसबाहेक अस्पतालमा गर्भ परीक्षण गर्न आएकालाई नियमित आउने वातावरण बनाउने, सुत्केरी हुने समयमा बस्ने खाने समस्या पर्नेलाई सुत्केरी प्रतीक्षा घरको व्यवस्थापन गरिएको छ। पोखरा रंगशाला स्थित फुटबल स्टेडियममा फ्लड लाइट राख्न अध्ययन शुरू भएको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका कारण अन्तर्राष्ट्रिय स्तरको फुटबल मैदान हुनबाट वञ्चित भएको स्टेडियमका लागि बजेट विनियोजन भइसँगै अध्ययन थालिएको हो। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका इन्जिनियर कृष्ण प्रसाद पौडेलले यसबारेमा अध्ययन गरेर उचाइका बारेमा जानकारी दिनुभएको थियो। यसअन्तर्गत अध्ययन गरेका वहाँले सबै तथ्याङ्क हेरेर लाइटका लागि कति उचाइको आवश्यक पर्ने हो र विमानस्थललाई असर गर्छ कि गर्दैन भन्ने निर्णय गर्ने जनाउनु भएको छ। अन्तर्राष्ट्रिय स्तरको भनिएको उक्त फुटबल मैदानमा पनि फ्लड लाइट राख्न नमिल्ने देखिएको छ। रंगशालादेखि पूर्वतर्फ करिब 1.5 किलोमिटरको दूरीमा अन्तर्राष्ट्रिय स्तरकै विमानस्थल बनेको कारण यो समस्या आइलागेको हो। हप्ताको अन्तिम कारोबार दिन शेयर बजार घटेको छ। शेयर बजार परिसूचक नेप्से आज शुक्रबार 10.67 अंकले घटेर 2,618.72 बिन्दुमा छरेको छ। लगातार चार कारोबार दिन घटेर हिजो बढेको नेप्से आज घटेको हो। आज म्युचुअल फण्ड बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 198 वटा कम्पनीको शेयर घटेकोमा 70 वटाको बढ़ेको छ। यस्तै 10 वटा कम्पनीको शेयर भने घटबड भएको छैन। आज धौलागिरी लघुवित्त लक्ष्मी भ्यालु फण्ड 2 र सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिकको शेयर 5% भन्दा धेरैले घटेको छ। सम्रगमा बजार घटेको दिन सर्वोत्तम बेन्चको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 4.40 अर्ब करोड़को कारोबार भएकोमा आज 344 वटा कम्पनीका 1,22,000 किता शेयर 4.16 अर्ब करोड़ रूपियाँमा किनबेच भएको छ। हस्त साँझ 5 बजेको ढोरबराई हाइलाइट साझालाई सकिएको छ। समाचार कक्षबाट म श्रेया गुरुङ विदा हुने आज्ञा चाहन्छु। नमस्कार।
0: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
11: ए
4: सबिना, यसको हतारमा कता हो?
19: ए प्रदीप, हेर न, बेहेको दिन पनि आइसक्यो। घर गहना बनाइहाल्नु पर्ने, डिजाइन पनि हेरेकै छैन। पोखरासम्म पुग्नु छ, त्यही भएर म त हतार हतारमा हिँडेको।
4: ल, बिहेको घर गहना बनाउन पोखरा नै जानु पर्छ त। यही दुलेगौडाको बनकेवा चोकमा छ नि विगत 7 वर्षदेखि सञ्चालनमा आएको बनकेवा कालीका सुनचादी पसल हो। त्यहाँ जाऊ न, तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ। अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ। सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र? मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको।
0: हजुर, हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना, विभिन्न राशि अनुसारका पत्थरहरू, अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ। यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ। सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल, दुलेगौडा बनकेवा चोक तनहुँ, प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज। मोबाइल 9846078528 र 9008216142।
20: सुन्न श्रेया, यो चाया पोतो डन्डी फोर एलर्जीले मेरो अनुहार नै।
19: दिदी,
2: रिल्याक्स, मैले यो सबै समस्याको समाधान गर्ने ठाउँ पत्ता लगाइसके।
20: कहाँ?
2: गण्डकी मेडिकल हल।
17: हो, गण्डकी मेडिकल हल। अब छाला सम्बन्धी सबै समस्या अत्याधुनिक मेसिनबाट परीक्षण गरी विशेषज्ञ डाक्टरहरूबाट उपचार र परामर्श गरिने भएकाले चिन्ता लिइरहनु पर्दैन।
2: यहाँ हरेक महिनाको दोस्रो शनिबार छालाको चौरीपन, अनुहारको डन्डीफोर, कोठी, दाग र पेटको धर्स हटाउनु परेमा आर्मी हस्पिटल पोखरा र सान स्किन एन्ड ड्रग्समा कार्यरत वरिष्ठ छाला यौन र सौन्दर्य विशेषज्ञ डाक्टर सुशील कार्की
17: र चौथो शनिबार गण्डकी हस्पिटल र ग्यालेक्सी हस्पिटल पोखरामा कार्यरत नाक कान र घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट उपचार गरिने सहर्ष जानकारी गराइन्छ। साथै प्रत्येक दिन जनरल मेडिसिन सुजन सिग्देलबाट बिरामी परीक्षण, उपचार र ल्याब सेवाको पनि सुविधा रहेको छ।
21: गण्डकी मेडिकल हल, दुलेगौडा, माछा पुस्रे बैङ्कको ठ्याक्कै पारी। सम्पर्क 0635903969, मोबाइल 9840826926।
19: मोबाइल सम्बन्धी सम्पूर्ण सेवा हाम्रो मोबाइल मर्मत तथा प्रशिक्षण केन्द्र दुलेगौडामा।
17: विगत लामो समयदेखि तपाईँहरूको सेवामा समर्पित हाम्रो मोबाइल पसल भएको छ अब फोन बजार। फोन बजार
19: दुलेगौडाको महँगो घर भाडा तिर्न नपर्ने टेक्निसियन पनि आफै भएको हुँदा जुनसुकै सामान अन्य पसलमा भन्दा धेरै सस्तोमा बिक्री गरिन्छ।
22: हामी कहाँ सामसुङ, रेडमी, पोको, ओप्पो, भिभो, रियलमी, नार्जो, आइटेल, कलर, टेक्नो, नोकिया ब्रान्डको सबै सेटहरू अन्त भन्दा सस्तोमा वारेन्टी ग्यारेन्टीको साथ पाइन्छ।
19: मोबाइल सँग सम्बन्धित चार्जर, इयरफोन, डाटा केबल साथै मल्टिप्लग, लाइटका भेराइटी र लाइटको चार्जर, पानी नपस्ने बलियो इन्डियन हाते घडी वारेन्टीका साथ पाइनुका साथै चस्मा पनि पाइन्छ।
22: एनसिएलको हराएको बिग्रेको सिम निकाल्न पोखरा जानु नपर्ने हुँदा डाइरेक्ट हामी नै ओरिजिनल डकुमेन्ट भएमा निकाल्न सकिन्छ। साथै 3G सिमलाई 4G पनि बनाइन्छ र एनटिसी को सिम पनि पाइन्छ। एनसिएल को नयाँ सिम को लागि ओरिजिनल डकुमेन्ट भएमा अनलाइन बाट फोटो नचाहिने गरी निकालिन्छ।
19: अन्त एकचोटि राम्रो होला, एकचोटि सस्तो होला, तर हामी आफ्नै बिल्डिङमा र आफ्नै टेक्निसियन भएको हुँदा घर भाडा र टेक्निसियन खर्च बचत हुने हुँदा सधैँ राम्रो अनि सस्तो हुने प्रतिबद्धता व्यक्त गर्दछौ। सामसुङको मोबाइल किस्ताबन्दीमा चाहिएमा पसलमा सम्पर्क गर्नुहोला। सम्पर्क
17: फोन बजार सिद्धार्थ बैंक र फ्यामिली मेडिकलको बीचमा दुलेगौडा।
23: प्रोपाइटर सुबिल श्रेष्ठ, किम नारायण श्रेष्ठ, मोबाइल 9846656999 छ।
21: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति, शुक्ला गण्डकी 4 पुलचोक, तनहुँ।
24: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतार हिँड्दै?
25: कता हिँड्नु नि, मिलको जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
24: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
25: त्यसो भए कहाँ जाने त कान्छा?
24: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
25: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
26: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
17: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौडा आफ्नै निवासमा।
21: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9556011445 र 9556020745।
27: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: दाई पहिला यो मोबाइल हेर्दिनुहोस् न के भयो भयो फोटो भिडियो नम्बर सबै यसमै थियो एक्कासी बिग्रियो
1: खै दिनुहोस् त ए चिन्ता नगर्नुहोस् तपाईँ द एप्पल सब नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ
0: अनि बन्छ त दाई
1: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ अनि सुन्नुहोस् त
2: द एप्पल सप नोकिया सर्भिस सेन्टर दुलेगौड़ा बस्तीसौनीको ठीक पारिपट्टि
3: सबै ब्रान्डका मोबाइल बिक्री साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्
4: नोट नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्
3: प्रोपाइटर राजन पौडेल मोबाइल 9856062029
5: ए बुढो एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ कहाँ ठिक होला खै मेरो त साह्रै मन डुलेको डुलै भयो
6: लौ के मन डुलाउनु पर्यो होला र सिधै समय कटेजमा बुक गर न टाढा पनि छैन हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिन पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ
5: खाकैमा दिमागलाई भारी गराएछु पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि खै बुढा फोन नम्बर दिनु त बुक गरिहाल्नु पर्यो पालो पाएन भने बर्बाद
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन् साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ
9: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट शुक्ला गण्डकी 9 ढोरबाराही फेरी प्रोपाइटर हरिचन्द्र महत मोबाइल 9825527763 र 9860715
10: र रामचन्द्र महत 9841616878
11: होइन रमिला जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोनी लगाएर हो
5: साँच्चै कि मोहनी नै लगाए कि बुढा मेरो तन मन त्यतै मात्र छ हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त जे हेरे त्यही मोहनी लाउने खालको छ
11: कहाँ बनाएछन् र हो हेर्दा राम्रो भए पनि मजबुत त छैन होला
5: हुन्छ नि खुब पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका अरे न पसाङ्गिएको छ न त धुला नै लागेको छ वर्षौं भयो अरे बनाएको पनि
10: हजुर आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस् तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ सम्पर्क सुदीक्षा फर्निचर उद्योग दुलेगौडा पौवा डाँडा पञ्चमुनि स्कुल माथिपट्टि प्रोपाइटर हरिबहादुर विश्वकर्मा मोबाइल 9811435622
8: के कम्मर दुखाई घुँडा तथा जोर्नी दुखाई गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ
12: अब चिन्ता नगर्नुहोस् भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ
8: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार
12: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार
8: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा
12: खेलकुदका क्रममा

0: लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउण्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
0: दुखाइबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
0: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।
2: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
3: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
2: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
3: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
2: फोन नम्बर 0564143121,
3: मोबाइल 9805678634 र 9701107090।
4: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
5: म्याडम, धुम्रपान भनेको के हो?
4: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवा खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड़ जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
5: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
4: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भपतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6 लाख मानिसको मृत्यु हुने गरेको छ।
5: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
4: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौ, आफू बचौ र अरूलाई पनि बचाऊ।
6: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
7: दिस इज रेडियो ढोर बाराही 103.8 मेगाहर्ज।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रेड कल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहुँ। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335।
2: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारै हुनुहुन्छ, केही समस्या आयो कि क्या हो?
3: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो, जति धोए पनि हिलो जाने होइन।
2: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुनसुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
4: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल, डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा, प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोप्राइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
5: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
6: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने, सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
7: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
5: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
8: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
4: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोप्राइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715
7: र रामचन्द्र महत 9461616878।
9: टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौडा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गर गहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गर गहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोप्राइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।

0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ छ बजेको थाहा खबरमा दिनेश जोशीसँगै जगत भण्डारीको नमस्कार।
1: थाहा खबर थाहा संचार नेटवर्कमा आबद्ध देशका विभिन्न एफएम स्टेशनबाट एकसाथ प्रसारण भइरहेको छ।
0: शुरूमा मुख्य समाचारका शीर्षकहरू।
1: प्रधानमन्त्री शाह पारिवारिक भ्रमणका सिलसिलामा पोखरामा भोलि मुस्ताङ जाने।
0: राष्ट्रपाको पदाधिकारीमा छ जना मनोनित। जिन्जी उबा पुरूषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी। कंग्रेस इतर अदालतमा सानेपाको प्रश्न।
1: गौरीगंज गाउँपालिकाका वडा सचिव शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर। युवक हत्या प्रकरणमा फरार आरोपी मकवानपुरबाट पक्राउ।
0: इरानमाथि प्रतिबन्ध बढ़ाएर समस्या समाधान नहुने चीनको तर्क। कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड़।
1: र टप एन टी ट्वेन्टी सिरिजको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित।
2: उच्च गति, भरपर्दो कनेक्टिभिटी र बलियो नेटवर्कद्वारा संचालित सिमलेस ब्राउजिङ र स्ट्रिमिङका लागि डिश होम इन्टरनेट अत्याधुनिक प्रविधिको नेपालमा पहिलो पटक वर्ल्ड क्लास इन्टरटेनमेन्टको आईपीटीभी सेवा प्रदान गर्ने डिश होम इन्टरनेट नेपालको एकमात्र नेक्स्ट जेनेरेशन वाईफाई 6 प्रविधि भएको वाईफाई 6 राउटरहरूसँग उत्कृष्ट जडान प्रदान गर्ने डिश होम इन्टरनेट साथै इन्टरनेट टीभी र अन्य सेवाहरू सजिलै व्यवस्थित गर्ने एउटा उपयोगी सेल्फ केयर एप माई डिश होम एप।
3: यो हो थाहा संचार नेटवर्क समयको आवाज समयको आवाज।
0: समाचार अब विस्तारमा। प्रधानमन्त्री बालेन्द्र शाह पारिवारिक भ्रमणका सिलसिलामा आज पोखरा पुग्नु भएको छ। उहाँ माछापुस्रे गाउँपालिका 6 अस्थामा स्थित अन्नपूर्ण इको भिलेज रिसोर्टमा बास बस्नुहुने भएको छ। प्रधानमन्त्री शाह अस्थामा आइपुगेको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभयो। प्रधानमन्त्रीको भ्रमणलाई लक्षित गरी जिल्लाको सुरक्षा व्यवस्था चुस्त पारिएको उहाँले बताउनुभयो। स्थानीयवासी शोभाखर अधिकारीले प्रधानमन्त्रीको भ्रमणले अस्थामा बासी खुशी भएको बताउनुभयो। प्रधानमन्त्रीको भ्रमणले यस क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने अस्थामका पर्यटन व्यवसायी नन्दलाल अधिकारीले बताउनुभयो। प्रधानमन्त्री शाह पारिवारिक सदस्यसहित काठमाडौँदेखि स्थल मार्ग हुँदै पोखरा पुग्नु भएको हो। उहाँ भोलि हेलिकप्टर मार्फत मुस्ताङ जाने कार्यक्रम तय भएको छ।
1: राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले पदाधिकारी टीममा 6 जनालाई मनोनित गरेको छ। आज बसेको केन्द्रीय समितिको बैठकले सभापति रवि लामिछानेको प्रस्तावमा उनीहरूलाई मनोनयन गरेको हो। जेएनजी युवा पुरूषोत्तम यादव सहमहामन्त्री बन्नु भएको छ। राष्ट्रपा प्रवक्तामा पूर्व संचार मन्त्री जगदीश खरेल मनोनित हुनुभएको छ। कोषाध्यक्षको जिम्मेवारीमा डाक्टर मनोहर प्रधानलाई दिइएको छ। यस्तै सुरेन्द्र चौधरी र नमिता यादव सह प्रवक्ता मनोनित हुनुभएको छ। सहकोषाध्यक्षमा वसुमाया तामाङ दोहोरिनु भएको छ। मनोनित सबैजना राष्ट्रपाको संस्थापन पक्षका रहेका छन्। वरिष्ठ नेता समेत रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको पक्षबाट मनोनयन भएको छैन। अझै एक उपसभापति र एक महामन्त्रीमा मनोनयन हुन बाँकी रहेको छ। बालेनको तर्फबाट नाम नआएकाले 2 पद रिक्त राखिएका हुन्। राष्ट्रपाले आजै विभिन्न विभाग प्रमुखको नाम पनि टुंग्याएको छ। केन्द्रीय सदस्य मनिष झाका अनुसार पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद न्यौपानेलाई अनुमोदन गरिएको छ। अर्थ विभाग प्रमुखमा पूर्व कोषाध्यक्ष एवं सांसद लिमा अधिकारीलाई तोकिएको छ। पार्टीको प्रशिक्षण विभाग प्रमुखमा हाल कोही नरहेकाले कायम मुकायम जिम्मेवारी महामन्त्री विपिन आचार्यलाई दिइएको छ। पार्टीको प्रशिक्षण विभागको उपप्रमुखमा भने सांसद कमल सुवेदीलाई जिम्मेवारी दिइएको छ। सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरू, जनस्वास्थ्य विभागमा डाक्टर तोसिमा कार्की, पूर्वाधार विभागमा निशा डाँगी, अन्तर्राष्ट्रिय तथा कूटनीतिक विभागमा शिशिर खनाल मनोनित हुनुभएको छ।
0: नेपाली कंग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। पार्टी केन्द्रीय कार्यालय सानिव्यापा आज बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरूङले पार्टीको मर्यादा र विधि मिज्ने जो कोहीलाई विधान बमोजिम कार्यवाहीको दायरामा ल्याउने बताउनुभयो। संयोजक गुरूङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएका अनुशासन उल्लंघन र अन्तर्गतका सम्बन्धमा विभिन्न जिल्लाबाट 754 उजुरी प्राप्त भएका छन्। समितिले हाल ती उजुरीको गम्भीरतापूर्वक छानबिन गरिरहेको र धेरैजसो उजुरीहरू किनारा लाग्ने प्रक्रियामा रहेको उहाँले बताउनुभयो। बैठकपछि संचार कर्मीसँग कुरा गर्दै वहाँले पार्टीको पन्ध्रौं महाधिवेशनको प्रक्रिया शुरू हुनु अघि नै सबै उजुरीको फैसला गरिसक्ने सुनाउनुभयो। समितिले हालैका केही गतिविधिमाथि गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। विशेष गरी डाक्टर शशांक कोइरालाको समय जगतमा भनिएको एक भेला र त्यहाँ पूर्व सभापति शेरबहादुर देउवालाई सभापतिको नेम प्लेट राखेर गरिएको स्वागतका विषयमा समितिले प्रश्न उठाएको छ। समयजक गुरूङले गगन थापा नेतृत्वको कार्यसमिति आधिकारिक रहेको अवस्थामा नक्कली लेटर प्याडको प्रयोग र मर्यादा विपरीतका कार्य स्वीकार्य नहुने प्रश्न पार्नुभयो।
1: कंग्रेसको इतर पक्षले पन्ध्रौं महाधिवेशन रोक्न माग गर्दै लगेको निवेदन दर्ता गर्न सर्वोच्च अदालतले अस्वीकार गरेको छ। आगामी पन्ध्रौं महाधिवेशनको सबै प्रक्रिया तत्काल रोक्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवा र निवर्तमान उपसभापति पूर्णबहादुर खड्काको तर्फबाट वारिस अनुमति लिएर नेता दीपक खड्का र अधिवक्ता श्रवण कुमार श्रेष्ठ आज सर्वोच्च पुग्नु भएको थियो। थप अध्ययन गर्नुपर्ने भन्दै रिट निवेदन दर्ता नभएको जानकारी सर्वोच्च प्रशासनले गराएको छ। यो समूहले विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वलाई अस्वीकार गर्दै यस अघि नै सर्वोच्चमा पुनरावेदन निवेदन दिएको थियो। सर्वोच्च अदालतले उक्त मुद्दामा पुनः सुनवाईको आदेश गरिसकेको छ। अहिले भने एकपक्षीय ढंगले महाधिवेशनको तालिका सार्वजनिक गरेको भन्दै निवेदन पेश गर्न नेताहरू सर्वोच्च गएका थिए। कंग्रेसले आगामी असोज 16 19 गते 15 महाधिवेशनको कार्यतालिका सार्वजनिक गरिसकेको छ।
0: अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापाको गौरीगंज गाउँपालिका वडा नम्बर 1 वडा सचिव अजय कुमार शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र जारी गरिदिने बहानामा सुवाग्राहीसँग 10,000 रूपियाँ घुस लिएको अभियोगमा आयोगले उनीहरू विरूद्ध आज विशेष अदालतमा आरोप पत्र दायर गरेको हो। अख्तियारका प्रवक्ता सुरेश नेउपानेका अनुसार वडा सचिव शाहले नियमानुसार रित पुर्याएर दिनुपर्ने सम्बन्ध विच्छेद दर्ता प्रमाणपत्र उपलब्ध गराउन सेवाग्राहीलाई दुःख हैरानी दिई घुस माग गरेको उजुरी परेको थियो। सोही सूचनाका आधारमा अख्तियारको इटली स्थित कार्यालयबाट खटिएको टोलीले शाहलाई सेवाग्राहीबाट 10,000 रूपियाँ घुस लिइसकेको अवस्थामा पक्रेको हो। अनुसन्धान क्रममा शाहले आफ्नो पद तथा अधिकारको दुरूपयोग गर्दै जानी जानी ढिलासुस्ती गरी दर्ता सहजीकरण गर्ने बहानामा 10,000 रूपियाँ घुस माग गरी लिएको पुष्टि भएको भन्दै मुद्दा दायर गरिएको हो। थाहा संचार नेटवर्कमा थप समाचार बाँकी नै छन्। रेडियो सुन्दै गर्नुहोला।
4: गुणस्तरीय प्लम्बिङको पर्वत नाम
5: मार्बलका सिपिसी प्रडक्टहरू अमेरिकन लाइसेन्स अन्तर्गत उत्पादित, अरू भन्दा 25% बढी प्रेसर वहन गर्न सक्ने क्षमताका साथ 50 वर्ष भन्दा बढी विश्वभरि रुचाइएको एनएसएफ अमेरिकाद्वारा प्रमाणित रोगाड ब्रान्ड, साथै मार्बलका यूपीभीसी प्रडक्टहरू लेड फ्री, यूवी रेसिस्टेन्ट र हाई इम्प्याक्ट स्ट्रेन्थ भएको
6: सुरक्षा घरको साथ जीवन भरको।
7: पानी जीवनको आधार हो, तर स्वच्छ पानी स्वस्थ जीवनको आधार। हिमालयाज अन टप लाङटाङ हिमालको स्वच्छ प्राकृतिक पानी अब तपाईँको हातमा। अन्तर्राष्ट्रिय स्तरको अत्याधुनिक प्रविधिबाट प्रशोधित अन टप ब्रान्डका पानी 500-900 मिलिलिटरका आकर्षक पेट बोतलहरूमा उपलब्ध छ। थप जानकारीका लागि हिमालयाज स्प्रिङ वाटर प्राली नयाँ बानेश्वर काठमाडौँ, फोन 4781-4780-724 वा himalayswater.com.np लगइन गर्नुहोस्।
3: यो हो थाहा संचार नेटवर्क, समयको आवाज, समयको आवाज।
0: हामी थाहा संचार नेटवर्क काठमाडौँबाट बोलिरहेका छौं। थाहा खबर अनलाइनमा thahasanchar.com र thahakhabar.com पनि संसारभर सुन्न सकिन्छ।
1: अब बाँकी समाचार। काठमाडौँको शंखमोल स्थित भ्याली बोइज होस्टेलमा एक युवकको हत्या प्रकरणमा फरार युवक प्रतिम पटेल पक्राउ परेका छन्। काठमाडौँ महानगरपालिका 10 शंखमूलको उक्त होस्टेलमा बस्ने दाङ घोराई उपमहानगरपालिका 17 22 वर्षीय वसन्त काला थोकेको धारिलो हत्या प्रहार गरी हत्या भएको थियो। घटनामा संलग्न शेखर यादवलाई यसअघि नै नियन्त्रणमा लिए अनुसन्धान भइरहेको छ। घटनामा संलग्न पटेल भने फरार भएका थिए। उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको समन्वयमा मकवानपुरको भैंसीबाट पक्राउ गरिएको हो। पक्राउ परेका पटेललाई काठमाडौँ ल्याइँदै गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसएसपी सन्तोष खड्काले जानकारी दिनुभयो।
0: साताको अन्तिम कारोबार दिन आज नेप्से परिसूचक 10.67 अंकले घटेको छ। त्यसै गरी परिसूचक नेप्से 2618 को बिन्दुमा कायम भएको छ। आज कारोबार रकम पनि घट्यो। हिजो 4.40 अर्ब को कारोबार भएको शेयर बजारमा आज 4.16 अर्ब को शेयर मात्रै किनबेच भयो। आज 70 कम्पनीको शेयर मूल्य बढ्दा 198 कम्पनीको शेयर मूल्य घटेको छ भने 10 कम्पनीको शेयर मूल्य स्थिर रह्यो।
1: अब अन्तर्राष्ट्रिय समाचार। इरानमाथि प्रतिबन्ध लगाएर समस्या समाधान नहुने चीनले बताएको छ। चीनले इरानमाथि अमेरिकी प्रतिबन्ध र दबाव बढ़ाएर मध्यपूर्वको द्वन्द समाधान नहुने बताउँदै राजनैतिक तथा कूटनीतिक माध्यमबाट समस्या समाधान गर्नुपर्नेमा जोड़ दिएको हो। अमेरिकाले इरानी अर्थतन्त्रलाई अल्याग्याउन चीन लगायत मुलुकलाई आफ्नो अभियानमा सहभागी हुन आग्रह गरिरहेको बेला चीनको यस्तो धारणा बाहिर आएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी शासनमाथि आर्थिक दबाव बढ़ाउने चेतावनी दिँदै आउनुभयो। ईरानले भने अमेरिकी अभियानलाई आर्थिक आतंकवादको संज्ञा दिँदै आएको छ। ट्रम्पको पछिल्लो चेतावनी बारे आज सोधिएको प्रश्नमा चीनिया विदेश मन्त्रालयका प्रवक्ता लिन जियानले प्रतिबन्ध र दबावले समस्या समाधान गर्न नसक्ने बताउनुभयो। उहाँले सबै सम्बन्धित पक्षलाई जिम्मेवार कदम चाल्दै राजनैतिक तथा कूटनीतिक माध्यमबाट समाधान खोज्न आग्रह गर्नुभयो। अमेरिकी अर्थमन्त्री स्कट वेसेन्टले इरानमाथि आर्थिक दबाव बढ़ाउने नीतिको बचाउ गर्दै चीनलाई पनि अमेरिकी अभियानमा सहभागी हुन आग्रह गर्नुभएको थियो। उहाँले यस विषयमा धेरै कुराकानी निजी रूपमा गर्न उपयुक्त हुने बताउनु भएको थियो। वेसेन्टको भनाईबारे प्रतिक्रिया दिँदै प्रवक्ता लिनले चीनले अन्तर्राष्ट्रिय कानूनको आधार नभएका तथा संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदले अनुमोदन नगरेका एकपक्षीय प्रतिबन्धको विरोध गर्ने स्पष्ट पार्नु भएको हो।
0: अब खेल समाचार। अस्ट्रेलियामा जारी टप एण्ड टी20 सिरिज अन्तर्गत पहिलो खेलमा नेपालको ए टोली 8 विकेटले पराजित भएको छ। आज भएको खेलमा नेपाल एन्टी स्ट्राइक नेपालसँग पराजित भएको हो। नेपालले दिएको 123 रनको लक्ष्य घरेलु टोली एन्टी स्ट्राइकले 15 ओभरमा 2 विकेटको क्षतिमा पूरा गरे। उसका लागि होगेन बिजोमले नट आउट 50 रन र जोर्डन सिल्कले नट आउट 42 रन बनाए। नेपालका पवन श्राफले 2 विकेट लिए। त्यसैगरी घरेलु टोली एन्टी स्ट्राइकले टस जितेर पहिले फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नेपालले 8 विकेटको क्षतिमा 122 रन बनाएको थियो। नेपालका लागि पवन श्राफले 41 रन बनाए। लोकेश बमले 16, नारायण जोशीले 15 र कप्तान अनिल शाहले 14 रनको योगदान गरे। बोलिङमा एन्टीका हमीश मार्टिनले 3 विकेट लिए। आज शुरू भएको सिरिजमा नेपालले भोलि बंगलादेशलाई पर्फर्मेन्स र भदौ 8मा होबार्ट हरिकेन्स एकाडेमीसँग खेल्नेछ। साँझ 6 बजेको थाहा खबर सकिने लाग्यो। जाँदा जाँदै मुख्य समाचारका शीर्षक फेरि एकपटक।
1: प्रधानमन्त्री शाह पारिवारिक भ्रमणका सिलसिलामा पोखरामा भोलि मुस्ताङ जाने।
0: रासोपाको पदाधिकारीमा 6 जना मनोनित। जेएनजी युवा पुरूषोत्तम यादवलाई सहमहामन्त्रीको जिम्मेवारी। कंग्रेस इतर अदालतमा तर रिट दर्ता भएन। सानेपाको प्रश्न।
1: गौरीगंज गाउँपालिकाका वडा सचिव शाह विरूद्ध भ्रष्टाचार मुद्दा दायर। युवक हत्या प्रकरणमा फरार आरोपी मकवानपुरबाट पक्राउ।
0: इरानमाथि प्रतिबन्ध बढ़ाएर समस्या समाधान नहुने चीनको तर्क। कूटनीतिक माध्यमबाट समाधान गर्नुपर्नेमा जोड़।
1: र टप एण्ड टी20 सिरिजको पहिलो खेलमा नेपाल एन्टी स्ट्राइकसँग 8 विकेटले पराजित।
0: थाहा संचार नेटवर्कले काठमाडौँमा तयार पारेको साँझ 6 बजेको थाहा खबर सकियो। दिनेश र जगत विदा हुन्छौ। नमस्कार।
8: ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। 30 को दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै? मेरो त साह्रै मन डुलेको डुलै भयो।
9: लौ, के मन डुलाउनु पर्यो होला र? सिधै समय कटेजमा बुक गर न। टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसैमाथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
10: अनि साना नानी बाबुदेखि ठूला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन्छ।
8: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त। बुक गरिहाल्नु पर्यो, पालो पाएन भने बर्बाद।
11: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
10: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेरी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860715 र रामचन्द्र महत 9461168778। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए, नयाँ युग सँगै नयाँ प्रविधि। कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ग्लुकोड लेन्स, हाइपोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोपाइटर पासा राजु, मोबाइल 9806613195 र 9847153068।
12: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने, के भए दाई, पैसा भएपछि नि के को तनाव हो र? हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
13: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छानामुनि पाइन्छ। उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाता, सिपिभीसी, पिभीसी पाइप, पेन्स तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0654142636, मोबाइल 9560878302 र 9460878302।
11: बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको।
14: कक्षा 12 उत्तीर्ण हुन सफल, सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिटका लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
14: छुटका दायराहरू,
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
14: 3.4 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा सो भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
14: थप जानकारीका लागि सम्पर्क 0655714479, मोबाइल 9560662665 र 9468064145।

0: connect your dream, connect your future, still connect your heart.
1: Connect Australian Education and Visa Services. शुक्ला गण्डकी चार तुलेगौडा वाक इन डिपार्टमेन्ट भवन सँगै मोबाइल 9856324093 र 9856380073।
2: कान्छे भोलि घर पूजा गर्नु पर्ने, कलेजबाट फर्कदा पूजा सामग्री लिएर आऊ है।
3: हस् मम्मी, नयाँ घरमा फूल रोप्न गमलाहरू पनि ल्याउने भन्नुभएको होइन?
2: हुन्छ हुन्छ, तर पाएसम्म माटोकै गमला राम्रो भन्छन्। कति पाइन्छ र?
3: पाइन्छ नि, दुलेगोडाको सेन्सीका पूजा सामग्री पसलमा हजुरले भन्नुभएको सबै कुरा आइपुग्छ, चिन्तै नगर्नु न।
4: हजुर, हामी कहाँ रुद्र

0: 103.8 अन्तर्मनको आवाज।
1: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईँलाई सताइरहेको छ?
2: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले सुखला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
1: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
2: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
1: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
2: खेलकुदका क्रममा लाग्ने चोट पटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेशन पछिको एक्सरसाइज थेरापी,
1: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
2: दुखाईबाट मुक्ति, सक्रिय जीवनको सुरुवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
1: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 98461969769 र 98461564।
2: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, सुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि।

नमस्ते अनि स्वागत छ कार्यक्रम स्कूल कलेजमा। तपाईँ हामीलाई रेडियो ढोरबाराही 103.8 मेगाहर्ज अन्तर्मनका आवाज साथै इन्टरनेट अनलाइन मार्फत हाम्रो वेबसाइट www.radiodhurbarahi.com.np लगइन गरेर पनि विश्वभर एकैसाथ सुन्न सक्नुहुन्छ। कार्यक्रम स्कूल कलेजमा हरेक हप्ताको शुक्रबार बेलुकी 6 बजेको थाहा खबर पछि 7 बजेसम्म सुन्न सक्नुहुन्छ भने यस कार्यक्रममा रहेर विद्यार्थी भाइ बहिनी भित्र लुकेर रहेको प्रतिभा अन्तर्निहित प्रतिभा प्रस्फुटन गराउने उद्देश्य सहित उनीहरूसँग गरिएको रमाइलो कुराकानी प्रस्तुत गर्छौ। यस कार्यक्रमलाई निरन्तरता दिँदै आजको श्रृंखला तयार गर्नको लागि म कार्यक्रम प्रस्तुता अनु मल्ल रहेको छु। शुक्ला गण्डकी नगरपालिका 6 भुरुङ्गेमा अवस्थित सूर्योदय इङ्ग्लिस बोर्डिङ विद्यालयमा कार्यक्रम अन्तिमसम्म सुनेर साथ दिनुहोला। अहिले भने भाइ बहिनीसँगको कुराकानी तर्फ लागौ है त।

0: comparable to understand their others. If people can understand each other, they will be until thus education can promote national unity in order to uplift the degree of awareness of the society. Education plays a prime role. It makes all the people conscious. They will not follow old dead and evil traditional education. People can reform the society. They can understand what is right and what is wrong. They can save good traditional. Thank you. Education is important भन्ने अघि नै हाम्रो साथीले पनि भन्नुभएको छ. पक्कै पनि शिक्षा चाहिँ एकदमै महत्त्वपूर्ण छ. त्यसैले मेहनत गरेर पढ्नु होला. थ्याङ्क यू सो मच.
1: हजुर, हामीसँग धेरैजना भाइ बहिनीहरू हुनुहुन्छ र सबै कक्षा आठबाट हुनुहुन्छ भने विद्यार्थी भाइ बहिनीहरूले आफ्नो ट्यालेन्ट राखिराख्नु भएको छ. रेडियो प्रोग्राम सुन्दै हुनुहुन्छ भने प्रोग्राम रहेको छ स्कुल कलेजमा र अहिलेको लागि भने हामीसँग कुराकानी गर्न एकजना बहिनी हुनुहुन्छ, उहाँसँगको कुराकानी तर्फबाट हामी अगाडि बढ्दैछौ. नमस्कार, स्वागत छ यहाँलाई प्रोग्राम स्कुल कलेजमा.
2: नमस्कार, धन्यवाद.
1: अनि हजुरको शुभ नाम के हो नि? प्रार्थना आले. तपाईँ सन्चै आरामै हुनुहुन्छ?
2: हजुर.
1: अनि आज हामीलाई चाहिँ के सुनाउँदै हुनुहुन्छ?
2: आज मैले रोबोटिक भाइरस रियालिटीको बारेमा भन्छु.
1: रोबोटिक भनेर ट्याक्क वर्ड सुन्ने बित्तिकै तपाईँले रोबोट चाहिँ देख्नु भएको छ त रियलमा? रियलमा चाहिँ देख्नु भएको छैन. अनि एउटा रोबोट फिल्म छ नि, हेर्नु भएको छ? फिल्म पनि हेर्नु भएको छैन. अनि तपाईँलाई रोबोट भन्ने बित्तिकै कस्तो इमेजिनेसन आउँछ?
2: रोबोट भनेको चाहिँ अब मलाई इमेजिन लाग्छ कि आफै काम गर्ने जस्तो लाग्छ.
1: आफै काम गरिदिने हो जस्तो लाग्छ है. अनि भन्छ नि रोबोटले चाहिँ छिटो काम गर्नुपर्छ भनेर कसैले भन्नुभएको सुन्नु भएको छ कि छैन? सुन्नु भएको छैन है. ल ठिकै छ, यो कुराकानी हामी गर्दै गर्छौँ. अहिलेको लागि भने तपाईँको ट्यालेन्ट राख्न सक्नुहुन्छ. रेडी हुनुहुन्छ? ल सुरु गरिदिनुहोस्.
2: Nowadays, robots are becoming good friends of human beings. They help human is virus fields. Actually, robots are computer-controlled machines which help humans in doing virus works. Robots help human in doing risky jobs like disturbing jobs, handling toxins, substances, lifting heavy loads, etc. Robots are designed by combining the knowledge of virus fields such as physical engineering, computer science, mathematics, etc. Use of the robots. One number, robots are used in dangerous environments such as detection and observation of radioactive element. Number two, robots are used to carry out risk jobs like bomb disposing, reuse of people transferred in dangerous place, etc. Number three, they are used in lifting loads in manufacturing, interesting, grinding the materials, etc. Number four, they are used to carry out experiments in space, underwater, and at very high temperature where human life is not possible. मैले चाहिँ आफ्नो ट्यालेन्ट राखिसकेको छु. अब हजुरले चाहिँ आफ्नो ट्यालेन्ट चाहिँ राख्न नभुल्नु होला. धन्यवाद.
3: नमस्कार, मेरो नाम प्रमिश
4: थापा. नमस्कार, मेरो नाम सङ्गम भाषा.
5: हामी कक्षा आठबाट हौ. आज हामी हजुरहरूलाई जीके क्वेशन सुनाउँदैछौँ.
6: म रोहन, म आज जीके क्वेशन राख्दैछु.
3: म प्रमिश.
4: म सङ्गम. हामी दुवैजना मिलेर साथी रोहनले राखेको जीके क्वेशनको जवाब दिनेछौँ.
6: यो संविधान कहिले जारी भएको हो?
3: 72/68 गते.
6: सही जवाब. नेपालको संविधान प्रमाणीकरण गर्ने पहिलो राष्ट्रपति को हुन्?
4: डाक्टर राम बहादुर यादव.
6: सही जवाब. यस संविधानमा कतिवटा मौलिक हकको व्यवस्था गरेको छ?
4: 31
6: सही जवाब. संविधानको कुन धारामा समानताको हक उल्लेख रहेको छ?
4: 18
6: सही जवाब. नेपालको संविधानको पहिलो संशोधन कहिले भएको थियो?
4: फागुन 16 गते. गर्मीको समयमा विशेष आफ्नो स्वास्थ्यको ख्याल राख्नु होला, लामखुट्टेको टोकाइबाट बस्नु होला, बाहिर हिँड्दा छाता बोक्नु होला, पर्याप्त मात्रामा पानी पिउनु होला,
3: राम्रोसँग मेहनत गरेर पढ्नु, बाबा आमा टिचरले भनेको मान्नु होला, कार्यहरू समयमा सक्नु,
6: बाटो काट्दा जेब्रा क्रसिङको प्रयोग गर्नु होला।
7: Good morning everyone, I am Pramita Thapa from class 8. I am very happy to be speaking on this radio program. Today I would like to talk about the importance of kindness. Kindness is a simple act, but it can make a big difference in someone's life. Helping a friend, respecting others, speaking politely and supporting those in need are all examples of kindness. Kindness makes our homes, so schools, and communities happier and more peaceful. In today's busy world, people often forget how it is to care for one another. A small act of kindness can bring a smile to someone's face and make their day better. Therefore, let us all try to be kind, respectful, and helpful every day. Thank you. No matter what challenges you face, keep moving forward with confidence and hope. Your hard work today can create a better tomorrow. And always remember, be kind to yourself and others. Kindness can brighten someone's day.
3: Thank you.

0: आजको श्रृंखला तयार गर्नको लागि हामी रहेका थियौं शुक्ला गण्डकी छ भुरुङ्गेमा अवस्थित सूर्यदय इंग्लिश बोर्डिङ स्कूलमा र यस विद्यालयमा अध्ययन गर्ने भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभालाई हामीले कार्यक्रममा स्थान दियौं भने फेरि पनि अर्को हप्ता यसरी नै भाइ बहिनीसँगको रमाइलो कुराकानीको साथमा उनीहरूको प्रतिभा लिएर त हाम्रो पुनः भेट हुने नै छ। कार्यक्रम के कस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि दिँदै गर्नुहोला अनि सुन्दै गर्नुहोला प्रोग्राम स्कूल कलेज। नमस्कार।
1: भर्ना खुल्यो।
2: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
2: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
2: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
2: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थी मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था
2: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी 17 कक्षा सञ्चालन हुने
2: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0 65 571 240
3: सधैँ पसलबाट बोरा घिसारिया छ खाछ कहिले कसो त अलि मिठो चामलको भात खाएर मुख फेर्न पाए नि हुन्थ्यो नि बुहारी
4: आज मैले बुलबुले बाराई राइस मिलबाट चामल ल्याएको छु नि बा त्यहाँ त सावित्री जीरा सावा जेठो बुढो पहेले अनि लोकल धान आँखै अगाडि कुटेर बिक्री हुँदो रहेछ नि कति मान्छे जाँदो रहेछन्
3: ए हो र ल त ल
5: आफ्नै मिलबाट आँखै अगाडि तोरी र तिल पेलेर स्वच्छ खारे तेल र पिना उत्पादन तथा बिक्री गरिन्छ साथै विभिन्न प्रजातिका धानको स्वादिष्ट चामल चाहिएमा हामीलाई सम्झनुहोस् साथै तेल पनि पेलिन्छ होम डेलिभरीको पनि व्यवस्था छ सम्पर्क भुलभुले बाराही राइस मिल गाछे पानी पेट्रोल पम्प अगाडि प्रोपाइटर अर्जुन लम्साल फोन 0564142 र 98560-21692
6: साइली आमा प्रकाश दाईको फर्निचर पसल सरेको छ है झुकिनु होला नि
7: हो र फेरि कहाँ सारेछन् बाबुले पसल
6: बिपी चोकमै हो पहिलाको ठाउँ भन्दा एक घरमाथि टिबिया सोरुम थियो नि हो त्यही घरमा नयाँ व्यवस्थापन र थप सेवा सुविधा सहित सरेको छ नि
7: ए ल ल
8: तपाईँ पनि झुक्किनु होला नि याद राख्नुहोस् गण्डकी सिसा पसल एन्ड फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 दुलेगौडा बिपी चोक
6: प्रोपाइटर थान प्रकाश नेउपाने 98560-33878 प्रशान्त नेउपाने 98460-26925
1: पसल सरेको सूचना शुक्ला गण्डकी 4 दुलेगौडामा विगत 28 वर्षदेखि सञ्चालनमा रहेको ओम एम आभूषण उद्योग पहिला भएको ठाउँबाट अहिले भीमसेन मन्दिर दुलेगौडाबाट भित्र गल्ली अजम्बरी इन्टरप्राइजेस नजिकै थप सेवा सुविधाको साथ सरेको सम्पूर्णमा जानकारी गराउँदछौ प्रोपाइटर मीन बहादुर सुनार 98253-9922 98058-28008 र 98460-69246
9: 103.8 अन्तर्मनको आवाज
10: स्टुडियो अहिले साँझको 7 बज्यो टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्प पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो गर गहना नया गहना संग साठ फेर पनी गरीन प्रोपाइटर बाजीराम सुनार विनोद सुनार मोबाइल 98160 95301।
11: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार
12: धोरबाराही हाइलाइट्सको साथमा
13: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस दुलेगौडा बीपी चोक
12: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस् सम्पर्क 98461493004।
14: नमस्कार, रेडियो धोरबाराही 103.8 मेगाहर्ज को साझा 7 बजेको धोरबाराही हेडलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभर एकसाथ सुन्दै हुनुहुन्छ। धोरबाराही हेडलाइट शुरू गरौं आजका प्रमुख समाचारहरूबाट।

0: प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणका क्रममा कास्कीको अस्थाममा भोलि मुस्ताङ पुग्ने एक वर्षको अवधिमा 115 मिटर सड़क कालोपत्रे गरिएको गण्डकी प्रदेश सरकारको दावी। कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर पक्षको अपील। पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता र कार्यकर्तामाथि कार्यवाही गर्ने अनुशासन समितिको चेतावनी। शुक्ला गण्डकी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न। बढ़दो बेरुजू र लाल पूर्जाको प्रक्रियाबारे नगरवासीको चासो। नगरको विकासमा प्रतिबद्ध भएर लागि परेको मेयर र उपमेयरको भनाई। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई उपचार पश्चात फेरि जेलमै पठाउने निर्णय। र अर्को महिनाका लागि तय भएको भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि स्थगित। अब पूरा समाचार सुन्नुहोस्। प्रधानमन्त्री बालेन्द्र शाह निजी भ्रमणको सिलसिलामा आज पोखरा आइपुग्नु भएको छ। वहाँ आज माछापुस्रे गाउँपालिका छ अस्थाममा रहेको एक रिसोर्टमा बास बस्नुहुनेछ। प्रधानमन्त्री शाह पोखरा पुगेसँगै जिल्लाको सुरक्षा व्यवस्था थप चुस्त दुरूस्त पारिएको कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगद बरालले जानकारी दिनुभयो। शाहको यो पारिवारिक भ्रमण भएकाले अन्य कुनै औपचारिक कार्यक्रम तय भएको छैन। प्रधानमन्त्रीको भ्रमणले अस्ताम क्षेत्रको पर्यटन प्रवर्धनमा महत्वपूर्ण टेवा पुग्ने र त्यहाँको पर्यटन व्यवसायी नन्दलाल अधिकारीले जानकारी दिनुभयो। प्रधानमन्त्री शाह आज बिहान परिवारका सदस्यसहित काठमाण्डुबाट सड़क मार्ग हुँदै पोखरा पुग्नु भएको हो। वहाँ भोलि मुस्ताङ जाने कार्यक्रम रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले शाहको यो भ्रमण निजी रहेको जनाएको छ। सत्तारूढ़ दल राष्ट्रिय स्वतन्त्र पार्टी राष्ट्रपाले सचिवालय विस्तार गरेको छ। पार्टीको केन्द्रीय कार्यालय वनस्थली काठमाण्डुमा आज बसेको केन्द्रीय समितिको बैठकले 11 जनालाई मनोनित गर्दै सचिवालय विस्तार गरेको पार्टीका केन्द्रीय सदस्य मनिष झाले जानकारी दिनुभयो। उहाँका अनुसार पार्टीका सभापति रवि लामी छानेको प्रस्तावमा बैठकबाट शिशिर खनाल, गणेश पराजुले, विराज भक्त श्रेष्ठ, कविन्द्र बुर्लाकोटी, लीमा अधिकारी, दीपक राज बोहरा, समीक्षा बास्कोटा, शिव नेपाली, इन्दिरा राणा मगर, मनिष झार, पुरूषोत्तम यादव सचिवालय सदस्यमा मनोनित हुनुभएको छ। पार्टी प्रवक्ताको जिम्मेवारी सांसद एवं पूर्व सूचना तथा संचार मन्त्री जगदीश खरेलले पाउनु भएको छ। पार्टीको संगठन विभाग प्रमुखमा केन्द्रीय सदस्य प्रमोद नेउपाने अनुमोदन हुनुभयो। त्यस्तै सह महामन्त्रीमा पुरूषोत्तम यादव मनोनित हुनुभएको छ। केन्द्रीय सदस्य झाका अनुसार बैठकले कोषाध्यक्षमा डाक्टर मनोहर प्रधान, सह कोषाध्यक्षमा वसुमाया तामाङ र सह प्रवक्तामा नमिता यादव तथा सुरेन्द्र चौधरीलाई मनोनित गरेको छ। यद्यपि पार्टी केन्द्रीय समितिले अझै पूर्णता पाएको छैन। नेपाली कांग्रेसको संस्थापन इतर समूहले विवादका बीचमा घोषणा गरिएको महाधिवेशन प्रक्रियामा सहभागी नहुन अपील गरेको छ। इतर समूहको संयोजन गरिरहनुभएका संयोजक डाक्टर शशांक कोइरालाले आज विज्ञप्ति नै जारी गरेर पार्टीका सबै तहका समिति पदाधिकारी र सदस्यहरूसँग क्रियाशील सदस्यहरूलाई सहभागी नहुन अपील गर्नुभएको हो। पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा विशेष महाधिवेशन पक्षले 15 महाधिवेशन गर्ने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको भन्दै इतर समूहले आपत्ति जनाएको छ। विज्ञप्ति पूर्व सभापति शेरबहादुर देउवा र पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विज्ञप्ति अनुसार उहाँहरूले सर्वोच्चको डिभिजन बेन्चको निर्णय विरूद्ध पुनरावलोकनका लागि निवेदन दिएको र पूर्ण इजलासबाट पुनरावेदनको अनुमति समेत पाइसकेको उल्लेख गरिएको छ। नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता र कार्यकर्तामाथि कार्यवाही गर्ने चेतावनी दिएको छ। शुक्रबार आज पार्टीको केन्द्रीय कार्यालय सानेपामा बसेको समितिको बैठकका क्रममा संयोजक तारामान गुरूङले पार्टीको मर्यादा र विधि मिच्ने जो कोहीलाई कार्यवाही गर्ने बताउनुभयो। संयोजक गुरूङका अनुसार गत आम निर्वाचनका क्रममा पार्टीभित्र भएको अनुशासन उल्लंघन र अन्तर्घातको सम्बन्धमा विभिन्न जिल्लाबाट 754 उजुरी प्राप्त भएका छन्। उहाँले हाल ती उजुरी बारे छानबिन गरिरहेको जानकारी दिनुभयो। गुरूङले पार्टीको 15 महाधिवेशनको प्रक्रिया शुरू हुनु अगाडि नै सबै उजुरीको फैसला गरिसक्ने बताउनु भएको छ। समितिले हालकै केही गतिविधिमाथि पनि गम्भीर ध्यान आकर्षण भएको जानकारी दिएको छ। चार दिन पछाडि बस्ने गरी राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। आज राष्ट्रिय सभाको बैठक स्थगित गर्दै सभाका अध्यक्ष नारायण प्रसाद दाहालले अर्को बैठक यही भदौको 9 गते बस्ने जानकारी दिनुभयो। आजको बैठकमा प्रधानमन्त्री बालेन्द्र शाहको तर्फबाट कानून न्याय तथा संसदीय मामिला मन्त्री सुविता गौतमले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त नेपाल विशेष सेवा ऐन 2042 को साबिकको व्यवस्था जोगाउने सम्बन्धी विधेयक प्रस्तुत गर्नुभयो। सभामा यी विधेयकमाथि छलफल भएको छ। छलफल पछाडि सभाले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ। यो सँगै सांसदहरूका लागि संशोधन राख्ने समय पनि खुल्ला गरिएको छ। नेपाली कंग्रेसका सांसद पदम बहादुर परियारले गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पालन नभएको बताउनु भएको छ। आज राष्ट्रिय सभाको बैठकमा बोल्दै सांसद परियारले सो कुरा बताउनु भएको हो। काठमाडौँको त्रिपुरेश्वर स्थित राजधानी विभाग अगाडि आत्मदाहको प्रयास गर्नुभएका मोगुका गणेश नेपालीको उपचारको क्रममा निधन भएको थियो। उहाँको परिवारसँग नेपाल सरकार र काठमाडौँ महानगरपालिकाले असारको 28 गते 9 बुधी सहमति गरेको थियो। उक्त सहमति पछाडि परिवारले सब बुझ्न सहमति जनाएका थिए। गण्डकी प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयले आर्थिक वर्ष 2082-83 115 किलोमिटर सड़क कालोपत्री गरेको जनाएको छ। मन्त्रालयले पोखरामा सार्वजनिक गरेको वार्षिक प्रगति विवरण अनुसार सूर्यवद्दीमा 22 वटा सड़क र पुल तथा 9 वटा झलुङ्गे पुल निर्माण सम्पन्न भएको समेत दावी गरेको छ। मन्त्रालयले एक वर्षको अवधिमा भएको विकास निर्माण र प्रशासनिक सुधारको कार्यलाई समेटेर प्रगति विवरण सार्वजनिक गरेको हो। सड़क पिच गर्ने कार्यमा कास्की जिल्ला सबैभन्दा अगाडि देखिएको छ। कास्कीमा 27 किलोमिटर सड़क कालोपत्री भएको छ। त्यस्तै गरी तनहुमा 22 किलोमिटर र लमजुङमा 17 किलोमिटर सड़क पिच गरिएको छ। नवलपुरमा 10 किलोमिटर कालोपत्री भएको छ भने स्याङ्जा जिल्लामा 10 किलोमिटर सड़क पिच भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख गरिएको छ। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीको घिउ संयुक्त अरब इमिरेट्स यूएईको दुबईमा निर्यात हुन थालेको छ। डीडीसीले पहिलो चरणमा झण्डै 5.5 लाख रूपियाँ बराबरको घिउ दुबई पठाएको हो। डीडीसीका सूचना अधिकारी नीलकण्ठ गौतमका अनुसार निजी क्षेत्रको कम्पनी रातु र चन्द्र सूर्य इन्टरनेशनलसँग भएको सम्झौता अनुसार पहिलो चरणमा घिउ दुबई निर्यात गरिएको हो। दुबईमा मातृभूमि प्राइभेट लिमिटेडले घिउको बजार व्यवस्थापन गर्नेछ। वर्षमा न्यूनतम 50,000 किलो घिउ निर्यात गर्ने गरेर दुग्ध विकास संस्थान तथा रातु र चन्द्र सूर्य कम्पनीसँग सम्झौता भएको थियो। अरू केही देशमा डीडीसीको घिउ यसअगाडि निर्यात हुँदै आएकोमा दुबईमा आज पहिलो पटक पठाइएको गौतमले बताउनुभयो। यसअगाडि प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो सामाजिक सञ्जालमा डीडीसीको उत्पादन प्रवर्धन गर्दै पोस्ट गरेपछि उपभोक्ताको चासो थप बढ़ेको थियो। बञ्चरी डाँडा फोहोर व्यवस्थापनको विषयमा छलफल गर्न आज सिंहदरबारमा भएको कार्यक्रममा सांसद आशिका तामाङ र पालिकाका जनप्रतिनिधि बीच चर्काचर्की भएको छ। संचार मन्त्री विक्रम तिमल सेनाले काठमाडौँ उपत्यका सहित प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग छलफल आयोजना गर्नुभएको थियो। यो छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तामाङ पनि सहभागी हुनुभएको थियो। बञ्चरी डाँडाको विषयलाई लिएर उहाँहरूबीच चर्काचर्की भयो। तामाङले बञ्चरी डाँडामा फोहोर लैजान नदिने चेतावनी सहित छलफल छोडेर हिँड्नु भएको थियो। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्ष 2083-84 बजेटमा भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गतको ऐन नियम कार्यविधि निर्देशिका र मापदण्ड तर्जुमाका लागि प्रारम्भिक रूपमा 7 लाख रूपियाँ विनियोजन गरेको बताउनु भएको छ। राष्ट्रिय सभाको शुक्रबारको बैठकमा बोल्दै अर्थमन्त्री वाग्लेले मन्त्रालय तथा अन्तर्गतको आयोग विभाग कार्यालय र समितिहरूका लागि उक्त रकम विनियोजन गरेको स्पष्ट पार्नुभयो। उहाँले यो प्रारम्भिक विनियोजन मात्र भएको उल्लेख गर्दै आवश्यकता अनुसार सम्बन्धित मन्त्रालयले रकमान्तर गर्न सक्ने सुविधा रहेको पनि बताउनु भएको छ। सरकारले सरकारी निकायबाट हुने खरिद तथा कार्यालय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री र मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता एमराज अर्यालले स्थानीय सिप र उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरिदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा हुने बैठक तथा समारोहमा कोसेली उपहार सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमा नै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको छ। स्वदेशी वस्तु र सेवाको प्रयोग तथा उत्पादन सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाको आर्थिक वर्ष 82-83 को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। शुक्ला गण्डकी नगरपालिकाको आयोजना तथा शुक्ला गण्डकी पत्रकार मञ्चको समन्वयमा नगरसभाको हलमा आयोजना गरिएको सार्वजनिक सुनवाईमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौतिक पूर्वाधारको प्रगति र नगरपालिकाले हासिल गरेको उपलब्धिबारे जानकारी दिइएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको छ। सार्वजनिक सुनवाईमा सहभागी नागरिकहरूले भने नगरपालिकामा बढ्दै गएको बेरोजगारीबारे गम्भीर चासो व्यक्त गर्नुभएको छ। नागरिक समाज शुक्ला गण्डकीका अध्यक्ष उमननाथ पाठक, राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका सभापति हरि खड्का, स्थानीय मणि पौडेल, मोतीराज गुरूङ र राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका सभापति हरि खड्का लगायतले बेरुजु न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न गर्नुभएको हो। यस्तै स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लाल पूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका थिए। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न अनुरोध गरेका छन्। सहभागीहरूले विशेष कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य, शिक्षा क्षेत्रमा देखिएको समस्या र अनियमिततालाई सुधार गर्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका थिए। कार्यक्रममा नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख कुम्बहादुर विका राजु लगायतले सहभागी नागरिकको प्रश्नको जवाफ दिनुभएको थियो। शुक्ला गण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुझावबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अगाडि बढ़नु पर्नेमा जोड़ दिएका थिए। तपाईं यति बेला साँझ 7 बजेको ध्रुवारही हाइलाइट सुनिरहनु भएको छ। खबरको सिलसिला अझै जारी छ, हामी सँगै रहनुहोला।
1: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफूखुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। यदि कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची: युरिया प्रति केजी ₹22-23, डीएपी ₹49-50 र पोटास ₹38-39। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका, तनहुँ।
2: दुलेगोडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
3: ए, मलाई मात्र हो कि भनेको? तपाईँलाई पनि त्यस्तै पो हुन्छ। आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
2: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो, दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
4: मम्मी, भोक लाग्यो, खाजा खाम न।
3: नानु, बाबालाई भन न आज बाहिरको खाजा खाम भनेर।
4: हस् मम्मी।
1: मैले सुने छोरी, ल जाम हिँड।
3: सुन्नुहोस् न, खाजा खान त बिजी मम्मा हाउसमै जाउँ है। त्यहाँ त स्वस्थ किसिमका खाजाका परिकार पाइनुको साथै स्वच्छ, सफा र सस्तो मूल्यमा खाजा पाइन्छ अरे नि।
1: हजुर, स्वदेशी उत्पादनको प्रयोग र व्यापार, नेपाली किसानकै उत्पादन हाम्रो परिकार।
3: हजुर, हामी कहाँ आटाको पिठोबाट बनाइएका मोमो पाइनुका साथै सुकुटी, छोइला, ड्राई सेकुवा, चिकन, चिकन विन्स, चिकन छोइला, पाङ्रा फ्राई साथै कोदो कोला र छ्याङ समेत उपलब्ध छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ। फोन 9008828144। प्रोप्राइटर कृष्ण कुमार श्रेष्ठ,
1: बीजी मोमो हाउस, दुलेगौंडा, हेल्थ पोस्ट चोकबाट 100 मिटर भित्र, मगर समाज भवन नजिकै।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर।
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला आईभीएफ तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध।
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0654142333, मोबाइल 9968168887।
8: टिकुली माया, आज पनि एउटा कुरा मान न भाइ, चाडबाड आउन लाग्यो, पोखरातिर जाऊ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
9: यति किने हुन्न र, तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
8: हो र, कहाँ छ र त्यस्तो?
9: दुलेगौंडामा छ, कालिका फेन्सी स्टोर।
7: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी, टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
5: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
7: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
5: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
7: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
10: ल, किन हो हाम्री दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त?
11: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
10: बजारै भरि फ्रेस हाउस त जहाँबाट ल्याए पनि हुन्छ भो, खेको चिन्ता लिनु भएको छ यो दिदीले।
12: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
10: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
7: शुक्ला गण्डकी फ्रेस हाउस, दुलेगौंडा, तनहुँ, पञ्चमुनि स्कूलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा, शाखा पसल दुलेगौंडा भित्री बजार, साङ्लीला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अन्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: प्रोपाइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 9556062136 र 9151166136।
0: विश्रामपछि पुनः स्वागत छ ढोरबाराही हाइलाइट्समा। अब बाँकी समाचारहरू। तनहुमा आर्टिफिसियल इन्टेलिजेन्स प्रविधियुक्त एक्सरे मेसिनको प्रयोगले क्षयरोगका बिरामी पहिचानमा ठूलो सफलता हासिल भएको छ। आधुनिक प्रविधिको प्रयोग र नियमित स्वास्थ्य शिविरले गर्दा जिल्लाका दुर्गम तथा ग्रामीण क्षेत्रसम्म पुगेर लुकेर रहेका क्षयरोगीहरू पत्ता लगाउन सहज भएको हो। तनहुका विभिन्न 8 क्षेत्रमा सञ्चालन गरिएको एआई प्रविधियुक्त एक्सरे स्क्रिनिङ शिविर मार्फत 180 जना क्षयरोगका संक्रमण पुष्टि भएका छन्। क्षयरोगी पहिचान अभियान अन्तर्गत गरिएको कार्यक्रममा सो संख्या फेला परेको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुले जनाएको छ। कार्यालयका अनुसार शिविरमा कुल 3012 जनाको छातीको एक्सरे परीक्षण भएको थियो। परीक्षणका क्रममा व्यास नगरपालिकाको केशवटार स्वास्थ्य चौकी क्षेत्रमा मात्रै 1445 जनाको जाँच गर्दा सबैभन्दा बढ़ी 96 जनामा क्षयरोग पत्ता लागेको थियो। त्यस्तै भानु नगरपालिकाको स्वास्थ्य चौकीमा 339 जनाको परीक्षण गर्दा 43, घिरिङको सुनधारा स्वास्थ्य चौकीमा 548 जनाको परीक्षण गर्दा 23, रिसिङको मौरीवास आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य सेवा केन्द्रमा 326 जनामा परीक्षण गर्दा 19 जनामा क्षयरोग पुष्टि भएको छ। यस्तै देवघाटको कोटा स्वास्थ्य चौकीमा 334 जनाको परीक्षण गर्दा 14, देवघाटको धर्मार्थ अस्पतालमा 340 जनाको जाँच गर्दा 6 जना, आबु खैरणीको 1700 आधारभूत स्वास्थ्य चौकी स्वास्थ्य केन्द्रमा 490 जनाको जाँच गर्दा 9 जना र ब्यासको 4 कुनै आधारभूत स्वास्थ्य केन्द्रमा 122 जनाको जाँच गर्दा 9 जनामा क्षयरोग संक्रमण पुष्टि भएको जनाइएको छ। निर्वाचन आयोगले मतदाता नामावली अध्यावधिक गर्न अनुरोध गरेको छ। आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार मतदाता नामावलीलाई शुद्ध अध्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्ने कार्य गर्दै आएको हो। यही बमोजिम मौजूदा मतदाता नामावली अध्यावधिक गर्ने प्रयोजनका लागि आगामी असोज 1 आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन हुँदैछ। मतदाता नामावलीमा रहेको विवरण यथार्थ र अध्यावधिक बनाउन सम्बन्धित मतदाताको समेत महत्वपूर्ण भूमिका रहने भएकाले मतदाता नामावली अध्यावधिक गर्न निर्वाचन आयोगले अनुरोध गरेको हो। मतदाता नामावलीमा आफ्नो नाम थर, उमेर, ठेगाना लगायतको विवरणमा भएको त्रुटि सच्याउनु पर्ने भएमा कसैले झुटो विवरण दिएर मतदाता नामावलीमा नाम समावेश गरेको जानकारी भएमा सच्याउन अनुरोध गरिएको छ। सरकारले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्न 6 सदस्यीय समिति गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता एमराज अर्यालले कार्यालयका शासकीय मामिला हेर्ने सहसचिवको संयोजकत्वमा समिति गठन गरिएको जानकारी दिनुभयो। पछिल्लो मन्त्री परिषदको बैठकले सफ्टवेयर विकास तथा संचालन समिति गठन आदेश 2083 स्वीकृत गरेको छ। समितिले सफ्टवेयर विकास तथा संचालन केन्द्र स्थापना गर्नका लागि काम गर्ने प्रवक्ता अर्यालले बताउनुभयो। यो केन्द्रमा 1 कार्यकारी निर्देशक सहित 30 कर्मचारीको व्यवस्था गर्ने गरी तयारी भइरहेको छ। आधारभूत स्वास्थ्य सेवा अन्तर्गत पालिका मार्फतको स्वास्थ्य संस्थामा निशुल्क वितरण हुने औषधि तथा औषधिजन्य सामग्रीको उपलब्धता सुनिश्चित गर्न स्वास्थ्य तथा खाद्य स्वास्थ्यता मन्त्रालयले सबै पालिकालाई परिपत्र गरेको छ। मन्त्रालयले पालिकामा आधारभूत स्वास्थ्य सेवा सञ्चालनका लागि आवश्यक औषधि तथा औषधिजन्य सामग्रीको सूचीसहित त्यसको व्यवस्थापन गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत सबै पालिकालाई पत्र पठाउने निर्णय गरेको हो। पत्रसँगै आधारभूत स्वास्थ्य सेवाका लागि आवश्यक औषधि र औषधिजन्य सामग्रीको विस्तृत सूची समेत संलग्न गरिएको छ। संघीय संसदको अर्थ समितिले नेपाल राष्ट्र बैंक ऐनमा संशोधन गर्दै गवर्नर र संचालकहरूको योग्यता र अनुभव सम्बन्धी प्रावधानलाई थप स्पष्ट परिमार्जन गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। सिंहदरबारमा आज बसेको समितिको बैठकमा नेपाल राष्ट्र बैंक ऐन 2058 संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा योग्यताबारे नयाँ मापदण्डहरू तय गरिएको हो। बैठकमा समिति सभापति डाक्टर कृष्णहरि बुढाथोकीले प्रस्तावित व्यवस्थाबारे जानकारी दिँदै गवर्नर तथा संचालक पदका लागि निर्धारित शैक्षिक योग्यता र कार्य अनुभवको मौस्यौदा प्रस्तुत गर्नुभयो। प्रस्तावित व्यवस्था अनुसार गवर्नर र संचालक पदमा नियुक्त हुन मौद्रिक बैंकिङ वित्तीय तथ्याङ्क शास्त्र सार्वजनिक प्रशासन वाणिज्य व्यवस्थापन वाणिज्य कानून तथा लेखा विषयमा मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकोत्तर तह र त्यस तरहको उपाधि हासिल गरेको हुनुपर्ने उल्लेख गरिएको छ। स्याङ्जा जिल्लामा नै पहिलो पटक अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू भएको छ। करदाता सेवा संचालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुंगना र अर्जुन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभयो। सरकारले करदाता सेवा कार्यालयको संरचना अटाएसँगै 11 स्थानीय तह रहेको स्याङ्जामा आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरेर अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा शुरू गरेको हो। पालिकामा करदाता सेवा विस्तार भएसँगै यस अगाडि करदाता सेवा कार्यालय स्याङ्जाबाट प्रदान हुँदै आएको सेवा अब अर्जुन चौपारी गाउँपालिकाबाट नागरिकले प्राप्त गर्ने जनाइएको छ। तनहुको भीमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण र उत्पादन गरेका सामग्री प्राथमिकता साथ खरिद गरेर प्रयोग गरिदिन आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गरेर नगरवासी सम्पूर्ण सरकारवाला व्यक्ति र संघ संस्थालाई अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादित सामग्रीको प्रयोग गर्न अनुरोध गरेका हुन्। अपाङ्गता भएका व्यक्तिको अधिकार प्रवर्धन रोजगारी र स्वरोजगारीको अवसरलाई सुनिश्चित गर्ने उद्देश्यले मन्त्री स्तरीय निर्णय बमोजिम यस्तो सामग्री प्राथमिकताका साथ खरिद गरेर प्रयोग गर्ने नीति लिएको नगरपालिकाले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको प्राप्त पत्रका आधारमा भीमा नगरपालिकाले यो सूचना प्रकाशित गरेको प्रमुख प्रशासकीय अधिकृत शोभाकर पोखरेलले जानकारी दिनुभयो। अब अन्तर्राष्ट्रिय समाचार। पहिलो मतदानमा कोस्टारिकाकी रेबेका ग्रिन्सपान अगाडि संयुक्त राष्ट्र संघको नयाँ महासचिव चयनका लागि सुरक्षा परिषदले आज दोस्रो अनौपचारिक मतदान गरेको छ। महासचिव एन्टोनियो गुटेरसको दोस्रो पाँच वर्ष कार्यकाल आगामी डिसेम्बर 31 सकिँदैछ। त्यसअगाडि उहाँको उत्तराधिकारी बन्ने दौड़मा रहेका उम्मेद्वार मध्ये कसको समर्थन बलियो भन्दै बन्दै गएको छ भन्ने आकलन गर्न सुरक्षा परिषदले स्ट्रपोल अर्थात अनौपचारिक मतदान गरेको हो। यसअगाडि भएको पहिलो मतदानमा कोस्टारिकाकी रेबेन ग्रिन्सपान अग्रस्थानमा रहनु भएको थियो। यद्यपि पहिलो मतदानको तुलनामा मत विवरणमा परिवर्तन आउन सक्ने भए पनि कुनै एक उम्मेद्वारले तत्काल निर्णायक अग्रता हासिल गर्ने सम्भावना कम रहेको उहाँको भनाइ छ। सुरक्षा परिषदको स्थायी सदस्य बेलायत चीन फ्रान्स रूस र अमेरिकाले आफ्नो प्राथमिकता तत्काल स्पष्ट नगर्न सक्ने बताइएको छ। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई आज बिहान इस्लामाबादमा रहेको सिफा इन्टरनेशनल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर फेरि जेलमा पठाइएको छ। पाकिस्तानका सूचना मन्त्री अता उल्लाह तरारका अनुसार खानलाई नेत्र रोग विशेषज्ञ मोटुरोग विशेषज्ञ र फिजिसियन सहितको टोलीले जाँच गराएको हो। परीक्षण पछाडि डाक्टरहरूले पूर्व प्रधानमन्त्री खान चिकित्सकीय रूपमा तन्दुरूस्त रहेको बताएको बीबीसीले जनाएको छ। सर्वोच्च अदालतले गएको मंगलबार खानलाई 48 घण्टाभित्र अस्पताल लगेर स्वास्थ्य परीक्षण गराउन आदेश दिएको थियो। इमरान खान भ्रष्टाचारको आरोपमा सन् 2023 जेलमा हुनुहुन्छ। उहाँले आफूमाथि लागेको आरोपहरू राजनीतिक प्रतिशोधबाट प्रेरित रहेको दावी गर्दै आउनुभएको छ। पाकिस्तानको राष्ट्रिय क्रिकेट टोलीको कप्तान समेत रहनुभएका खान सन् 2018 2022 देशको प्रधानमन्त्री बन्नुभएको थियो। अब अन्तिममा खेल समाचार। बंगलादेश क्रिकेट बोर्ड बीसीबीका अध्यक्ष तमिम इकबालले अर्को महिनाका लागि तय भएको भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि स्थगित हुन सक्ने संकेत गर्नुभएको छ। भारतको बंगलादेश भ्रमणबारे अहिले भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई र बीसीबी बीच छलफल चलिरहेको क्रिकेट सम्बन्धी जानकारी दिने वेबसाइट क्रिकेट फोरी जनाएको छ। यो भ्रमण शुरूमा गएको वर्षको अगस्तका लागि तय गरिएको थियो तर पछिल्लो पटक आउँदो सेप्टेम्बरसम्म सरेको छ। गएको जनवरीमा बीबीसीले भारतीय टोलीले ढाका र चट्टोग्राममा तीनवटा एकदिवसीय र तीनवटा टी20 क्रिकेट खेल्ने घोषणा गरेको हो तर बीसीसीआईले यस सम्बन्धमा सार्वजनिक घोषणा गरेको छैन। निर्धारित तारिका अनुसार पहिलो एकदिवसीय क्रिकेट सेप्टेम्बर 3 मा हुने तय छ, तर मिति फेरि परिवर्तन हुन सक्ने अनुमान छ। यही महिनाको शुरूमा बीसीबी का नयाँ अध्यक्ष तमिम इकबालले भारतको भ्रमण गर्दा प्राप्त जानकारी अनुसार बेंगलुरूमा रहेको बीसीसीआई को सेन्टर अफ एक्सिलेन्सको भ्रमण गर्दा सम्बन्धमा सुधार आएको छ। यिनै खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबार ही हाइलाइट सकिएका छन्। विदा हुनु पूर्व आजका प्रमुख समाचारहरू फेरि एकपटक सुन्नुहोस्। प्रधानमन्त्री भालेन्द्र शाह निजी भ्रमणका क्रममा कास्कीको अस्ताममा भोलि मुस्ताङ पुग्ने, एक वर्षको अवधिमा 115 किलोमिटर सड़क कालोपत्रे गरेको गण्डकी प्रदेश सरकारको दावी। कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर पक्षको अपील, पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता र कार्यकर्तामाथि कार्यवाही गर्ने अनुशासन समितिको चेतावनी। शुक्ला गण्डकी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न, बढ़दो बेरुजू र लालपूर्जाको प्रक्रियाबारे नगरवासीको चासो, नगरको विकासमा प्रतिबद्ध भएर लागि परेको मेयर उपमेयरको भनाई। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि आज दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न, पाकिस्तानका पूर्व प्रधानमन्त्री खानलाई उपचार पश्चात फेरि जेलमै पठाउने निर्णय। र अर्को महिनाका लागि तय भएको भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि स्थगित हुने संकेत। हवस् त, यी विविध खबरहरू सँगसँगै साँझ 7 बजेको धोरबार ही हाइलाइट आजको लागि सकिएका छन्। राति 10 बजे हामी थप विवरण सहितका समाचार लिएर फेरि उपस्थित हुनेछौ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म पनि विदा हुने आज्ञा चाहन्छु। रेडियो ढोरबाराही 103.8 मेगाहर्ज सुन्दै गर्नुहोला। नमस्कार।
13: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com मा इमेल गर्नुहोस्।
14: होइन श्रीमानज्यू, के भयो? गाडी स्टार्ट गर्नु न, जाने बेला भइसक्यो। अहिलेसम्म गाडीको फोनको मारेको मारे हुनुहुन्छ। केही समस्या आयो कि क्या हो?
15: यो बाटो पनि कहिले भन्छ, खाल्टा खुल्टी र हिलो धुलोले नयाँ गाडी पनि बिग्रिया बिग्री हुन थाल्यो। जति धोए पनि हिलो जाने होइन।
14: समस्या त आइहाल्छ नि, बरु समाधान पो खोज्ने हो त। अहिले दुलेगौडाको थापा हार्डवेयरको आडमा कार्की अटो वर्कसप एन्ड कार वास खुलेको छ नि, त्यही बनाउन र धुलाउन लैजानु न। जुन सुकै गाडी मर्मत गर्ने र हाइड्रोलिक ज्याकद्वारा गाडी धुने व्यवस्था रहेछ नि।
15: हजुर, हामी कहाँ सबै प्रकारका पेट्रोल डिजल तथा इभी गाडीहरू मर्मत गरिनुको साथै हाइड्रोलिक ज्याकद्वारा वासको व्यवस्था छ। साथै कुनै पनि प्रकारको गाडी रिजर्भ तथा भाडामा चाहिएमा हामीलाई सम्झनुहोस्। सम्पर्क कार्की अटो वर्कसप एन्ड कार वास, दुलेगौडा प्रभु बैंक भन्दा 50 मिटर तल, प्रोपाइटर बुद्धि बहादुर कार्की, मोबाइल 9860373310 र 9921653507।
16: सुवर्ण अवसर, सुवर्ण अवसर, सुवर्ण अवसर।
17: अब दुलेगौडा स्थित महर्षि आयुर्वेद फर्मामा आयुर्वेद डाक्टर विवश वास्तोलाद्वारा आयुर्वेद मौलिक पद्धतिबाट विभिन्न रोगहरूको सफल उपचार,
16: आयुर्वेद औषधि, आयुर्वेद थेरापी एवं अनुभवी आयुर्वेद डाक्टरद्वारा उपचार हुने रोगहरू,
17: पेट सम्बन्धी समस्याहरू, ग्यास्ट्रिक, वायुगोला, कब्जियत, अरुची, पेट दुख्ने, पोल्ने, अमिलो पानी आउने जस्ता समस्या,
16: पाइल्स, फिसर, फिस्टुला, बेरो फर्कने र पीएनएस को सफल उपचार,
17: फिनास, नाकको एलर्जी, नाकमा मासु पलाएको,
16: मृगौलाको पत्थरी, पिसाब पोल्ने, प्रोस्टेट सम्बन्धी समस्या,
17: स्त्री तथा प्रसूति रोग, महिनावारी गडबडी, सेतो पानी बग्ने, निसन्तान तथा यौन दुर्बलता, पीसीओडी,
16: नसा तथा बाथ सम्बन्धी रोगहरू, ढाड कम्बरको दुखाई, घुँडा खिएको तथा अन्य सम्पूर्ण नसा रोग,
17: जन्डिस, टाउको दुख्ने, अनिन्द्रा, हात खुट्टा गल्ने, पोल्ने र झमझम गर्ने,
16: साथै पुराना निको नभएको घाउ, छाला सम्बन्धी रोगहरू, एलर्जी, धुपी, दाँत जस्ता दीर्घ रोगको सफल उपचार,
17: उपचार हुने स्थान महर्षि आयुर्वेद आयुर्वेद फर्मा दुलेगौंडा
7: पुनश्च महर्षि आयुर्वेद फर्मा पहिले भएको स्थानबाट केही माथि दुलेगौंडा बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कहाँ जाने?
18: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
9: मयम चिसापानी, अनि बीचमा नझर्ने?
18: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ।
7: बस पार्क नजिकै रिडी कुमारी स्टोर सँगैको सटरमा थप नयाँ व्यवस्थापनको साथमा सरेको सहर्ष जानकारी गराइन्छ।
9: कहाँ जाने?

0: हजुर माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 9841616878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 9825552663।
1: होइन है आरोसी, आर्यलाई लिएर कता हिँड्यौ?
2: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
3: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
1: ए त्यसो भए युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा कछाड कम्ब्याट ज्याकेट सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
2: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिख, जापुसिख, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
1: सम्पर्क युर सिङ्गापुर फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घर माथि दुलेगौंडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 9821484664 र 9811403305।
4: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
5: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
6: खै ल्याउन त कहाँबाट ल्याए कुन्नी कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
7: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइँदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
4: ए हो र, हस् दाई म आजै जान्छु।
0: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
2: हाइजेनिक राज प्राली, शुक्ला गण्डकी 8, सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
8: लौ आयो खुसीको खबर, होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
9: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौंडा हेल्पोस्ट चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको फ्रेन्ड्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
8: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
9: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 9806681115।
10: हेलो,
11: कति बन्यो घर? अनि ढलान भयो त?
12: अँ बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान झार्ने भनेको पैसो अलिकति पुग्दैन कि?
11: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
12: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
13: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
0: संसार मार्बल एन्ड टाइल्स बेलचौतारा, प्रहरी चौकी भन्दा केही घर माथि,
13: प्रोप्राइटर राम भुजेल, सम्पर्क 9811905630 र 9746680681।
14: आहा, कति स्वादिष्ट मासु हो, यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो
15: दिदी पनि नमज

0: झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
1: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372। आस्था अनि भरोसा, घर निर्माणको विश्वासिलो आधार, अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, गाछे पानी।
2: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
1: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ। मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
3: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
4: ए तिमी पो, बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
3: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
4: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
3: ए त्यसो भए त म गइहाले,
4: चिया त पिएर जाऊ,
3: अहिले हतार छ, पछि आउँदै गरौला है।
5: दीर्घायु फर्निचर सोरुम,
4: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
1: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता, दीर्घायु फर्निचर सोरुम, दुलेगौडा बजार। प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 98460161268 र 98560602068।
6: एक सय 3 थोप्लो 8 अन्तर्मनको आवाज।

सुखो माया गर्नेहरू कहिल्यै हार्दैनन्, आफू दुख्छन् बरु अरूलाई पिर पार्दैनन्, आफू दुख्छन् बरु अरूलाई पिर पार्दैनन्, अरूलाई पिर पार्दैनन्।

0: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
1: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउ न।
0: दीक्षा ब्युटी पार्लर रे?
1: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
0: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
1: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइलासिङ पनि गरिन्छ।
0: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
1: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल अनि तपाईँलाई अरू जस्तो होइन, तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
0: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
1: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
0: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यवसायिक तालिम समेत प्रदान गरिन्छ।
1: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, सुकलागण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा। सम्पर्क 97090 34335।
2: स्वास्थ्य क्षेत्रमा सबैको मन जित्न सफल शुक्ला गण्डकीकै पहिलो पोलिक्लिनिक
3: यस दुलेगौडा पोलिक्लिनिकमा यही भदौ 6 गते पहिलो शनिबार पेट, छाती, मुटु, मधुमेह र थाइरोइड रोग विशेषज्ञ प्राध्यापक डाक्टर तीर्थलाल उपाध्याय।
2: गण्डकी मेडिकल कलेज GMC कार्यरत वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डाक्टर अच्युत आचार्य।
3: हार्जोनी नसा तथा बाथरोग विशेषज्ञ डाक्टर टीकाराम पौडेल।
4: वरिष्ठ पेट, छाती, मुटु, सुगर र प्रेसर रोग विशेषज्ञ डाक्टर हरिकृष्ण भण्डारी।
2: र भिडियो एक्सरे विशेषज्ञ डाक्टर सुरेन्द्र आचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले समयमै उपचार गराई मौकाको फाइदा लिनुहोला।
3: समयमै स्वास्थ्य उपचार र परामर्श लिई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: यस दुलेगौडा पोलिक्लिनिकमा नाक, कान र घाँटीको विशेषज्ञ सेवा, सुगर, प्रेसर, थाइराइड, पाइल्स, फिस्टुला र फिसरका साथै हाइड्रोसिल, हर्निया र पिसाब सम्बन्धी समस्याको दैनिक विशेषज्ञहरूबाट उपचार गरिन्छ।
3: साथै किशोर किशोरीहरूलाई परिवार योजना सम्बन्धी निशुल्क परामर्श समेत दिइन्छ।
5: थप जानकारीको लागि सम्पर्क दुलेगौडा पोलिक्लिनिक प्राली, फोन 065414129 र 98560131053।
1: हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
1: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि GP कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक, कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
1: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
2: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
1: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
2: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
1: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
2: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपत्रि, फोन 065 590 369।
7: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
6: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
7: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
6: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
7: हजुर, विगत 13 वर्ष देखि तपाईहरुकै सेवामा समर्पित खैरिनी चार आर्मी ब्यारेकको ठीक पारी रहेको एक होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु, क्याङ्दी र सुरौदी खोलाको माछाको स्वादिलो परिकारका लागि पनि हामीलाई सम्झनुहोस्।
8: होटल फ्यामिली एन्ड लज खैरनी चार बजार, प्रोप्राइटर अर्जुन सापकोटा, मोबाइल 9856324220, 9801454674 र 9864023420।
9: हार्दिक निमन्त्रणा यस कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समितिको चौथो वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशन यही भदौ 14 गते आइतबार आयोजना गरिएको हुँदा सो सभामा अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौ। समय बिहान 10:30 बजे, स्थान राधाकृष्ण मन्दिर शुक्ला गण्डकी चार पुलचोक तनहु। अनुरोध कमलाघाट शब्दहन गृह व्यवस्थापन उपभोक्ता समिति शुक्ला गण्डकी चार पुलचोक तनहु।
10: तिमीले देखो कुर्ता सुरुवाल चुरा मिलाएर
11: कति राम्री देखिए कि क्रिस्मीमै किनेको कुर्ता लगायो कि क्या हो,
12: कस्तो ठ्याक्कै पारे कि। हामी त आजकल कुर्ता, साडी, लुङ्गी जे चाहिए पनि क्रिस्मीमै आउँछौ।
13: हजुर, सुन्दर व्यक्तित्वका लागि आकर्षक पहिरन र आकर्षक पहिरनका लागि क्रिस्मी क्लोथिङ कलेक्सन।
11: स्वदेशी तथा विदेशी डिजाइनका साडी, कुर्ता सुरुवाल, युके स्वेटर, आउटर लुङ्गी, टी शर्ट लगायत महिलाका लागि आवश्यक पर्ने सम्पूर्ण कपडा क्रिस्मी क्लोथिङ कलेक्सनमा पाइन्छ।
12: क्रिस्मी क्लोथिङ कलेक्सन शुक्ला गण्डकी चार दुलेगौडा, मुक्तिनाथ विकास बैंकबाट चार घरमाथि, प्रोप्राइटर मनराज गुरुङ, सम्पर्क 9850557731, 9806557731।
14: हार्दिक शुभकामना। इस्लाम धर्मका प्रवर्तक एवं संस्थापक पैगम्बर हजरत मोहम्मदको 1501 जन्मोत्सव एवं मोहम्मद जयन्तीको सुखद अवसरमा देश तथा विदेशमा रहनुभएका समस्त इस्लाम धर्मावलम्बी सहित सम्पूर्ण नेपाली आमा बुवा, दाजुभाइ तथा दिदी बहिनीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौ। धार्मिक विविधताका बीच सामूहिक एकता कायम राखौं, आपसी सम्मानलाई प्रवर्धन गरौं। अध्यक्ष मोहम्मद हुसेन मिया एवं नेपाल मुस्लिम सेवा समिति शुक्ला गण्डकी पाँच गोलछिना परिवार।
15: भदौ 1 गतेदेखि 8 गतेसम्म चिवनधाम जाउँ, सप्ताहव्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
16: चिवनधाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
15: धार्मिक महोत्सवका आकर्षणहरू
16: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
17: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
15: कथा सहितको झाँकी, गीती नाटक,
16: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
15: सन्ध्याकालीन श्रृङ्गारिक महाआरती,
16: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
15: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवनधाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।
14: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढ़ी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्लागण्डकी नगरपालिका तनहु।
18: स्टुडियो टाइम अहिले रातिको 8 बज्यो। टाइम चेकको साथमा बनकेवा कालिका सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस चोक आफ्नै भवनमा छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना र राशि अनुसारका पत्थर पाइन्छ। अर्डर अनुसारका गहना तयार गर्नुको साथै पुरानो गरगहना नयाँ गहनासँग साटफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 98165 95301।

गर्छु म दाजी हजुरको लाइक उठ्छ बाइट

त्यो दसटा हो कि मेरो बुढीहरू त यहीँ बस्ने अब ए नाउ छोडेर भइसक्यो दसटा हो के बहिनीहरूलाई सम्हालेर बस्टा हो कि।

0: अलि भाटड आयो के हो कि तिम्रो पारा राम्रोसँग खाना बनाउन आउँदैन
1: कि बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के खाना बनाउनेको बेथा तिमीलाई के थाहा राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि राइस कुकरको हालत यस्तो छ ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ करार मात्रै भो
0: नरिसौ न त लु बरु हिँड कहाँबाट ल्याउने हो
1: तिमीलाई पड्किने बाहेक अरू केही आउँदैन क्यारे दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ अरे हो त्यही जाने हो
2: हजुर हामी कहाँ सम्पूर्ण किचन सामग्री तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ आमा समूह समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ
3: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा मुक्तिनाथ ब्याङ्कको आडमा प्रोप्राइटर सञ्जीव श्रेष्ठ 9856385007 कविता श्रेष्ठ सम्पर्क 0564140055 र 9846618817
4: अफिसबाट अमित सरको फोन
5: हस् म पछि कल ब्याक गर्छु ओहो सरी भगवान आज पनि ढिला भयो
6: यो मिठो सुगन्धले मेरो मन एकदमै शान्त हुन्छ प्रभु आफ्नो सबै अलमल भरेर प्रभुसँगको यो आत्मीय क्षणले म एकदमै आनन्दित महसुस गर्छु
7: मंगल दीप अगरबत्ती सूर्य नेपालद्वारा वितरित एक उत्कृष्ट उत्पादन
3: आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 9856020279
8: ए बुढी तिमीले भने जस्तै घर बन्यो हेर त खुसी त छौ नि
9: घर मात्रै बनाएर हुन्छ त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि सुन्नुहोस् त पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ
8: तिमी पनि यसो बुझ्ने गर न फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र हाम्रै दुलेगौडा बजारको हेल्प पुस्तकमा खुलेको द भिलेज गार्डनमा जाउ न तिमीले जे जे खोज्यौ त्यही त्यही पाइहाल्छौ
9: ए हो र तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो हामी आजै जान्छौ
10: हजुर घर भित्र होस् या बाहिर गार्डन वा बारदेली सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा गमला बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्
11: पञ्चनन्दन कृषि उद्योग प्रालीद्वारा सञ्चालित द भिलेज गार्डन शुक्ल गण्डकी 4 हेल्प पोस्ट लाइन दुलेगौडा
10: प्रोप्राइटर रबिन थापा सम्पर्क 9856033398 र 9465010950
12: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
10: एस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट छाती मुटु थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ
12: उपचार हुने रोगहरू
10: उच्च रक्तचाप मुटु रोग छाती दुख्ने पोल्ने जोडले धड्कने
12: पुरानो ग्यास्ट्रिक कलेजोको समस्या मधुमेह
10: लामो समयदेखिको रुखा खोकी सास फेर्न गाह्रो हुने दम
12: दिसा पिसाब एवं पेटको समस्या
10: तौल घटबड हुने वा थाइराइडको समस्या
12: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ
10: दैनिक ईसीजी गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्
12: वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौडा तनहुँ
10: फोन नम्बर 0564142333 र 9978161887
13: सुन शुद्धताको प्रतीक तपाईको मेहनतको कमाई सही ठाउँमा लगानी होस् भन्ने हामी चाहन्छौ
14: विगत 15 वर्षदेखि उत्कृष्ट डिजाइन र सुनको शुद्धतामा ग्राहकको मन जित्न सफल
13: ओम प्रोसर आभूषण सुन चाँदी पसल दुलेगौडा भित्री बजार
15: आकर्षक तथा आधुनिक डिजाइनको गर गहना विवाहका सेटकै गहना खरिद बिक्री तथा साटफेर गर्नु परेमा हामीलाई सम्झनुहोस् वर्षौंदेखि विश्वास जित्याएको ओम प्रोसर आभूषण सुन चाँदी पसल शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर भोज बहादुर सुना
11: मोबाइल 9908535537 र 9806615899
16: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्युरोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
17: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुनाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
16: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुङमाया पुन,
17: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
16: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
17: मुटु रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
16: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
17: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठ रोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
16: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
17: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
16: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
17: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
16: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
18: वार्ड आईसीयू एनआईसीयू जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा पोस्ट अप सेवा फिजियोथेरापी इन्डोस्कोपी क्रोनोस्कोपी इको टीएमटी हल्चर पीएफटी युरोफ्लोमेट्री डायलिसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
19: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्राली पोखरा 9 न्यू रोड, फोन 061-590-162-590-163।
20: होइन, कता हिँड्नुभयो काका यति साह्रो हतारिँदै?
21: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हाती ट्याक्टर र सामानहरू पनि चाहिएको थियो।
20: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
20: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पुर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
16: हामी कहाँ अर्डर अनुसार ठुला ठुला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल, फोन नम्बर 9855-11445 र 9855-20445।
24: तपाईँ घर बनाउँदै हुनुहुन्छ? अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट। विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
25: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
24: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, 2 दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौं। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
26: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागुण्डकी 2 काछे पानी तनहुँ, प्रोप्राइटर रमेश भुजेल, फोन 9855-32475 र 9801-32475।
27: हाम्रो कार्यक्रम अरूको भन्दा राम्रो र विशेष हुनुपर्छ है।
28: सुन्नुहोस् न, ब्यानर बोर्ड र अफसेटको काम त सबै सिग्देल अफसेट प्रेसबाट नै गर्न पर्छ कि क्या हो? राम्रो मात्र होइन, उत्कृष्ट बन्छ कार्यक्रम।
27: ओके, लेट्स डन।
28: हजुर, सिग्देल अफसेट प्रेस, सुक्ला गण्डकी 4 दुलेगौडा, गणपति लघुवित्त रहेको भवनमा।
27: यहाँ फ्लेक्स प्रिन्ट, ब्यानर, होर्डिङ बोर्ड बनाइनुका साथै मायाको चिनो, कप, मेडल र प्रमाण पत्र बनाइन्छ। पत्र पत्रिका, पुस्तक, कार्यालयका कागज पत्रहरू, छाप, भिजिटिङ कार्ड, परिचय पत्र, रजिस्टर, ब्याच, स्टिकर, बिल भरपाई, पासबुक, ब्रोसर, कमसुक र विवाहका कार्ड तथा निमन्त्रणा कार्ड वा शिलालेख बनाउनु परेमा हामीलाई सम्झनुहोस्।
28: प्रोप्राइटर गोविन्द सिग्देल, फोन 9560285443 र 9847000787।
0: आहा, घर त साह्रै चित्त बुझ्दो भयो होइन बुढी? अब किचनको लागि पनि सामान गजबकै ल्याउनु पर्यो, बरु कहाँ जाने होला त?
1: केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी कहाँ स्वदेश तथा विदेशबाट आयात गरिएका किचन तथा गिफ्टका गुणस्तरीय सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै समाज, क्लब तथा आमा समूहलाई आवश्यक भाँडाकुँडाहरू खरिदमा विशेष छुट दिइन्छ भने पसलदेखि 3 किलोमिटर दूरीसम्म होम डेलिभरी समेत गरिन्छ।
1: सम्पर्क सोभी गिफ्ट एन्ड किचन।
0: कहाँ जाने होला त?
1: बुढा, केलाई चिन्ता लिनु छ र? ओल्लो घर पल्लो घरतिर सबैले सोभी गिफ्ट एन्ड किचन कर्नरकै सामान ल्याएका रहेछन्। मलाई पनि त्यहाँको भाँडाकुँडा चाहिँ साह्रै मन पर्यो, हामी पनि त्यतै जाम।
2: हजुर, हामी

0: फोन नम्बर 065-414-234 र 98-1-71-656
1: होइन रमिला, जति बेला पनि तल्लो घर जान्छौ होइन किले मोहनी लगाएर हो?
2: साँच्ची कि मोहनी नै लगाए कि बुढा, मेरो तन मन त्यतै मात्र छ। हजुर पनि सिटीको घरको झ्याल ढोका खापा त्रिकोष चौकोस अनि किचनको डेकोरेसन दराज पलङ लोबे टेबल सोफा सेट एकपटक हेर्न जानु त। जे हेरे त्यही मोहनी लाउने खालको छ।
1: कहाँ बनाएछन् र हो? हेर्दा राम्रो भए पनि मजबुत त छैन होला।
2: हुन्छ नि खुब, पौवा डाँडामा रहेको सुदीक्षा फर्निचर उद्योगमा बनाएका रे। न पसाङ्गिएको छ न त धुला नै लागेको छ, वर्षौं भयो रे बनाएको पनि।
3: हजुर, आकर्षक र मजबुत फर्निचरका सामानको लागि हामीलाई सम्झनुहोस्। तराईबाट ल्याइएको र स्थानीय सालको काठबाट अर्डर अनुसारका सम्पूर्ण सामान तयार गरिन्छ। साथै ढुङ्गा गिटी बालुवा सहित ढुवानीको लागि ट्र्याक्टर चाहिएमा पनि उपलब्ध गराइन्छ। सम्पर्क सुदीक्षा फर्निचर उद्योग, दुलेगौडा पौवा डाँडा, पञ्चमुनि स्कुल माथिपट्टि, प्रोप्राइटर हरिबहादुर विश्वकर्मा। मोबाइल 98-1-41-35-622।
4: दाई, पहिला यो मोबाइल हेरिदिनुहोस् न, के भयो? भयो, फोटो भिडियो नम्बर सबै यसमै थियो, एक्कासी बिग्रियो।
5: खै दिनुहोस् त। ए, चिन्ता नगर्नुहोस्, तपाईँ द एप्पल्स अफ नोकिया सर्भिस सेन्टरमा हुनुहुन्छ।
4: अनि बन्छ त दाई?
5: यहाँ सबै प्रकारका मोबाइल फोनहरू मर्मत गरिन्छ। अनि सुन्नुहोस् त,
6: द एप्पल सप नोकिया सर्भिस सेन्टर, दुलेगौडा बस्तीसौनीको ठिक पारिपट्टि।
7: सबै ब्रान्डका मोबाइल बिक्री, साटफेर र एसोसरी सामानहरू उपलब्ध छन्।
8: नोट, नयाँ आइफोन खरिद गर्नु परेमा वा सेकेन्ड ह्यान्ड बिक्री गर्नु परेमा समेत हामीलाई सम्झनुहोस्।
7: प्रोप्राइटर राजन पौडेल, मोबाइल 98-560-62-29।
9: एक सय 103.8 अन्तर्मनको आवाज।

0: एपी स्टोर दुलेगौडा सिर्जना टोल बन्केवा चोकदेखि भित्रपट्टि कवासे जाने बाटोमा आफ्नै भवनमा खुलेको छ नि।
1: यहाँ दैनिक उपभोग्य सामग्रीहरू एउटै छानामुनि पाइनुका साथै सुपथ मूल्यमा खुद्रा तथा थोक बिक्री गरिन्छ।
0: साथै उपभोक्ताको हितलाई मध्यनजर गर्दै होम डेलिभरीको पनि सुविधा दिइन्छ। चाडपर्वको अवसरमा विशेष छुटको व्यवस्था पनि गरिएको छ।
1: प्रोप्राइटर गजेन्द्र पौडेल, पवन पौडेल र प्रतिभा पौडेल।
0: फोन नम्बर 0965414321,
1: मोबाइल 9805678634 र 9701107090।
2: भर्ना खुल्यो।
3: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त। भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083/84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
2: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
3: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल। जनस्तरबाट संचालित न्यून शुल्कमा पढ़ाई हुने सामुदायिक क्याम्पस,
2: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
3: शुक्ला गण्डकी भीमाद म्याग्दी रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टप्परलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
2: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
3: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
2: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था,
3: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था,
2: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
3: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहु, फोन 0665712440।
4: भारतमा मनसुनी वर्षाकै दोस्रो ठूलो चिनी उत्पादक तथा निर्यातकर्ता हो, तर एलनिनियो मौसमी घटनाका कारण वर्षा कम हुँदा चिनीको आपूर्तिमा असर परेको छ। बीबीसीकी अर्चना शुक्ला भन्छन्, स्थानीय बजारमा चिनीको मूल्य पछिल्लो 2 महिनामा 40% बढ़ेको छ र अहिले खुद्रा मूल्य प्रति किलो करिब $0.50 पुगेको छ। चाडपर्वको मौसममा मिठाईको माग उच्च हुने भएकाले सरकारले त्यस अघि नै चिनीको मूल्य स्थिर बनाउन चाहेको छ। बीबीसीकी अर्चना शुक्लाको भनाई। भारतकै अर्को प्रसंगमा मुम्बईमा भएको एउटा लिलामीमा महात्मा गान्धीका हस्तलिखित टिपोटहरूको एउटा दुर्लभ संग्रह $16,90,000 बिक्री भएको छ। गान्धीका निकट सहयोगी तथा स्वतन्त्रता सेनानी आनन्द टी हिंगोरानीको परिवारले संरक्षण गर्दै आएको उक्त संग्रहमा सन् 1944 1946 बीचमा लेखिएका सत्य, अहिंसा र आत्मसंयम बारे गान्धीका 688 हस्तलिखित सन्देशहरू समावेश छन्। ब्रिटिश शासन विरूद्ध भारतको अहिंसात्मक आन्दोलनको नेतृत्व गरेका गान्धी देशका राष्ट्रपिताका रूपमा सम्मानपूर्वक चिनिन्छन्। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई इस्लामाबादमा छोटो स्वास्थ्य परीक्षणपछि पुनः जेल पठाइएको छ। सरकारी चिकित्सकहरूले उनलाई चिकित्सकीय रूपमा स्वस्थ रहेको घोषणा गरेका छन्, तर उनको परिवारले उनको स्वास्थ्यलाई लिएर चिन्ता व्यक्त गरेको छ। उनको पार्टीले न्यायाधीशहरूले तोकेको निजी स्वास्थ्य संस्थाको सट्टा उनलाई सरकारी अस्पताल लगेर सर्वोच्च अदालतको आदेश उल्लंघन गरिएको आरोप लगाएको छ। र इथियोपियाको टिग्रे क्षेत्रका अधिकारीहरूले राजधानी मेकेलेमा हवाई आक्रमण हुन सक्ने डरका कारण महिला तथा बालिकाहरूको सम्मानमा मनाइने असन्डा पर्व स्थगित गरेका छन्। पर्यटन विभागका अनुसार शहरमा हालै भएका ड्रोन हमलामा 2 मृत्यु र केही अन्य घाइते भएपछि यो निर्णय गरिएको हो। यो बीबीसी नेपाली सेवा हो।
5: साझा पखमा तपाईलाई स्वागत छ। नेपाली कांग्रेसको संस्थापन पक्षले अघि बढ़ाएको पार्टी महाधिवेशन प्रक्रियालाई अवैधानिक र विभाजनकारी भन्दै संस्थापन इतर पक्षले अधिवेशन र महाधिवेशन नगर्न नगराउन तथा त्यसमा सहभागी नहुन आफ्ना नेता कार्यकर्ताहरूलाई आग्रह गरेको छ। सर्वोच्च अदालतले विशेष महाधिवेशनलाई वैधानिकता दिने आफ्नो पहिलेको निर्णय पुनरावलोकन गर्दै शुरूबाट त्यसबारे सुनवाई गर्ने निर्णय गरेपछि संस्थापन इतर पक्षले घोषित महाधिवेशन रोक्न कानूनी उपचारको खोजी समेत गरिरहेको देखिन्छ। तर कांग्रेस संस्थापन पक्षले अदालतबाट अन्यथा निर्णय नहुँदासम्म पार्टीका गतिविधि नरोकिने बताएको छ। सर्वोच्च अदालतका अनुसार कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाको तर्फबाट 15 महाधिवेशन र अन्य तहको अधिवेशनको तालिका रोक्काको माग गर्दै रिट निवेदन लगिएको थियो, तर त्यो आज दर्ता भएन। कारणबारे सर्वोच्चका प्रवक्ता तथा सह रजिस्ट्रार अर्जुन प्रसाद कोइराला:
6: त्यसलाई हामीले अध्ययनकै क्रममा थियौं, हामी त्यसलाई हेर्दै थियौं, पछि उहाँहरूले फेरि अब त्यसलाई केही सच्याउनु पर्ने पनि अवस्था देखियो भनेर रिट निवेदन अहिले उहाँहरूले फिर्ता भएको अवस्था छ।
5: समाचारमा चाहिँ अध्ययनकै क्रममा रहेकाले सर्वोच्चले नै दर्ता नगरेको भन्ने आइरहेको छ, त्यो होइन त्यसो भए?
6: होइन, हामी अध्ययनकै क्रममा थियौँ, पछि बेलुकातिर अफिस छुट्ने बेलामा 5 बजेतिर आयो उहाँहरूले, हामी एउटा केही सच्याउनु पर्ने देखियो रिट निवेदनमा, सोमबार लिएर आउँछौ भन्ने हिसाबले उहाँले लिएर जानुभएको छ। तर हामी त्यसलाई अध्ययनकै क्रममा थियौँ, दर्ता भइसकेका थिएन, उहाँले त्यो पछि फर्काएर लानुभयो।
5: त्यो शेरबहादुर देउवाको नाममा मात्रै छ कि पूर्णबहादुर खड्काको पनि रिट आएको थियो?
6: शेरबहादुर देउवाको हकमा मात्रै आएको छ।
5: स्वदेश फर्किएपछि पूर्व सभापति शेरबहादुर देउवाले संस्थापन इतर पक्षको अगुवाई गरिरहेका छन्। उक्त पक्षको दैनिक कामको संयोजन गर्ने जिम्मेवारी भने पूर्व महामन्त्री डाक्टर शशांक कोइरालालाई दिइएको छ। उनले आज साँझ प्रेस विज्ञप्ति जारी गर्दै पार्टीभित्रको सांगठनिक तथा भावनात्मक एकता अहिलेको आवश्यकता रहेको आफूहरूको निष्कर्ष र प्रतिबद्धता रहेको बताएका छन्। तर विशेष महाधिवेशनका कारण केन्द्रीय कार्य समिति समानान्तर रूपले विभाजित बनेको उल्लेख गर्दै उनले महाधिवेशनका कार्यक्रम नरोकिए पार्टीका सबै तहमा संरचनागत विभाजनको प्रक्रिया शुरू हुने स्पष्ट देखिएको बताएका छन्। तर संस्थापन पक्षले अदालतबाट अन्य कुनै निर्णय नहुँदासम्म महाधिवेशनका साथसाथै पार्टीका कुनै पनि गतिविधिहरू नरोकिने बताउँदै आएको छ। यसै सन्दर्भमा हामीले नेता प्रकाश शरण महतलाई संस्थापन इतर पक्षको तर्फबाट वक्तव्य त जारी गर्नुभयो, तर तपाईँहरूको समूह आफै एकजुट त छ भनी सोधेका थियौं।
7: त्यो चाहिँ एकमत भएर हामीले पारितै पनि गरेका छौँ। दुई कारणले यो जोड्यो, एउटा त अब कानूनी रूपमा सुरुदेखि नै हेर्ने भनेर निशा दियो होइन अदालतले, सर्वोच्च अदालतले। त्यो भनेको के हो भने जुन चाहिँ विशेष महाधिवेशन नेतृत्वलाई पहिला चाहिँ अदालतले अनुमोदन गरेका थियो त्यसमा त्रुटि छ, त्यस कारण सुरुदेखि नै हेर्ने भनेपछि कानूनी रूपमा पनि गगनजीहरूले अधिवेशन प्रक्रिया अगाडि बढाउनु हुँदैन थियो। दोस्रो राजनैतिक रूपमा चाहिँ पार्टी एक बनाउने कोणबाट पनि अहिले यसको टुङ्गो नलागिकन या अगाडि नै एउटा राजनैतिक सहमति दुई पक्षबीच सहमति नभइकन अधिवेशन प्रक्रिया चाहिँ अगाडि बढाउनु हुँदैन थियो। त्यस कारण दुवै कारण कानूनी रूपमा त्यस कारण हामीले अदालतमा जाने निर्णय गर्यौं, राजनैतिक रूपमा त्यो अधिवेशनमा चाहिँ अहिले भाग नलिनस् किनभने यसले चाहिँ झन् पार्टीलाई एकताबद्ध लाने बाटोलाई अवरुद्ध गर्छ।
5: तर अब तपाईँले अस्ति अदालतले निशा दिइसकेपछि अब त्यसको टुङ्गो नलाग्दासम्म एकता प्रक्रिया अगाडि बढ्दैन, त्यो पज भयो, स्थगित भयो भनेर भन्नुभएको थियो। भनेपछि अब अदालतले मानौ एक दुई वर्षसम्म फैसला गरिदिएन भने चाहिँ काँग्रेसको मान्यता नै खारेज गर्ने गरी
7: कुरा त प्रधान न्यायाधीशकै अध्यक्षतामा भनेको बेन्चले राजनीतिक दलले एउटा महत्व राख्छ नि, नेपाली काँग्रेस एउटा महत्वपूर्ण राजनीतिक दल र त्यसको प्रक्रियाको बारेमा क्वेसन उठिसकेपछि त्यसलाई चाहिँ स्वीकार गरिसकेपछि त्यसलाई लजिकल एन्डमा चाँडै पुर्याउनु पर्दछ भने अवश्य पनि त्यसमा चाहिँ अन्तर्निहित भावना होला भन्ने चाहिँ लागेको छ। र फेरि मैले के भने अगाडि नै मिल्ने भनेको चाहिँ अदालतको प्रक्रियामा किन जाने र अगाडि नै एउटा सहमति गरौँ तपाईँकै नेतृत्वमा अधिवेशन होस् भनेर भन्दा त उहाँहरू त स्वतः त्यसमा परिहाल्नुहुन्छ, एकताको अधिवेशन हुन्थ्यो नि,
5: 14 महाधिवेशनको नेतृत्वबाट महाधिवेशन गर्ने जुन भनिराख्नु भएको छ, यो त मुद्दा नै उल्टिसके जस्तो गरेर तर्क गरे जस्तो भएन भने
7: होइन। सुन्नुहोस् त, राजनैतिक रूपमा यो प्रक्रियामा कानुनी प्रक्रियामा नगइकन मिलौं भन्ने हो नि त त्यो बाटो थियो नि त
8: ल ठिक छ तपाईँको त्यो तर्क भयो तर
7: बाटोमा त हिँड्नै भएन नि
8: उहाँहरू तपाईँले त्यो बाटो छेक्नलाई गगन थापा नेतृत्वको कंग्रेसले विशेष महाधिवेशनबाट बनेको नेपाली कांग्रेसले जुन महाधिवेशनको प्रक्रिया शुरू गरेको छ त्यो बाटो रोक्न तपाईँहरू रिट दर्ता गर्दै हुनुहुन्छ आज त दर्ता भएन क्यार अब त्यो कानूनी प्रक्रियामा जाँदाखेरि यदि कथम कदाचित अन्तरिम आदेश दिएन अथवा रोक्नु भनेन भने चाहिँ
7: कानूनी परीक्षामा जसले चाहिँ प्राप्त गरे पनि राजनीतिक रूपमा त हामीले चाहिँ फेरि मिलाउनु पर्छ नि
8: हो मैले त्यही भनेको तपाईँहरूले
7: म अधिवेशन गर्छु भन्नुहुन्न उहाँले त
8: होइन मिलाउँछु सहमति गरौँ अब संयन्त्र त
7: के अरे प्रेसलाई भनेर हुन्छ त्यहाँ आएर कुरा गरिहाल्छ यसरी मिलाउँ भनेर
8: सार्वजनिक रूपमै संयन्त्र बनाउन महाधिवेशनको निम्ति राम्ररी हेरोस्
7: संचार माध्यममा चाहिँ म यो गर्छु त्यो गर्छु सानेपा आऊ भनेर चाहिँ मिल्ने कुरा हो
5: उनी थिए कांग्रेसका पूर्व प्रवक्ता प्रकाश शरण महत चर्चा सबैभन्दा ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाको जसले जननिर्वाचित प्रतिनिधिहरूलाई समेत फिर्ता बोलाउन सकिने व्यवस्था सम्बन्धी अवधारणा पत्र बनाउने निर्णय गरेको छ आज उक्त दलको केन्द्रीय समितिको बैठकले राइट टू रिकल सम्बन्धी अवधारणा बनाउन महामन्त्री विपिन आचार्यलाई जिम्मेवारी दिएको हो आचार्य भन्छन्
9: पार्टीले स्थापना कालदेखि नै राइट टू रिकललाई एउटा आधारभूत स्तम्भका रूपमा मान्दै आएको कुरा हो नि शुरूआती दिनमा हामीले राइट टू रिकललाई ढाका कुमार श्रेष्ठजीको कन्टेक्स्टमा प्रयोग पनि गर्यौं होइन तर ती पोइन्टबाट यो पोइन्टमा आइपुग्दै गर्दाखेरि चाहिँ त्यसलाई चाहिँ दस्तावेजीकरण नै गरेर गलत गर्ने पार्टीभित्रको संरचनामा भएका व्यक्ति होला अथवा पार्टीलाई रिप्रेजेन्ट गरेर जनप्रतिनिधि बन्ने व्यक्तिहरूलाई पनि विधिसम्मत तरिकाले फिर्ता बोलाउने एउटा वैज्ञानिक विधि बनाउनु पर्छ भन्ने दिशामा चाहिँ काम गर्छ प्रति भन्दै गर्दाखेरि चाहिँ राइट टू रिकल तर्साउने कम्पोनेन्ट भन्दा पनि त्यो जेन्युन कम्पोनेन्ट बनोस् भन्ने दुईटा फ्रेमवर्कभित्र रहेर दस्तावेज लेखनको जिम्मेवारीको संयोजन तोकिया छ
10: सांसदहरूलाई फिर्ता बोलाउने कुरामा त देशको कानून नै छैन तर पार्टीको जिम्मेवारीमा अथवा पार्टीले सरकारमा पठाएका व्यक्तिहरूलाई चाहिँ फिर्ता गर्ने सम्मको हदसम्म यहाँहरूले त्यो अवधारणा बनाउनुहुन्छ
9: होइन होइन हामी त्यो देशको पहिलो ठुलो दल पनि हो अहिलेका लागि होइन हाम्रो ध्येय भनेको यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्ने भन्ने हो त्यो विधेयक सरकारको संरचनाको तरिकाले पेश हुन्छ होला अथवा प्राइभेट बिलका रूपमा पार्टीले प्रस्तुत गर्छ त्यो अर्को पार्ट भयो तर हामी चाहिँ हाम्रो हकमा मात्रै होइन कि समग्रतामा पनि प्रस्तुत होस् भन्ने हिसाबले काम चाहिँ गर्छौँ
10: त्यसको तत्काल कार्यान्वयन चाहिँ पार्टीको आन्तरिक जीवनबाट होला भनेर हामीले अपेक्षा गर्न सक्छौँ
9: पहिला चाहिँ यसलाई फ्रेमवर्क बनाउन दिनुहोस् हामीले फ्रेमवर्क बनाउँदै गर्दाखेरि पार्टी जीवनभित्रको मात्रै होइन कि जनप्रतिनिधिकै हकमा पनि हुने गरी बनाउँछौँ होइन त्यसलाई विधेयककै रूपमा पनि प्रस्तुत गर्दै गर्दाखेरि त पार्टीभन्दा बिगनको पनि जान्छ नि त अहिलेलाई यसले केलाई समेट्छ भन्ने भन्दा पनि के अब्जेक्टिभ एलिमिट गर्न खोजिरहेछ भन्ने कुरा महत्वपूर्ण होला यो चाहिँ महिनाउँ लगाउने दिशामा नगई र एकदमै फास्ट ट्र्याक गरेर दस्तावेज बनाउने दिशामा हामी जान्छौँ
10: अहिलेसम्म सकिएला त त्यो
9: आज भर्खर त म संयोजक भएको छु होइन केही दिन पछाडि चाहिँ म टिम बिल्डअप भइसकेको पोइन्टमा टाइमलाइन पनि दिन्छौँ हामी
10: छलफलमा पार्टी सभापतिले पनि यसरी गर्ने भनेर यहाँहरूलाई केही म्यान्डेट पनि दिनुभएको छ
9: हाम्रो पार्टीको एउटा ड्युटी के हो भने कसैलाई केही कुरा असाइन गरिसकेपछि त्यो फ्रेमवर्किङमा हामी त्यति धेरै इन्टरफेयर गर्दैनौँ होइन अभियसली पार्टीको विधानले पार्टीका अरू फन्डामेन्टल डकुमेन्टहरूले जे कुराहरू निर्देशित गरेका छ त्यसकै अधीनमा रहेर यो डकुमेन्ट बन्छ पार्टीभित्रको संरचनाको मात्र होइन कि समग्र नागरिक समाजको पनि अपनत्व होस् भन्ने हिसाबले यसलाई हामी फुल डिस्कसनमा पनि लैजान्छौँ र त्यसपछि सबैजनाले अपनाउने गरी डकुमेन्ट हामी बनाउँछौँ
5: उनी थिए रासोपा महामन्त्री विपिन आचार्य अशोक दाहालसँग कुरा गर्दै अन्त्यमा एउटा अन्तर्राष्ट्रिय प्रसंग ब्रिटेनको मौसम कार्यालयले प्रशान्त महासागरमा विकसित भइरहेको एलनिनियो मौसमी प्रणाली मानव स्मृतिको अहिलेसम्मकै शक्तिशाली हुन सक्ने चेतावनी दिएको छ यो शक्तिशाली जलवायु सम्बन्धी प्रणालीले विश्वव्यापी तापक्रम र चरम मौसमी घटनाको जोखिम बढ़ाउन सक्छ सन् 2027 विश्वव्यापी रूपमा अहिलेसम्मकै सबैभन्दा तातो वर्ष हुने सम्भावना निकै उच्च रहेको मौसम सम्बन्धी उक्त कार्यालयले जनाएको हो बीबीसीका विवरणहरूमा आधारित त्यस सम्बन्धी रिपोर्ट
4: भारतमा मनसुनी वर्षा औसत भन्दा कम भएको छ भने एल निन्योका कारण ब्रिटेनमा अत्यधिक वर्षा र आँधी बेहरी सहितको शरद ऋतु आउने जोखिम बढ़न सक्छ। युकेको मौसम सम्बन्धी कार्यालयका लामो अवधिको मौसमी पूर्वानुमानका प्रमुख प्राध्यापक एडम स्केफले यो अभूतपूर्व घटना हो भन्ने कुरा स्पष्ट रूपमा बुझ्नुपर्ने र पूर्वानुमानमा आफूले यति तीव्र एलनिन्यो संकेत कहिल्यै नदेखेको बताएका छन्। अमेरिकी अनुसन्धान संस्था बर्कले अर्थका जलवायु वैज्ञानिक डाक्टर जिक हाउसफादरले यो घटना अझै विकसित हुँदै जाने भएकाले धेरै महिना बाँकी रहेको र यही कारणले यो रेकर्ड तोड्ने घटना बन्ने आफूहरूको विश्वास अझ बढ़ेको बताएका छन्।
5: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ। अब हामी सोमबार बेलुकी पौने 9 बजे मात्र उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: 103 थोप्लो 8 अन्तर्मन को आवाज
1: स्टुडियो टाइम अहिले रातिको 9 बज्यो।
2: टाइम चेक को साथ में बनकेवा काली का सुन चाँदी पसल दुलेगौड़ा हेल्पोस्ट चोक अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना राशि अनुसार का पत्थर पाइन अर्डर अनुसार का गहना तैयार कर साथ ही पुरानो कर गहना नया गहना संग साठफेर पनी प्रोपाइटर बाजुराम सुनार विनोद सुनार मोबाइल 9816695301
3: BBS मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
4: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ।
3: BBS प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित सिट का लागि भर्ना खुल्यो। आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्। साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त GPA को आधारमा विशेष छुटको व्यवस्था रहेको छ।
4: छुटका दायराहरू
3: कक्षा 12 को परीक्षामा 3.6 GPA वा सो भन्दा बढी GPA प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
4: 3.4 GPA वा सो भन्दा बढी GPA प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
3: र 2.5 GPA वा सो भन्दा बढी GPA प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ।
4: थप जानकारीका लागि सम्पर्क 0625714479 मोबाइल 9856062065 र 9848064145।
5: निसन्तानपन र बाजुपन समस्या भएका दम्पतिहरूको लागि खुसीको खबर
6: लामो समयदेखि सन्तान नभएका दम्पतिहरूलाई लक्षित गरी फिस्टेला IVF तथा फर्टिलिटी सेन्टर गैरापाटन पोखरामा कार्यरत
7: वरिष्ठ निसन्तानपन विशेषज्ञ डाक्टर अनुहिराजन आगामी भाद्र 13 गते दोस्रो शनिबार वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौंडामा आउँदै हुनुहुन्छ।
6: सम्बन्धित समस्या भएका दम्पतिले उपचार तथा परामर्श लिएर मौकाको फाइदा लिनुहुन हार्दिक अनुरोध
5: विस्तृत जानकारीका लागि वीरेन्द्र स्वास्थ्य क्लिनिक शुक्ला गण्डकी 4 दुलेगौड़ा फोन 0625414233 मोबाइल 9868168887।
8: काइली दिदी आलु लगाउने बेला भयो मल पाउनु भयो त?
9: ए दाई पनि घरै हुनुहुँदो रहेछ त।
10: खै ल्याउन त कहाँबाट ल्याएको नि कान्छी, हाम्रो त बुढाले ल्याएका हुन्। मल पनि साह्रै राम्रो रहेछ।
11: सुन्न त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर रा बनाएको मल पाइँदो रहेछ। छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
8: ए हो र, हस् दाई म आजै जान्छु।
7: हजुर, यस हाइजेनिक राज प्रालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा बोइलर र गिरिराज कुखुरा पनि पाइन्छ। साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
5: हाइजेनिक राज प्राली शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते प्रोप्राइटर रामकृष्ण भण्डारी मोबाइल 9856062891।
12: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
8: ए मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
12: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौंडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
13: आहा, कति स्वादिष्ट मासु हो! यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो?
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अण्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: लौ आयो खुसीको खबर। होलसेल तथा सस्तोमा कपडा खरिद गर्न चाहनेहरूको लागि खुसीको खबर।
17: ग्राहकहरूको आवश्यकतालाई मध्यनजर गर्दै तपाईँ हाम्रै सहर दुलेगौडा हेल्पोस चोक नजिकै गण्डकी हार्डवेयरको सटर लाइनमा रहेको प्रिन्स फेन्सी हाउसमा आउनुहोस्। सस्तोमा मन परेको कपडा रोजी रोजी लैजानुहोस्। बालकदेखि वृद्धसम्म सबै उमेर समूहलाई आवश्यक नयाँ तथा आधुनिक डिजाइनका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ।
16: जुत्ता, चप्पल, सुट, पाइन्ट, लेडिज आइटम, साडी, कुर्ता, सुरुवाल होलसेल मूल्यमा बिक्री गरिन्छ।
17: सम्पर्क प्रिन्स फेन्सी हाउस, मोबाइल 98066 81115।
18: ल किन हो हाम्रो दिदी त छोराको बर्थडेको दिनमा पनि खुसी देखिनुहुन्न त।
19: हेर्न कान्छी, यतिका पाहुना आउनु भएको छ, मलाई त मासु कहाँबाट ल्याउने भनेर पो साह्रै चिन्ता भयो।
18: बजारै भरि फ्रेस हाउस छ, जहाँबाट ल्याए पनि हुन्छ भो। केको चिन्ता लिनु भएको छ यो दिदीले?
19: चिन्ता होइन नि बहिनी, मासु त जहाँ विश्वास त्यहाँबाट मात्र लिनुपर्छ।
18: त्यसो भए विवेक ढुङ्गानाको शुक्ला गण्डकी फ्रेस हाउसमा जानुहोस्, आजकल सबैको पहिलो रोजाई त्यही बनेको छ।
20: शुक्ला गण्डकी फ्रेस हाउस दुलेगौडा तनहु पञ्चमुनि स्कुलको अगाडि सिकेन्द्र फिस हाउसको आडैमा शाखा पसल दुलेगौडा भित्री बजार साङ्गिला विकास बैंकको पछाडि। यहाँ विवाह, व्रतबन्ध, पास्नी, पिकनिक, पार्टी, भोज भतेरका लागि आवश्यक खसी र कुखुराका मासु पाइनुका साथै जिउँदो खसी, बोका, पूजाका लागि चाहिने बोका र लोकल कुखुरा पनि पाइन्छ। साथै ताजा अण्डा, ससेज र फ्रेन्च फ्राई चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
21: प्रोप्राइटर विवेक ढुङ्गाना, जानकी ढुङ्गाना, मोबाइल 98560 66136 र 98151 66136।
22: आज पनि भात डढायो के हो कि तिम्रो पारा? राम्रोसँग खाना बनाउन आउँदैन?
23: यी बुढा कुरै नबुझिकन त्यस्तै पड्किने के? खाना बनाउनेको व्यथा तिमीलाई के थाहा? राम्रोसँग खाना बनाउन त भाँडाकुँडा पनि त गतिम्लो हुनु पर्यो नि। राइस कुकरको हालत यस्तो छ, ग्यास चुलो बिग्रेर पिल पिल मात्र बल्छ, करार मात्रै भो।
22: नरिसौ न त, लु बरु हिँड, कहाँबाट ल्याउने हो?
23: तिमीलाई पड्किने बाइक अरू केही आउँदैन क्यारे? दुलेगौडाको एसआर ब्रदर्स किचन हाउसबाट ल्याएको सामान साह्रै राम्रो खप्छ रे, हो त्यही जाने हो।
17: हजुर, हामी कहाँ सम्पूर्ण किचन सामग्री, तामाका भाँडा बर्तनहरू होलसेल मूल्यमा बिक्री गरिनुको साथै पुराना भाँडाकुँडाहरू साटफेर गरिन्छ। आमा समूह, समाज तथा होटलको लागि आवश्यक सामानहरू विशेष छुटमा उपलब्ध गराइन्छ। दुलेगौडा क्षेत्रमा होम डेलिभरीको पनि व्यवस्था छ भने डिसोम र मोबाइलको रिचार्ज कार्ड पनि पाइन्छ।
15: एसआर ब्रदर्स किचन एन्ड गिफ्ट हाउस दुलेगौडा, मुक्तिनाथ बैंकको आडमा, प्रोप्राइटर सञ्जीव श्रेष्ठ 98560 83507, कविता श्रेष्ठ, सम्पर्क 0564140055 र 98466 18817।
24: सूचना, यस तनहु सेवा हस्पिटल दुलेगौडा बिपी चोकमा यही फोटौ 6 गते शनिबार
25: लामो समयसम्म हरियो खर्क अस्पताल पोखरामा विभागीय प्रमुख भई कार्यरत छाला यौन तथा कुष्ठरोग विशेषज्ञ डाक्टर रमेश शर्मा,
24: पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत पेट, मुटु, छाती, सुगर तथा थाइरोइड रोग विशेषज्ञ डाक्टर कृष्णराज अधिकारी, पोखराका हाड जोड्ने तथा नशा रोग विशेषज्ञ, पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा कार्यरत एनिमल स्क्यान, थाइरोइड सहित भिडियो एक्सरे विशेषज्ञ डाक्टर सन्तोष बराल,
25: दैनिक उपलब्ध सेवा तर्फ
24: वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ बिहान 8:30 देखि 9:30 सम्म, दिउँसो 3 बजेदेखि 4 बजे सम्म डाक्टर अमन कुमार झा,
25: हाड जोड्ने तथा नशा रोग विशेषज्ञ डाक्टर अनिल बिक,
24: वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुदीप गुरुङ, वरिष्ठ नाक कान घाँटी तथा रोग विशेषज्ञ डाक्टर साजन बराल, वरिष्ठ फिजियोथेरापी परामर्श तथा दैनिक उपचार डाक्टर सुसन कालु र स्नेहा मण्डल, साथै 24 घण्टा डाक्टर रूपेश कुमार यादवद्वारा स्वास्थ्य परीक्षण सेवा उपलब्ध रहेको हुँदा सम्बन्धित रोगका बिरामीहरूले समयमै स्वास्थ्य जाँच गराई मौकाको फाइदा लिनुहोला।
0: तनहु सेवा अस्पताल दुलेगौडा, फोन 0065 4143177, मोबाइल 9856043।

0: के कम्मर दुखाई, घुँडा तथा जोर्नी दुखाई, गर्दन दुखाई र नसा च्यापिने समस्याले तपाईलाई सताइरहेको छ?
1: अब चिन्ता नगर्नुहोस्, भिपी फिजियोथेरापी एन्ड अर्थो सेन्टरले शुक्ला गण्डकी 4 दुलेगौडामा फिजियोथेरापी सेवा प्रदान गर्दै आइरहेको छ।
0: हाम्रा सेवाहरू कम्मर दुखाई तथा डिस्क समस्याको उपचार,
1: घुँडा तथा जोर्नी दुखाईको फिजियोथेरापी, गर्दन दुखाई तथा नसा च्यापिने समस्याको उपचार,
0: फ्रोजन सोल्डर तथा मांसपेशी दुखाईको उपचार, पक्षघात तथा स्ट्रोक पछिको पुनर्स्थापना सेवा,
1: खेलकुदका क्रममा लाग्ने चोटपटक तथा दुर्घटना पछिको उपचार, फ्र्याक्चर तथा अपरेसन पछिको एक्सरसाइज थेरापी,
0: साइटिका तथा नसा सम्बन्धी दुखाई व्यवस्थापन, साथै हिट थेरापी, टेन्स अल्ट्रासाउन्ड थेरापी लगायतका आधुनिक सेवाहरू उपलब्ध रहेका छन्।
1: दुखाईबाट मुक्ति, सक्रिय जीवनको शुरूवात, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता।
0: थप जानकारी तथा समय लिनको लागि सम्पर्क गर्नुहोस् 9841696769 र 9841156044।
1: बीपी फिजियोथेरापी एन्ड अर्थो सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, व्हाइट हाउस पार्टी प्यालेसको अगाडि। भर्ना खुल्यो, भर्ना खुल्यो, भर्ना खुल्यो।
0: गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
1: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
0: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस,
1: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने,
0: शुक्ला गण्डकी, भीमाद, म्याग्दे, रिसिङ, घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था,
1: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था,
0: 3.4 3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था,
1: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा रु 4,000 छुटको व्यवस्था,
0: साथै यूजीसी, प्रदेश सरकार, नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
1: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने।
0: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस, शुक्ला गण्डकी 5 बेल चौतारा, तनहुँ, फोन 0665712040।
2: विद्यार्थी भाइ बहिनीहरू, आज म तिमीहरूलाई धुम्रपानको बारेमा पढाउँदैछु, ध्यान दिएर सुन है।
3: म्याडम, धुम्रपान भनेको के हो?
2: ल सुन, धुम्रपान भन्नाले खास गरी सुर्तीजन्य पदार्थको धुवाँ खानु हो। चुरोट, बिँडी, तमाखु, कक्कड जस्ता सुर्तीजन्य पदार्थको सेवन गर्नु हो। धुम्रपानको धुवामा 7,000 भन्दा बढी किसिमका रासायनिक तत्व पाइन्छन्। ती मध्ये 69 भन्दा बढी तत्वले क्यान्सर गराउँदछ।
3: अनि धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा कस्ता कस्ता असर देखिन्छ? म्याडम,
2: धुम्रपान तथा सुर्तीजन्य पदार्थ सेवन गर्दा मुख, फोक्सो, पेट, फियो, आन्द्रा, मूत्र नली, पाठेघर आदिको क्यान्सर हुन्छ। दम, दीर्घ श्वास प्रश्वास रोग, उच्च रक्तचाप, हृदयघात, मस्तिष्क घात, गर्भवतन हुने, कम तौलको बच्चा जन्मने, अवधि पूरा नभई बच्चा जन्मने, मृत बच्चा जन्मने आदि गराउँदछ। त्यति मात्रै कहाँ हो र, धुम्रपानको धुवाले धुम्रपान नगर्ने व्यक्तिलाई समेत असर गर्दछ। नजिक बसेकै कारणले विश्वमा वर्षेनी 6,00,000 मानिसको मृत्यु हुने गरेको छ।
3: अनि नि म्याडम, यो धुम्रपान तथा सुर्तीजन्य पदार्थबाट बस्ने उपायहरू पनि छन् कि?
2: छन् नि, यसबाट बस्ने उपायहरू साथी भाइको लहै लहैमा नपर्ने, दीर्घकालीन असरको मनन गरी कुलतमा नफस्ने, धुम्रपानबाट छुटकारा पाउनका लागि स्वास्थ्य कर्मीसँग सल्लाह लिने, सार्वजनिक स्थलमा धुम्रपान नगर्ने र घरभित्र अनि बच्चाको अगाडि कहिल्यै धुम्रपान नगर्ने। धुमपान तथा सुर्तीजन्य पदार्थबाट टाढै बसौं, आफू बचौं र अरूलाई पनि बचाऊ।
0: स्वास्थ्यकर कोषको सहयोगमा जीपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रद्वारा जनहितमा जारी सन्देश।
4: चरक मेमोरियल हॉस्पिटल कर्मचारी संचय कोष द्वारा सूचीकृत अस्पताल।
5: यस चरक मेमोरियल हॉस्पिटल मा कर्मचारी संचय कोष का संचयकर्तालाई रु 1,00,000 सम्मको उपचार सहुलियत कर्मचारी सामाजिक सुरक्षा योजना स्वास्थ्य योजना अन्तर्गत वार्षिक 1,00,000 बराबरको स्वास्थ्य सेवा प्रदान गरिँदै आएको छ।
4: घातक रोग जस्तै मुटु रोग, मुटुको शल्यक्रिया, क्यान्सर, मृगौला रोग, डायलिसिस, मस्तिष्कको रक्तस्राव आदि रोगको उपचारको लागि रु 10,00,000 सम्मको उपचार खर्च सहुलियत प्रदान गरिन्छ।
5: सेवा लिने क्रममा चाहिने जानकारी
4: संचय कोषमा दर्ता गर्दा राखेको नाम, उमेर, जन्म मिति र कोषको नम्बर।
5: भर्ना बिरामीको लागि मात्र यो सहुलियत सेवा उपलब्ध गराइएको छ।
4: साबिकका संचयकर्ता तथा उनका श्रीमान श्रीमतीको लागि मात्र यो सेवा उपलब्ध छ।
5: विस्तृत जानकारीका लागि चरक मेमोरियल हस्पिटल नागढुङ्गा पोखरा फोन 061-552-493-552-494-582-778।
6: कहाँ जाने?
3: सिधै मयम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट
6: मयम चिसापानी, अनि बिचमा नझर्ने?
3: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोच्चे मलबाट मयम चिसापानी र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
6: ए हो र, यस्तो सुविधा पनि आइसक्यो र जाम जाम।
7: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक प्रोप्राइटर रामचन्द्र महत 98461-16878 र दुलेगौंडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट प्रोप्राइटर हरिचन्द्र महत 98235-52663।
8: हेलो बा,
9: कति बन्यो घर? अनि ढलान भयो त?
10: बाबु, ढलान त भयो, अब घरभित्रको काम गर्नु पर्नेछ। सामान धार्ने भनेको पैसा अलिकति पुग्दैन कि?
9: ल ल बा, पैसाको चिन्ता नगर्नु, अनि संसार मार्बल एन्ड टाइल्स बेलचौधाराबाट नै सामान ल्याउनु है। मेरा साथीहरू सबैले त्यहीको सामानबाट घर बनाएका रहेछन्, एकदम राम्रो छ रे।
10: हो बाबु, गाउँतिर पनि सबैले सामान त्यहीबाट ल्याउँदा रहेछन्, म पनि त्यही जाने हो।
11: हजुर, उच्च गुणस्तरका ग्रेनाइट, मार्बल र टाइल्सका साथै सेनेटरी सम्बन्धी सामग्री र हार्डवेयरका सामानहरू चाहिएमा हामीलाई सम्झनुहोस्।
12: सरसार मार्बल एन्ड टाइल्स बेलचौतारा प्रहरी चौकी भन्दा केही घर माथि।
11: प्रोप्राइटर राम भुजेल, सम्पर्क 98191-50630 र 97476-80681।
13: भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
14: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भई पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
13: धार्मिक महोत्सवका आकर्षणहरू
14: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन।
15: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
13: कथा सहितको झाँकी गीति नाटक
14: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
13: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
14: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्ध, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
13: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहु।

0: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नु हुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नु हुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची युरिया प्रति केजी रु 22 देखि 23 सम्म, डीएपी रु 49 देखि 50 सम्म र पोटास रु 38 देखि रु 39 सम्म। अनुरोधक कृषि विकास शाखा शुक्ला गण्डकी नगरपालिका तनहु।
1: स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिकमा भित्रियो नयाँ प्रविधि, अब लाइट बालेर आँखा जाँच गर्ने दिन गए। नयाँ युग सँगै नयाँ प्रविधि, कम्प्युटर प्रविधिबाट आँखा जाँच गर्दा सूक्ष्मदेखि सूक्ष्म समस्याहरू पहिचानको साथै तत्कालै आँखाको पावर चेक गरिन्छ। हामी कहाँ प्रत्येक दिन आँखाको पावर चेक गरेर पावर अनुसार चस्मा बनाइन्छ। हरेक हप्ताको शनिबार आँखा रोग विशेषज्ञ डाक्टरहरूद्वारा आँखा जाँच गरिनुको साथै आँखा जाँच्न आउने बिरामीहरूको निशुल्क सुगर परीक्षण गरिन्छ। ब्लुकोड लेन्स, हाइफोड लेन्स, प्रोग्रेसिभ लेन्स, क्रिजल लेन्स तथा कन्ट्याक्ट लेन्सहरू पाइनुको साथै विभिन्न ब्रान्डका सनग्लास चस्माहरू पनि सुपथ मूल्यमा बिक्री गरिन्छ। साथमा आँखा तथा विभिन्न रोगका औषधिहरूको लागि स्याङ्जा मेडिकल हल दुलेगौडालाई सम्झनुहोस्। स्याङ्जा चस्मा घर एन्ड आँखा क्लिनिक, बन्केवा चोक दुलेगौडा, प्रोप्राइटर पासा राजु, मोबाइल 9806613195 र 9847153368।
2: घर बनाउन त सुरु गरियो, पैसा भए पनि तनावै तनाव छ। के गर्ने, कसो गर्ने, कहाँ जाने, के ल्याउने,
3: के भए दाई, पैसा भएपछि नि के को तनाव हो र?
2: हेर न भाइ, घर बनाउन सुरु गरेको, सामान लिन कहिले कुन पसलमा कहिले कुन पसलमा डुल्दा डुल्दा हैरान भएको छु।
4: ल दाई, पैसा भएपछि त बुद्धि लगाउने हो नि। दुलेगौडाको थापा हार्डवेयर सप्लायर्समा जानुहोस् न, जगदेखि ढलानसम्मका सबै सामान एउटै छाना मुनि पाइन्छ।
5: उच्च स्तरका छड, सिमेन्ट, रङ, सेनेटरी फिटिङ जस्ता पाटा, सिपिभीसी, पिभीसी पाइप, पेन्ट तथा घर निर्माण सम्बन्धी सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइन्छ। साथै खाने पानी योजनाको लागि आवश्यक सामग्री उपलब्ध गराइन्छ। थापा हार्डवेयर सप्लायर, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिका अगाडि, प्रभु बैंक भन्दा 7 घर तल, प्रोप्राइटर महेश थापा, फोन 0564142636, मोबाइल 9556078302 र 9946608302।
6: ए बुढी, तिमीले भने जस्तै घर बन्यो, हेर त खुसी त छौ नि।
7: घर मात्रै बनाएर हुन्छ, त्यो भन्दा ठुलो कुरा त साज सजा हो नि। सुन्नुहोस् त, पोखरातिर गएर राम्रा राम्रा फुलका बिरुवा र गमलाहरू ल्याउन पाए बल्ल मैले सोचे जस्तै हुन्छ।
6: तिमी पनि यसो बुझ्ने गर न, फुल गमला सजावटको सामग्री लिन पोखरा नै किन जानु पर्छ र? हाम्रै धुलेगौडा बजारको हेल्पोस्टोकमा खुलेको द भिलेज गार्डनमा जाउ न, तिमीले जे जे खोज्यो त्यही त्यही पाइहाल्छौ।
7: ए हो र, तल्लो घरको दिदीको घरलाई पनि चाहिएको छ भन्दै हुनुहुन्थ्यो, हामी आजै जान्छौ।
0: हजुर, घर भित्र होस् या बाहिर, गार्डन वा बारदेली, सबैतिर लगाउन मिल्ने आकर्षक बिरुवा, गमला, बगैँचामा प्रयोग हुने सामान र बिरुवाका लागि आवश्यक मल र औषधि चाहिएमा हामीलाई सम्झनुहोस्।
8: पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, शुक्ला गण्डकी 4 हेल्प पोस्ट लाइन, दुलेगौडा।
0: प्रोप्राइटर रबिन थापा, सम्पर्क 9856033998 र 9465010950।
9: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
10: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाऊ न।
9: दीक्षा ब्युटी पार्लर रे?
10: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
9: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
10: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
9: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि
10: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने ठाउँ हो।
11: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
10: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
11: यहाँ थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
10: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तनहु। प्रोप्राइटर निशा लामा, सम्पर्क 97090 34335। हेर्दा हिजै दुलेगोडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
12: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
10: ए, त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
12: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार, र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
10: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू:
12: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
10: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
12: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
10: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
12: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुस्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0635 90 369।
13: सुन्नु न, गाउँमा आमालाई साह्रै भएको छ रे, तपाईँ त आजै जानुहोस् हो।
12: अनि यति अबेला भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म आजै जान्छु।
13: हजुर, विगत 13 वर्षदेखि तपाईँहरूकै सेवामा समर्पित खैरिनी टार आर्मी ब्यारेकको ठिक पारी रहेको यस होटल फ्यामिलीमा स्वच्छ र स्वादिष्ट खाना र एटेच बाथरूम सहितका सुविधा सम्पन्न सबै खाले कोठाहरू उपलब्ध रहेका छन्। साथै लोकल कुखुरा, हाँसको छोइला, बदेलको मासु।
12: भइसक्यो, गाउँ जाने मोटर नपाएर अल्पत्र परिन्छ कि?
13: त्यसको चिन्ता लिनै पर्दैन नि, खैरिनी झरेपछि त सापकोटा दाईको होटलमा बसेर भोलि बिहानै बाटो लागि हुन्छ नि।
12: ए, होटल फ्यामिली छ नि है, हुन्छ म

0: तपाई घर बनाउँदै हुनुहुन्छ, अब एक पटक सोच्नुहोस्, प्लास्टर गरी रंग लगाउँदा आउने खर्च भन्दा कम खर्चमा, त्यो पनि बिना झन्झट, विभिन्न डिजाइनको ढुङ्गा छानेर लाउनुहोस्।
1: हजुर, टेबल, भर्यान, स्लोप, ढलान, आँगन, घरको भित्तामा लगाउने विभिन्न डिजाइन र कलरका अर्थिङ, माकुरे तथा रोटा पोल्ने ढुङ्गा र कटपिस ढुङ्गाहरू फिक्स प्राइसमा पाइन्छ।
0: सुलभ मूल्य, वर्षौं वर्ष टिकाउ, दुई दशकदेखि तपाईँको विश्वासलाई कायम राख्दै निरन्तर सेवामा समर्पित छौ। तपाईँको विश्वास नै हाम्रो सन्तुष्टि।
2: संसार ढुङ्गा कटिङ उद्योग, शुक्लागञ्जकी दुई काछे पानी तनहु, प्रोप्राइटर रमेश भुजेल, फोन 98562375 र 98011325475।
3: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
4: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
3: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
4: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
3: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
4: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
3: ऋषिराम पौडेल सेनाबेसी, रु 10,000,
4: र समया गुरुङ दिलेगौड़ा, रु 55,555,
3: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
4: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
3: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
4: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
3: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
4: दिलबहादुर श्रेष्ठ दुलेगौड़ा, रु 101,111,
3: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
4: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
3: कृष्णराज घिमिरे दुलेगौड़ा, रु 55,555।
0: होइन है आरोसी, आर्यालाई लिएर कता हिँड्यौ?
5: हेर न आर्यन, पर्सि स्कुलको सांस्कृतिक कार्यक्रममा सबै जात जातिको संस्कृति झल्कने नाच देखाउने भनेको, त्यही भएर सबै जातिको पोसाक लिन भनेर जान लागेको के? कहाँ पाइन्छ कुन्नी?
6: मलाई पनि बिहेको लागि गहना चाहिएको छ। आजकल सुन भन्दा कम छैन, हराएमा डर छैन, ग्यारेन्टीको गहना नै चल्तीमा छ। राम्रो डिजाइनको पाए लिने भनेको।
0: ए त्यसो भए युवर सिङ्गापुर फेन्सी एन्ड ज्वेलर सपमा सँगै जाउँ न त। म पनि हाम्रो समाजको दाजुभाइको लागि भाङ्रा, कछाड, कम्ब्याट ज्याकेट, सिङ्गापुरै पेटी लिने हिँडेको। ग्यारेन्टीको गहनादेखि सबै जात जातिको पोसाक एउटै छानामुनि पाइने ठाउँ भनेको त्यही त हो।
5: हामी कहाँ गुरुङ, मगर, नेवार, छेत्री, तामाङ, ठकुरी, भुजेल जात जातिको ड्रेस, युके स्वेटर, ब्याग तथा पर्स, मणिपुरे, सिङ्गापुरे होल्यान्ड लुङ्गी, सल, कोरियन टी शर्ट, कम्मर बन्धक, दौरा सुरुवाल, खुकुरी, टोपी लगायत परम्परागत जातीय गर गहनाहरू, शिरबन्दी, शिरफूल, टिकमाला, ढुम्री, यार्लिङ, मारवाड़ी, पाटेसुन, बुलाकी, लाहुरे फुली, जन्तर चन्द्रमा, नौगेडी, असर्फी, कण्ठमाला, मुगामाला, हमिलमाला, न्यापुसिक, जापुसिक, तायोमाला, लुसवाङ, माकसी, कल्ली, बिरमली, आँसी, खुर्पेटो, सुर्खे थैली, डोरी लगायत सम्पूर्ण पोतेका आइटमहरू पाइनुका साथै आधुनिक डिजाइनका गर गहनाहरू, रानीहार, चन्द्रहार, मिनीहार, चोकरहार, मंगलसूत्र, बालाचुरा, पञ्चधातु अंगुठी, रामलीला झुम्का, पिजोडा झुम्का, सिक्री, लकेट, माइली तिलहरी, छड्के तिलहरी, घुम्टो, क्राउन, सेन्डिल, जिम्बु र ब्रुनाईको माछा पाइन्छ।
0: सम्पर्क युवर सिङ्गापुरे फेन्सी एन्ड ज्वेलरी सप, मुक्तिनाथ बैंकको एक घरमाथि दुलेगौडा, प्रोप्राइटर आर्यन कुमार श्रेष्ठ, मोबाइल 98241484 र 98141353005।
7: ल न हो छिटो निस्क, अहिले फर्किन ढिलो हुन्छ के? बिहेको कपडा भनेपछि राम्रो राम्रो रोज्नै पर्यो, फेरि पोखरा पुग्नु छ,
8: बिहेको कपडा किन्न पनि पोखरा जानु पर्छ र
7: यही युनाइटेड सप्लायर्समा छँदैछ नि। बुवा आमा अनि भाइ बहिनीको लागि पनि त नयाँ कपडा किन्नु पर्यो, यता भने जस्तो पाइँदैन, त्यसमाथि महँगो होला नि।
8: त्यसको त चिन्तै नगर्नु न दिदी, डिजाइन पनि खोजे जस्तो पाइन्छ, मूल्य त झनै मिल्छ, एकचोटि गएर त हेर्नुहोस्।
9: हजुर, विवाहको कपडा, स्तरीय कोट, सुट, प्यान्ट, स्कुल कलेजको ड्रेस पाइनुका साथै लेडिज आइटम, साडी, लेगिज, टप्स, कुर्ता सुरुवाल र थानका कपडाहरू होलसेल मूल्यमा बिक्री गरिन्छ, साथै इमर्जेन्सी सिलाइको समेत व्यवस्था छ।
7: सम्पर्क युनाइटेड सप्लायर्स, दुलेगौडा हेल्प चोक, प्रोप्राइटर कृष्णराज पण्डित, फोन 0065414008।
10: भर्ना खुल्यो।
11: गंदगी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त भानुभक्त बहुमुखी क्याम्पस बेल चौतारामा शैक्षिक सत्र 2083-84 का लागि मानविकी शिक्षा र व्यवस्थापन संकायमा स्नातक तह प्रथम वर्षमा अंग्रेजी र नेपाली दुवै माध्यममा भर्ना खुल्यो।
10: समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस्।
11: हाम्रा विशेषताहरू वर्षौंदेखि गण्डकी प्रदेशमा नै उत्कृष्ट नतिजा ल्याउन सफल जनस्तरबाट सञ्चालित न्यून शुल्कमा पढाइ हुने सामुदायिक क्याम्पस
10: दक्ष र अनुभवी प्राध्यापकहरूबाट अध्यापन गराइने
11: शुक्ला गण्डकी भीमाद म्याग्दे रिसिङ घिरिङ र हरिनाश गाउँपालिका भित्रका विद्यालय टपरलाई मासिक शिक्षण शुल्कमा 100% र द्वितीय हुनेलाई 50% छात्रवृत्तिको व्यवस्था
10: कक्षा 12 3.6 वा 100 भन्दा माथिको जीपीए प्राप्त गर्ने विद्यार्थीहरूलाई मासिक शिक्षण शुल्कमा 100% छात्रवृत्तिको व्यवस्था
11: 3.4-3.59 जीपीए प्राप्त गर्ने विद्यार्थीलाई मासिक शिक्षण शुल्कमा 50% छात्रवृत्तिको व्यवस्था
10: पहिला भर्ना हुन आउने 15 विद्यार्थीहरूलाई भर्ना शुल्कमा ₹4,000 छुटको व्यवस्था
11: साथै यूजीसी प्रदेश सरकार नगर र क्याम्पसको छात्रवृत्तिको व्यवस्था
10: र बिहानी सत्रमा कक्षा सञ्चालन हुने
11: विस्तृत जानकारीका लागि भानुभक्त बहुमुखी क्याम्पस शुक्ला गण्डकी 5 बेल चौतारा तनहुँ फोन 0665712040 बीबीएस मा नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठ जस्तै उच्च शैक्षिक सफलता हासिल गर्ने पालो अब तपाईँको
12: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई सहित यस गण्डकी मल्टिपल कलेज भुरुङ्गेमा नयाँ भर्ना खुलेको सहर्ष जानकारी गराइन्छ
11: बीबीएस प्रथम वर्ष 2081 र दोस्रो वर्ष 2082 मा निरन्तर नेपाल टप नतिजा प्राप्त गरेको यस कलेजमा सीमित का लागि भर्ना खुल्यो आजै भर्ना भई आफ्नो सिट सुरक्षित गर्नुहोस् साथै पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था रहेको छ
12: छुटका दायराहरू
11: कक्षा 12 को परीक्षामा 3.6 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट
12: 3.4 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट
11: र 2.5 जीपीए वा 100 भन्दा बढी जीपीए प्राप्त गर्ने विद्यार्थीलाई 60% छुटको व्यवस्था गरिएको छ
10: थप जानकारीका लागि सम्पर्क 0655714479 मोबाइल 98562265 र 98468164145
13: ए सबिना यसको हतारमा कता हो
14: ए प्रदीप हेर न बेगो दिन पनि आइसक्यो गरगहना बनाइहाल्नु पर्ने डिजाइन पनि हेरेकै छैन पोखरासम्म पुग्नु छ त्यही भएर म त हतार हतारमा हिँडेको
13: ल बिहेको गरगहना बनाउन पोखरा नि जानु पर्छ त यही दुलेगोडाको बनकेवा चोकमा छ नि विगत 7 सञ्चालनमा आएको बनकेवा कालिका सुनचादी पसल हो त्यहाँ जाऊ न तिमीले जस्तो खोज्यौ त्यस्तै डिजाइनको गहना रोजी रोजी पाइन्छ अनि आफ्नै भवनमा पसल सञ्चालन गरिएको हुँदा भाडा तिर्न नपर्ने भएपछि ज्यालामा छुट पनि पाइने रहेछ सबै सुविधा यही भएपछि पोखरा पोखरा किन भौतारिनु र मेरो बिहेको लागि पनि सबै गरगहना त्यही बनाएको
15: हजुर हामी कहाँ छापावाला सुनका आधुनिक डिजाइनका तयारी गरगहना विभिन्न राशि अनुसारका पत्थरहरू अर्डर अनुसारका गरगहना तयार पार्नुको साथै खरिद बिक्री पनि गरिन्छ यहाँबाट खरिद गरेको गहना बिक्रीमा उचित मूल्य दिइनेछ सम्पर्क बनकेवा कालिका सुनचाँदी पसल दुलेगौडा बनकेवा चोक तनहुँ प्रोप्राइटर सुबेदार बाजीराम सुनार र सूर्य गहतराज मोबाइल 9846878528 र 9808216142

0: टिकुलीमाया आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरातिर जाम न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
1: यति किने हुन्न र तँलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
0: हो र कहाँ छ र त्यस्तो?
1: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
2: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
3: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
2: कालिका फेन्सी स्टोर्स, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
3: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
2: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
4: टाइम चेक को साथ में बनकेवा कालिका सुन चाँदी पसल, दुलेगौड़ा हेल्पोस चोक, अपने भवन में छापा वाला सुन का आधुनिक डिजाइन का तैयारी कर गहना र राशि अनुसार का पत्थर पाइन, अर्डर अनुसार का गहना तैयार गर्नु को साथ ही पुरानो गर गहना नया गहना संग साठफेर पनि गरिन्छ। प्रोपाइटर बाजुराम सुनार, विनोद सुनार, मोबाइल 9816695301।
5: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
6: धोरबाराही हाइलाइट्सको साथमा
2: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौडा बीपी चोक।
6: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841639404।

नमस्कार रेडियो ध्रुवाही, नमस्कार रेडियो ढोरबाराही 103.8 मेगाहर्जको राति 10 बजेको ढोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। तपाई हामीलाई इन्टरनेट अनलाइनमा पनि www.radiodhorbarahi.com.np लगइन गरेर विश्वभरि एकसाथ सुन्न सक्नुहुनेछ। ढोरबाराही हाइलाइट्समा अब समाचारहरू सुन्नुहोस्। निजी भ्रमणका क्रममा पोखरा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाह शुक्रबार आज कास्कीको माछापुछे गाउँपालिका 6 अस्ताम स्थित अन्नपूर्ण इको भिलेजमा बास बस्नु भएको छ। सड़क मार्ग हुँदै दिउँसो निजी गाड़ीमा पोखरा आइपुग्नु भएका उहाँ स्थल मार्गबाट नै अस्ताम पुग्नु भएको हो। मुस्ताङ भ्रमणको तालिका अनुसार पोखरा आउनुभएका प्रधानमन्त्री शाह शनिबार 30 तर्फ जाने कार्यक्रम रहेको छ। पोखराबाट हेलिकप्टर मार्फत मुस्ताङ जाने गरी आवश्यक तयारी गरिएको छ। ग्रामीण परिवेशमा रहेको अन्नपूर्ण इको भिलेजबाट मौसम खुल्दा अन्नपूर्ण हिम श्रृंखला देखिन्छ। सोही स्थानबाट पोखराको हेम्जा बजारको सुन्दर दृश्य समेत अवलोकन गर्न सकिन्छ। प्रधानमन्त्री शाह अस्ताम स्थित अन्नपूर्ण इको भिलेज पुगिसकेको सुरक्षा निकायले पुष्टि गरेको छ। शाह बस्ने भएपछि उक्त इको भिलेजका अन्य पर्यटकका लागि बुकिङ नलिएको स्रोतले बताएको छ। प्रधानमन्त्रीको निजी भ्रमण भएकाले शुरूमा सुरक्षा निकायलाई यसबारे पूर्व जानकारी थिएन। सुरक्षा निकायका एक अधिकारीले भन्नुभयो, उहाँ पोखरा आइपुगे पछाडि मात्रै भ्रमणबारे जानकारी गराइएको हो। प्रधानमन्त्री शाहको आवागमन सँगै इको भिलेज र आसपासको क्षेत्रमा सुरक्षा व्यवस्था कड़ा पारिएको छ। प्रधानमन्त्रीकी श्रीमती सबिना काफ्ले र छोरी सहित आउनु भएको हो। उहाँ मुस्ताङ समेत जाने र आइतबार फर्कने कार्यक्रम रहेको छ। गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष 2082-83 115 किलोमिटर सड़क कालोपत्री गरेको छ। भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्रालयका अनुसार यो अवधिमा 22 वटा सड़क पुल र 9 वटा झोलुङ्गी पुलको निर्माण समेत सम्पन्न भएका छन्। सबैभन्दा धेरै कास्कीमा 27 किलोमिटर सड़क कालोपत्री भएको छ भने तनहुमा 22 किलोमिटर, लमजुङमा 17 किलोमिटर सड़क पीच भएको छ। मन्त्रालयले गत आर्थिक वर्षमा विनियोजन गरेको बजेट मध्ये 64.78% खर्च गरेको समेत जनाएको छ। मन्त्रालय अन्तर्गत 285 बहुवर्षीय आयोजना सञ्चालनमा रहेका छन्। सड़क निर्माण मा निर्माण सामग्रीको अभाव, मूल्य वृद्धि, दक्ष जनशक्तिको कमी र भौगोलिक विकटतालाई चुनौतीका रूपमा लिएको मन्त्रालयले जनाएको छ। तनहुमा एआई प्रविधि युक्त डिजिटल एक्सरे मार्फत क्षयरोग पहिचान अभियान प्रभावकारी बन्न थालेको छ। जिल्लाका 8 वटा स्थानमा सञ्चालन गरिएको शिविरमा 3012 स्थानको छातीको एक्सरे परीक्षण गर्दा 3012 जनाको छातीको एक्सरे परीक्षण गर्दा 180 जनामा क्षयरोग पुष्टि भएको प्रदेश जनस्वास्थ्य कार्यालय तनहुँले जनाएको छ। सबैभन्दा धेरै व्यासको केशवचार स्वास्थ्य चौकी क्षेत्रमा परीक्षण गरिएका 1445 जनामध्ये 96 जनामा क्षयरोग देखिएको छ। यस्तै भानुमा 43, घिरिङमा 23, रिसिङमा 19, देवघाटको कोट्टामा 14, आबु खैरनीमा 9 र ब्यासको चारकुनेमा 9 तथा देवघाट धर्मार्थ अस्पतालमा 6 जनामा क्षयरोग पुष्टि भएको छ। यस्तै कार्यालय प्रमुख अमर दवाडीले एआई युक्त पोर्टेबल एक्सरेबाट दुर्गम क्षेत्रमा लुकेर रहेको क्षयरोगी पहिचान गर्न सहज भएको बताउनुभयो। पहिचान भएका बिरामीलाई नियमित उपचारको दायरामा ल्याएर पूर्ण रूपमा निको पार्ने लक्ष्य रहेको कार्यालयले जनाएको छ। नेपाली कांग्रेसभित्रको विवाद फेरि सर्वोच्च अदालततिरै फर्किएको छ। पूर्व सभापति शेरबहादुर देव समूहले 15 महाधिवेशनको प्रक्रिया रोक्न माग गर्दै फेरि अदालत गुहारेपछि विवादको छिनोफानो अब अदालतबाट नै हुने देखिएको हो। पूर्व सभापति देउबा र तत्कालीन कार्यवाहक सभापति पूर्णबहादुर खड्काको तर्फबाट छुट्टा छुट्टै रिट सर्वोच्चमा पुगेको नेता मीन विश्वकर्माले बताउनुभयो। असोजमा महाधिवेशन गर्ने गरी पार्टीले अगाडि बढ़ाएको कार्यतालिका रोक्न माग गरिएको छ। आधिकारिकता विवादमा पुनः सुनवाई सर्वोच्चले निष्ठा समेत दिइसकेको अवस्थामा त्यसको टुङ्गो नलाग्दासम्म महाधिवेशन सम्बन्धी काम अगाडि नबढ़ाउन नमिल्ने देउबा पक्षको तर्क रहेको छ। असोजको 16-19 महाधिवेशन गर्ने गरी कांग्रेसले
कार्यतालिका सार्वजनिक गरेको छ। तर यो भेलाले गगन थापालाई सभापति स्वीकार गर्दै देउवाकै नेतृत्वमा महाधिवेशन गर्ने निर्णय गरेको छ। सरकारले सरकारी निकायबाट हुने खरीद तथा कार्यालयीय प्रयोजनमा स्वदेशी उत्पादनलाई प्राथमिकता दिन सबै सरकारी कार्यालयलाई पत्रचार गरेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयमा सिंहदरबारमा आज आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रधानमन्त्री कार्यालयका प्रवक्ता एमराज अर्यालले स्थानीय सिप र उद्यमको संरक्षण, रोजगारी सृजना र आयात प्रतिस्थापन गर्ने उद्देश्यले सरकारी खरीदमा नेपाली उत्पादनलाई प्राथमिकता दिन पुनस्मरण सहित सबै सरकारी कार्यालयमा पत्रचार गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार सरकारी कार्यालयमा उनी बैठक र समारोहका कोसेली, उपहार, सजावट लगायतका प्रयोजनमा सम्भव भएसम्म नेपाली हस्तकला तथा नेपालमै उत्पादित वस्तु प्रयोग गर्न निर्देशन दिएको छ। स्वदेशी वस्तु र सेवाको प्रयोग र उत्पादन सरकारको प्राथमिकतामा रहेको उहाँले बताउनुभयो। शुक्ला गण्डकी नगरपालिकाको आर्थिक वर्ष 2082-83 को तेस्रो चौमासिक अवधिको सार्वजनिक सुनवाई कार्यक्रम आज सम्पन्न भएको छ। शुक्ला गण्डकी नगरपालिकाको आयोजना तथा शुक्ला गण्डकी पत्रकार मञ्चको समन्वयमा नगरसभाको हलमा आयोजना गरिएको सार्वजनिक सुनवाईमा नगरपालिकाको वार्षिक प्रगति, आर्थिक अवस्था, विकास तथा भौतिक पूर्वाधारको प्रगति र नगरपालिकाले हासिल गरेको उपलब्धिबारे जानकारी दिएको थियो। कार्यक्रममा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शिशिर पौडेलले आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो। सार्वजनिक सुनवाईमा सहभागी नागरिकहरूले नगरपालिकामा बढ़दै गइरहेको बेरोजगारी बारे गम्भीर चासो व्यक्त गरेका छन्। नागरिक समाज शुक्ला गण्डकीका अध्यक्ष उमानाथ पाठक, स्थानीय मडी पौडेल, मोती राज गुरूङ तथा राष्ट्रिय स्वतन्त्र पार्टी शुक्ला गण्डकीका सभापति अरि खड्का लगायतले बेरुजु न्यूनीकरणका लागि नगरपालिकाले बनाएको योजना र त्यसको कार्यान्वयनबारे प्रश्न राख्नुभएको थियो। यस्तै स्थानीयहरूले लामो समयदेखि चर्चामा रहेको लालपूर्जा वितरणको प्रक्रिया कहाँ पुगेको छ भन्ने विषयमा समेत जानकारी मागेका छन्। नगरपालिकाले अवलम्बन गरेका विभिन्न नीति तथा कार्यक्रम प्रभावकारी रूपमा कार्यान्वयन हुन नसकेको भन्दै उनीहरूले सुधारका लागि आवश्यक कदम चाल्न समेत आग्रह गरेका थिए। सहभागीहरूले विशेष कृषि, भौतिक पूर्वाधार, स्वास्थ्य र शिक्षा क्षेत्रमा देखिएको समस्या र अनियमिततालाई सुधार गर्दै थप सेवा प्रवाहलाई प्रभावकारी बनाउनु पर्नेमा जोड़ दिएका छन्। कार्यक्रममा शुक्ला गण्डकी नगरपालिकाका नगर प्रमुख कृष्णराज पण्डित, उपप्रमुख खुमबहादुर विक राजु, विभिन्न शाखाका शाखा प्रमुख लगायतले नागरिकहरूले उठाएको प्रश्नको जवाफ दिनुभएको थियो। शुक्ला गण्डकी पत्रकार मञ्चका अध्यक्ष राजन उपाध्यायको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरवासीहरूले सार्वजनिक सुनवाईबाट प्राप्त सुझावलाई आगामी दिनमा नगरपालिकाले कार्यान्वयन गर्दै अगाडि बढ़नुपर्ने बताएका छन्। स्याङ्जा जिल्लामा नै पहिलो पटक अर्जन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू गरिएको छ। करदाता सेवा सञ्चालनका लागि आन्तरिक राजस्व कार्यालय पोखराका कर अधिकृत शिवप्रसाद ढुङ्गाना र अर्जन चौपारी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज अर्यालले सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ। सरकारले करदाता सेवा कार्यालयको संरचना अटाएसँगै 11 स्थानीय तह रहेको स्याङ्जामा आन्तरिक राजस्व कार्यालय पोखरासँग सम्झौता गरेर अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा शुरू गरिएको हो। पालिकामा करदाता सेवा विस्तार भएसँगै यस अगाडि करदाता सेवा कार्यालय स्याङ्जाबाट प्रदान हुँदै आएको सेवा अब अर्जुन चौपारी गाउँपालिकाबाट नै नागरिकले प्राप्त गर्न थालेका छन्। तनहुको भीमा नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण गरेको तथा उत्पादन गरेका सामग्री प्राथमिकताका साथमा खरिद गरी प्रयोग गरिदिन आग्रह गरेको छ। नगरपालिकाले एक सूचना जारी गर्दै नगरवासी, सम्पूर्ण सरकारवाला व्यक्ति र संघ संस्थालाई अपाङ्गता भएका व्यक्तिहरूद्वारा उत्पादित सामग्रीको प्रयोग गर्न अनुरोध गरेको हो। अपाङ्गता भएका व्यक्तिहरूको अधिकार प्रवर्धन, रोजगारी र स्वरोजगारीको अवसरलाई सुनिश्चित गर्ने उद्देश्यले मन्त्री स्तरीय निर्णय बमोजिम यस्तो सामग्री प्राथमिकताका खरिद गरेर प्रयोग गर्ने नीति लिएको
नगरपालिकाले जनाएको छ। भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला बालबालिका लैंगिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्रालयको प्राप्त पत्रका आधारमा मेमान नगरपालिकाले यो सूचना प्रकाशन गरेको प्रमुख प्रशासकीय अधिकारी शोभाकर पोखरेलले जानकारी दिनुभयो। 140 मेगावाट क्षमताको तनहु जलविद्युत आयोजनाको समग्र भौतिक निर्माण प्रगति 78% पुगेको छ। आयोजनाका तीनवटै प्याकेजको काम तीव्र गतिमा अगाडि बढ़ेसँगै निर्माण प्रगतिमा सुधार आएको हो। आयोजनाका प्रबन्ध संचालक छविलाल गहिरेका अनुसार मुख्य बाँध भूमिगत विद्युत गृह र 220 केवी प्रसारण लाइनको काम उत्साहजनक रूपमा अगाडि बढ़ेको छ। प्याकेज एकको प्रगति 62, प्याकेज दुईको प्रगति 79 र प्याकेज तीनको 82% पुगेको छ। आयोजना निर्धारित समयमा नै सम्पन्न हुने अपेक्षा गरिएको छ। आयोजनाबाट वार्षिक औसत 58 करोड़ 77 लाख युनिट विद्युत उत्पादन हुने बताइएको छ।

0: जिल्ला प्रहरी कार्यालय तनहुँ तथा मादतका प्रहरी इकाईबाट खटिएको प्रहरी टोलीले विभिन्न अपराध तथा गैर कानूनी गतिविधि नियन्त्रणका लागि सञ्चालन गरेको सर्च एण्ड स्वीप अपरेशनका क्रममा सातजना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिएको छ। बिहिबार हिजो सञ्चालन गरेको उक्त अभियान अन्तर्गत लागू औषध अवैध मदिरा नियन्त्रण शान्ति सुरक्षा क्राइम फरार प्रतिवादी पक्राउ चोरी नियन्त्रण तथा प्राकृतिक स्रोत साधनको अनधिकृत प्रयोग नियन्त्रण लगायतका विषयमा प्रहरीले खोजतलास तथा निगरानी बढ़ाएको हो। अपरेशनका क्रममा नियन्त्रणमा लिएका सातजना मध्ये तीनजनालाई आवश्यक अनुसन्धानपछि आफन्तको जिम्मा लगाएर छोडिएको प्रहरीले जनाएको छ। बाँकी चारजनामाथि भने थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिका प्रसाद घिमिरेले बताउनुभयो। प्रहरीले जिल्लामा आपराधिक तथा गैर कानूनी गतिविधि नियन्त्रणका लागि यस्तो सर्च एण्ड स्वीप अपरेशनलाई निरन्तरता दिने जानकारी दिएको छ। मोगलिन पोखरा सड़क खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले जिल्ला प्रहरी कार्यालय तनहु र जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुले संयुक्त रूपमा सञ्चालन गर्दै आएको चालक सचेतना कार्यक्रम शुक्रबार आज पनि जारी राखेको छ। बिहान 4 बजेदेखि 7 बजेसम्म सञ्चालन गरेको कार्यक्रममा 140 जना सवारी चालकलाई सड़कको अवस्था, मौसम, लेन अनुशासन तथा ट्राफिक नियमको पालना सम्बन्धमा सम्झाई बुझाई गरिएको प्रहरीले जनाएको छ। कार्यक्रम अन्तर्गत 20 वटा दुईपाङ्रे, 44 वटा साना चार पाङ्रे र 75 वटा ठूला सवारी साधनका चालकलाई सचेत गराएको हो। यसैबीच पछिल्लो 24 घण्टामा तनहुँ जिल्ला अन्तर्गत पोखरा मुगलिन सड़क खण्ड तथा पृथ्वी राजमार्गमा कुनै पनि सवारी दुर्घटना नभएको प्रहरीले जनाएको छ। सड़कको अवस्था र मौसम अनुसार सावधानी अपनाउन तथा लेन अनुशासन ट्राफिक नियमको पूर्ण पालना गर्न प्रहरीले चालकलाई आग्रह गरेको छ। स्वास्थ्य, वातावरण संरक्षण र इन्धनको खपत घटाउने सन्देश प्रवाह गर्न पोखरादेखि तनहुँको प्रसिद्ध धार्मिक स्थल ढोरबाराही मन्दिरसम्म वृहत साइकल यात्रा हुने भएको छ। शुक्ला गण्डकी साइकल क्लब र साइकल सिटी पोखराको आयोजना तथा व्यवस्थापनमा शनिबार भोली बिहान साइकल यात्रा हुन लागेको हो। यात्रामा पोखरा र शुक्ला गण्डकी क्षेत्रका सयौं साइकल प्रयोगकर्ताको सहभागिता रहने आयोजकले जनाएको छ। शुक्ला गण्डकी साइकल क्लबका संयोजक त्रिलोचन लम्सालका अनुसार साइकल यात्रीहरू शनिबार बिहान 6 बजे पोखराबाट प्रस्थान गर्नेछन्। बिहान 7 बजे शुक्ला गण्डकीको कोत्रीमा स्वागत गरिएपछि संयुक्त रूपमा साइकल यात्रा अगाडि बढ़ाइनेछ। यात्रा खैरणीटारसम्म पुग्ने र त्यहाँबाट फर्किएर ढोरबाराही मन्दिर हुँदै शुक्ला गण्डकीको मुक्तिनाथ सेवन धाममा पुगेर समापन गरिने लम्सालले बताउनुभयो। अस्वस्थ खानपान र बदलिदो जीवनशैलीका कारण मोटोपन तथा दीर्घ रोगको समस्या बढ़दै गएपछि स्वास्थ्य प्रति सचेतना जगाउन साइकल चलाउने अभियान प्रभावकारी बन्दै गएको जको दावी छ। पछिल्लो समय शुक्ला गण्डकी क्षेत्रमा पनि साइकल प्रयोगकर्ताको संख्या बढ़न थालेको छ। हवस्त, यिनै विविध खबरहरू सँगसँगै राति 10 बजेको ढोरबाराही हाइलाइट्स आजका लागि सकिएको छ। भोलि बिहान 5:20 बजेको ढोरबाराही हाइलाइट्समा हाम्रो भेट हुनेछ। त्यतिन्जेलसम्मका लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै हाम्रो प्रसारण सेवामा खटिनुहुने सम्पूर्ण सहकर्मीहरू सहित म पनि बिदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभरात्री।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना, गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654 14 100 वा ढोरबाराही FM@gmail.com मा इमेल गर्नुहोस्।

0: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कुर्सीको अधिकृत विक्रेता दीर्घायु फर्निचर सोरुम दुलेगौडा बजार, प्रोप्राइटर लक्ष्मीराज वाग्ले। सम्पर्क 9846061268 र 9560602068।
4: उफ, आज पनि पार्टीमा जानु छ तर कपाल पनि मिलेको छैन, अनुहार पनि थाकेको जस्तो देखिन्छ।
5: यति धेरै सोच्नु पर्ने कुरा के छ र? दीक्षा ब्युटी पार्लर जाउँ न।
4: दीक्षा ब्युटी पार्लर रे?
5: हो नि, दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र। एक पटक त्यहाँ गएपछि ऐनामा आफूलाई हेर्दा पनि हेरिरहन मन लाग्छ।
4: हो र, त्यस्तो के हुन्छ र त्यहाँ?
5: अनुहारलाई चाहिने फेसियल र थ्रेडिङ, कपाललाई सुहाउने हेयर कटिङ, हेयर कलर र हेयर स्पा, हात खुट्टालाई आकर्षक बनाउने मेनिक्योर पेडिक्योर अनि आँखाको सुन्दरताका लागि आइल्यासिङ पनि गरिन्छ।
4: अनि बिहे, पार्टी वा विशेष कार्यक्रम पर्यो भने नि?
5: त्यसका लागि त यो ब्युटी पार्लर झन् एकदम विशेष छ। तपाईँको अनुहार, पहिरन र अवसर अनुसारको ब्राइडल मेकअप तथा आकर्षक मेकअप र हेयर स्टाइल, अनि तपाईँलाई अरू जस्तो होइन तपाईँलाई नै अझ सुन्दर देखाउने।
4: त्यसो भए मेरो बिहेमा त म त्यही जान्छु है त।
5: बिहेमा मात्रै किन, आफूलाई माया गर्न पनि त कहिले काहीँ समय दिनुपर्छ नि।
4: ए हा, थ्रेडिङ, फेसियल, ब्लिच, हेयर कटिङ, ब्राइडल मेकअप, मेनिक्योर, पेडिक्योर, आइलेसिङ, हेयर कलर, हेयर स्पा, नेल एक्सटेन्सन तथा रिडकल ट्रिटमेन्ट र सुन्दरता मात्र होइन सिप पनि। प्रोफेसनल ब्युटी पार्लर सम्बन्धी व्यावसायिक तालिम समेत प्रदान गरिन्छ।
5: सुन्दरता देखाउने होइन, महसुस गराउने ठाउँ दीक्षा ब्युटी पार्लर एन्ड प्रशिक्षण केन्द्र, शुक्ला गण्डकी नगरपालिका 2 कोत्रे तल हो। प्रोप्राइटर निशा लामा। सम्पर्क 9790934335। हेर्दा हेर्दै दुलेगौडा बजार पनि यति ठुलो सहर बन्यो, तर राम्रो प्रचारको लागि भने
6: माइली भाउजू पनि ठुलो घरहरू मात्रै देखेर हुन्छ, सेवाको बारेमा केही थाहै रहेनछ। अनि गण्डकी मेडिकल हल सुन्नु भएको छ?
5: ए त्यो सिग्देल बाबुको नयाँ नयाँ जस्तो लाग्थ्यो।
6: ठिक भन्नुभयो भाउजू, अहिले त्यहाँ लामो समयदेखि जीपी कोइराला हस्पिटलमा काम गर्नुभएका इन्टरनल मेडिसिन डाक्टर डोलेन्द्र आचार्यबाट प्रत्येक दिन, छाला तथा यौन रोग विशेषज्ञ डाक्टर सुशील कार्कीबाट प्रत्येक महिनाको दोस्रो शनिबार र नाक कान तथा घाँटी रोग विशेषज्ञ डाक्टर दिनेश श्रेष्ठबाट चौथो शनिबार उपचार गराउन सकिन्छ नि।
5: गण्डकी मेडिकल हल दुलेगौडा, हाम्रा सेवाहरू
6: मुटु, श्वास प्रश्वास तथा फोक्सो सम्बन्धी समस्याको उपचार,
5: सुगर, प्रेसर, थाइरोइड, ज्वरो खोकी र एलर्जीको उपचार,
6: पेट दुख्ने, चक्कर लाग्ने समस्याको उपचार तथा परामर्श,
5: कान दुख्ने, पाक्ने, नाक बन्द हुने, एलर्जी, घाँटी दुख्ने, टन्सिल, सुन्न कम हुने लगायत समस्याको जाँच तथा परामर्श गराइन्छ।
6: सम्बन्धित बिरामीले आजै सम्पर्क गर्नुहोस्। सम्पर्क गण्डकी मेडिकल हल दुलेगौडा, माछा पुछ्रे बैङ्कको ठिक पारिपट्टि। फोन 0665930369।
7: काइली दिदी, आलु लगाउने बेला भयो, मल पाउनु भयो त?
8: ए दाई पनि घरै हुनुहुँदो रहेछ त। खै ल्याउन त कहाँबाट ल्याएको निकान्छी, हाम्रो त बुढाले ल्याएका हुन्, मल पनि साह्रै राम्रो रहेछ।
9: सुन त माइली, गणपतिको सफल एकले टोलमा रहेको कुखुराको फार्ममा त एकदमै राम्रो ओतमा राखेर बनाएको मल पाइदो रहेछ, छिटो जाऊ त, अन्त भन्दा सस्तोमा पाइएछ है, मैले त त्यहीँबाट ल्याएको।
7: ए हो र, हस् दाई म आजै जान्छु।
6: हजुर, यस हाइजेनिक राज प्रणालीमा गुणस्तरीय कुखुराका मल पाइनुका साथै होलसेल मूल्यमा ब्रोइलर र गिरिराज कुखुरा पनि पाइन्छ, साथै माछा चाहिएमा पनि हामीलाई सम्झनुहोस्।
3: हाइजेनिक राज प्रणाली, शुक्ला गण्डकी 8 सफल एकले टोल गणपते, प्रोप्राइटर रामकृष्ण भण्डारी, मोबाइल 9556062891।
10: मेरो कल कल कल कल कल
4: टिकुली माया, आज पनि एउटा कुरा मान न भाई, चाडबाड आउन लाग्यो, पोखरा तिर जाऊँ न नयाँ नयाँ डिजाइनको कपडा किन्न।
10: यति किने हुन्न र तलाई मन पर्ने अनि तैले भनेको कपडाहरू पाइने पसल मलाई थाहा छ कि।
4: हो र, कहाँ छ र त्यस्तो?
10: दुलेगौडामा छ, कालिका फेन्सी स्टोर।
11: यहाँ तपाईँले चाहेको जस्तै विभिन्न डिजाइनका कुर्ता सलवार, लुङ्गी टी शर्ट सहित लेडिज र जेन्ट्सका लागि आवश्यक सम्पूर्ण किसिमका कपडाहरू उपलब्ध रहेका छन्।
12: नयाँ डिजाइन र आकर्षक पहिरनका लागि सबैको मन जित्न सफल
11: कालिका फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, तरकारी लाइन, तारा देवी तरकारी पसल सँगै।
12: प्रोपाइटर नवीन श्रेष्ठ, सम्पर्क 9556062028 र 9901479716।
11: एउटा कुरा थाहा पाइराख्नुहोस्, हामी पहिलाको ठाउँ भन्दा अलिकति माथि सरेका छौँ है।
13: दुलेगौडा बजारमा कति फोटो स्टुडियो खुल्यो, कति बन्द भए, कति के भए, तर सबैभन्दा पुरानो कीर्ति फोटो स्टुडियोको सेवा भने आजसम्म निरन्तर पाइएको छ। फोटो स्टुडियो भनेपछि त कीर्ति बाहेक अरूको त नामै आउँदैन।
14: ए, मलाई मात्र हो कि भनेको, तपाईँलाई पनि त्यस्तै पो हुन्छ? आज पनि एउटा गिफ्ट किन्नु छ अनि एक दुईवटा फोटो पनि खिच्नु छ, त्यही जाने हो म त।
13: हजुर, दशकौंदेखि यहाँहरूको सेवामा समर्पित छौ। अर्जेन्ट फोटो, मोबाइलबाट फोटो, दुबोको माला फ्रेममा तयार पार्नु परेमा, जन्मदिन, विवाह लगायत कुनै पनि उत्सवको लागि उपहार चाहिएमा हामीलाई सम्झनुहोस्। कीर्ति फोटो स्टुडियो दुलेगौडा, प्रोपाइटर कीर्तिमान थापा मगर।
15: सिधै मयाम चिसापानीबाट काठमाडौँ, काठमाडौँबाट मयाम चिसापानी,
10: अनि बिचमा नझर्ने।
15: अब त हरेक दिन बिहान 8 बजे काठमाडौँ बस पार्कको लोत्से महलबाट मयाम चिसापानी, र यताबाट बिहान 8 बजे काठमाडौँका लागि माइक्रो छुट्छ नि।
10: ए हो र, यस्तो सुविधा पनि आइसक्यो, ल जाम जाम।
16: हजुर, माइक्रोको सुविधाका लागि सम्पर्क काठमाडौँमा होटल टाइटनिक, प्रोपाइटर रामचन्द्र महत, 9041616878 र दुलेगौडा ढोरफिर्दी छाब्दी देउराली साखी हुँदै मग्याम चिसा पानीका लागि संयोग कटेज लज एन्ड रेस्टुरेन्ट, प्रोपाइटर हरिचन्द्र महत, 9025552663।
17: पद्मश्री हस्पिटल एन्ड अलाइड साइन्सेस न्यू रोड पोखरामा अब सबै प्रकारका उपचार सेवा सम्भव छ।
18: बाल रोग विशेषज्ञ डाक्टर विनोद तुलाचन, प्राध्यापक डाक्टर वन्दना श्रेष्ठ,
17: प्रसूति तथा स्त्री रोग विशेषज्ञ प्राध्यापक डाक्टर डेला सिंह जोशी, डाक्टर चुम्माया पुन,
18: फिजिसियन तथा पेट कलेजो रोग विशेषज्ञ डाक्टर विकास अधिकारी, डाक्टर शंकर बराल,
17: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर यज्ञमान साक्य, उप प्राध्यापक डाक्टर प्रवीण थापा र हाड जोड्ने नसा रोग विशेषज्ञ तथा आर्थोस्कोपी सर्जन उप प्राध्यापक डाक्टर सुभाष गुरुङ,
18: मोटर रोग विशेषज्ञ डाक्टर तेज बहादुर गुरुङ, क्यान्सर रोग विशेषज्ञ डाक्टर ऋषि सेचन,
17: युरोलोजिस्ट तथा मृगौला प्रत्यारोपण सर्जन सह प्राध्यापक डाक्टर प्रकाश छेत्री, डाक्टर जुजुराज श्रेष्ठ,
18: नाक कान घाटी तथा थाइरोइड सर्जन सह प्राध्यापक डाक्टर विकास गुरुङ, छाला विज्ञान भेनेरोलोजी र कुष्ठरोग विशेषज्ञ डाक्टर अस्मिता वाग्ले,
17: रेडियोलोजिस्ट प्राध्यापक डाक्टर मनिष किरण श्रेष्ठ, डाक्टर सुमिरन श्रेष्ठ,
18: एन्थेरियोलोजिस्ट डाक्टर भूपेन्द्र कुमार तुलाचन, प्लास्टिक एन्ड कस्मेटिक सर्जन उप प्राध्यापक डाक्टर पियुष गिरी,
17: एनेस्थेसियोलोजिस्ट उप प्राध्यापक डाक्टर साल गुरुङ, डाक्टर सुस्मिता गुरुङ,
18: जनरल सर्जन प्राध्यापक डाक्टर नरेन्द्र विक्रम गुरुङ, सह प्राध्यापक डाक्टर देवेन्द्र श्रेष्ठ,
17: फिजिसियन डाक्टर अनमोल पौडेल र मनोचिकित्सक डाक्टर मानकाजी थापा मगर।
19: वार्ड, आईसीयू, एनआईसीयू, जनरल एन्ड ल्याप्रोस्कोपी सर्जरी सेवा, पोस्ट अप सेवा, फिजियोथेरापी, इन्डोस्कोपी, क्रोनोस्कोपी, इको, टीएमटी, हल्चर, पीएफटी, युरोफ्लोमेट्री, डायलसिस सेवा र 24 घण्टा इमर्जेन्सी सेवा साथै अन्य विशेषज्ञ डाक्टरहरूद्वारा सेवा प्रदान गरिएको जानकारी गराउँदछौ।
20: 24 घण्टा प्याथोलोजी सेवा उपलब्ध छ। विस्तृत जानकारीको लागि पद्मश्री हस्पिटल एन्ड एलाइड साइन्सेस प्रणाली, पोखरा 9 न्यू, फोन 061-590-162-590-163।
0: होइन कता हिँड्नुभयो काका यति साह्रो हतार हिँदै?
21: कता हिँड्नु नि, मिल्को जाली र फिता खाँचै भएर बजारतिर हिँडेको कान्छा। फेरि हात्ती ट्र्याक्टर र सामानहरू पनि चाहिएको थियो।
0: मलाई पनि काठ काट्ने मेसिन चाहिनुका साथै मर्मत पनि गर्नु थियो।
21: त्यसो भए कहाँ जाने त कान्छा?
0: त्यही दुलेगौडामा खुलेको छ नि रिमाल मेसिनरी, म त त्यही जाने हो काका। त्यहाँ गएपछि त सबै सामानहरू पनि पाइन्छ, सस्तो पनि राम्रो पनि।
21: मैले त मन मात्रै विचारेको नि कान्छा, त्यही भएर त म त्यही पसलतिर हिँडेको।
22: हजुर, हामी कहाँ कुटानी पिसानी मिल, हाते ट्र्याक्टर, पावर टुल्स, काठ काट्ने मेसिन, ड्रिल मेसिन, वेल्डिङ मेसिन, मार्बल कटर, ब्रस कटर, साप कटर, मोटरहरू, बेरिङ, बेल्ट, क्यापसिटर, मिलका जालीहरू, नट बोल्टहरू, मोबिल, गेयरवेल, टुटी मोबिल, इन्जिन ओइल तथा सम्पूर्ण मेसिनका पार्ट पूर्जाहरू पाइनुका साथै अनुभवी मेकानिकद्वारा मर्मत पनि गरिन्छ।
21: हामी कहाँ अर्डर अनुसार ठूला ठूला मेसिनहरू पनि उपलब्ध रहेका छन्। सम्पर्क रिमाल मेसिनरी, शुक्ला गण्डकी 4 दुलेगौंडा आफ्नै निवासमा।
23: प्रोपाइटर दिल्ली राम रिमाल र दिलीप रिमाल। फोन नम्बर 9855 11445 र 9855 20445।
24: सत्य तथ्य निष्पक्ष समाचार सुसूचित हुन पाउने तपाईको अधिकार।
25: धोरबाराही हाइलाइट्सको साथमा
26: छिटो छरितो र गुणस्तरीय सेवाको एउटै नाम, कृष्ण आर्ट्स एन्ड अफसेट प्रेस, अफसेट प्रेस, दुलेगौंडा बीपी चोक।
25: शिलालेख र छपाई सम्बन्धी सम्पूर्ण कामको लागि सम्झनुहोस्, सम्पर्क 9841349304।

0: नमस्कार अनि शुभ बिहानी। आज मिति 2083 साल भाद्र महिनाको 6 गते शनिबार, नेपाल सम्बत 1146 साउन कृष्ण पक्षको आज दशमी तिथि। सन् 2026 अगस्त 22 तारीख रेडियो धोरबाराही 103.8 मेगाहर्जसँगै फेसबुक पेज वेबसाइट नेपाली पात्रो र हाम्रो पात्रोबाट एकसाथ प्रसारण भइरहेको धोरबाराही हाइलाइट्समा अशोक विश्वकर्माको स्वागत छ। धोरबाराही हाइलाइट्समा अब सुन्नुहोस् राष्ट्रिय र अन्तर्राष्ट्रिय घटनाका मुख्य समाचारहरू। निजी भ्रमणमा पोखरा आउनुभएका प्रधानमन्त्री बालेन्द्र शाहको वास अस्तामको इको भिलेजमा आज परिवार सहित मुस्ताङ जाने कार्यक्रम। गण्डकी प्रदेशमा एक वर्षमा 115 किलोमिटर सड़क कालोपत्री, 22 वटा सड़क पुल र 9 वटा झलुङ्गे पुल निर्माण भएको दावी। कांग्रेसको महाधिवेशन प्रक्रियामा सहभागी नहुन इतर पक्षको अपील, पार्टीको विधान र पद्धति विपरीत गतिविधि गर्ने नेता र कार्यवाहीलाई कार्यकर्तामाथि कार्यवाही गर्ने अनुशासन समितिको चेतावनी। पार्टी फुटाउने नियत सहित इतर पक्षले मिल्ने प्रस्ताव राख्दा सहमति हुन नसकेको कांग्रेस महामन्त्री प्रदीप पौडेलको भनाई। स्थानीय निर्वाचनको तयारीमा रासोपा उम्मेद्वार छनौटको रूपरेखा, अनुमोदनदेखि राइट टू रिकल गर्न समिति गठन, पार्टीको सचिवालय हिजै विस्तार, संगठन र विभागमा प्रमोद नेउपाने र प्रवक्तामा जगदीश खरेललाई जिम्मेवारी। शुक्ला गण्डकी नगरपालिकाको सार्वजनिक सुनवाई कार्यक्रम सम्पन्न, बढ़दो बेरुजू र लालपूर्जाको प्रक्रियाबारे नगरवासीको चासो, नगरको विकासमा प्रतिबद्ध भएर लागि परेको मेयर र उपमेयरको भनाई। पार्टीको निर्णय र निर्देशन विपरीत प्रदेश सरकारको मन्त्री पदको शपथ ग्रहण गरेका बागमती प्रदेशका 3 जनालाई राप्रपाले सोध्यो 12 घण्टे स्पष्टीकरण, सुदूरपश्चिम प्रदेशमा 3 मन्त्री र 2 राज्य मन्त्रीद्वारा शपथ ग्रहण। सरकारी सफ्टवेयरको विकास र सञ्चालन गर्न छुट्टै केन्द्र मार्फत 6 सदस्यीय समिति गठन, प्रधानमन्त्री कार्यालयको शासकीय मामिला हेर्ने सचिवलाई तोकियो संयोजक। 22 दिनदेखि स्मार्ट लाइसेन्स प्रिन्ट ठप्प, वैदेशिक रोजगारी र अध्ययनमा जाने सेवाग्राही चर्को मारमा। तनहुमा एआई प्रविधियुक्त डिजिटल एक्सरे मार्फत क्षयरोग पहिचान अभियान प्रभावकारी बन्दै 8 स्थानबाट 180 जना क्षयरोगी पहिचान। गाँजा खेतीलाई कानूनी मान्यता दिने सरकारको तयारी, गृह मन्त्री र मन्त्रालयसँग थप समन्वय गरेर निर्क्योर गर्ने अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेको भनाई। च्याङ्जा जिल्लामा पहिलो पटक अर्जुन चौपारी गाउँपालिकाबाट करदाता सेवा औपचारिक रूपमा शुरू, कार्यालय प्रयोजनमा स्वदेशी वस्तु तथा उत्पादनलाई प्राथमिकता दिन सरकारको निर्देशन, अपाङ्गता भएका व्यक्तिहरूले निर्माण र उत्पादन गरेका सामग्री प्राथमिकताका साथ खरिद गर्न भीमा नगरपालिकाको आग्रह। तनहु जलविद्युत आयोजनाको निर्माण प्रगति 78% सम्पन्न, तनहु प्रहरीले सञ्चालन गरेको चालक सचेतना अभियान प्रभावकारी बन्दै सड़क दुर्घटनामा उल्लेख्य कमी आएको दावी। तनहु प्रहरीको सर्च एण्ड स्वीप अभियानमा 7 शंकास्पद व्यक्तिहरू नियन्त्रणमा, गैर कानूनी गतिविधि निस्तेज पार्न तनहुमा प्रहरीको सक्रियता बढ़्दो। चार दिन पछाडि बस्ने गरेर राष्ट्रिय सभाको बैठक स्थगित, गणेश नेपालीको परिवारसँग सरकारले गरेको सम्झौता पालना नभएको सांसद पदम परियारको गुनासो। मतदाता नामावली अद्यावधि गर्न निर्वाचन आयोगको अनुरोध, आगामी असोजको 1 गते आयोगको वेबसाइटमा मतदाता नामावली प्रकाशन गरिने। सरकारी स्वामित्वको दुग्ध विकास संस्थान डीडीसीद्वारा आफ्नो उत्पादन डीडीसी घिउ मध्यपूर्वको देशहरूमा निर्यात गर्न शुरू। पहिलो चरणमा 500 किलो घिउ दुबई निर्यात। पेटभित्र लुकाएर ल्याएको सुनसहित विमानस्थलमा एक बंगलादेशी नागरिक पक्राउ। बाँदर धपाउने क्रममा लडेर गुल्मीमा एकजना महिलाको मृत्यु। आफ्ना लागि 30 लाख धरौटी बसी दिएका मनोहरलाई रविद्वारा राष्ट्रपाको कोष अध्यक्ष मनोनित। चुनाव जितेर संसद छिर्दैमा जे बोले पनि वा जे गरे पनि हुन्छ भन्ने दम्ब त्याग्नुपर्ने कांग्रेस सभापति गगन थापाको भनाई। अख्तियार विश्वास जगाउने संस्था हुनुपर्ने कानून मन्त्री सुविता गौतमको भनाई। सत्तामा जो आए पनि कसैलाई फसाउने र कसैलाई बचाउने माध्यम बन्नबाट अख्तियारलाई जोगाउनु पर्ने गौतमको टिप्पणी। संघीय अनुदानमा कार्यरत शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक बढ़ाउने सरकारको तयारी। कृषि बीमा अब प्रदेश सरकारले हेर्ने। 1 करोड़सम्मको बीमामा 80% अनुदान र सोभन्दा माथि 50% अनुदान दिने तयारी। राष्ट्रसंघको नयाँ महासचिव चयनका लागि दोस्रो पटक अनौपचारिक मतदान सम्पन्न। पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई उपचारपछि जेलमै पठाउने निर्णय। अमेरिकासँग जारी युद्ध अन्त्य गर्ने समय आएको इरानका राष्ट्रपति मसूद पेजिस्कियानको भनाई। अमेरिकी राष्ट्रपति ट्रम्पद्वारा गाईको मासुको आयातमा 90 दिनका लागि भन्सार छूट दिने तयारी। विश्वकै ठूलो रियल इस्टेट कम्पनी एभरग्रान्ड टाट पल्टियो। संस्थापकलाई जन्म कैद हुने फैसला। केन्यामा हात्ती मर्न थालेपछि चिन्ता बढ़्दो। फिलिपिन्समा लेप्टोस्पाइरोसिसका कारणले कम्तीमा 10 जनाको मृत्यु। मेसाक चक्रवातपछि चीनमा बाढ़ी। 159 जनाको मृत्यु। 10 जना बेपत्ता। संयुक्त राष्ट्रसंघको महासचिव चयनका लागि दोस्रो पोल सार्वजनिक। व्यापारिक साझेदारीलाई नै निशाना बनाउने ट्रम्पको चेतावनी। दबावमा इरान। र रूसी हमलामा परेर युक्रेनको राजधानी किएवमा 12 जनाको मृत्यु। जापानमा रेलको ठक्करबाट 4 जनाको मृत्यु। इजरायली कर्फ्यूका कारणले 40,000 पालेस्टाइनी प्रभावित। खाड़ीमा सैन्य उपस्थिति घटाउने अमेरिकाको तयारी। इरानद्वारा ट्रम्पको आर्थिक दबाव नीतिको चर्को आलोचना। वातावरण प्रवर्धन तथा इन्धनको खपत घटाउनका लागि आज पोखरादेखि ढोरबाराही मन्दिरसम्मको साइकल रयाली गरिदै र अर्को महिनाका लागि तय भएको भारतीय क्रिकेट टोलीको बंगलादेश भ्रमण फेरि स्थगित हुने संकेत। अवश्य नै खबरहरू सँगसँगै आजका लागि धोरबाराही हाइलाइट सकिएको छ। मुख्य समाचार समेटिएको समाचारमूलक यो सामग्री तपाईँलाई कस्तो लागिरहेको छ हामीलाई सल्लाह र सुझाव दिँदै गर्नुहोला। 7 बजे विस्तृत समाचारहरू सहित उपस्थित हुनेछौ। समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित म अशोक विदा हुने आज्ञा चाहन्छु। नमस्कार, शुभ दिन।
1: तपाईको वरिपरि गाउँ टोलका कुनै पनि घटना गतिविधि वा कार्यक्रम बारे हामीलाई जानकारी दिनुहोस्। हामी समाचारको रूपमा प्रसारण गर्नेछौ। खबर टिपाउन हामीलाई इमेल वा फोन गर्नुहोस्। हाम्रो टेलिफोन नम्बर 0654141100 वा dhurbarahi@gmail.com इमेल गर्नुहोस्।
2: एक सय 103.8 अन्तर्मनको आवाज। ए बुढो, एउटा राम्रो रेस्टुरेन्ट वा पार्टी प्यालेसको नाम भनिदिनु त। फिसको दर खाने कार्यक्रमको लागि सबै कुरा मिलेको ठाउँ खोज्ने जिम्मा मलाई परेको छ। कहाँ ठिक होला खै, मेरो त साह्रै मन डुलेको डुलै भयो।
3: लौ के मन डुलाउनु पर्यो होला र, सिधै समय कटेजमा बुक गर न, टाढा पनि छैन, हरियाली र शान्त वातावरणमा रमाउन पाइने सुविधा सम्पन्न हल भएको। त्यसै माथि त्यसको अवसरमा दिदी बहिनीहरूलाई दर खाने कार्यक्रमको लागि सम्पूर्ण सेवामा विशेष छुटको पनि व्यवस्था रहेछ।
4: अनि साना नानी बाबुदेखि ठुला मान्छे समेत खेल्न मिल्ने छुट्टा छुट्टै पिङ, पानीको झरना र आकर्षक पार्क पनि भएको हुँदा टिकटक बनाउन र फोटो खिच्न गजब गजब सिन छ।
2: खाक्कैमा दिमागलाई भारी गराएछ। पहिले यो बुढालाई सोध्नु पर्ने रहेछ नि। खै बुढा, फोन नम्बर दिनु त, बुक गरिहाल्नु पर्यो, तालो पाएन भने बर्बाद।
5: हामी कहाँ स्थानीय उत्पादन सहितका स्वादिष्ट खानाका परिकार, आरामदायी बास र पार्टी एवं कार्यक्रम आयोजना गर्न मिल्ने उपयुक्त हलहरू पनि उपलब्ध छन्। साथै तीजको कार्यक्रम आयोजना गर्ने समूहलाई फर्किनका लागि टेम्पो र इभी भ्यानको निशुल्क व्यवस्था गरिनेछ।
1: सम्पर्क संयोग कटेज एन्ड रेस्टुरेन्ट, शुक्ला गण्डकी 9 ढोरबाराही फेदी, प्रोपाइटर हरिचन्द्र महत, मोबाइल 9825527763 र 9860705
4: र रामचन्द्र महत 9841616878।
6: हजुर, दान गरौ।
7: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
5: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
6: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
7: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र व्यवस्थापन संस्था, शुक्ला गण्डकी आस्थान हो। भदौ 1 गतेदेखि 8 गतेसम्म छिवन धाम जाऊ, सप्ताह व्यापी बोलबम धार्मिक महोत्सवमा रमाऊ।
8: छिवन धाम गौ संरक्षण केन्द्र र संस्कृत गुरुकुलको एकीकृत विकास एवं प्रवर्धनका लागि आयोजित शिव महिमा बोलबम धार्मिक महोत्सव 2083 सहभागी भए पुण्य आर्जन गर्नुहुन सम्पूर्ण भक्तजनहरूलाई हार्दिक अनुरोध गर्दछौ।
7: धार्मिक महोत्सवका आकर्षणहरू,
8: चर्चित कथावाचक सुश्री आचल बसेलज्यूको मुखार वृन्दबाट संगीतमय कथा प्रवचन,
9: भक्ति प्राप्त गर्ने सबैभन्दा सहज मार्ग भजन नै हुन्छ। हरेक भक्तले भजनद्वारा नै भगवानलाई प्राप्त गरेको हुन्छ। माता रुक्मिणीले पनि भजनद्वारा नै भगवानलाई प्राप्त गर्नुभएको थियो।
7: कथा सहितको झाँकी, गीती नाटक,
8: गौ संरक्षण केन्द्र र मुक्तिनाथ ज्ञान मार्ग गुरुकुलको अवलोकन,
7: सन्ध्याकालीन श्रृंगारिक महाआरती,
8: स्थानीय भजन सहितको कलश यात्रा, पाठ परायण, सामूहिक व्रत बन्द, तुलादान एवं विभिन्न धार्मिक अनुष्ठानहरू।
7: आयोजक मुक्तिनाथ शुक्ला गण्डकी चिवन धाम, शुक्ला गण्डकी 2 गाछे पानी तनहुँ।
5: अनाधिकृत रूपमा रासायनिक मल बिक्री वितरण नगर्नुहुन अनुरोध। शुक्ला गण्डकी नगरपालिका क्षेत्रभित्र अनाधिकृत रूपमा आफू खुशी मूल्य राखेर रासायनिक मलको बिक्री वितरण भइरहेको जनगुनासो प्राप्त भएको हुँदा यस्ता अवैध कार्य नगर्नुहुन व्यवसायीहरूमा हार्दिक अनुरोध गरिन्छ। साथै नगरपालिकाबाट रासायनिक मल बिक्रीका लागि इजाजत प्राप्त सहकारी संस्था फर्म र एग्रोभेटबाट तोकिएको मूल्यमा मात्रै अनिवार्य बिल लिएर खरिद बिक्री गर्नुहुन विक्रेता र किसानहरूको जानकारीका लागि यो सूचना प्रसारण गरिएको छ। कोही कसैले तोकिएको मूल्य भन्दा बढी वा अनाधिकृत रूपमा बिक्री गरेको पाइएमा कानून बमोजिम कार्यवाही गरिने जानकारी गराइन्छ। रासायनिक मल बिक्रीका लागि नगरपालिकाबाट तोकिएको मूल्य सूची, युरिया प्रति केजी रु 22-23 सम्म, डीएपी रु 49-50 सम्म र पोटास रु 38-39 सम्म। अनुरोधक कृषि विकास शाखा, शुक्ला गण्डकी नगरपालिका तनहुँ।
10: फुकै खाए साह्रै मिठो, पकाए त स्वाक्कै, एक पाकेटले पेट भरि नि के हो भन पक्कै।
11: यो हो बोनस चाउचाउ।

0: पोखरा नुडल्स प्रालीको उत्पादन बोनस चाउचाउको आधिकारिक विक्रेता थापा सप्लायर शुक्ला गण्डकी साथ सेरा प्रोप्राइटर राजबहादुर थापा मोबाइल 98562279। आस्था अनि भरोसा घर निर्माणको विश्वासिलो आधार अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली गाछे पानी।
1: हजुर, घर निर्माण, बाटो, नाला, सामुदायिक भवन, विद्यालय आदि निर्माणको लागि हामीलाई सम्झनुहोस्। सोलिड ब्लक सहित विभिन्न किसिमका ब्लक, इट्टा, ढुङ्गा, गिटी, बालुवा, चोकर सुपथ मूल्यमा पाइन्छ।
0: सम्पर्क अनयारा कन्स्ट्रक्सन एन्ड ट्रेड प्राली, शुक्ला गण्डकी 2 गाछे पानी, नयाँ पुल र चेवनधामबाट जान सकिने। प्रोप्राइटर लाल बहादुर गोले र शेरजङ गुरुङ, मोबाइल 98510888461 र सिजन गुरुङ 97045409।
2: यही आउँदो भदौ 6 गते पहिलो शनिबार
3: यस वीरेन्द्र स्वास्थ्य क्लिनिक दुलेगौडामा नेपाल आर्मी हस्पिटल तथा पद्मा नर्सिङ होम पोखरामा कार्यरत वरिष्ठ फिजिसियन पेट, छाती, मुटु, थाइराइड तथा सुगर रोग विशेषज्ञ डाक्टर सुदर्शन सुवेदी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूलाई स्वास्थ्य लाभ लिनुहुन हार्दिक अनुरोध गर्दछौ।
2: उपचार हुने रोगहरू
3: उच्च रक्तचाप, मुटु रोग, छाती दुख्ने, पोल्ने, जोडले धड्कने,
2: पुरानो ग्यास्ट्रिक, कलेजोको समस्या, मधुमेह,
3: लामो समयदेखिको रुखा खोकी, सास फेर्न गाह्रो हुने, दम,
2: दिसा पिसाब एवं पेटको समस्या,
3: तौल गडबड हुने वा थाइराइडको समस्या,
2: लामो समयदेखिको टाउको वा मांसपेशीको दुखाइ, ज्वरो जस्ता समस्याहरूको चेकजाँच उपचार तथा परामर्श सँगै दुलेगौडामा नै पहिलो पटक वरिष्ठ रेडियोलोजिस्ट डाक्टर सुरेन्द्र आचार्यद्वारा दैनिक भिडियो एक्सरे तथा एनोमाली स्क्यान सेवा उपलब्ध रहेको छ।
3: दैनिक ईसीजी, गुणस्तरीय ल्याब तथा फार्मेसी सेवाका लागि पनि हामीलाई सम्झनुहोस्।
2: वीरेन्द्र स्वास्थ्य क्लिनिक, शुक्ला गण्डकी 4, दुलेगौडा तनहुँ।
3: फोन नम्बर 0564142333 र 98678187।

0: 103.8 अन्तर्मनको आवाज।
1: दिनको संकेत सधैं बिहानीले गर्छ, त्यसैले तपाईँको बिहान शुभ रहोस्।

नमस्कार अनि शुभ बिहानी। रेडियो ढोरबाराही 103.8 मेगाहर्जको बिहानी प्रसारण सेवा जय शिव सुनसानी पसलद्वारा प्रायोजित कार्यक्रम शुभ प्रभातमा यहाँहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। म अशोक विश्वकर्मा। आज मिति 2083 साल भाद्र महिनाको 6 गते शनिबार, साउन शुक्ल पक्षको आज दशमी तिथि, सन् 2026 अगस्त 22 तारीख। सुन र चाँदीका आधुनिक आकर्षक गरगहनाहरू बनाउनु परेमा दुलेगौड़ामा रेडियो ढोरबा रहिरहेको भवनभन्दा केही घर तल अवस्थित रहेको छ यो जय शिव सुन चाँदी पसल। त्यही गएर कारोबार गर्नुहुन हार्दिक अनुरोध सहित अब शुरू गरौं तपाईको आजको राशिफल। सबैभन्दा पहिला मेष राशि। मिठो तथा मनपर्ने भोजनको अवसर मिल्नेछ। शुभ कार्यको चर्चा चल्नेछ। सामाजिक प्रतिष्ठा बढ़ाउने काममा लगानी गर्ने समय आएको छ। धार्मिक तथा आध्यात्मिक गतिविधि प्रति तपाईको रुचि बढ़ेर जानेछ। ठूलो कारोबार नगर्नु उचित देखिनेछ। साथीले धोका दिने भएका कारणले सचेत बनेर अगाडि बढ़नुहोला। शिक्षा र स्वास्थ्यमा थप मेहनत गर्नुपर्ने दिन छ। राजनीतिक र सामाजिक क्षेत्रमा सेवाको अवसर प्राप्त होला। वृष राशि। मनमा उत्साह र शान्तिको अनुभूति हुनेछ भने बोलीको प्रभाव बढ़नेछ। नसोचेको स्रोतबाट धन प्राप्त हुने सम्भावना छ। आँटेका कामले गति लिनुका साथै मनोरञ्जनको काममा सहभागी हुने अवसर मिल्नेछ। साथीको साथ मिल्नेछ। उपचारमा भए स्वास्थ्यमा सुधार हुनेछ। परिवारको साथमा नयाँ यात्राको तय हो।

तय होला, प्रेम सम्बन्ध सुमधुर बनेर जानेछ, विदेशको धनले मन आकर्षित गर्न सक्छ। मिथुन राशि, बोलेको कुराको अर्थ अरूले फरक ढंगले बुझ्न सक्ने भएकाले बोलीमा संयमता अपनाउन आवश्यक छ। घरायसी विषयमा केही झमेलाको सामना गर्नु पर्ला, नियमित खर्चमा वृद्धि हुने सम्भावना रहे पनि साझातिर सामाजिक क्षेत्रमा सफलता मिल्न सक्ने योग देखिन्छ। सम्पत्तिको सदुपयोग गर्नुपर्ने दिन छ। स्वास्थ्य र शिक्षामा गरेको लगानीबाट आमदानी होला। धार्मिक क्षेत्रमा मन नजाने जोखिम छ। परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ। कर्कट राशि, नयाँ वस्त्र तथा अलंकार प्राप्त हुने सम्भावना छ। सामाजिक कार्यमा गरेको योगदानको प्रशंसा पाइनेछ। बोलीको प्रभाव राम्रो रहनेछ। अनावश्यक खर्च बढ़न सक्ने भएकाले आर्थिक पक्षमा बढ़ी ध्यान दिनुहोला। डुब्न लागेको धन उठ्ने पनि सम्भावना देखिन्छ। हरेक क्षेत्रमा हुने अवरोधबाट मुक्त हुन धार्मिक कार्यमा सहभागी भएर दिनको शुरूआत गर्नुहोला। परिवारको साथमा महत्वपूर्ण काम बन्नेछ। सिंह राशि, लामो समयदेखि प्रतीक्षा गरिएको कामले पूर्णता पाउने सम्भावना छ। परीक्षा तथा प्रतिस्पर्धात्मक क्षेत्रमा सफलता मिल्ला धार्मिक र समाज सेवाको काममा सहभागी हुने अवसर छ। आफन्तसँग रमाइलो समय बिताउन पाइनेछ। सोचेर बोल्नुपर्ने पनि दिन देखिन्छ। ठूला व्यक्तिको सुझाव अनुसार काम गर्नु उचित हुन्छ। पश्चिमको यात्रा आज नगर्नुहोला। परिवारसँगको सम्बन्ध सुमधुर बनेर जानेछ। कन्या राशि, बुद्धि र विवेकको सही प्रयोगले लक्ष्यतर्फ अगाडि बढ्न सहज हुनेछ। बोल्ने कलाका कारण रोकिएको काम मिलाउन सकिनेछ। साँझतिर व्यस्तता बढ्नेछ। स्वास्थ्यप्रति पर्याप्त ध्यान दिनुपर्ने समय छ। शिक्षामा प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारको निर्णय तपाईँको पक्षमा होला। राजनीतिक क्षेत्रमा तपाईँको प्रशंसै प्रशंसा हुनेछ। तुला राशि, आत्मबल बलियो बनाएर अगाडि बढेमा परिस्थितिलाई आफ्नो पक्षमा ल्याउन सकिनेछ। मनमा दुविधा र चिन्ता बढ्न सक्छ। यात्राका क्रम विशेष सावधानी अपनाउनुहोला। आफन्तको साथ र सहयोग प्राप्त हुन सक्ने दिन देखिन्छ। समग्रमा तपाईँको दिन आज राम्रो छ। शिक्षामा पनि प्रगति हुनेछ। स्वास्थ्यमा सुधार हुने योग छ। परिवारको निर्णय तपाईँकै पक्षमा हुनेछ। वृश्चिक राशि, शुभ समाचारले मन प्रसन्न बनाउनेछ। समस्या पर्दा साथ र सहयोग गर्ने व्यक्तिको साथ पाइनेछ। आँटेका काममा केही ढिलाइ भए पनि अन्तत सफलता प्राप्त हुनेछ। रोकिएको वैदेशिक कार्यले गति लिन सक्छ। शिक्षा र स्वास्थ्यमा गरेको लगानीबाट फाइदा हुनेछ। सामाजिक क्षेत्रमा सम्मान मिल्नेछ। वैदेशिक क्षेत्रको लगानी प्राप्त हुने योग छ। संकटमा परिवारको साथ र सहयोग मिल्न सक्ला। धनुराशि, स्थान परिवर्तन वा यात्राका विशेष अवसरहरू प्राप्त हुनेछन्। आफन्त र मित्रवर्गबाट आवश्यक सहयोग प्राप्त हुनेछ। आफ्नो प्रभाव र व्यवहारबाट अरूलाई प्रभावित पारेर काम निकाल्न सकिनेछ। साँझतिर अनावश्यक खर्च बढ्न सक्छ। विश्वास गरेका साथीहरूले धोका दिन सक्लान्। अरूको ख्याल गर्दा आफ्नो स्वास्थ्यमा समस्या हुन सक्छ। राज्यको अङ्गमा गरेको सेवाबाट सेवा फाइदा हुनेछ। परिवारमा गोप्य कुरा नसुनाउनु राम्रो हुनेछ। मकर राशि, स्वादिष्ट भोजनको अवसर प्राप्त हुनेछ। परिचन तथा घुमफिरसँग सम्बन्धित कामबाट लाभ मिल्न सक्छ। परोपकारी कार्यमा रुचि बढ़नुका साथै सामाजिक लोकप्रियता हासिल गर्ने अवसर छ। नयाँ कामको योजना पनि बन्न सक्छ। संचित धन खर्च हुने योग देखिन्छ। आफ्नै बोलीका कारण साथीभाइ टाढिन सक्छन्। परिवारको सल्लाह लिएर मात्रै काम गर्नु उचित देखिन्छ। शिक्षाको क्षेत्रमा थप मेहनत गर्नुहोला।
कुम्भ राशि यात्राका क्रममा सामान हराउने वा बिग्रने सम्भावना भएकाले सचेत बन्नुपर्नेछ।